0: काठमाडौँको भान्सा महँगिन्छ, मस्को नजिक तोप पड्किँदा अफ्रिकी बन्दरगाहमा गहुँको अभाव देखिन्छ र लाल सागरमा एउटा जहाज ठोकिँदा विश्व बजारमा स्मार्टफोनदेखि मलसम्मको मूल्य उकालो लाग्छ। 21औं शताब्दीको तेस्रो दशकमा अब युद्ध कुनै सीमित भूगोलको घटना रहेन, यसको धुवाले सिङ्गो पृथ्वीको अर्थतन्त्र, खाद्य सुरक्षा र मानवीय जीवनलाई प्रभावित गरेको छ। रुस युक्रेन युद्ध सुरु होस् वा इरान इजरायल अमेरिका तनाव, यसले विश्व अर्थतन्त्रको मेरुदण्ड मानिने ऊर्जा, व्यापार र क्षतिमा ठूलो हिस्सा ओगटेको छ। यस्तै मध्यपूर्व विश्वको ऊर्जा केन्द्र हो इरान र अमेरिका इजरायल बीचको द्वन्द्वले विश्वव्यापी तेल आपूर्तिको मेरुदण्ड मानिने स्ट्रेट अफ होर्मुजमा चुनौती थपिदिएको छ। विश्वको झण्डै 20% पेट्रोलियम पदार्थ यही जलमार्ग भएर ओसार पसार हुन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोष र अलियान्ज जस्ता संस्थाहरूको विश्लेषण अनुसार यो क्षेत्रमा तनाव बढ्न साथ कच्चा तेलको मूल्य प्रति ब्यारल $100 नागिहाल्छ। उता युद्धले केवल भौतिक संरचना मात्रै भत्काउँदैन, यसले दशकौंसम्म आर्थिक गतिविधिहरूलाई एकै झट्कामा शून्यमा पुर्याइदिन्छ। विश्व बैंकले हालै गरेको अध्ययन अनुसार सन् 2024 देखि सन् 2026 को बीचमा भएका द्वन्द्वहरूका कारण थप 10 करोड़ भन्दा बढी मानिसहरू चरम गरिबीको रेखा मुनि धकेलिएका छन्। यस्तै इरान इजरायल र अमेरिका बीचको युद्धका कारण विश्वव्यापी सप्लाई चेन विच्छेद, त्यस्तै दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो खाद्य संकट, सन्निकट युद्ध रोक्न बहुपक्षीय संस्थाहरू नै असक्षम, विश्वव्यापी सैन्य खर्चमा नयाँ कीर्तिमान, युद्ध नभएका देशमा पनि आन्तरिक द्वन्द्वको जोखिम बढेको छ।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9800235212।
3: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख दिफेसो जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
3: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
4: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौँ
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ
4: वन क्षेत्रमा आगो बाल्ने चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ
5: नेपाली खबरमा अब भित्री पृष्ठका खबर विश्वव्यापी जलवायु परिवर्तनको असरले नेपालको मनसुनी वर्षा प्रभावित हुने प्रवृत्ति बढेको छ यसले मनसुनको समयमा खडेरीको सम्भावना बढाउँदै नेपालको कृषि बाली जोखिममा पार्ने सम्भावना बढाएको छ मनसुन पूर्वको समय अर्थात अहिलेको अवस्थामा भने एक सातादेखि लगातार वर्षा भइरहेको छ पुरानो कालखण्डको प्रवृत्ति हेर्ने हो भने ठ्याक्कै मनसुनको अवधि जेठ अन्तिमदेखि भदौ अन्तिमसम्मको चार महिनालाई वर्षा ऋतु भनेर मान्ने गरिन्थ्यो
6: लुम्बिनी प्रदेशलाई गण्डकीसँग जोड्ने राष्ट्रिय गौरवको साल झण्डी सन्धिखर्क ढोरपाटन सड़क आयोजना निर्माण शुरू भएको करिब दुई दशक पुग्न लाग्दा पनि अझै पूर्णता पाउन सकेको छैन बजेट अभाव सुस्त निर्माण गति र ठेकेदारको ढिला सुस्तीका कारण 197 किलोमिटर लामो यो रणनीतिक सड़क आयोजना अपेक्षित रूपमा अघि बढ़न सकेको छैन
5: सरकारले आगामी सोमबारदेखि देशभर मूल्य पारदर्शिता सप्ताह अभियान सञ्चालन गर्ने भएको छ बजारमा व्याप्त अनियमितता कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न यो अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ
6: नेपाल रेड क्रस सोसाइटी झापाले मनसुनमा बाढीजन्य विपदबाट प्रभावित हुन सक्ने परिवारको पहिचान गरेको छ मौसम पूर्वानुमान र बाढीको प्रकोपबाट विगतमा प्रभावित भूभागहरूको अध्ययन र विश्लेषणका आधारमा जिल्लाका नदी तटीय क्षेत्रका 8915 परिवार सम्भावित जोखिममा रहेको जनाइएको छ रेडक्रसले हरेक वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना सार्वजनिक गर्दै आएको छ
5: देशमा ऊर्जा जडित क्षमता 4296 मेगावट पुगेको छ नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतका आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ
6: अधिकतम खुद्रा मूल्य एमआरपी स्टिकर नलागेका कारण रोकिएको रसुवा भन्सार जाँच पास पुनः सञ्चालन भएको छ अनिवार्य रूपमा एमआरपी टाँस्नुपर्ने नीति तत्काल कार्यान्वयन हुन नसकेपछि पैठारीकर्ताले आफ्नो गोदाम पुर्याएपछि स्टिकर टाँसेर मात्र बिक्री गर्ने प्रतिबद्धता जनाएसँगै भन्सार जाँच पास हुन थालेको हो
5: अब शेयर बजार शुक्रबार नेप्से परिसूचक 1.01% बढेर 2745.65 बिन्दुमा बन्द भएको छ यस दिन 2745.79 बिन्दुसम्म पुगेको शेयर बजार 2717.96 बिन्दुमा झरेको थियो
7: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवा सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# ह्यास डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशको खबर। युद्धरत रूस र युक्रेन बीच तीन दिने युद्ध विराम भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच तीन दिने युद्ध विराम घोषणा गरेका हुन्। नाजी जर्मनीमाथि तत्कालीन सोभियत संघले विजय प्राप्त गरेको सम्झनामा खुसियाली मनाउन रूस र युक्रेनले घोषणा गरेको एउटा छुट्टै युद्ध विराम उल्लंघन गरेको आरोप पनि एकअर्कामाथि लागिरहेका बेला ट्रम्पले पछिल्लो घोषणा गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ। तीन दिने युद्ध विरामका क्रममा दुई देशबीच एक एक हजार जना कैदीबन्दी साटासाट गरिने समेत ट्रम्पले उल्लेख गरेका छन्।
5: अब खेल र खेलाड़ीका खबर। नेपाल ए ले अन्तर्राष्ट्रिय अभ्यास खेलमा चौथो विजय हात पारेको छ। नेपाल ए ले क्रिकेट विश्वकप लीग दुईको तयारीका क्रममा रहेको स्कटल्याण्डलाई वर्षालाई प्रभावित खेलमा 9 रनले पराजित गर्यो। नेपाल ए ले यसै श्रृंखलामा बिहिबार स्कटल्याण्डलाई 45 रनले र शुक्रबार अमेरिकालाई 3 विकेटले पराजित गरेको थियो। नेपाल भ्रमणमा आएका टोली विरूद्ध राजु बस्नियातको प्रशिक्षणमा रहेको नेपाल ए ले यसअघि ओमानलाई पनि पराजित गरेको थियो। नेपाल एले सोमबार अन्तिम खेलमा अमेरिकाको सामना गर्नेछ।
4: अब विचार विश्लेषण। बालेन्द्र सरकारको एक महिना शीर्षकमा आजको कान्तिपुरमा किशोर नेपाल लेख्नुहुन्छ। सरकार प्रमुखका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग बालेनको सम्बन्ध कार्यगत रहेको स्पष्ट देखिन्छ। रासोपाका कुनै पनि सांसदसँग प्रधानमन्त्री बालेनको गहिरो आत्मीय सम्बन्ध देखिँदैन। अहिलेको नेपाली राजनीतिको सन्दर्भमा देशको हितमा चासो राख्ने सबै यति विषय बुझे पुग्छ। लोकतन्त्रको इतिहास ठूल्ठूला आश्चर्यजनक घटनाले भरिएको छ, तर घटना जति आश्चर्यजनक भए पनि जनताको लोकतन्त्रको अस्तित्व अपहरण कसैबाट पनि हुनुहुँदैन।
5: प्रधानमन्त्री र पार्टी सभापति बीच प्रत्येक निर्णयमा समन्वय र समझदारी हुन्छ शीर्षकमा कान्तिपुर दैनिकमा संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलसँग गरिएको संवाद छापेको छ। संवादका मुख्य मुद्दाहरू यस्ता छन्। डराउनु पर्ने मान्छे डराएका हुन्, जनता खुशी छन्। सरकारले दिनानुदिन काम गर्न र जनताको काममा आएका अवरोधलाई छिटो समाधान गर्नका लागि अध्यादेश ल्याउनु परेको हो। यसलाई अन्यथा रूपमा हेरिनुहुन्न। सहकारीको बचत फिर्ता सानोबाट र ऋणी असुली ठूलोबाट गर्ने हो। 15 दिने सूचना जारी गर्दा कतिपय ऋणीहरू सम्पर्कमा आउनु भएको छ, ऋण तिर्छौं भनिरहनु भएको छ। काठमाडौँमा खोला किनारको बस्ती रिस्क जोनमा थियो। काठमाडौँको हकमा त्यसलाई मध्यनजर गरेर हटाइएको हो। त्यसपछि देशैभरि जुन किसिमले हटाइयो सबै संघ सरकारले गरेको होइन।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: इस समय सूचक का साथ
7: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
8: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन। फोन 0556 4394 440 4394 580 र 98 5570 2640।
9: It's 6 o'clock. अहिले 6 बजेको छ। सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
10: आज 2083 साल वैशाख 27 गते आइतबार सन् 2026 मे 10 तारिक जेठ कृष्ण पक्षको अष्टमी तिथि
11: काया कैरन का साथमा
12: किसान पाइप प्रोडक्ट्स प्राली
11: राष्ट्रको शान किसान
12: अ कम्प्लिट पाइपिंग सोलुसन्स
9: काया कैरन सुरु गरौ मुख्य खबरका शीर्षकहरुबाट।
10: देउबा दम्पति विरुद्ध रेड नोटिस जारी गर्न अनुरोध गर्दै इन्टरपोललाई फेरि पत्राचार थप कागज पत्र सहित नेपाल प्रहरीले पत्र पठायो।
9: निजी लगानीमा उतार चढाव दबावमा सार्वजनिक ऋण र राजस्व नेपालीले भारतमा क्युआर भुक्तानी सेवा अझै पाउन सकेनन्।
10: अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको व्यवस्थापन अबको मुख्य चुनौती न्यून आय भएका वर्गका लागि अनुदानमा घर बहालको व्यवस्था गर्न विज्ञको सुझाव
13: उहाँहरूको त घर मात्रै भत्किया होइन उहाँको जीवनै भत्किया छ नि त न्यून आय वर्गको लागि चाहिँ त्यो बहालको चाहिँ व्यवस्था गरिदिने हो भने सब्सिडी दिनु पर्यो।
9: विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण झण्डै 9,000 विद्यालय तथा विश्वविद्यालय प्रभावित साइबर सुरक्षालाई थप मजबुत बनाउनु पर्ने माग
10: र विश्वकप लिग टू श्रृङ्खलाका लागि 15 सदस्यीय नेपाली टोलीको घोषणा आइपिएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा
14: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ पनि अझै अस्तव्यस्त म पनि अब विदेशतिर जाने त होला नि
15: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
14: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
15: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-7061 र 98-550-7053
16: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
17: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस् व्यक्ति वा संस्थालाई 3,000 किन खोज्नु भएको होला हजुर को पर्नुभयो
18: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
17: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा
18: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
17: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
19: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
20: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
21: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड
22: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
23: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन् प्लास्टिकका झोला सिसा तथा प्लास्टिकका बोतल चाउचाउ बिस्कुट एवं सुर्तिजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ त्यसैले जथाभावी फोहोर नफ्याँकौ फोहोरलाई तोकिएका स्थलहरूमा मात्र व्यवस्थापन गरौ
22: सार्वजनिक
9: सिलसिला पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवा विरुद्ध रेड नोटिस जारीका लागि अनुरोध गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोललाई फेरि पत्राचार गरेको छ। इन्टरपोलको काठमाडौँ स्थित नेशनल सेन्ट्रल ब्युरो एनसीबी मार्फत देउवा दम्पति विरुद्ध नोटिस जारी गर्न यसअघि अनुरोध गरिएकोमा इन्टरपोल महासचिवालयले थप विवरण माग्दै यथास्थितिमा रेड नोटिस जारी गर्न नसकिने सन्देश दिएको थियो। इन्टरपोलले सोधेका प्रश्नहरूको जवाब सहितको विवरण अस्ति बिहिबार महासचिवालयलाई पठाएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसार देउवा दम्पति विरुद्ध एकै पटक सम्पत्ति शुद्धिकरणमा अनुसन्धान अघि बढाइएको देखिएको उल्लेख गर्दै अरू सम्बन्ध कसुर भए नभएको विषयमा इन्टरपोलले सोधेको थियो। कतिपय अदालतका कागजात समेत इन्टरपोलले माग गरेको थियो। विभागले भने देउवा दम्पतिको घरमा जलेको अवस्थामा भेटिएका विदेशी नोट सहितका विषयमा अनुसन्धान भइरहेको भन्दै विवरण पठाएको छ। अरू केही कागजात समेत पठाइएको विभागका अधिकृतहरूले जानकारी दिएका छन्। देउवा दम्पति विरुद्ध रिट नोटिस जारीको अनुरोध गर्दै फेरि पत्राचार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
10: $100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार वर्षका रूपमा हेरिएको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण बनाउने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गएको वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आए र सरकार दैनिक कार्य सञ्चालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यतामा छ। कोविड-19 महामारी त्यसपछि सरकारले अपनाएको माग नियन्त्रण गर्ने नीतिको भरमा परेको निजी क्षेत्रले नवयुवा आन्दोलनका क्रममा समेत 30 अर्ब रुपियाँ भन्दा धेरै क्षति बेहोरेको थियो। गएको फागुन 21 गतेको चुनावपछि गठन भएको झण्डै 2/3 बहुमतको शक्तिशाली सरकारसँग निजी क्षेत्र आशावादी देखिए पनि सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रतीक्षामा छन्। कोविड महामारीपछि तीव्र सुधारको संकेत देखिएको अर्थतन्त्रमा मूलत माग नियन्त्रण गर्ने सरकारी नीतिले निजी लगानी प्रभावित भएको थियो। चालु आर्थिक वर्षमा लगानीमा सुधार हुने केन्द्रीय तथ्याङ्क कार्यालयको प्रक्षेपण भए पनि सत्तारूढ रासोपाको चुनावी वाचापत्र अनुरूप 7% आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने अवस्था रहेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ।
9: यसैबीच सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याइने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। सरकारले भोलि सोमबार आउँदो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। त्यस्तै जेठ 15 वार्षिक बजेट ल्याउने संवैधानिक व्यवस्था छ। सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा नागरिकको वास्तविक अवस्था र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको मन्त्री परिषदको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।

0: नेपालका बैंक भुक्तानी सेवा संचालक र केन्द्रीय बैंकले आफूहरू प्राविधिक रूपमा तयार रहेको भन्दै पटक पटक आश्वासन दिए पनि पारस्परिक सेवा शुरू हुन नसकेको जनाएका छन्। सेवा सञ्चालनका लागि विभिन्न पटक समय सीमा तोकिए पनि शुरू हुन सकेको छैन। पछिल्लो पटक 2024 डिसेम्बरबाट नेपालीले भारतमा क्युआरबाटै भुक्तानी गर्न पाउने भनिएको थियो, तर यतिका समय बितिसक्दा पनि भुक्तानी शुरू नभएको बारे कुनै पनि पक्षले स्पष्टीकरण दिएका छैनन्। वित्तीय प्रविधि क्षेत्रका जानकारहरूका अनुसार नेपाली नागरिकले भारतमा क्युआर सेवामा ढिलाइको मूल कारण दुई देशको भुक्तानी प्रणाली बीचको संरचनागत भिन्नता हो। नेपालमा भारतीय यात्रुले क्युआर कोड मार्फत भुक्तानी गर्दा व्यवसायहरूबाट प्रति कारोबार 1.3-2% शुल्क लिने गरिन्छ। भारतमा भने सन् 2020 जनवरीदेखि नै क्युआर कारोबार युपिआई कारोबार प्रयोगकर्ता र व्यवसायी दुवैका लागि पूर्ण रूपमा निशुल्क छ। नेपालीहरूले भारतमा क्युआर भुक्तानी गर्दा यसको प्रक्रियागत लागत कसैले बेहोर्ने भन्ने स्पष्ट छैन। त्यसैले नेपाली वा भारतीय बैंकलाई तिर्नुपर्ने शुल्क बेहोर्ने भन्ने पनि टुङ्गो लागेको छैन। नेपाल पक्षले भने आफ्नो तर्फको तयारी पूरा भइसकेको दावी गरेको छ। कान्तिपुर दैनिकमा खबर छ।
1: काया कैरनमा अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएकाहरूको व्यवस्थापन चुनौती बारे सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: हेलो आयन, के छ
3: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
2: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
4: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556-1040 र 9852-0828-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइन्डलाई। टेकमाइन्डलाई
6: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
6: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ सितोन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
7: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-496-7-9-5-10-61-66-356
6: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
8: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
9: माडी फ्लेक्स एन्ड कम्प्युटर।
8: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
9: माडी फ्लेक्स एन्ड कम्प्युटर।
8: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
9: माडी फ्लेक्स एन्ड कम्प्युटर।
8: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
10: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
7: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
10: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
7: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26-440।
1: प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देउबा दम्पत्ति विरुद्ध रेड नोटिस जारी गर्न अनुरोध गर्दै इन्टरपोललाई फेरि पत्राचार, निजी लगानीमा उतार चढाव, दबावमा सार्वजनिक ऋण र राजस्व, बजेट र नीति

0: तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै पोर्टल, नेपालीले भारतमा क्यूआर भुक्तानी सेवा अझै पाउन सकेनन् लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। भारतको जोगबनी हुँदै विराटनगरको रानी नाका भएर नेपाल प्रवेश गर्न सबैले तस्करी तथा शंकास्पद आवागमन नियन्त्रण गर्न सुरक्षा सक्रियता बढाएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले हिजो जोगबनी विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन गर्दै नयाँ व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। उहाँले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले आफ्नो पहिचान खोल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनु पर्ने स्पष्ट निर्देशन दिनुभएको छ। प्रशासनको निर्णयसँगै सुरक्षा निकायले सीमा क्षेत्रमा माइकिङ गर्दै परिचय पत्र अनिवार्य गरिएको जानकारी सर्वसाधारणलाई दिइरहेका छन्। सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनारका बस्ती हटाएको छ। बागमती, विष्णुमती, मनोहरा लगायत
2: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
0: सरकारले काठमाडौँको थापाथली, गैरीगाउँ, मनोहरा, बल्खु, बंशीघाट, शङ्खमोल, कालीमाटी, बालाजु, स्वयम्भू, गौशाला, धबीखोला लगायत क्षेत्रको अतिक्रमित संरचनामा डोजर प्रयोग गरी बस्ती खाली गरेको छ। उपत्यकाका 19 सुकुम्बासी बस्ती खाली गर्दा 15,316 विस्थापित भएका छन्। संघीय सरकारले पालिकासँगको समन्वयमा गएको वैशाख 12 गतेदेखि विभिन्न ठाउँमा डोजर प्रयोग गरी बस्ती खाली गराएको हो। सार्वजनिक सम्पत्ति संरक्षण, नदी सभ्यता स्थापना तथा बाढी डुबान जस्ता प्राकृतिक विपदको जोखिम कम गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको सरकारको दावी छ। तर बस्ती खाली गर्नु जति चुनौतीपूर्ण छ त्यति नै अबको मुख्य चुनौती विस्थापित नागरिकको व्यवस्थापनमा छ। सुनौ यो सामग्री।
1: सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनारका बस्ती हटाएको छ। बागमती, विष्णुमती, मनोहरा लगायत नदी आसपासका क्षेत्रमा बनेका झण्डै 2,000 घर टहरा भत्काएको सरकारी तथ्याङ्क छ। सार्वजनिक सम्पत्ति संरक्षण, नदी सभ्यता पुनस्थापना तथा बाढी डुबान जस्ता प्राकृतिक विपदको जोखिम कम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिरहेको सरकारको भनाइ छ। तर वैकल्पिक पुनर्वासको व्यवस्था नगरी 81 डोजर चलाएर वर्षौंदेखि बसोबास गर्दै आएका परिवारलाई विस्थापित गराएको भन्दै सरकारको आलोचना पनि भइरहेको छ। जोखिमयुक्त ठाउँमा बस्नु विपन्न नागरिकको रहर नभई बाध्यता हो। यसरी सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण किन हुन्छ त? शहरी विकास एवं आवास निर्माण विज्ञ एवं पूर्व सचिव किशोर थापा।
3: पहाडी क्षेत्रमा बाढी पहिरोबाट चाहिँ पुरा घर जग्गा जमिन सबै बगाएर पुरै भएको छ। पहिले चाहिँ संयौँ रोपनी जग्गा थियो होला, घर थियो होला, वस्तुभाव थियो होला, सबै गुमाएर साँच्चीकै सुकुम्बासी भएर चाहिँ भएका चाहिँ लाखौँ परिवारसँग एउटा त्यो। अर्को कुरा चाहिँ विगतमा पनि राज्यले चाहिँ विभिन्न विकास निर्माणका आयोजनाहरू गरेर सञ्चालन गर्ने नाममा उनीहरूलाई त्यहाँबाट चाहिँ मुआवजा दिएर चाहिँ जग्गा अधिग्रहण गरेर उनीहरूको उचित बसोबासको व्यवस्था नै नगरिकन उनीहरूलाई पैसा दिएर चाहिँ जोड बलै गरेर चाहिँ मान्छे हटाए। त्यो आएको मुआवजाले त उसले के पनि गर्न सक्यो, खानलाई नपुग्ने भएपछि उसको त जीविका नै भनौँ त्यहाँबाट चाहिँ रोकियो नि त त्यहाँ भन्दाखेरि। त्यसरी पनि अनिखेरि चाहिँ मधेसतिर झर्ने, अरूतिर झर्ने, सहरतिर बजारतिर जाने, त्यहाँ गएर जग्गा पनि किन्न नसक्यो भने त्यस्तो किसिमको चाहिँ सुकुम्बासीहरू पनि त्यो दोस्रो थरीका छन्।
1: झन्डै 2,000 परिवार अहिले राज्यको सम्पर्कमा रहेका छन्। तीमध्ये धेरै परिवार वर्षौंदेखि नदी किनार, पुल मुनि, सार्वजनिक खुला क्षेत्र र सरकारी जग्गामा बस्दै आएका थिए। राज्यले अचानक बस्ती हटाउँदा उनीहरूमा परेको मानसिक र सामाजिक असरलाई पनि सम्बोधन गर्न आवश्यक छ। विस्थापित नागरिकका लागि सम्मानजनक र सुरक्षित जीवन जिउन सक्ने वातावरण निर्माण गर्नु अहिलेको मुख्य आवश्यकता हो। विस्थापित परिवारका लागि केवल भौतिक संरचना निर्माण गरेर मात्रै पुग्ने अवस्था छैन।
3: उहाँहरूको त घर मात्रै भत्कायो भने त उहाँको जीवनै भत्किया छ नि त। त्यसकारण अब यो जीवन अलिकति पीडादायक अवस्थामा अलिकति सम्हालेर समन्वित भएर बसौँ र अलिक सरकारको जो सहयोगहरू, जे मानवीय सहयोगहरू त्यो लिउँ र अब चाँडै नै हामी चाहिँ अब एउटा चाहिँ अस्थायी बसोबासतिर हामी जाउँ। आफूले जहाँ अनुकूल मिल्छ जे छ त्यो कुरा आफ्नो कुरा चाहिँ राम्रोसँग राखिदिनु पर्यो, अधिकारीहरूलाई राखिदिनु पर्यो ताकि उनीहरूले त्यो सम्बोधन गर्न सक्नुहुन्छ र सरकारले चाहिँ एकदम राम्रो नियतले चाहिँ यो काम गरेको जस्तो लाग्छ मलाई। र त्यो नियत अब विभिन्न तत्त्वहरूले चाहिँ यसमा चाहिँ यो नियतमा शङ्का गरेका छन्। अब शङ्का गर्नु स्वाभाविकै छ, त्यो हुन सक्छ त्यो, तर त्यसमा अब यसमा चाहिँ अब हामीले राम्रोको लागि सरकारले गरायो भने सम्झिनु पर्यो र सरकारले पनि फेरि अब एकचोटि आफ्नो त्यहाँ भत्काउनु चाहिँ भत्काइहाल्यो, अब मेरो काम सिद्धि भने चुलाएर बस्नु चाहिँ भएन। फेरि त्यो तिनीहरूको जिम्मा चाहिँ उनीहरूको उचित बसोबासको जिम्मा नभएसम्म त्यो पालिका, त्यो हाम्रो सम्बन्धित मन्त्रालय चाहिँ चुप लाएर बस्नु चाहिँ भएन, त्यो छोड्नु चाहिँ भएन।
1: सरकारले अहिले वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासी छुट्याउन लगत संकलन, नागरिकता, बसोबास अवधि, आर्थिक अवस्था तथा वैकल्पिक आवासको अवस्थालाई आधार बनाएर पहिचान प्रक्रिया सुरु गरेको छ। सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि राज्यले गर्नुपर्ने कामहरू के हुन् त? फेरि एकपटक पूर्व सचिव किशोर थापा।
3: न्यून आय वर्गको लागि चाहिँ सोसियल हाउसिङको काम चाहिँ गर्नुपर्छ। त्यो भने चाहिँ उनीहरूलाई उपयुक्त ठाउँमा एपार्टमेन्ट अथवा चाहिँ कोठा अथवा घरै किन्न नसक्ला, तर उनीहरूलाई चाहिँ रेन्टमा चाहिँ बहालको चाहिँ घर बहाल उपलब्ध गराएर त्यो बहालको चाहिँ व्यवस्था गरिदिने हो भने सब्सिडी दिनु पर्यो।
0: अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको उचित व्यवस्थापनबारे सहरी विकास विज्ञ एवं पूर्व सचिव किशोर थापासँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजीत कुँवर, फोन 98042121343 र 98184929230।
4: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
7: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-7738, मोबाइल 98550-88002।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खोल्ने क्रमसँगै आरोहीहरू बीचमा उत्साह थपिएको छ। अहिले सगरमाथाको आधार शिविर र माथिल्ला क्याम्पहरूमा 100 को संख्यामा रहेका आरोहीहरू मौसम अनुकूल हुनासाथ शिखर प्रस्थान गर्ने अन्तिम प्रतीक्षामा रहेका छन्। पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मात्रै 50 टोलीका 492 आरोहीले अनुमति लिएका छन्। विभागको तथ्याङ्क अनुसार यस सिजनमा हिमाल आरोहणबाट मात्रै कुल 1,24,41,21,000 रुपियाँ रोयल्टी संकलन भएको छ। यसमध्ये सगरमाथाबाट मात्र 1,07,40,95,000 रुपियाँ राजस्व उठेको छ। बाटो खुलेपछि अनुकूल मौसमको संकेत पाउन साथ आरोहीहरूले दक्षिण मोहडाबाट शिखरमा पाइला टेक्न सुरु गर्नेछन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ।
0: अब विदेशको खबर। अमेरिका, क्यानाडा र अस्ट्रेलियाका धेरै विश्वविद्यालय तथा विद्यालयमा प्रयोग हुने अनलाइन शैक्षिक प्लेटफर्म क्यानभासमा साइबर आक्रमण भएपछि परीक्षा, असाइनमेन्ट र कक्षाहरू प्रभावित भएका छन्। साइनी हन्टर्स नामक ह्याकिङ समूहले आक्रमणको जिम्मा लिएको बीबीसीले जनाएको छ। साइबर आक्रमणपछि क्यानभास प्रणाली केही समय पूर्ण रूपमा बन्द भएको र झन्डै विश्वभर 9,000 शैक्षिक संस्था प्रभावित भएका छन्। विद्यार्थीहरूले परीक्षा दिइरहेका बेला कम्प्युटर स्क्रिनमा बिटकोइन बिटकॉइनमा फिरौती मागिएको सन्देश देखिएको थियो। ह्याकर समूह साइनी हन्टर्सले इन्फ्रास्ट्रक्चर कम्पनीहरूलाई पैसा नतिरी डाटा सार्वजनिक गर्ने चेतावनी दिएका थिए। अमेरिकाको मिसिसिपी स्टेट विश्वविद्यालयले अन्तिम परीक्षा स्थगित गरेको छ भने पेन स्टेट, इडाहो स्टेट, क्यालिफोर्निया विश्वविद्यालय लगायतका संस्थाले पनि परीक्षा र असाइनमेन्ट प्रभावित भएको जनाएका छन्। अस्ट्रेलियाको सिडनी विश्वविद्यालयले विद्यार्थीलाई क्यानभासमा लगइन नगर्न निर्देशन दिएको छ। क्यानाडाको ब्रिटिस कोलम्बिया र टोरन्टो विश्वविद्यालयले पनि साइबर सुरक्षामा जोखिम देखिएको बताएका छन्। विद्यार्थीहरूले आफ्नो परीक्षा र असाइनमेन्टहरू हराउने चिन्ता व्यक्त गरेका छन्। केहीले व्यक्तिगत विवरण चुइने डर समेत बढेको बताएका खबरमा उल्लेख छ।
1: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत अमेरिका र स्कटल्याण्डसँग हुने श्रृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले टोली सार्वजनिक गरेको हो। टोलीमा बायाँ हाते ब्याटर ईशान पाण्डे पहिलो पटक समेटिएका छन्। ओमान र युएईसँग खेलेको टोलीबाट बसिर अहमद बाहिरिँदा ईशान टोलीमा परेका हुन्। ईशानले टी20 आई डेब्यू सन् 2019 गरेका थिए भने एक दिवसीयमा मौका पाएका छैनन्। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको लीग टू श्रृङ्खला पर्सीदेखि शुरू हुँदैछ। नेपालले स्कटल्याण्डसँग पर्सी र जेठ 2 गते अमेरिकासँग, जेठ 8 गते अमेरिकासँग नै खेल्नेछ।
0: खेलकै अर्को खबरमा, आइपीएल क्रिकेटमा गुजरात रोयल्सलाई 77 रनले हराएको छ। हिजो बेलुका जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 4 विकेट गुमाएर 229 रन बनाएको थियो। गुजरातले जितका लागि दिएको 230 रनको लक्ष्य पछाएको राजस्थान 16 ओभर 3 बलमा 152 रनमै अल आउट भयो। गुजरातको जितमा कप्तान शुभमन गिलले 84 रन तथा राशिद खान र जेसन होल्डरले उत्कृष्ट बलिङ गर्नु महत्वपूर्ण रह्यो। राशिदले 4 र होल्डरले 3 विकेट लिए। जितसँगै गुजरात अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने राजस्थान रोयल्स 5 औं स्थानमा झरेको छ। गुजरातको 11 खेलमा 14 अङ्क र राजस्थानको समान खेलमा 12 अङ्क छ। आइपीएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। दिउँसो 4:15 चेन्नई सुपर किङ्स र लखनऊ सुपर जायन्ट्स तथा बेलुका 7:45 रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र मुम्बई इण्डियन्सले खेल्दैछन्। अब केही खबर संक्षेपमा। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा आज पनि हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य प्रदेशको 1-2 ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्न सक्ने महाशाखाको अनुमान छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकोले पर्वतीय क्षेत्रमा यात्रा गर्ने तथा पशु चौपाय चराउन जानेहरूलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
1: मुगु जिल्लाको मुगुम कारमारोङ गाउँपालिका 9 अन्तर्गत पापो गाउँमा असिना पानीले पाकेर घर भित्र्याउने तयारीमा रहेका हिउँदे बाली तथा फलफूलमा ठूलो क्षति पुर्याएको छ। असिनाले जौ, गहुँ, उवा लगायत हिउँदे बालीसँगै कोदो, बोवा, धान, चिनो र विभिन्न फलफूल क्षति गर्दा स्थानीय कृषक चिन्तित बनेका छन्। एक हप्ताभित्र भित्र्याउने तयारीमा रहेका जौ, गहुँ र उवा सबैभन्दा बढी क्षति भएको छ।
0: सर्वोच्च अदालतकी कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले आज्ञाकारी न्यायपालिका र कानूनी राज्यको असमान प्रयोगको जग बसाल्न प्रयास भइरहेको भन्ने प्रश्न उठिरहेको बताउनु भएको छ। कानून दिवसको अवसरमा हिजो भएको समारोहलाई सम्बोधन गर्दै उहाँले अख्तियारी र विधिको प्रयोगको बहानामा यस्तो प्रयास भइरहेको भन्दै प्रश्न उठाउनु भएको हो। बिहिबार संवैधानिक परिषदले रोल क्रममा अगाडि रहेकी मल्लको सट्टा 4 वरियताका न्यायाधीश मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको सन्दर्भमा उहाँको यस्तो अभिव्यक्ति आएको हो।
1: लामो समयदेखि मध्यपूर्वका विभिन्न देश र मलेसियामा केन्द्रित नेपालीको वैदेशिक रोजगारीको गन्तव्य युरोपतर्फ मुडिएको धेरै भएको छैन। पछिल्ला केही वर्षदेखि युरोपका आधा दर्जनभन्दा धेरै देशमा नेपालीहरू रोजगारीका लागि गएका छन्। त्यसमा पनि रोमानिया जानेको संख्या प्रत्येक वर्ष 2 बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको 9 महिनासम्ममा श्रम स्वीकृति लिएर रोमानिया जाने नेपालीको संख्या 25,457 जना पुगेको छ। आजको कारोबार दैनिकमा खबर छ।
0: सरकारले नेपालको कानून विपरीत रूसी सेनामा भर्ती भएका र त्यस क्रममा युक्रेनी सेनाले युद्धबन्दी बनाएका नागरिकको रिहाईका लागि कूटनैतिक प्रयास थालेको छ। युक्रेनमा युद्धबन्दी बनाइएका 9 नेपालीको रिहाईका लागि पहल भइरहेको हो। यसैबीच बर्लिन स्थित नेपाली दूतावासले शुक्रबार एडभर्टाइजरी जारी गर्दै युक्रेनमा रहेका नेपालीलाई तत्काल युक्रेन छाड्न आह्वान समेत गरेको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।
1: नवलपरासी बर्दघाट नगरपालिका 4 पूर्व पश्चिम राजमार्गमा हिजो बेलुकी यात्रुवाहक बस दुर्घटना हुँदा 16 जना घाइते भएका छन्। पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको NA 7K 58 20 नम्बरको बस बेलुकी झन्डै 7 बजे अनियन्त्रित भई सडकको दाहिने किरानमा पल्टिएको हो।
0: काया कैरनमा अब पालो उखानको,
1: जहाँ बस्यो त्यही सुख।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: देउवा दम्पति विरुद्ध रेड नोटिस जारी गर्न अनुरोध गर्दै इन्टरपोललाई फेरि पत्राचार, थप कागज पत्र सहित नेपाल प्रहरीले पत्र पठायो।
0: निजी लगानीमा उतार चढाव, दबावमा सार्वजनिक ऋण र राजस्व, नेपालीले भारतमा QR भुक्तानी सेवा अझै पाउन सकेनन्।
1: अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको व्यवस्थापन अबको मुख्य चुनौती, न्यून आय भएका वर्गका लागि अनुदानमा घर बहालको व्यवस्था गर्न विज्ञको सुझाव।
0: विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण, झण्डै 9,000 विद्यालय तथा विश्वविद्यालय प्रभावित, साइबर सुरक्षालाई थप मजबुत बनाउनु पर्ने माग।
1: र विश्वकप लिग 2 श्रृङ्खलाका लागि 15 सदस्यीय नेपाली टोलीको घोषणा। आइपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा।
0: र अन्त्यमा आजको कार्टुन गजब छ बा शीर्षकमा अभिनले बनाउनु भएको। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले हिजो शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको फोटो तस्विरको व्यापक चर्चा भइरहेको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्रीको कार्यालय छ, बाहिर भित्तामा पीएम भित्र लेखिएको बोर्ड छ। प्रधानमन्त्रीलाई भेट्न एकजना व्यक्ति ढोकाभित्र छिर्न खोज्दैछन्। उनले ढोक्कैमा पुगेर ढकढकाउँदैछन्। भित्रबाट के होला भन्ने प्रश्न सोधेपछि ती व्यक्तिले भन्दैछन्, त्यस्तो खासै केही होइन, प्रधानमन्त्रीज्यूले कस्तो लुगा लगाउनु भएको रहेछ भनेर हेर्न मात्रै आ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ।
10: 93.2 स्वदेश FM। आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 300+ डिजिटल प्लेटफर्ममा नेपालीनेटवर्क.com र हाम्रो पात्र .com पनि सुन्न सक्नुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो NRM 99.1 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी विभिन्न क्षेत्रका बारेमा चर्चा परिचर्चा गर्ने गर्दछौँ। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौँ। र नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। र विशेष गरी नेपाली बहसमा हामी सिधा प्रश्नको सिधा जवाफ पनि लिने गर्दछौ। विभिन्न राजनीतिक क्षेत्रका व्यक्तिहरूसँग पनि कुराकानी गर्ने गर्दछौ। यहाँलाई राम्रोसँग यतिखेर थाहा छ, शेरबहादुर देउबा दम्पति विरुद्ध रेड नोटिस जारीको अनुरोध गर्दै फेरि पत्राचार गरिएको छ। तर इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेको छ। तथ्य र प्रमाणहरू यथेष्ट नभएको भन्दै उसले फिर्ता पठाएको छ। जेएनजी विद्रोहका क्रममा निवासमै जलेको अवस्थामा भेटेका विदेशी नोट लगायतका विषयमा अनुसन्धान भइरहेकोले गर्दै थप कागजात पत्र सहित इन्टरपोललाई नेपाल प्रहरीले अझ फेरि एकपटक पत्र पठाएको छ। आजको नेपाली बहसमा हामी यी विषयहरूलाई पनि उठावन गर्न चाहन्छौँ। निजी लगानीमा उतार चढाव छ, दबावमा सार्वजनिक ऋण र राजस्व पनि छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको प्रतीक्षामा यतिखेर निजी क्षेत्र छ। तर अहिलेको अवस्थालाई हेर्ने हो भने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटलाई परिवर्तन गर्न खोजे पनि परिवर्तन गर्न नसकिने खालको आशय सहित व्यक्त गरेका छन्। किनभने निकै ठुलो सपेटामा यतिखेर अर्थतन्त्र छ, ऋणको भारी थपिएको छ, खरबौँ ऋण यतिखेर थपिएको एउटा अवस्था छ। त्यसैले गर्दाखेरि आजको दिनमा देशको अर्थतन्त्र नाजुक बन्दै गर्दाखेरि कस्तो खालको बजेट आउँछ भन्ने विषयमा पनि आज हामी चर्चा र परिचर्चा गर्ने गर्दछौ। निजी क्षेत्रले हाम्रो बीचमा वरिष्ठ अधिवक्ता संविधानविद ध्रुवलाल श्रेष्ठ हुनुहुन्छ। ध्रुवलाल सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। अब न्यायालयमा अहिलेको संवैधानिक परिषदले सुधार गर्न खोजेको हो कि क्रमभङ्गता गरेर कार्यपालिकाको अनेस्ट बनाउन खोज्या हो, आज्ञाकारी बनाउन खोज्या हो?
11: कार्यपालिकाको आज्ञाकारिता यहाँभन्दा अगाडि थियो होला र अहिलेको सरकारले त के गर्छ त्यो हेर्न बाँकी छ। अहिले भर्खरै संवैधानिक परिषदबाट जस्तो सिफारिस भएको छ, त्यो सिफारिस हुने बित्तिकै सरकारले नै यो अदालत चलाउन लायो भनेर कल्पना गर्न मिल्दैन। त्यो एकदमै पूर्वाग्रह हुन्छ र गलत हुन्छ।
10: वरियता क्रम मिसिँदाखेरि जुन किसिमको संशय पैदा भएको छ, संसदीय सुनवाईमा गइसके पछाडि चाहिँ उहाँ ब्याक हुनुपर्ने स्थिति भएको, अहिलेसम्म त वरिष्ठ तपाईँलाई नै हेरेर आयो होइन श्रेष्ठ सर?
11: सर आइएको हो, विवाद छैन भन्ने गर्छु। उनीहरू टाउकोबाट बोल्दैनन्, पेटबाट बोल्छन् हो। त्यति बेला
12: न्याय परिषद नभएकै बेलामा एघार एघार जना न्यायाधीशहरू नियुक्त गर्दाखेरि नबोल्नेहरूको नैतिकता के अहिले सुन्नु है? अनि त्यो प्रथा चल्दै जाँदाखेरि के हुन्थ्यो भने यथास्थितिवादी क्या, ठुला दलहरूले न्याय परिषदमा आफ्नो मान्छे पठाउने, न्याय परिषदहरूले कहिले काङ्ग्रेस ठुलो छ भने काङ्ग्रेसलाई एक नम्बर बनाएर पठाउने, अनि एमालेलाई पठाउने, माओवादीलाई पठाउने, त्यस्तो किसिमको काम गरिसकेपछि तर मलाई लाग्छ माओवादीहरू त्यसमा सर्वोच्चमा चाहिँ छैनन् है, मैले माओवादी भने त्यो अब त छँदै छैन नि, माओवादी को रहेछन् अब त नेपालीहरूले चिन्यो होला नि, बिचरा माओवादी बनेर लड्ने खालीमा छरा भोकेर हिँड्नेलाई थाहा भयो होला नि अहिले होइन, अब यिनीहरू त बाहिर देशमा बसेर हाम्रो देशभित्रका 17,000 मार्नेहरू, 5,000 जिम्मा लिनेहरू, त्यो 5,000 मुद्दामा म आफै पनि लडिराखेको छु, बिचरा दिन अझै पनि छ है, यस्तो स्थिति हो। त्यसकारण म के भन्दछु तपाईँलाई भने रेडियो मार्फत नेपाली अहिलेसम्म यो 36 वर्षसम्म संविधान र कानुनको नाममा प्राविधिक रूपमा मिलाएर कहिले काङ्ग्रेस कहिले एमाले यो गठबन्धनकारीहरू जसलाई म ठगबन्धन भन्छु यिनीहरूले अक्रान्त तुल्याएपछि अनि यही संवैधानिक परिषद ओलीजीले 52 त्यो संवैधानिक नीति दिँदाखेरि त्यो सर्वसम्मतले पारित गर्नुपर्ने अवस्थालाई भएको कानुनलाई मिचेर मारेर अध्यादेश ल्याएर सामान्य कानुनबाट त्यसलाई अनुमोदन गर्न सक्नु भएपछि रिक्त रहेको बेलामा अवैध रूपमा फेरि न्याय परिषद नहुँदै 11 पनि नियुक्ति हुने, ती 11 मध्येबाट फेरि प्रधान न्यायाधीश पनि नियुक्ति हुने अवैध रूपमा, त्यस्तो स्थिति आइसकेपछि त्यो अवैध नियुक्ति प्रधान न्यायाधीशको अवैध नियुक्तिलाई दायर भएको 3-3 रिट निवेदनहरू दर्ता नगर्दाखेरि पनि नबोल्ने बार एसोसिएसन र यी बुद्धिजीवी भनाउँदाहरू जसले अदालतको ठेक्का सिन्डिकेटबाट चलाए अहिलेसम्म आफआफ्ना फर्मका मान्छेहरू न्यायाधीश बनाए हो, अनि यथास्थितिवादको भजन गाउँदै पेट पालेर बसे र व्यवस्था बिगारे, राजनीति बिगारे, दलीयकरणमा प्रभाव यो नेगेटिभ प्रभाव पार्ने काम गर्ने सबै वकिलहरूले गरे, यी वकिलहरूको जात म त्यसैमा पनि पर्छु दुर्भाग्यवश,
13: तर एउटा कुरा नि श्रेष्ठ सर, एउटा कुरा के भयो भने नि, जस्तो ल ठिक छ, छजना सबैजना योग्य हुनुहुन्छ होइन, छजना योग्य मध्येको चाहिँ एउटालाई अहिले संवैधानिक परिषदले संसदीय सुनवाईका लागि सिफारिस गर्यो, डाक्टर मनोज कुमार शर्मालाई श्रीमान होइन। आजको दिनमा चाहिँ हिजो सपना प्रधान मल्लजीले अभिव्यक्ति कानुन दिवसका अवसरमा बोलेको स्पिच यहाँले सुन्नु भएको छ होइन, उहाँले भन्नु भएको छ अब न्यायालयलाई आज्ञाकारी बनाउने, द्वितीय सरकारको दम्भ देखाउने, महाभियोगको त्रास देखाउने, यसरी चाहिँ न्याय सम्पादन हुन सक्दैन, न्यायालय चल्न सक्दैन, सबै न्यायाधीशहरूलाई म आग्रह गर्न चाहन्छु तपाईँहरू तपाईँ हामी एक ठाउँमा उभिनुपर्छ भन्दै गर्दाखेरि 17 न्यायाधीशहरू एउटा लाइनमा हुनुहुन्छ अहिले होइन, यसले चाहिँ अब कोल्ड वार सुरु भएको हो न्यायालय र कार्यपालिका बिच,
12: 17
13: न्यायाधीश लगायत धेरै न्यायाधीशहरू चाहिँ यसको विरुद्धमा हुनुहुन्छ आजको दिनमा।
12: कसको विरुद्धमा? आजको सिफारिसको विरुद्ध?
13: सिफारिसको विरुद्धमा
12: मलाई त्यस्तो लाग्दैन, कुनै समारोहमा कोही मान्छेले बोलिराख्दाखेरि उहाँको समर्थन गरेर जस्तो बोल्नु डरको कुरा होला। म भन्छु न्यायपालिकाका सबै न्यायाधीशहरू यसको विरुद्धमा छन् भने राजीनामा दिएर गयो भयो नि त, अर्को आउँछ भने के फरक पर्छ, कालो जान्छ गोरो आउँछ,
13: त्यो सम्भावना छ आज
12: किन सम्भावना हुँदैन? अहिलेसम्म त यो मठाधीशहरू नियुक्ति गर्ने काम भएको हो त, गोजीका मान्छे क्यालकुलेट गरेर कति वर्षसम्म काङ्ग्रेसको लाने, कति वर्षसम्म एमालेको लाने भन्ने भाव होइन सर्वोच्चमा, त्यसका विरुद्ध त हामीले मुद्दै गरे आउँछ हो, त्यस्तो विषयमा मुद्दामा बोल्न नआउने बुद्धिजीवीहरू संविधानको बलात् एक किसिमको संविधानमाथि एकदमै ठुलो प्रहार भएको छ, त्यसमा नबोल्ने मुद्दा हामीले उठाएका छौँ, त्यसमा सहभागिता हुनु नआउने, बार एसोसिएसन ठिक्क नगर्ने त्यस्तो संवैधानिक इस्युहरूमा। अनि अहिले तपाईँ यति कुरा मान्नुहोस् न, तपाईँहरूले के हेर्नु जरुरी छ भने नि यो धारा 129 जस्तो लाग्छ मलाई, भन्नुहोस् त्यसको उपधारा केहीमा हेर्नुहोस्, त्यसलाई हेर्दाखेरि प्रष्ट थाहा हुन्छ यो के हो भनेर, धारा 100 यसको उपधारा 3 व्यवस्था गरेको छ कि, त्यसले के भन्छ भने यो न्यायाधीश सर्वोच्चको न्यायाधीश हुनुको लागि सर्वोच्च अदालतमा 3 वर्षसम्म अनुभव छ भने त्यो मान्छेलाई न्यायाधीश बनाउन सकिन्छ भनेर भन्छ है। त्यो कानुनी व्यवस्थालाई त्यो संवैधानिक व्यवस्थालाई कहाँबाट उहाँहरूले त्रुटि देखाउने हो देखाउन सक्नु पर्यो नि। अनि सिनियरिटी मिच्न पाइँदैन भनेर कहाँ लेखा छ? अब तपाईँ एउटा कुरा विचार गर्नुहोस् न, नेपालीहरूले बुझ्नुपर्ने कुरा, त्यो न्याय परिषदले 6 न्यायाधीश किन पठाएको?
13: हो
12: योग्यता पुगेपछि योग्य हुन्छ भनेपछि अनि योग्य 6 मध्ये योग्य लाग्ने मान्छेलाई संवैधानिक परिषदले पिक गर्यो त अनि त्यसमा समस्या के हो? किन किन रोदन क्रन्दन त्यता लाग्यो? अनि रोदन क्रन्दन गर्नेहरूकै पक्षका मान्छे गएपछि त्यो संविधान बनाउँदै ठिक हुने, कानुन बनाउँदै ठिक हुने, अरू नहुने होइन त? भनेको कुरा त त्यही होला नि होइन।
13: तर आजको दिनमा चाहिँ संवैधानिक परिषदलाई 3 निर्णय गर्न सक्ने गरी हिजो यहाँले भन्नुभएको छ केपी शर्मा ओलीका पालामा 2000 मलाई लाग्छ 77 सालतिर जस्तो लाग्छ उहाँले चाहिँ 2 चाहिँ संवैधानिक परिषदमा निर्णय गर्न गर्ने गरी, त्यो तत्कालीन बेला राष्ट्रिय सभामा गणेश तिमिल सेना हुनुहुन्थ्यो, प्रधानमन्त्री उहाँ आफै हुनुभयो, 2 निर्णय गरेर भकाभक नियुक्ति भएकै हो होइन? त्यो चाहिँ त्यो प्रक्रिया चाहिँ हिजो चल्यो। आज 3 बालेन शाहको सरकार आइसके पछाडि राष्ट्रसभाको सरकारले 3 निर्णय गर्न पाउने गरी अध्यादेश सिफारिस गर्यो र त्यो अध्यादेश राष्ट्रपतिले 2 जारी गर्नुभयो। तर त्यहाँ चाहिँ 2 नोट अफ डिसेन्ट छ, अब प्रतिपक्षी दलको नेता र चाहिँ राष्ट्रिय सभाको अध्यक्षको नोट अफ डिसेन्ट छ, यद्यपि यो प्रक्रिया अगाडि बढिसकेका छ होइन। अब यसले जुन किसिमले आज 4 वरियतामा रहनुभएका डाक्टर मनोज कुमार शर्मा होइन जसरी प्रधान न्यायाधीशमा सिफारिस, यसले चाहिँ एउटा के बहस पैरवी गर्यो भने अब हिजोको 93 सालसम्मको को प्रधान न्यायाधीश बन्ने भन्ने सूची आजबाट चाहिँ ब्रेक भयो होइन, अब चाहिँ त्यो टुट्यो। अब प्रतिस्पर्धाका आधारमा सर्वोच्च अदालतमा न्यायालयमा प्रधान न्यायाधीश नियुक्ति हुन्छन्, को प्रधान न्यायाधीश बन्छ भन्ने कुरा उनीहरू आफैलाई पनि थाहा हुँदैन, कार्य सम्बन्ध राम्रो हुन्छ भने यसको के पोजिटिभ मेसेज, पोजिटिभ भाइब गएको हो त्यसो भए?
12: बिल्कुलै त्यही हो, त्यही हुनुपर्छ। तर यहाँनिर बुझ्नुहोस् न, सबै नेपालीहरूले बुझ्नुपर्ने कुरा के हो भने, मेरा दलका मान्छेलाई आज नियुक्ति गर्दाखेरि यति वर्ष पछाडि यति वर्ष न्यायाधीश प्रधान न्यायाधीश खान्छ भने हिसाब गरेर नियुक्ति गर्न पाइन्छ? त्यसरी नियुक्ति भएको सुन्नुहोस्, न्याय परिषद नै नहुँदाखेरि न्याय प्रधान न्यायाधीश बनाउने हिसाबले नियुक्ति गरियो हरिकृष्ण कार्कीलाई, त्यसपछि विशुम्भर, त्यसपछि प्रकाश मानसिंह राउत, अनि त्यही क्रम भङ्ग भएको अहिले, त्यो ठिक हो? के भन्छ तपाईँहरू छलफलमा ल्याउनुहोस् न, हामी आउँला नि, र सार्वजनिक चौतारीमा बसेर छलफल गरौँ न, टुरी खेलमा बसेर छलफल गरौँ न यी संविधानविद भन्नेहरूसित जसले यो त्रुटि भनेको छ। मैले हेर्नुहोस् यो संविधानको प्राविधिक रूपमा अहिले जस्तो सिफारिस भएको छ त्यसैलाई मात्रै बोलेको छु है, भालिन सरकार के हो कस्तो हो भन्ने कुरामा हाम्रो किसिमको आफ्नो रिजर्भेसन छ, तर सरकार जेसुकै भए पनि उसले राम्रो काम गरिराखेको छ भने राम्रो काम गरेकोलाई राम्रो भन्नु पऱ्यो, नराम्रो गरेकोलाई नराम्रो भन्नु पऱ्यो हो। अहिले यो बदमासीपूर्ण तरिकाले संवैधानिक प्रावधानलाई जसरी निरेल गर्ने काम गरिएको छ, आफ्नो गोजीका मान्छेहरूलाई भर्ना गर्ने प्रधान न्यायाधीश बनाउने काम भएको थियो, त्यसलाई तोड्ने काम भएको,
13: कम्फर्टेबल त सबैले चाहिँदो रहेछ नि त होइन?
12: हजुर,
13: कम्फर्टेबल त सबैले चाहिँदो रहेछ नि त, बालिन्जीलाई पनि कम्फर्टेबलै चाहियो नि होइन? अहिले
12: तपाईँले त्यसरी भन्नु त हो नि, चाहियो होला, त्यो के होला, अझै उहाँहरूले सिफारिस त गर्नुभयो होइन, सिफारिस गरेको व्यक्तिले कस्तो काम गर्नु त्यो हेर्न बाँकी छ, हामी कामको गुण र दोषका आधारमा त्यसको टिका टिप्पणी गर्छौँ, हामी त्यसका लागि अझै तयारै छौँ र हामी सजेस्टिभ वेमा एउटा सल्लाह दिने हिसाबले हामीले बोलिराखेका छौँ, काम चाहिँ गर्नुपर्छ नि, फेरि नियुक्ति मात्रै क्रमभङ्ग गरे काङ्ग्रेस र कम्युनिस्टको क्रमभङ्गता हामीले तोड्यौँ भन्ने कुरा मात्रै ठुलो होइन भन्ने कुरा त हामी बोलि नै राखेका
13: छौँ। कङ्ग्रेस र कम्युनिस्टको क्रमभङ्गता तोडेर चाहिँ अब कसको आउनुभयो यतिखेर, के छ चर्चा ध्रुवलालजी?
12: त्यो यस्तो छ, तपाईँ पृष्ठभूमि हेर्नुहुन्छ भने अहिलेकै प्रधान न्यायाधीश पनि र जसलाई भङ्ग गरियो र सपनाजीलाई ल्याइएन उहाँहरू एउटै पृष्ठभूमिको मान्छे हो,
13: हिजो
12: मैले जानेछु
13: हिजो
12: है। अब म के भन्दछु भने हेर्नुहोस् है, हामीले त्यसकारण यो संविधान जिउँदो छैन यसलाई फाल्नुपर्छ, अदालतमा समग्र रूपमा ओभर हाउलिङ गर्नुपर्छ, पुनर्संरचना गर्नुपर्छ, पुनर्नियुक्ति गर्नुपर्छ भन्ने मान्यता म अझै पनि राख्दछु, म त्यही लडाइँमा छु अझै पनि। त्यहाँ धेरै न्यायाधीशहरू छन्, तपाईँले कतिजना मान्छे अहिले यो सिफारिसको विरुद्धमा उभियो भन्नुभयो नि,
14: सबैलाई महाभियोग लाग्ने प्राय खालका मान्छेहरू छन् त्यहाँ प्राय है अपवाद होला नि
13: महाभियोग पनि त सम्भव छैन नि त श्रेष्ठजी
14: महाभियोग सम्भव किन छैन
13: कसरी छ महाभियोग सम्भव द्वितीय छ सदन
14: होइन होइन सुन्नुहोस् न सिफारिस त गर्न सक्छ नि प्रस्ताव त अगाडि लान सक्छ नि द्वितीय चाहिँदैन नि प्रकाश
13: एकैचोटि सत्र एकैचोटि कतिजनालाई निलम्बन गर्ने भन्ने कुरा आउँछ नि त अन्तर्राष्ट्रिय छवि के हुन्छ नेपालको न्यायालयको छवि के हुन्छ
14: खराबले किन निलम्बन नगर्ने तपाईँहरू यस्तो तदर्थवादी कुरा गरेर हुन्छ
13: होइन नेपालको अन्तर्राष्ट्रिय जगतमा न्यायालयको छवि के हुन्छ त्यसो भए एकैचोटि भट्टाभट महाभियोग लाउँछ
14: न्यायालयको छवि अहिलेसम्म नराम्रो छ राम्रो पार्ने प्रयास भयो भन्ने हुन्छ है त्यो कानको लिएर सुन्नुहोस् त्यस्तो हो नि अब सुन्नुहोस् अघि मैले भने नि तपाईँको त्यो उपधारा 329 हो है मैले अहिले याद आयो मलाई त्यसको उपधारा 3 त स्पष्टै भनेको छ नि कहाँ छ त्यसमा त्यो सिनियर भएको अगाडि क्रमको मान्छेलाई ल्याउनै पर्छ भन्ने वकिलहरूले त्यस्तो बोल्ने हो संविधानविदहरूले त्यही त मैले भने नि अहिलेसम्म यिनीहरूको खेती झुटमुट सल्लाह दिने संविधानलाई हुँदो नहुँदो तरिकाले व्याख्या गर्ने अनि राजनीतिक नेताहरूको स्वाद अनुसारको व्याख्या गर्ने के कानुन कस्तो हुनुपर्छ संविधान के हो त्यो ठ्याक्केमा भन्ने अनि नेताहरूले जे चाहिरहेका छन् त्यस अनुसारको व्याख्या गर्ने त्यसरी आफ्नो मान्छेहरू पुर्याइएको अवस्था भएको हुनाले अदालतमा हेर्नुहोस् 5-5 रिपोर्टहरू अदालतका न्यायाधीश वकिलहरूले बनाएको भ्रष्टाचार सम्बन्धी रिपोर्टहरू लुकाइएको छ अब को प्रधान न्यायाधीशले त्यो रिपोर्टहरू कार्यान्वयन गर्नुपर्छ हामी त प्रष्ट छौँ त्यस विषयमा अब अनि त्यही प्रथाबाट आएको कति फर्मका मान्छेहरू कतिजना न्यायाधीश भएका छन् कसले पठाएका छन् अहिले को कराइराखेको छ तपाईँले देख्नु भएको छ तपाईँले बुझ्नु भएको छ को कराइराखेको छ हिजो सिन्डिकेट चलाएर अदालतलाई प्रभाव पार्ने ठुल्ठुला बनाउँदा वकिलहरू जसले जनताहरूले बिचरा ठुला भन्छ हामीले यिनीहरूलाई ठुला सिन्डिकेटरहरू भन्छौँ सुन्नुहोस् है शब्दहरूको प्रयोग नगरौँ मैले धेरै ठाउँमा बोलेको छु यिनीको विषयमा बोल्न पनि मलाई लाज लाग्छ हो यिनीहरू कराइराखेका छन् यिनीहरू ती वकिलहरू कराइराखेका छन् जसले ललिता निवासी जग्गा सार्वजनिक जग्गालाई सरकारी जग्गालाई माफियाहरूको पक्षको हो माफियाको पक्षमा आउनुपर्छ भनेर बहस गर्छन् हो त्यस्ता मान्छेहरू जसले सर्दु जलाधारको जसले यो सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गाहरू व्यक्तिको नाममा दर्ता हुनुपर्छ भने ठुला वकिलहरू वकिलहरूको अपवाद वकिलहरूको वास्तवमा एकदमै यो लाजका पोकाहरू हुन् यिनीहरूलाई हामी मुद्दा लडाएछौँ अस्ति सर्दु जलाधारको मुद्दा हामीले त्यता ल्याएका छौँ कल्याण श्रेष्ठले यही सुशीला कार्कीले यो सर्दु जलाधारको जग्गा माफियाहरूको पक्षमा जानुपर्छ भन्ने फैसला आदेश दिएको हामीले जेएनजी आन्दोलन अगाडि नै मुद्दा दायर गरेको अख्तियारमा
13: सुशीला कार्कीजीको पनि त आपत्ति छ नि त यो क्रमभङ्गता मिचेकोमा
14: त्यसै भएर त उसलाई क्रमभङ्ग त्यही हिजो जे गरेको थियो त्यही गर्न पाइएन अब मेरा चिनेका मान्छेले गर्न पारिन् भनेर रोएको हो नि त मैले त्यो बुझ्नु पऱ्यो नि अनि हिजोको जुन भाषण आएको छ नि
13: सपना प्रधान मल्लजीले त भनिसक्नु भएको छ अब एकजुट हुनुपर्ने बेला आयो है यो अब हामी आज्ञाकारी होइन हामी त अलिकति स्ट्रङ तरिकाले जानुपर्छ न्यायालयलाई सुधार गर्नुपर्छ
14: सुन्नुहोस् न हिजो ठुला दलका आज्ञाकारी हुँदाखेरि आज्ञाकारी भइएन ठुला दलले प्रधान न्यायाधीशको हुने भनेर न्याय परिषदै नबनिकन नियुक्ति गर्दाखेरिको हिसाब गरेर नियुक्ति गर्दाखेरि त्यति बेला त्यो संवैधानिक भयो राजनीतिक भएन आज संविधान बमोजिम संविधानको धारा 129(3) बमोजिम सिफारिस गरिँदाखेरि त्यो असंवैधानिक भयो कहाँको तर्क हो यो सबै यो वकिलहरू होइनन् यस्ता यस्ता तर्क गर्नेहरू अनि त्यो प्रधान न्यायाधीशको कुरा गरिरहनु भएको छ सुशीला त्यो सुशीला न्यायाधीश हुनुको लागि हिजो अन्तरिम सरकारको प्रधानमन्त्री हुनुको लागि कहीँबाट लागेको मान्छे थिएनन् मैले भनेको छु हिजोको अन्तर सम्पादमा टेबलमा ल्याउनुहोस् न हामीलाई सँगै राख्नुहोस् त अनि हामी देखाउँछौँ को के हो भनेर प्रमाण देखाउँछौँ नि हामी बोल्दैनौँ मात्रै त्यसकारण जनताहरूलाई दिग्भ्रमित गर्ने काम भएको छ अब एउटा कुरा के हुनसक्छ भने यो आइसके पछाडि पनि मनोजीले यो सामान्य पदमा जाँदै हुनुहुन्छ सम्मानित पदमा जाँदै हुनुहुन्छ उहाँले मैले भनेको 5 प्रतिवेदनहरू कार्यान्वयन गर्न सक्नुहुन्न न्याय परिषदलाई सुधार गर्न सक्नुहुन्न त्यहाँ थातिरहेका मुद्दाहरू राजनीतिक रूपमा सारिन्छन् अब अहिले तपाईँले भन्नुभयो नि यो अदालत हिजो कहाँ त्यस्तो थियो र अब प्रभावित हुन्छ भनेर हिजो हो अन्तरिम कालमा मुद्दा पर्दाखेरि यो अन्तरिम सरकारको वैधानिकताको विषयमा सुशीला कार्कीको विरुद्ध परेको अनिल कुमार सिन्हाको विरुद्ध परेका मुद्दाहरू संसद विघटन गरेको मिलेन यहाँ संवैधानिकता बिच्यो भनेर परेका मुद्दाहरू हिजो कामु भएर सिनियर भएर बस्ने न्यायाधीशले किन चिन्न नसकेको किन त्यसरी पन्छाउनु मिल्छ अनि त्यो मुद्दा विचाराधीन हुन आउँदै चुनाव ठिक छ भनेर भन्न मिल्छ चुनाव गराउनको लागि चुनाव गर्नुभन्दा अगाडि त्यो फैसला आदेश दिनु पर्थेन अदालतले यस्ता कैयौँ कुराहरू छन् यिनीहरू टेबलमा आएर हामीलाई ल्याउनुहोस् न एउटै टेबलमा ल्याएर के भन्छ अहिले त जनतालाई भ्रम पार्ने काम भएको हो यो बिल्कुलै संविधान बमोजिम भएको छ भालेन सरकारसँगको हाम्रो आफ्नो किसिमको मान्यता छ हामीले समर्थन पनि गरेका छैनौँ, विरोध पनि गरेका छैनौँ, हामी हेरिराखेका छौँ। त्यो हेर्ने क्रममा उसले गरेको जुन संविधानको अदालतको राज्य संयन्त्र मध्येको सबभन्दा महत्त्वपूर्ण संयन्त्र न्यायपालिकाको विषयमा यो जस्तो तरिकाले राजनीतिक कर्जा जमाइएको अवस्था थियो, त्यसलाई तोड्नका लागि अहिले धारा 129 उपधारा 3 बमोजिम जसरी प्रष्ट रूपमा तिनजना मध्ये छजना मध्ये एकजनालाई छान्न पाउने कानुनले त्यो संविधानले बाटो दिएको छ, त्यो अनुसार गरेकोमा काहीँ पनि त्रुटि छैन। अब तपाईँले हेरिदिनुपर्ने कुरा के हो भने त्यो न्याय परिषदमा त सपनाजी आफै हुनुहुन्थ्यो नि, किन पठाउनु भएको त्यो छजनाभन्दा? छजनालाई पठाउनुको अर्थ के? कुनै पनि योग्य छ अब संवैधानिक परिषदले छान्न सक्छ भने होइन, यस्तो कुरालाई यो घाम लागेको घामलाई घाम होइन भनेर आँखा तालाएर यस्तो कुरा गरेर गर्नुहुन्छ काम बुझ्ने मान्छेहरूले? अहिले हिजोको भाषण हेर्दाखेरि सुन्नुहोस् है, त्यो न्यायाधीशले दिने भाषण होइन, त्यो विशुद्ध राजनीतिक भाषण हो। हिजोको भाषणले उहाँहरू राजनीतिक कब्जामा हुनुहुन्थ्यो भन्ने कुरा प्रमाणित भएको छ, गलत कुरा भएको छ, जनताहरूले यसरी बुझ्नु पऱ्यो। हेरौँ न अब के गर्छ भालेन्दो, गरेन भने फेरि तपाईँहरू फेरि सल्लाहमा आउँला नि, फेरि हामी पनि विरोध गर्छौँ नि। हामी त कसैलाई राष्ट्रपतिदेखि प्रधान न्यायाधीशहरू, 6000 प्रधान न्यायाधीश अख्तियारका प्रमुखहरू, संवैधानिक निकायका प्रमुखहरू सबैलाई मुद्दै हालेर बसेका छौँ त। अनि यो तपाईँले डार्क फाइलको केसलाई राम्रोसित अनुसन्धान गर्नु होला, डार्क फाइलमा न्यायिक धर्म र मर्यादाको हुर्मत लिएका छन् 9 जना 11 जना न्यायाधीशहरूले, यसमा 11 जनालाई कारवाही हुनुपर्छ भनेर जिन्जी आन्दोलन पहिला नै संसदीय सचिवालयमा मुद्दा दर्ता गर्ने मान्छे सत्य र न्यायको खोजी अभियान हो, त्यसलाई मैले लिड गरेका छु। त्यो फाइल मात्रै अहिले पल्टायो भने पनि यो सबै रोदन क्रन्दन सिद्धिन्छ, उखुबारीका स्याल गराएका हुन् यिनीहरू, यसको कुनै पनि अर्थ छैन।
13: हस् वरिष्ठ देवताज्यू, यहाँलाई समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता संविधान वित्त ध्रुवलाल श्रेष्ठ। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
15: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि यो माइलो माडी घुम्दा घुम्दै 2 बजन लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
16: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
17: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
18: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97 45 23 91 63।
19: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
20: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
21: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
18: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
22: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
18: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 6:30 बहिरङ्ग अर्थात् ओपिडी सेवा,
22: 24 घण्टा इमर्जेन्सी सेवा,
18: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
22: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
18: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
22: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
18: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
22: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
18: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल
2: को कार्डियोग्राफी सेवा
22: सुविधा संपन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
2: भेन्टिलेटर सेवा
22: होल बॉडी चेकअप जांच को सुविधा
2: र निशुल्क सरकारी खोप सेवा को साथ ही अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
22: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056518853 518953
10: नेकपा एमालेका नेता खिमलाल भट्टराई हुनुहुन्छ भट्टराईजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
3: धन्यवाद सिंहजी
10: हैन बालिन सरकारले भनौं वा चाहिँ अहिले संवैधानिक परिषदले न्यायालयमा क्रमभङ्गता गरेर चौथो वरियतामा रहनुभएका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको छ संसदीय सुनवाई समितिमा उहाँका विरुद्ध उजुरी आह्वान गरिएको अवस्था छ अब हिजो राजनैतिक दलको हस्तक्षेप थियो न्यायालयमा दबदबा थियो अब चाहिँ न्यायालयलाई सफा बनाउनु पर्छ भन्ने उहाँहरूको लक्ष्य सहित सिफारिस गरिएको भनेर चाहिँ कानूनविदहरूले अहिले व्याख्या विश्लेषण गर्दैछ नि यहाँलाई कस्तो लाग्यो
3: अब अहिले चाहिँ अब यो समग्रमा अहिलेसम्मको बालन सरकारको चाहिँ चल्ने तरिका हेर्दाखेरि यो चाहिँ अब लोकतन्त्रको स्थापित मूल्य र मान्यता विपरीत गएको देखिन्छ र उहाँहरू सर्वसत्तावादी र एउटा अधिनायकवादी ढङ्गले चल्न खोजेको त प्रष्टित देखियो उहाँले चाहिँ अब संवैधानिक परिषद को जसरी चाहिँ उहाँले अध्यादेश ल्याएर जुन प्रावधानहरू राखेर अगाडि बढ्न खोज्नुभयो यसबाट त्यही नै पुष्टि हुन्छ र अर्को कुरा अहिलेसम्म चाहिँ बालन सरकारले जे जति कामहरू गर्यो हामीले हेर्दाखेरि जे जति कामहरू गरेको छ जे जस्तो तरिका अप्नाएको छ त्यसबाट बालन सरकारप्रति जनतामा पनि जुन खालको एउटा आशा र विश्वास थियो त्यो पनि धर्म त भइ नै सक्यो हामीले गल्ती गऱ्यौँ भन्ने ठाउँमा उहाँहरूले पुर्याइ नै सक्नुभयो उहाँले चाहिँ चार पाँचवटा तपाईँले पछिल्लो संवैधानिक परिषद त छँदैछ त्यो त उहाँहरूले गलत गरि नै
10: हाल्छ सबैले कम्फर्टेबल त खोज्छन् है 2077 सालमा तपाईँकै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि दुईजनाले निर्णय गर्न पाउने गरी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल सेना र प्रधानमन्त्रीले नै भकाभक सिफारिस गर्ने गरी त बना ल्याउनु भएको थियो नि त होइन अध्यादेश
3: त्यस्तो चाहिँ नि त्यो परिस्थिति त्यो फरक हो अहिले उहाँहरूको परिस्थिति फरक हो र अब त्यति बेलाको हिजो विगतमा चाहिँ गल्ती भयो नै भने पनि त्यसको पनि समीक्षा गर्नुपर्छ तर संवैधानिक परिषदको मान्यता हामीले कसरी किन स्थापित गर्न खोजियो किन संवैधानिक परिषदबाट यस्ता महत्त्वपूर्ण नियुक्तिहरू गर्न खोजियो भन्ने कुरा चाहिँ त्यो कुरा मुख्य कुरा हो हामीले चाहिँ लोकतन्त्रलाई बलियो बनाउन खोजेको हो हामीले चाहिँ संस्थालाई बलियो बनाउन खोजेको हो र चाहिँ एउटा खास ठाउँहरूमा पोलिटिकल इन्फ्लुएन्स नहोस् त्यो मेरिटोक्रेसीमा त्यो जाओस् भन्ने उद्देश्यको लागि संवैधानिक परिषदबाट निर्णय गरेर त्यस्ता व्यक्तिहरू अथवा त्यस्ता संस्थाका प्रमुखहरू चाहिँ हामीले बनाउने भनेर त्यो संवैधानिक एउटा चाहिँ मान्यता संवैधानिक एउटा त्यो प्रावधान चाहिँ राखेर अगाडि आएको हो हाम्रो मूल उद्देश्य भनेको राज्यका मूलभूत ठाउँहरूमा चाहिँ त्यो मेरिटोक्रेसीको रूपमा चाहिँ त्यो अगाडि बढोस् त्यसमा चाहिँ राजनीतिक हस्तक्षेप नहोस् भन्ने चाहिँ त्यसको मूल आशय हो त्यो कुरालाई त हामीले स्थापित गरेर जानु पर्यो भएको छ भने पनि त्यसमा हामीले समीक्षा गर्नुपर्ने हुन्छ तर हाम्रो असल परम्पराहरूलाई भत्काउन मिल्दैन लोकतन्त्रको मूल्यलाई हामीले चाहिँ कमी हुन दिनु हुँदैन संवैधानिक केही मान्यताहरू जुन त्यसलाई चाहिँ बोकेर अगाडि बढ्नुपर्ने हुन्छ तर अहिले चाहिँ बालन सरकारले जुन अध्यादेशबाट संवैधानिक परिषद सम्बन्धी जुन अध्यादेश ल्यायो र त्यसमा जस्तो प्रावधान 50%ले निर्णय गर्न सक्ने भन्ने खालको प्रावधान जसरी ल्याइयो नि त्यो त एउटा चाहिँ बहुमतीय जुन सिद्धान्त हो नि त्यसको विपरीत गयो त्यस कारणले उहाँहरू जसरी चल्न खोज्दै हुनुहुन्छ उहाँहरूले त आखिरी मेरिटोक्रेसी भनेर भन्नुभयो तर उहाँहरू स्वयं चाहिँ आफ्नो मान्छेको खोजी गर्न थाल्नुभयो त्यो नै उहाँको व्यवहारको चाहिँ एउटा खोट हो त्यस कारण उहाँहरू जसरी चल्न खोज्दै हुनुहुन्छ
10: उहाँहरूले न्यायालयमा चाहिँ डास्ट चेन्ज गर्नुपर्ने छ न्यायालयमा सुधार गर्नुपर्ने छ हिजोका राजनीतिक नियुक्तिहरूलाई चाहिँ अब 1594 नियुक्ति त खारेज भएका छन् यद्यपि मुद्दा परेको छ त्यसले अब न्यायाधीशहरूले के गर्नुहुन्छ अदालतले के गर्छ त्यसको फैसला त पछि आउला त्यो हेर्न बाँकी छ तर सुशासनको विषयमा चाहिँ नो कम्प्रोमाइज भन्ने छ क्या सरकारको मेनमोटो
3: त्यो कुरा चाहिँ उहाँहरूले भन्ने एउटा गर्ने तरिका चाहिँ अर्को देखियो उहाँहरूको भन्न चाहिँ उहाँहरूले अब यहाँ सुशासनको लागि भनेर नारा चाहिँ सुशासनको दिनुभयो तर कुशासनको सुरुवात आफैले गर्नुभयो सुरुवात नै राजनीतिक नेतृत्वको प्रतिशोधपूर्ण गिरफ्तारी उहाँले गर्नुभयो सुकुम्बासी बस्तीमा चाहिँ बिना छानबिन हठात र बलात् डोजर चाहिँ चलाउने काम उहाँहरूले गर्नुभयो ठुला व्यापारी व्यवसायीहरूलाई आतंकित बनाउने गिरफ्तारी गर्ने काम पनि उहाँहरूले गर्नुभयो विद्यार्थी युनियन ट्रेड युनियन माथि प्रतिबन्ध लगाउने खालका निर्णयहरू पनि उहाँहरूले गर्नुभयो सामाजिक सञ्जाल मिडियामाथिको जुन अङ्कुश हो त्यो कुरा पनि हामीले देखि नै हालियो पछिल्लो चाहिँ यो संवैधानिक परिषद सम्बन्धी अध्यादेश अरू अध्यादेशहरू र जुन तरिकाबाट उहाँहरू चल्न खोज्दै हुनुहुन्छ यो सबै कुरालाई हेर्दाखेरि चाहिँ उहाँहरूको बाटो भनेको चाहिँ सर्वसत्तावादी बाटो हो अधिनायकवादी बाटो हो यसले न त लोकतन्त्रलाई बलियो बनाउँछ न जनतालाई अधिकार सम्पन्न बनाउँछ न त आजको चाहिँ जनताको अपेक्षा बमोजिम विकास र समृद्धि नै अगाडि बढ्छ जनताको जीवनमा नै परिवर्तन आउँछ त्यस कारणले गर्दाखेरि चाहिँ बालेन सरकार जसरी अगाडि बढ्न खोजिरहेको छ यो गलत छ र उहाँहरूले आफूलाई सच्याउनुपर्छ त्यही नै हो
4: अब अहिले नेकपा एमालेले चाहिँ कसरी हेरिरहेको छ यी गतिविधिहरूलाई तपाईँहरू त एकदम कमजोर हुनुहुन्छ प्रतिपक्षका हिसाबले पनि होइन नेकपा एमाले त निकै ठुलो बलड्याङ खायो नि त यो निर्वाचनमा
3: होइन हामी आफू चाहिँ सम्हालिँदैछौँ र हामी आफू सम्हालिएर आफूलाई चाहिँ समयानुकूल परिवर्तन गरेर अनि हामीले चाहिँ यो सरकारका चाहिँ गतिविधिहरूलाई त्यस बमोजिम जवाब दिने तयारी हामीले गरि नै रहेछौँ यो सरकारको यो ढाँचाका चाहिँ यो सरकार अगाडि जान सक्दैन र अर्को कुरा हामीले चाहिँ यी विषयहरूलाई यसको खण्डन मण्डन त हामीले गरि नै रहेछौँ तर पनि के हो भने सरकारको 100 दिनसम्म चाहिँ कम्तीमा भन्ने यो लोकतन्त्रको मान्यता छ 100 दिनसम्म चाहिँ पर्खिनेर हेर्ने भन्ने अहिले त त्यो पनि गर्न पाइएन सरकार यसरी अगाडि बढ्यो जुन गतिविधिले गर्दाखेरि चाहिँ जनतामा एउटा आतंक सिर्जना हुने स्थिति बनि नै सक्यो
4: जनतामा आतंक सिर्जना भन्दा जनता त खुसी छन् कि अहिले बालेन सरकारको काम देखेर सबै हर्ष विवल छन् नि जनताहरू त होइन तपाईँलाई थाहा छ हेर्नुहोस् त अहिले सुकुम्बासी बस्तीमा होइन अव्यवस्थित बसोबासीहरूलाई हटाइएको छ कतिपय वास्तविक सुकुम्बासीको लगत लिएर चाहिँ उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्न खोजिएको छ हिजो त तपाईँहरूको भोट ब्याङ्क रहेछन् कि भनेर आरोप लागिरहेको छ
3: केही उहाँहरूले केही गर्न खोज्नु भएको छैन उहाँहरूले हटाउनु भयो हटाउनु चाहिँ हटाइहाल्नु भयो उहाँहरू जुन हिसाबले हटाउनु भयो बलात् रूपमा चाहिँ डोजर प्रयोग गर्नुभयो र अर्को कुरा तपाईँले त्यही हेर्नुहोस् न सुत्केरी महिलाहरूको रुवावासी हेर्नुहोस् वृद्ध बाबाआमाहरूको रुवावासी हेर्नुहोस् बालबच्चाहरू उहाँले त खत्तमै गर्नुभयो भने उहाँहरूमा त अलिकति पनि मानवीयता देखिएन उहाँहरूले त्यही काम गर्न सक्नुहुन्थ्यो तर उहाँहरूको स्क्रिनिङ गरेर एउटा चाहिँ वास्तविक सुकुम्बासीको व्यवस्थापन गरेर गरेको भएदेखि वाहवाही भइहाल्थ्यो तर उहाँहरूले स्क्रिनिङको आवश्यकता ठान्नु भएन व्यवस्थापनको आवश्यकता ठान्नु भएन 81 डोजर चलाउने काम गर्नुभयो त्यो त अमानवीय एउटा चाहिँ मानव अधिकार विरुद्ध एउटा अमानवीय गतिविधिमा सरकार उत्रियो त्यस कारणले कहाँ चाहिँ वाहवाही छ देशभरि तपाईँले जुलिस निस्केको देख्नुहुन्न गरिब जनताको जाने गरिब मार भनेर पनि अनि वाहवाही हुन्छ कसले वाहवाही
4: उहाँका
3: मान्छेहरू मिडियामा वाहवाही गराउँछ जनतामा आतंक लागेको छ आफ्नो जनता चाहिँ आहत एउटा फिल गरेको स्थिति छ त्यस कारणले गर्दाखेरि यो बालेन सरकारले आफ्नो कार्यशैली बदल्नुपर्छ यदि बदलेन भने यसको आयु छुट्टियो अब त्यही
4: होइन कसरी आयु छुट्टिन्छ 5 वर्ष त आयु छँदैछ नि
3: जनताले जनता सडकमा उत्रिसकेपछि कसरी हुन्छ भन्ने कुरा त तपाईँले देखिहाल्नुभयो
4: भाद्र 23 र 24 अझै पनि राप ताप छँदैछ होइन मनमा
3: भाद्र 23 र 24 पनि एउटा घटना हो एउटा उदाहरण त्यो पनि हुनसक्छ तर बालेन सरकार जसरी आएको छ नि त्यसै गरी यो छिट्टै चाहिँ फेरि फर्किने स्थिति नआउला भन्न सकिन्न
4: जनतामा चाहिँ एउटा आतंक आशा नगरौँ त्यो गर्दाखेरि फेरि देशमा अर्को दुर्भाग्य हुन्छ यसलाई नै सफल बनाउनुतिर लाग्नुपर्छ सबै मिलेर
3: सफल हुनु भनेको उहाँहरूको आफ्नो कार्यशैली बदलेर उहाँहरू लोकतन्त्र प्रतिबद्ध हुनु पर्यो संविधान र कानुनलाई भजी उडाएर राज्य सरकार प्रधानमन्त्री चाहिँ संसदमा बोल्ने होइन अनि चाहिँ जनतालाई पनि अपिल छैन यत्तिकै चाहिँ फेसबुकमा लेखेर प्रधानमन्त्री चल्छ यो लोकतन्त्रमा जनतालाई
4: अपिल प्रधानमन्त्रीको त हिजो एउटा राम्रो फोटो आएको छ नि त फेसबुकमा तस्विर हेर्नुभयो सेतो ड्रेसमा
3: फोटो ड्रेस चल्छ उहाँको व्यक्तित्वप्रति मलाई भन्नु केही छैन तर के हो भन्दाखेरि यो उहाँ चाहिँ लोकतन्त्र बमोजिम चल्नुपर्छ लोकतन्त्रको मूल्य हुन्छ मान्यता हुन्छ त्यो बमोजिम हिँड्नु पऱ्यो हामीले लडेर लिएर आएको लोकतन्त्र हो
5: त्यस्तो भावलाई उहाँले संविधान त्यसै बनेको होइन नि, त्यसमा पनि यसको यो संविधान विविध बनाउ, हामीले संविधान सभामा आएको छौँ त्यहाँ यसलाई लोकतन्त्र भनेको हामीले लडेर लिएर आएको लोकतन्त्र हो नि, यसको यसमाथि जनताको रगत र पसिना छ, त्यस कारणले त्यसमा अघि हिँड्नु पऱ्यो नि। आज उहाँ जसरी हिँड्दैछ नि यो चाहिँ यो होइन र यसले जनतालाई सन्तुष्टि दिन्न, देशको आवश्यकता पनि पुरा गर्दैन।
4: हस् किमलाल भट्टराईजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। वामदू नेकपा एमालेका नेता खिमलाल भट्टराई, आज नै श्रोता नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
7: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 493 440, 493 580 र 98550 26 440।
23: It's 7 o'clock, अहिले 7 बजेको छ।
24: तपाईँको समुदायको अनि तपाईँको सरोकारको
25: खबर, तपाईँको अधिकार अनि तपाईँको अपरिहार्यता,
26: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोड़ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। भरतपुरबाट जनकपुरको राम मन्दिर दर्शन तथा अवलोकन भ्रमणका लागि छुटेको सोमेश्वर माध्यमिक विद्यालय बरुवा माडीका पूर्व विद्यार्थीहरू चढेको बस रौतहटको निजगढमा दुर्घटनामा परेको छ। G06001045 नम्बरको बस शुक्रबार बिहान करिब 8:30 बजे भरतपुरबाट छुटेकोमा दिउँसो करिब 1 बजे दुर्घटनामा परेको हो। यात्रामा सोमेश्वर माध्यमिक विद्यालयमा एसएलसी 2052-53 ब्याजका 29 जना सहपाठीहरू सवार रहेको जनाइएको छ। दुर्घटनामा परेका मध्ये 3 जनाको हात भाँचिएको तथा अन्य 3 जनाको टाउकोमा चोट लागेको बताइएको छ। सामान्य घाइतेहरूको निजगढ सिटी अस्पतालमा र गम्भीर घाइतेहरूको वीरगंजमा उपचार शुरू भएको छ। बस जनकपुर स्थित राम मन्दिर तर्फ गुड्दै गर्दा अचानक अगाडि टाटा सुमो गाडी आइसके दुर्घटनामा परेको एक यात्रुले जानकारी दिनुभयो। माडिसा जगन्नाथपुरीमा सञ्चालित जनतासँग जनप्रतिनिधि आरोग्य कार्यक्रम अन्तर्गतको आयुर्वेद स्वास्थ्य क्लिनिकबाट 227 जनाले सेवा लिएका छन्। माडी नगरपालिका वडा नम्बर 7 को आयोजनामा तथा माडी नगरपालिका र माडी आयुर्वेद औषधालयको सहकार्यमा आधारभूत स्वास्थ्य केन्द्र जगन्नाथपुरीमा शुक्रबार आयुर्वेद स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको हो। क्लिनिक मार्फत महिला 139 जना र पुरूष 88 जना गरी कुल 227 जनाले आयुर्वेद सेवा लिएको आयोजकले जनाएको छ। वडा अध्यक्ष चन्द्रकुमारी बानियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाकी नगर प्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य बाबुराम सुवेदी, कार्यपालिका सदस्य कमल बहादुर भुजेल, वडा सदस्य ढाकमहोल तेमु सिन्हा लगायतको पनि सहभागिता रहेको थियो। चितवन जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो। प्रमुख जिल्लाधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई 7 दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा गर्न निर्देशन दिएको छ। तनहुँ जल विद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केबी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्ला स्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पनि रूकटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुने गरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रूखहरूको कटान, मुछान तथा सुरक्षित घाट गद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता समेत सम्पन्न भएको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। हर्क सम्पाङले आफू सांसद वा प्रतिपक्ष दलको नेता मात्र नभई सर्वप्रथम एक मान्छे भएकाले पीड़ित नागरिकको दुःखमा साथ दिन आएको बताउनुभयो। उहाँले सुकुम्बासी समस्या व्यवस्थापन नगरी बल प्रयोग गर्नु लोकतान्त्रिक सरकारको शैली नभएको उल्लेख गर्नुभयो। घाँस बाँस र कपास नागरिकको आधारभूत आवश्यकता भएको भन्दै उहाँले विस्थापित नागरिकलाई होल्डिङ सेन्टर, लज वा टेन्टमा राख्नु समाधान नभएको जिकिर गर्नुभयो। सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जो जहाँ बसेका छन् त्यही व्यवस्थित रूपमा बस्न पाउने अधिकार सुनिश्चितता गर्न सरकारसँग उहाँको माग थियो। उहाँले सुकुम्बासीलाई नडराउन आग्रह गर्दै अन्याय विरूद्ध आफू साथमा रहने प्रतिबद्धता समेत जनाउनुभयो। ज्येष्ठ नागरिकको अवस्था, विद्यमान चुनौती र अन्तर्पुस्ता ज्ञान हस्तान्तरणका विषयमा केन्द्रित 2 दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा शुरू भएको छ। मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा शुरू भएको उक्त सम्मेलनको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको हो। नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै संसदीय बोर्ड गठन गरेको छ। शनिबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक एन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी रहनेछन्। नेपाली

0: राजीनामादिएको जानकारी गराएका हुन्। उनीहरूले व्यक्तिगत तथा अन्य विविध कारणले पार्टीलाई आवश्यक समय दिन नसकेको उल्लेख गर्दै तत्काल लागू हुने गरी राजीनामा दिएको बताएका हुन्। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। 10 दिन अघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुला कार्यालय बीच राहदानी वितरण गर्ने सम्बन्धी सम्झौता भए अनुरूप सेवाग्राहीको घरमै राहदानी पुर्याउन हल्कारा तयारी अवस्थामा छन्। हुला कार्यालयमा आएका चिठी, पत्र पत्रिका र पार्सल सम्बन्धित व्यक्तिको हातमा पुर्याउने श्रेणीविहीन कर्मचारीलाई हल्कारा भनिन्छ। जिल्ला हुला कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गरी हुलाक सरकारी कुरियर सेवा सञ्चालन गरिरहेका बेला प्रशासन कार्यालयसितको सम्झौतामा आगामी दिनमा घर दैलो राहदानी चाहिने सेवाग्राहीका लागि सहजता दिने तयारी गरिएको हो। देशको कुल विद्युत जडित क्षमता 4,296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4,500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। अहिले निर्माणका क्रममा 3,000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि 12 पालिएका पन्छीमा बर्ड फ्लू देखिएपछि झण्डै 50 लाख रुपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले 12 परवानीपुरमा रहेको राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पन्छी र तिनीहरूको आहारा समेत नष्ट गर्नु परेको सूचना अधिकारी खमबहादुर प्रजाले जानकारी दिनुभयो। अवस्त सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ र निरन्तर गीत संगीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।
2: न्यायाधीश नियुक्तिले निम्त्याएको विवाद र समसामयिक राजनीति बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ अधिवक्ता स्वागत नेपाल। आउनुहोस् सुरु गरौं स्वागत नेपालसँग। जनता जान्न चाहन्छ। स्वागत नेपालजी, जनता जान्न चाहन्छ, स्वागत छ यहाँलाई।
3: धेरै धन्यवाद, नमस्कार।
2: न्याय नपाए गोर्खा जानु भन्थे पहिला, अहिले त सर्वोच्च अदालतमै न्याय हरायो, न्यायालयमै न्याय हरायो, होइन? अनि न्यायमूर्ति नै अन्यायमा परे भन्न थाले नि। अब चाहिँ पहिला भने जस्तो न्याय नपाए गोर्खा जानु भन्थे, अब चाहिँ कहाँ जाने, के गर्ने?
3: न्याय हरायो भन्ने चाहिँ कसका लागि हरायो? जनताका लागि हरायो कि न्यायाधीश हुन चाहनेका लागि हरायो कि एउटा कुलीन वर्गका लागि हरायो कि
2: न्यायमूर्तिकै लागि?
3: त्यो त पार्टी कार्य
2: न्याय हरायो,
3: पार्टी कार्यकर्ताका लागि हरायो कि जनसामान्यको लागि न्याय हराउँदाखेरि कुनै चिन्ता नहुने? अहिले हराएकै हो कि के भएर न्याय हरायो भनेर भन्न खोजिएको हो त्यो चाहिँ बुझिनँ।
2: न्यायालयमा न्यायमूर्तिको न्याय हराएको चाहिँ होइन त्यसो भए?
3: कोही श्रीमानहरूले त्यस्तो भनेको सुनेको छैन मैले।
2: सुशीला कार्कीले भन्नुभएको छ, नेपालको पहिलो महिला प्रधान न्यायाधीश अनि पहिलो महिला प्रधानमन्त्री।
3: सरकारको हराएको गाडी उहाँले आज मात्रै फिर्ता गर्नुभयो होइन? हो कि होइन भन्नु त, मैले यहाँकै सञ्चार माध्यममा देखिरहेको थिएँ।
2: सरकारले फिर्ता मागेपछि उहाँले फिर्ता गर्नुभयो?
3: अनि त्यस्तो अनैतिक काम गर्न मिल्छ? पदमा त हटेपछि अनि सरकारी चाहिँ सम्पत्ति प्रयोग गरिरहने अनैतिकताको पराकाष्ठा होइन? सबैभन्दा बढी नैतिकताको अपेक्षा कसैसँग गरिन्छ भने राष्ट्रपति भन्दा पनि बढी नैतिकवान कोही हुनुपर्छ भने न्यायाधीश हुनुपर्छ। प्रधान न्यायाधीश भइसकेको
2: नेपालमा न्यायाधीश र प्रधान न्यायाधीश चाहिँ नैतिकवान छन् कि छैनन् त? त्यसको
3: न्यायाधीश कस्तो हुनुपर्छ भने हाम्रो वाल्मीकि रामायणको अयोध्या काण्डको 39 श्लोकले भन्छ, धर्मशास्त्रेषु मुख्येषु विद्यमानेषु दुर्बुधा आन्वीक्षिकम् मनुरक्तो तर्क विद्या निरर्थकम्। कानुन शास्त्र मात्रै पढेको

0: तर्कशास्त्र मात्रै पढेको मान्छे जसले धर्मशास्त्र पढेको छैन उसले आन्वीक्षिकी द इनर सेल्फ प्रयोग गर्न सक्दैन, त्यसैले ऊ पाखण्डी हुन्छ। यसैले धर्मको माया नभएको, धर्मको ज्ञान नभएको, धर्मशास्त्रको अध्ययन नगरेको मान्छेले फैसला गर्न सक्छ, न्याय गर्न सक्दैन। यसो भएको हुनाले न्यायाधीशको योग्यता त त्यस्तो हुन्छ।
1: प्रधान न्यायाधीश नियुक्ति प्रकरणमा जसरी वरिष्ठतालाई मिचेर चौथो नम्बरको न्यायाधीशलाई प्रधान न्यायाधीश बनाइयो नि, अनि यसमा त धेरै व्यक्तिहरूको आपत्ति छ।
0: बनाउनु भनेर सिफारिस उहाँले नै गरेको हो त,
1: संवैधानिक परिषदले गरेको
0: होइन नि, अहिले संवैधानिक परिषदले गरेको होइन। तर छजनाको नाम सिफारिस गरेको कसले? न्याय परिषदले। ती मान्छे सबै कानुन पढेकै मान्छे छन् त, यिनलाई थाहा छैन? तीन वर्ष पुरा भएका मान्छे सर्वोच्चको प्रधान न्यायाधीश हुन योग्य हुन्छन् भनेर संविधानमा किन लेखेको? अनि त्यो न्याय परिषद भन्ने के काम त्यसलाई फ्यालिदिनु नि?
1: नेपालको न्यायिक इतिहासमा चाहिँ अहिलेसम्म वरियता मिचेर पहिलो नम्बरलाई बाइपास गरेर कहिल्यै पनि प्रधान न्यायाधीश नियुक्त गरिएको थिएन नि त।
0: चिफ तपाईँको चाहिँ जस्टिस इज सिनियर अमङ द सिनियर एउटा हो होइन, तर
1: उहाँहरूमध्ये कति वर्ष काम गरेको, कति वर्ष न्याय सम्पादन गरेको भन्ने सबै अनि रोल क्रम अनुसार त हुन्छ नि होइन, मर्यादा क्रम।
0: संविधानमा
1: सर्वोच्च अदालत नै छ नि त, त्यो मर्यादा क्रम
0: संविधानमा किन सबैभन्दा पहिला नियुक्त भएको मान्छे रोल क्रममा पहिला भएको कामु प्रधान न्यायाधीश भइसकेको वा तीन वर्ष मात्रै होइन त्योभन्दा धेरै अवधि जसले काम गरेको छ उसलाई प्रधान न्यायाधीश नियुक्त गर्नुपर्छ भनेर किन नलेखेको हो? संविधानमा यो बनाउँदैखेरि मैले भनेको थिएँ, म एक्लो एउटा त्यस्तो मान्छे हो जो त्यति बेलाको 75 जिल्ला तिन तिनचोटि पुगेर जनताका चाहिँ इच्छा पत्र ल्याएर
1: त्यसमा त हामीले के अभ्यास गरिरहेका छौँ भन्ने पनि हुन्छ होला नि। सबै कुरा संविधान मात्रै हो र,
0: मैले भन्दै थिएँ
1: व्यवहार पनि हुन्छ
0: यो कुरो, यिनीहरूलाई अहिले
1: विगतका प्र्याक्टिसहरू हुन्छन्।
0: विगतका प्र्याक्टिस त संविधानमा पार्टीका नेताहरूलाई, पार्टीका कार्यकर्ताहरूलाई भागभण्डामा न्यायाधीश नियुक्ति गर्ने संयन्त्र तयार गरिएको छ। किन भन्नु न, तपाईँ प्रमुख प्रतिपक्षी दलको नेतालाई संवैधानिक परिषदमा राख्नुहुन्छ, तपाईँ संविधानमै विपक्षीलाई राख्नुपर्छ है भनेर छुट्याएको सभामुखलाई संवैधानिक परिषदमा राख्नुहुन्छ, तपाईँ पछिल्लो पटक हुने निर्वाचनले अघिल्लो पटकको मतलाई परिवर्तन गरेर नयाँ आएको हुन्छ, पुरानै एउटा राष्ट्रिय सभाको अध्यक्ष बसिरहेको हुन्छ, यसरी तिनजना चाहिँ तपाईँले विपक्षीहरूलाई राख्नुहुन्छ।
1: विपक्षीको पनि दाल नगल्ने खालको भयो नि त यहाँ त।
0: होइन, म आउँदैछु, अहिले त विपक्षीको दाल गल्ने भएर नै अध्यादेश आएको हो, गलाइदिने भएर नै आएको, किनकि संविधानै तपाईँले यस्तो ल्याउनु भएको छ कि कुनै दलले दुई तिहाई ल्याए पनि
1: यो सबै अध्यादेशकै असर हो नि त।
0: एकछिन है,
1: सिधा भन्दाखेरि
0: कुनै दल
1: पनि क्लियरिटी गरिदिउँ न जनतालाई,
0: कुनै दलले दुई तिहाई ल्याए पनि तपाईँले त्यहाँ किचोलो घान बनाउने नै संविधान बनाउनु भएको छ कि, उपसभामुख राख्नुहुन्छ, प्रतिपक्षी दलको नेता राख्नुहुन्छ, राष्ट्रिय सभाको अध्यक्ष पछिल्लो निर्वाचनबाट ऊ चाहिँ विपक्षी भइसकेको हुन्छ। यसरी दलहरूको भागभण्डा गर्ने गरिकन छान्ने ठाउँमा राख्नु भएको छ मान्छे, के गरे अब यो एउटा यो संविधान बनाउँदै थाहा थिएन। अहिले सुशीला कार्कीजीले जुन भन्नुभयो नि, उहाँ त बेसिक कङ्ग्रेसको कार्यकर्ता हो, कङ्ग्रेसको चाहिँ प्यानलबाट चुनाव उठ्नु भएको हो उहाँ बारको निर्वाचनमा, र कङ्ग्रेस भएको हुनाले न्यायाधीश उहाँ नियुक्त हुनुभएको हो, र अस्ति भर्खरैको
1: पछिल्लो उहाँको कार्य सम्पादन त
0: पछिल्लो त झन् मजा
1: स्वतन्त्र थियो नि, फेरि
0: पछिल्लो त झन् उहाँले म कङ्ग्रेसै हो भन्नुभएको छ,
1: उहाँ निष्पक्ष व्यक्ति भनेर प्रधानमन्त्री नै नियुक्त हुनुभयो,
0: उहाँको पालामा सबभन्दा
1: न्यायाधीश हुँदै प्रधानमन्त्रीसम्म आएर सफल बनेको व्यक्तिलाई
0: नेपालको इतिहासमा
1: सबैले त्यसो भन्दा फेरि गाली खानु होला नि।
0: नेपालको इतिहासमा सबभन्दा धेरै पार्टीका कार्यकर्तालाई न्यायाधीश नियुक्त गर्ने मान्छे नै उहाँ हो त। उहाँले सेतो पार्टीको इन्टरभ्यूमा त्यति बेलै भन्नुभएको थियो, मसँग कुनै सूची थिएन, दलका नेताहरूले दिएको सूची अनुसार न्यायाधीश नियुक्त गरेको हुँ भन्नुभएको छ। अनि अस्ति भर्खरैको इन्टरभ्यूमा पनि उहाँले प्रधानमन्त्री चाहिँ भइसकेपछि पनि हामी त काङ्ग्रेस नेताहरू आउने भन्नुभएको छ। जम्मा जम्मी
1: उहाँले न्यायालयमा न्यायिक शुद्धिकरणको प्रयास त गर्नुभएको
0: होइन,
1: न्यायालयमा
0: पार्टी घुसाउने मान्छे नै उहाँ हो। न्यायालयमा पार्टीका कार्यकर्तालाई सिधै भर्ती गर्ने मान्छे नै उहाँ हो।
1: त्यहाँ विधि पद्धति र प्रक्रिया मिचिन हुँदैन भनेर सशक्त रूपमा बहस गर्ने पात्र पनि सुशीला कार्की हो नि?
0: हैन हैन
1: बिचरा, आजको दिनमा पनि
0: मलाई बिचरा
1: सपना मल्ल प्रधानलाई एउटा महिला भएकै कारणले सरकारले जसरी अन्याय गर्यो नि उहाँमाथिको त्यो अन्याय असह्य हुनेछ, सरकारले ठुलो मूल्य चुकाउनु पर्नेछ भनेर बोलिसक्नु भयो।
0: अनि बिचरालाई थाहा छैन संविधानमा यस्तै लेखा छ भन्ने कुरो, संविधानको विरोध गर्नु सम्म जस्तो संविधान राख्ने यस्तो संसारको सबभन्दा राम्रो भन्ने के पढाएछ उहाँले? उहाँले अस्ति भर्खरै गरेका चाहिँ पाँचवटा निर्णय सर्वोच्च अदालतले उल्टा,
1: संविधानमा त संवैधानिक परिषदको बहुसंख्यक सदस्यले सिफारिस गरेपछि मात्र हुने भनिएको थियो, तर बिचमा अध्यादेश आएर बाटो खोलियो।
0: अनि अध्यादेश ल्याउन नपाउने लेखा छ त संविधानमा, धेरै अध्यादेश उहाँले ओके गरिदिनु भएको छ त,
1: तथापि अहिले मतभेद त कायमै छ।
0: अध्यादेश ल्याउनु
1: संवैधानिक परिषदमा,
0: संविधानमा अध्यादेश ल्याउन नपाउने लेखा छ त, अध्यादेश ल्याउनु त आवश्यकताको सिद्धान्त अनुसार झन् बढी छ नि, किन भन्नु न? संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता हुन्छ, अर्को सभामुख हुन्छ, अर्को पहिला पार्टीबाटै चाहिँ तपाईँको चाहिँ आएका न्यायाधीशहरू हुन्छन्, होइन उता राष्ट्रिय सभाको चाहिँ अध्यक्ष हुन्छ सबै विरोधी, अनि स्थानीय तहमा सबै विरोधीको सरकार छ, प्रदेश सरकार सबै विरोधीको छ, अनि थपक्क एउटा प्रतिनिधि सभामा मात्रै छ, उसलाई काम गर्न रोक्छन्। यस्तै भयो भने अध्यादेश ल्याउनुपर्छ भनेको छ त संविधानमा।
1: अध्यादेश ल्याएपछि तपाईँ चाहिँ उत्साहित हुनुहुन्छ होइन?
0: होइन, मेरो त सिधा कुरा छ नि,
1: अध्यादेशबाट भने नि शासन गर्दाखेरि तपाईँ खुसी हुनुहुन्छ?
0: म त यस्तो यो लुरे राष्ट्रवादी भन्दा तपाईँको चाहिँ देशभक्त कठोर निर्मम दरो खुट्टा टेकेर उभिन सक्ने देशभक्त राष्ट्रवादी तानाशाहको पक्षमा छु।
1: आजको दिनमा लोकतन्त्र देशभक्त राष्ट्रवादी बालेन्द्र शाह हो, प्रधानमन्त्री बालेन्द्र शाह बालन
0: होइन, उहाँको देखिएको छैन अहिलेसम्म।
1: अहिले उहाँको बोल्ड डिसिजन,
0: दुई तिनवटा कुराहरू त
1: बोल्ड कदम,
0: उहाँले एमसिसी खारेज गर्ने कुरा गर्नुभयो भने त्यो दरो खुट्टा टेकेर उभिने हुन्छ, नभए लुरे मात्रै हुन्छ। महेन्द्र राजमार्ग उहाँले जुन गर्नु त्यो त्यतिकै गर्नुभएको छ नि, त्यसले एउटा सन्देश दिएको छ, अरू जेसुकै गर्नुहोस्। यो दुनियाँभरको हावादारी पार्टीका सङ्गठनहरू जुन विद्यार्थीहरूको र ट्रेड युनियनहरू खारेज गर्नुभयो, असाध्यै राम्रो काम गर्नुभएको छ। मैले पहिल्यै यहाँको कार्यक्रममा पनि भनेको छु,
1: भनेपछि बालनको समर्थक,
0: बालनका सबै कामको कहाँ समर्थन गरेका छु र?
1: न्यायालयमा निरन्तरतामा क्रमभङ्गता गर्नुभयो उहाँले,
0: होइन क्रमभङ्गता भन्ने कुरो जुन छ नि, संविधान
1: इतिहासमै पहिलो क्या स्वागतजी,
0: पहिलो होइन,
1: उहाँको कामको स्वागत गर्नुहुन्छ
0: गरिरहेको छु त। हरिप्रसाद प्रधानजीको हेर्नुहोस्, होइन योभन्दा अगाडि नयन बहादुर खत्रीजीको सभामा पनि भएको छ, सरी हाम्रो देवकराज जोशीज्यू भएको समयमा यता क्रमभङ्गता एउटा भयो, संसदीय सुनवाईले चाहिँ उहाँलाई अस्वीकार गरिदिएर। मुख्य कुरा के हो भने संविधानमा अहिले तपाईँले रोल क्रम इत्यादि के भन्नुभयो भने पो संविधान विरोधी हुन्छ त, म त यो संविधान नमान्ने मान्छे हो। हेर्नुहोस्, मान्नेले मान्नुहोस् न, मान्नेले के भन्नु पर्यो, तपाईँले रोल क्रम भन्नुभयो भने संविधानमा रोल क्रम लेखा छैन,
1: कानुनविदको हिसाबले बताइदिनुहोस् कि यो संविधानमा चाहिँ संवैधानिक परिषदले सिफारिस गरिसकेपछि अब संसदीय सुनवाई विशेष समितिले रोक्न सक्छ कि सक्दैन प्रधान न्यायाधीश नियुक्ति प्रकरण?
0: होइन, सिद्धान्त तह रोक्न सक्छ, तर अहिले रोक्दैन। किन रोक्दैन भने त्यहाँ बहुमत यो सिफारिसलाई स्वीकार गर्नुपर्छ भन्नेहरूको छ सकिहाल्यो।
1: भनेपछि डाक्टर मनोज कुमार शर्मा अब नेपालको प्रधान न्यायाधीश हो, उहाँलाई कसैले रोक्न सक्दैन?
0: अहिले हेर्दाखेरि यो अङ्कगणितले रोक्न सक्ने देखिँदैन।
1: तपाईँलाई चाहिँ मनोज शर्मा प्रधान न्यायाधीश बनिसकेपछि खुसी लागेको छ होइन?
0: होइन, मलाई त नि प्रधान न्यायाधीश छान्ने अहिले सिफारिस गर्ने जुन संविधानमा व्यवस्था छ नि, यसैलाई धुलिसात गर्ने मन छ। यो कुनै यस्तो तपाईँको जुन संयन्त्र छ नि, यो न्याय परिषद भन्ने होइन, आफू बस्ने पार्टीका मान्छेले छानेर पठाउने जुन छ, यस्तो खालको संवैधानिक परिषद तपाईँको लागि किन चाहियो? किन चाहियो संवैधानिक परिषद जहाँ सिधा सरकारले देख्छ प्रतिपक्षीहरू छन्, म काम गर्न सक्दिनँ, मैले अर्को जुक्ति लाएर काम गर्नुपर्छ, अनि यस्तो संवैधानिक परिषदले गरेको पनि अन्तिम हुँदैन। फेरि त्यहाँ संसदीय सुनवाई छ, संसदीय सुनवाईमा चाहिँ कानुनै नपढेका मान्छे आएर न्यायाधीशलाई उत्तीर्ण गराउँछन्, हावादारी क्वेसन गरेर हेर्नुहोस् है। अनि यस्तो ठाउँमा न्यायपालिका स्वतन्त्र स्वाधीन निष्पक्ष हुन्छ, न्यायपालिका स्वतन्त्र स्वाधीन निष्पक्ष हुन के हुनुपर्छ भनौँ। पहिलो कुरा, यसरी थपक्क बाहिरबाट लिएर न्यायाधीश चाहिँ राख्ने व्यवस्था हुन्छ नि, यो अन्त्य गर्नुपर्छ। दोस्रो कुरा,
1: त्यो अन्त्य हुने सम्भावना तपाईँ अहिलेको सरकारबाट चाहिँ देख्नुहुन्छ देख्नुहुन्न?
0: होइन, अहिलेको सरकारबाट चाहिँ एउटा कुरा सिधा छ, निश्चित छ,
1: न्यायालयमाथि हस्तक्षेप हुने, शक्ति पृथकीकरणको सिद्धान्तलाई कुल चिने काम हुन्छ कि हुँदैन? अब
0: शक्ति पृथकीकरणको सिद्धान्त त यो संविधानमा लागू भएकै छैन नि। अहिले अदालत चलाउने नै तपाईँको चाहिँ राजनीतिक दलहरूले हो भन्ने कुरो त संविधानमै लेखा छ, किन भन्नु न?
1: यो पनि तपाईँको परावर्तन हो।
0: न्याय परिषदमा के गर्नु,
1: प्रधान न्यायाधीश नियुक्ति प्रकरण पनि
0: के मान्छेले
1: त्यसैको रिफ्लेक्सन स्वरूप भएको छ त अहिले, सिधा भन्नुहोस् न,
0: ल्याउनुहुन्छ होइन? तपाईँले संसदीय सुनवाई भनेको के हो, दलका मान्छेहरूले संसदीय सुनवाई जहाँ प्रत्यक्ष रूपमा हेड अफ द स्टेटले नियुक्त गर्ने पदहरू हुन्छ नि, र त्यस्तो देश हुन्छ, त्यहाँ संसदले सन्तुलित नियन्त्रण कायम गर्नका लागि संसदीय सुनवाई गर्ने हो। यस्तो नेपालको जस्तो संसारमा कुनै देशमा छैन, यो आवधारी हो व्यवस्था। हेर्नु, हामीले देखिदेखि न्यायाधीशहरू नियुक्त भइसकेपछि पार्टी कार्यालयमा पार्टी अध्यक्षलाई धन्यवाद ज्ञापन गर्न लड्को लागेर गएको चाहिँ त्यति बेला समाचार बनाएका थियौँ। म त्यति बेला नेपाल समाचार पत्रमा थिएँ, म पोलिटिकल रिपोर्टिङ गर्थेँ र फरेन अफेयर्सको रिपोर्टिङ गर्थेँ, हामीले फोटो छाप्यौँ त्यो बेलामा। यस्तो छ स्थिति, यो भएको एकदम स्पष्ट कुरा छ।
1: अहिलेको निर्णयलाई चाहिँ, प्रधान न्यायाधीश नियुक्तिको विषयलाई चाहिँ सरकारको हस्तक्षेप भन्न मिल्छ कि मिल्दैन? न्यायालयमाथि सरकारले हस्तक्षेप गर्यो अथवा सत्ता पक्षहरूले हस्तक्षेप गरे अथवा संवैधानिक परिषदमा त्यो खालको अभ्यास भयो भन्न मिल्छ कि मिल्दैन?
0: अचम्म लाग्छ, काङ्ग्रेस एमाले माओवादीले बनाइदिएको संविधान अनुसार अहिले प्रधान न्यायाधीशको सिफारिस भएको छ त, अहिले प्रधान न्यायाधीशको सिफारिस काङ्ग्रेस एमाले र माओवादीले बनाएको संविधान अनुसार भएको छ त, धारा उल्लेख गरेर भएको छ त यो संविधान, के अहिले बनेको सरकारले बनाएको हो र? यो संविधान त काङ्ग्रेस एमाले माओवादीले बनाएको, उनीहरूले बनाएको संविधान बमोजिम सबै न्यायाधीश नियुक्ति हुँदै आएका हुन्, प्रधान न्यायाधीश हुँदै आएको, अहिले पनि भएको।
1: स्वागत,
0: यो दोष भागी था
1: काङ्ग्रेस प्रधान न्यायाधीश सपना मल्ल प्रधानको विषयमा तपाईँको बुझाइ चाहिँ के हो?
0: सपना प्रधान मल्लको विषयमा कस्तो बुझाइ भन्नु त, उहाँ एकजना
1: कस्तो व्यक्तित्व,
0: एकदमै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न सक्ने व्यक्तित्व हुनुहुन्छ। उहाँले चाहिँ तपाईँको स्थापित गर्नुभएका नजिरहरू अहिले अन्तर्राष्ट्रिय कानुनी अभ्यासका दृष्टिले पनि तपाईँको चाहिँ साँच्चै अध्ययन योग्य छन्, र नेपालका लागि एकजना उहाँ मात्रै नभएर अरू मुलुकहरूका लागि पनि कानुनका विद्यार्थीहरूका लागि एकजना प्रेजेन्टेबल होइन चाहिँ व्यक्तित्व अहिलेको कायम प्रधान न्यायाधीश हुनुहुन्छ।
1: त्यति धेरै काबिल व्यक्तित्वलाई प्रधान न्यायाधीश नबनाएर एउटा सक्षम महिलालाई प्रधान न्यायाधीश नबनाएर बालन सरकार त,
0: अनि मैले अहिलेको
1: बीचमा हस्तक्षेप गरेँ नि,
0: मैले अहिलेको
1: बालन सरकार चुक्यो नि,
0: होइन होइन होइन होइन, यो संविधान ठिक छ त उहाँले भने हो त सपना मल्लजीले, जुन संविधानले छजना सिफारिस गर्न मिल्ने त्यो मध्ये जसलाई पनि प्रधान न्यायाधीश बनाउन मिल्ने संविधान ठिक छ त उहाँले भने हो नि, मैले भने हो र, मैले त यो हुनुहुँदैन पो भन्दै आएको छु त एउटा। अब अर्को कुरा, उहाँ एमालेबाट सांसद त हो, समानुपातिकबाट आउनु बेग्लै कुरा हो,
1: सरकारले मनोनित गरेको
0: हो त, अब त्यो ठिक भएन,
1: विज्ञ भनेर मनोनित गरेको होइन र,
0: विज्ञ भनेर
1: विज्ञ मध्ये 26 जनालाई पहिलो संविधान सभामा मनोनित गर्दाखेरि
0: पाइन्छ,
1: सपना मल्ल प्रधान मनोनित हुनु
0: पाइन्छ,
1: विज्ञलाई नियुक्त गर्न पाइएन र मनोनित गर्न पाइएन र,
0: पार्टीको विप लाग्थ्यो कि लाग्दैन थियो, लाग्थ्यो होइन, तर अहिले मैले भनेको यो पनि मैले अहिले भन्ने कुरा होइन है, फेरि यो त नियुक्तिकै बेलामा भन्नुपर्ने हो नि, जो जसले भन्ने हो,
1: उहाँ दलको सदस्य त हुनुहुन्थेन नि त,
0: दलको सदस्य
1: विज्ञ भनेर 26 जना मध्ये
0: दलको
1: एउटा मनोनित गरिएको थियो। स्वागतजी,
0: यो यस्तो देश जहाँ पार्टीको एउटा कार्यकर्ता पार्टीको टिकट पाएर पार्टीको प्यानलबाट बारको अध्यक्ष चुनाव उठ्यो, बारको अध्यक्षको कार्यकाल नसकिकन महानाधिवक्ता हुन गयो, महाधिवक्ता कार्यकाल नसकिकन सर्वोच्चको प्रधान न्यायाधीश हुने लाइनमा गएर नियुक्ति लिएर अनि त्यहाँबाट रिटायर हुनुभयो। यसरी च्यानलबद्ध ढङ्गले नेपालमा नि दलहरूले 92 सालसम्म त दलकै मान्छे खुरुखुरु प्रधान न्यायाधीश राख्ने त बनाइरहेका थिए त, पुरै सेड्युलमा त्यही थियो त, रोल क्रम त त्यही थियो, हो कि होइन?
1: अब त्यो रोल क्रम तोडियो होइन त, त्यो भङ्ग भयो,
0: पार्टीको चाहिँ तोडियो। मैले एउटा
1: डाक्टर मनोज कुमार शर्माको नियुक्तिले त्यो सबै चकनाचुर भयो, धुलिसाद भयो।
0: जुन खालको रोल क्रम पार्टीका कार्यकर्ताहरूको ल्याइँदै थियो नि त्यसलाई चाहिँ रोक्यो।
1: अब न्यायालयमा न्यायिक शुद्धिकरण हुन्छ?
0: न्यायिक शुद्धिकरण हुँदैन,
1: कसरी हुँदैन?
0: किन हुँदैन भने जबसम्म तपाईँले न्यायपालिकाले भिख मागे जस्तो कार्यपालिकासँग बजेट माग्नुपर्ने व्यवस्था हुन्छ तबसम्म शुद्धिकरण हुँदैन। एक, यो न्याय परिषद भन्ने नै भङ्ग नगरिकन हुँदैन। दुई, अदालतभित्र एउटा बिचौलिया कमिटी छ आधिकारिक रूपमा, त्यो बिचौलिया कमिटी भनेको बेन्च बार समन्वय समिति, त्यहाँ तथाकथित वरिष्ठतम वकिलहरू र सर्वोच्चका न्यायाधीश वरिष्ठ न्यायाधीशहरू छन्, हो त्यो कमिटी नै बिचौलिया कमिटी हो। यो कमिटी, यो मेरो भनाइ मात्रै होइन, यो हरिकृष्ण कार्कीज्यूले दिनुभएको प्रतिवेदनमा पनि यही कुरो उल्लेख गरेका छ। त्यो बिचौलिया कमिटी भङ्ग नहुन्जेलसम्म हुँदैन। अहिलेको यो जुन न्याय परिषद भने मैले, न्यायाधीश नियुक्ति गर्ने प्रक्रिया भने मैले, र अर्को एउटा महत्त्वपूर्ण कुरा,
1: त्यो सबै भङ्ग हुने दिशामा चाहिँ उद्दत छ होइन?
0: त्यसमा उद्दत छ। एउटा सिधा के छ भने नि, अब मनोज शर्मा ज्यू प्रधान न्यायाधीश भएपछि चाहिँ उहाँले ती पार्टीका चाहिँ तर्फबाट आउने वकिलहरूको बार अनि बेन्च बार समन्वय समिति नामक बिचौलिया कमिटीसँग मात्रै छलफल गरेर चाहिँ निर्णयहरू गर्ने काम चाहिँ गर्नुहुन्न भन्नेमा चाहिँ म विश्वस्त छु, पूर्ण रूपमा विश्वस्त छु। किनकि एउटा जजले जे जे भनोस् पार्टीको पुरै त्यहाँ रोल क्रम हुन्थ्यो त्यसलाई चाहिँ चिरिएकै छ।
1: डाक्टर मनोज कुमार शर्मा चाहिँ कस्तो व्यक्तित्व हो त?
0: डाक्टर मनोज कुमार शर्माज्यू होइन, र अरू 6 जना जो सिफारिस गरिनु भएको थियो सबै योग्य हो भनेर मजाले भनिएको छ, संविधानले पनि त्यही भनेको छ। त्यही भनेर त्यो मध्ये जसलाई पनि नियुक्त गर्न सकिने भनेर त सिफारिस गर्ने मध्येमा आफै पनि सपना मल्लज्यू पनि हो नि त, होइन र? अब उहाँहरूले सिफारिस गर्ने हामीले के भन्ने?
1: विगतमा उहाँजना पैसालाई हेर्दाखेरि तपाईँको बुझाइ के छ?
0: एउटा चाहिँ सिधा छ है, फैसला गर्नु न्याय गर्नु होइन सबै मुद्दामा, फैसला होइन न्याय चाहियो भनेर लड्ने मान्छे मै हो नि यो तपाईँको चाहिँ रञ्जन कोइरालाज्यूको केसमा, होइन र? मलाई पक्राउ पनि गरियो त्यो बेला।
1: फैसलाले चाहिँ न्याय मिलेको छ कि छैन त?
0: होइन, सबै फैसला
1: इतिहासमा
0: यसो छ,
1: सर्वोच्चमा उहाँको करियर ट्र्याकिङ हेर्दा
0: होइन, फैसला त सबै फैसलाहरूबाट एउटा पक्षलाई दुःख लाग्छ नै लाग्छ, कुनै पनि फैसला सबैले थ्याङ्क यू भन्न त आइसक्रिम बेच्नुपर्छ, किन्न आउने खानेले थ्याङ्क यू भन्दै जान्छन्, त्यो पनि कतिले चाहिँ मलाई थोरै दियो भन्ला होइन। मुख्य कुरा के हो भने उहाँका सवालमा जति बेला उहाँको नियुक्ति भयो त्यो नियुक्ति भएको बेलामा विरोध नगर्नेहरू थिए केही, त्यति बेला विरोध गर्नेहरू पनि अहिले फोटो राखेर बधाई शुभकामना भन्दै गरेको पनि मैले देखिरहेको छु फेसबुकमा, उहाँका नियुक्तिका सवालमा सेवा अवधि पुगेको छैन भन्ने पनि थियो होइन, उहाँलाई चाहिँ चोलेन्द्र शमशेरज्यू को कृपाबाट नियुक्त गरियो भन्ने पनि थियो, उहाँलाई त्यसरी नियुक्त भएको कारणले
1: पूर्व प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माको भतिजो पनि भन्छन् त,
0: भतिजो पनि भन्छन् होइन, तर नियुक्ति
1: भतिजो भएकै कारणले पनि उहाँको सर्वोच्चमा इन्ट्री भयो पनि भने
0: भन्छन् होइन। यो सबै कुरा सँगसँगै त्यहाँ त पार्टीबाट फेभर पाउने न्यायाधीशहरू थिए, अनि जब चोलेन्द्र शमशेर जबराज्यू त्यहाँबाट चाहिँ बहिर्गमन भयो उहाँको, त्यो बहिर्गमन पछि त्यहाँ पार्टीका चाहिँ तपाईँको ढाडस प्राप्त गरेका न्यायाधीशहरू सबैका लागि एउटा आन्तरिक शक्ति केन्द्र थियो, उहाँको लागि चाहिँ थिएन, मनोज शर्माज्यूको लागि थिएन। त्यहाँ अपनेटले हामीले बाहिरबाट जे जे देखे पनि
1: मनोज शर्माको चाहिँ कहीँ पनि दलीय आबद्धता फेभर कुनै दलसँग
0: थिएन हेर्नु, र अरू न्यायाधीशहरूलाई त फेभर गर्ने थिए राजनीतिक शक्तिहरू, उहाँका लागि थिएन।
1: उहाँ भनेपछि विशुद्ध न्यायिक प्र्याक्टिस गर्ने व्यक्ति हो, न्यायाधीश हो।
0: प्रश्न छन् नि धेरै, प्रश्न छन् धेरै, म एकदम
1: सिधा भन्नुहोस् न, जेले नपकाइकन
0: भन्दैछु सिधा कुरा, म जतिको प्रश्न बोल्ने मान्छे छैन। अरू यो स्थितिमा उहाँका लागि फेभर गर्ने कोही थिएन। एउटा कथा सुनाउँछु तपाईँलाई, एउटा देशको यस्तै सर्वोच्च न्यायाधीश, सर्वोच्च अदालतको एकजना कसैको कृपाबाट नियुक्त भएको व्यक्ति सर्वोच्चमा नियुक्त हुनुभयो। सर्वोच्चमा नियुक्त भएपछि अरू न्यायाधीशहरूको चाहिँ पार्टीका चाहिँ ढाडस प्राप्त भएर बलियो ढङ्गले थिए। सबै न्यायाधीशहरू त्यो एउटा चाहिँ जो थियो त्यसलाई अदालतमा गइसकेपछि बोलाउँदा पनि बोलाउँदैन थिए, खासै अर्कोतिर फर्केर हिँड्थे। उसलाई फेभर गर्ने कोही थिएन नि त, उसलाई जसको कारणले नियुक्त भएको थियो ऊ पनि अपमानित ढङ्गले अदालतबाट बाहिरियो। बाहिरिएपछि उसको कोही भएन, अदालत जाँदा पनि अरू न्यायाधीशहरू पनि नबोल्ने, न्यायाधीशका श्रीमतीहरूको भेला इत्यादि कहिलेकाहीँ जमघट इत्यादिमा उहाँलाई र उहाँको श्रीमतीलाई चाहिँ बोलाइँदैन थियो। अनि उहाँको काम के हुन्थ्यो, हेर्दा बाहिरबाट पुरा एकदम न्यायाधीश तामझाम सारा देखिने, अदालत गएर सबै एउटा एउटा फ्र्याक्सन, कोही पार्टीसँग आबद्ध, कोही कता केही इत्यादि आबद्ध भन्नाले मैले पूर्व आबद्धता कुरा गरेको। अनि त्यो एकजना चाहिँ गएर खुरु खुरु अदालत पुग्थ्यो, आफ्नो काम गर्थ्यो, फैसला लेख्थ्यो, फर्किन्थ्यो, घरमा आएर पनि त्यही काम गर्थ्यो, ऊ त्यसमा मात्रै फोकस थियो। कहिलेकाहीँ यसरी ग्रुपबाट मान्छे बाहिरियो, अरूले आइसोलेट गरे भने काममा फोकस हुन्छ, त्यो काममा फोकस
1: भनेपछि मनोज कुमार शर्माको हकमा पनि त्यस्तै भयो।
0: एउटा देशको सर्वोच्च अदालतको
1: त्यही घटनासँग यो घटना पनि मिल्दोजुल्दो छ,
0: यो चाहिँ कथा
1: सिधा भन्नुहोस् न,
0: यो कथा भनेको मैले अब यस्तो पनि हुन्छ। अब तपाईँले हेर्न कहाँबाट सुरु गर्नुहुन्छ, एउटा फिल्मलाई तपाईँले नि पहिला हिरोलाई चाहिँ यति धेरै गुन्डाहरूले दुःख दिन्छन्, कुट्छन्, होइन, पटक पटक अति धेरै उसलाई विदीर्ण अवस्थामा पुर्याउँछन्, अनि अन्तिममा त्यो हिरो चाहिँ बिस्तारै बिस्तारै बिस्तारै आफूलाई ग्रुम गर्दै लिएर आउँछ, होइन, सक्षम बनाउँछ, अनि त्यो पहिला आफ्नो बाबुआमा मारेर इत्यादिलाई खेदी खेदी गएर यसरी कुट्छ, होइन, मार्न खोज्छ, हान्छ, झ्याम्की झ्याम मलाई बचाइदे, अब यसो नगर भनेर भन्छ, तर पनि उसले छोड्दैन, अनि दर्शक थाली बजाउँछ। तर अब कल्पना गर्नुहोस् यो सबभन्दा लास्टमा देखाइएको सिन सुरुमा देखा, एउटा मान्छे भाग्दैछ, अर्कोले पछाडिबाट खेदेको
1: पनि मिल्दोजुल्दो छ, होइन,
0: गएर उसले मलाई माफी दिए,
1: सर्वोच्च अदालतको घटनाक्रममा मिल्दोजुल्दो छ,
0: उसले मलाई माफी दिए, म अब चाहिँ होइन यसो गर्दिनँ भनेर कैयौँचोटि माफी माग्दा पनि उसले हानेको हानै गर्छ। हो यो सिन तपाईँले सुरुमा देखाउनु भने त्यो हिरो चाहिँ गुन्डा जस्तो देखिन्छ, गुन्डा चाहिँ हिरो जस्तो देखिन्छ। तपाईँले कहाँबाट हेर्न सुरु गर्नुहुन्छ, मैले भन्दै थिएँ कि मनोज कुमार शर्माज्यूको नियुक्तिका सवालमा त्यो समयमा विरोध मान्छेहरूले त्यति बेलै चाहिँ अहिले जसले हुनुहुँदैन भनेर भन्दैछन् गरेका थिए। हेर्नुहोस् अहिले आएर त्यो विषयहरूलाई फेरि अनि उठाउने ती मान्छेहरूको सवाल भन्दैछ, तर हामी हौ जसले यो नियुक्तिको प्रक्रिया नै गलत छ संविधानमा भएको हो। यो संयन्त्र जुन तयार गरिएको छ नि पार्टीका मान्छे, अघि मैले भने पार्टीका चाहिँ टिकट लिएर आउनेहरू, यसरी तपाईँले गर्नुहुन्छ भने के सिधा सिधा प्रतिस्पर्धाबाट नियुक्त गर्न सकिँदैन? आउने मन छ न्यायाधीश हुन, आऊ प्रतिस्पर्धा, हिजो अस्ति प्रतिस्पर्धाबाट, अहिले
1: प्रधान न्यायाधीश नियुक्तिमा पनि सिधा रोल क्रम अनुसार एक नम्बरकै राख्नुपर्छ, हुनुपर्छ भनिदिएको भए त समस्या आउँदैन थियो,
0: संविधानमा भनिदिएको भए ठिक हुन्थ्यो त, यो प्रेडिक्टेबल हुनुपर्छ, रोल क्रम अनुसार हुनुपर्छ भनेर संविधानमा लेख्नु नि, त्यो संविधानलाई समर्थन गर्ने हावादारीहरू अनि विद्वान भएर कुरा गर्ने जनतालाई झुक्याउने, संविधानै खराब छ भन्नुपर्छ, संविधानमा त्यो लेखेको तपाईँ स्वीकार गर्ने अनि दाउ छोपेर बस्ने मेरो कति बेला ल्याउन पाउँछु भनेर, अनि रोल क्रम भन्ने, संविधानमा रोल क्रम लेखा छैन, लेख्नुहोस् सिधा यसलाई सुरु नैदेखि कस्तो अवस्थामा मान्छे न्यायाधीश हुनसक्छ, कस्तो अवस्थामा प्रधान न्यायाधीशसम्म हुनसक्छ, त्यसलाई बडा पारदर्शी बनाइदिनुहोस्, केही फरक पर्दैन। त्यो भएको भए त समस्या हुने थिएन नि।
1: जसो उहाँहरूको विगतको प्र्याक्टिस हेर्दा चाहिँ न्यायालयमा अब शुद्धिकरणको बाटो सुरु भयो।
0: न्यायालयमा शुद्धिकरण एउटा हिसाबले चाहिँ सुरु भयो, अब अर्को चाहिँ त्यो सुरु किन भयो भने पार्टीको चाहिँ क्रमभङ्गता भयो, सत्य हो। अब अर्को कुरा, तपाईँले जबसम्म यो केही दिन अगाडिको एउटा आदेश भएको छ, यो मुद्दा यो यो न्यायाधीशकोमा चाहिँ नपार्नु, हेर्न मिल्नेकोमा राख्नु, यो त सिस्टमले हुँदो रहेछ नि त, राख्दा हुँदो रहेछ, राखिँदो रहेछ, त्यो पो आदेश यहाँलाई याद छ होइन, अघिल्लो हप्ताको एउटा एकजना ठुलै होइन पार्टीका नेताको यसो गरिन्छ, पारिन्छ मुद्दाहरू भन्ने त आदेशले नै देखायो हो,
1: रवि लामिछानेकै सन्दर्भमा
0: आदेशले त्यही देखायो होइन र हुँदो रहेछ त।
1: अनि त्यहाँ गोला प्रथा सिस्टम छ होइन,
0: गोला प्रथा सिस्टम छैन भन्ने त्यो आदेशले देखायो, पार्न सकिँदो रहेछ मुद्दा, कान नपार्न पनि सकिँदो रहेछ भन्ने त देखायो त,
1: सेटिङमा चलेको हुँदो रहेछ न्यायालय,
0: आदेशले त्यही भनेको छ, सेटिङ गरेर यो चाहिँ यस्तोमा नपार्नु भनेर आदेशमै भनेको छ त।
1: त्यो कुरा भनेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको हकमा त्यही भयो,
0: आदेशमा त्यही भनेको छ, उहाँको यो मुद्दा चाहिँ हेर्न मिल्नेमा पार्नु, हेर्न नमिल्नेमा पार्नु, त्यो साँच्चै सिस्टमले गर्छ र गोलाले गर्छ भने यस्तोमा पार्नु र नपार्नु भनिँदैन कि,
1: व्यक्ति हेरेर
0: सकिँदो रहेछ,
1: न्यायिक सम्पादन हुन्छ होइन, त्यहाँ
0: हुँदो रहेछ, आदेशले त्यही भन्यो, हामीले भने होइन आदेश त मान्नु पर्यो होला।
1: अहिले बजारमा अर्को एउटा भनाइ पनि चर्चामा छ, विगतमा प्रधान न्यायाधीश हुनुभएको व्यक्ति कल्याण श्रेष्ठ हुनुहुन्थ्यो नि, कल्याण श्रेष्ठको राज अब सकियो सर्वोच्च अदालतमा, भूमि फेरि उहाँले नै सर्वोच्चमा शासन गर्नुहुन्थ्यो भन्ने एउटा भनाइ छ नि, त्यसमा पनि सत्यता छ,
0: उहाँ मात्रै हुनुहुन्न, झुण्ड नै छ, झुण्ड छ,
1: कसको झुण्ड छ
0: त्यो जसले भनिरहेका छन् अहिले चाहिँ उनीहरू नै त्यसमा संलग्न छन्।
1: तर न्यायालयमा त कल्याण कार्ड प्रयोग हुन्छ,
0: एक्लै चाहिँ कुनै पनि मान्छे बिग्रिँदैन, तपाईँले केही काम गलत गर्नुभयो भने नि तपाईँ एक्लैले गर्नुभएको हुन्न, एक्लै त नेपालमा कसैले केही गर्नै सक्छ।
1: सर्वोच्च अदालतमा चाहिँ बिगार्न खोज्ने को को थिए त आज भनिदिनुहोस् न त।
0: बेन्च बार समन्वय समिति नामको बिचौलिया समिति दलबाट आएका न्यायाधीशहरू हेर्नुहोस्, कर्मचारीबाट आएका सब ठिक हुन्छ नि, यो होइन।
1: बार र बेन्च बिचको सम्बन्ध चाहिँ कस्तो हुन्छ?
0: बार बेन्च बिचको समन्वय चाहिँ यो अहिलेसम्मको जुन छ नि यसलाई भत्काउनु पर्छ र त्यहाँ साँच्चै नै यो एक ढङ्गको सेटिङ छ, त्यो हाम्रो चाहिँ पूर्व प्रधान न्यायाधीशज्यूकै प्रतिवेदनमा भनिएको छ, त्यसलाई भत्काउनु पर्छ, त्यो नभत्काइकन हुँदैन, एकदम जरुरी छ।
1: पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठको सेटिङ
0: होइन, उहाँ मात्रै त हुनुहुन्न,
1: को को हुनुहुन्छ आज भन्नुहोस् न, नाम सार्वजनिक गर्नुहोस्, के जनता जान चाहन्छन्,
0: सकेसम्म
1: जनतालाई भनिदिनुहोस् न, दर्शकलाई
0: जनतालाई मजाले, जनताको कुरा नि, तपाईँ सर्वोच्च अदालत एकचोटि आउनुहोस्, अहिले अब म हुने प्रधान न्यायाधीशलाई पनि भन्छु एकचोटि, आफूलाई डिस्गाइज गरेर कसरी हुन्छ,
1: हामी प्रत्यक्ष प्रसारणमा छौँ, अहिले टेलिभिजनमा भनिदिनुहोस् जनतालाई,
0: त्यही भनेको, त्यहाँ आएर तपाईँ त्यो कज लिस्ट टाँसिन्छ के बाहिर बोर्डमा, त्यहाँ जनसामान्य सेवाग्राहीहरू पुग्नु भएको हुन्छ, अनि कज लिस्ट यसो हेरेर फलानु न्यायाधीशको परेछ भनेको सुन्ने बित्तिकै, त्यो हेर्ने बित्तिकै, ल यो बर्बाद भयो, हो यो चाहिँ अलिक ठिकै भयो, यो चाहिँ ठिक हुन्छ, अब त्यहीँनिर जनताले भन्दै गरेको सुनिन्छ, यो एमालेबाट आएको, यसलाई काङ्ग्रेसले बनाएको होइन, यो मान्छे फलानु कोटामा चाहिँ नपरेको माओवादी खतम हुने भयो, त्यो कज लिस्ट टाँसेको ठाउँमा जनताले भन्छन्, हामीले होइन है, त्यो भनेको ठ्याक्कै सुनिन्छ, त्यो एकचोटि चाहिँ कसले हुन्छ, मुख्य रजिस्ट्रारले हुन्छ, प्रधान न्यायाधीशले हुन्छ, अरू न्यायाधीशले हुन्छ, कसरी हुन्छ, हिडन क्यामेरा राखेर हुन्छ, अडियो पनि कभर गर्ने गरिकनको सुनिदिनु भयो भने प्रष्टै हुन्छ।
1: विगतमा गर्नुभएको एउटा फैसला जुन बुढानीकण्ठको विषय थियो नि, देवकोटाजीको विषयमा, सपना मल्ल प्रधान र अहिले प्रधान न्यायाधीश नियुक्त हुनुभएको डाक्टर मनोज कुमार शर्माको
0: सिफारिस हो,
1: संयुक्त सिफारिसले गरेको थियो, त्यो विषय नि विवादित भएको छ नि, तपाईँलाई
0: विवादित धेरै छन्। यो पुरै सर्वोच्चको तपाईँ टिम हेर्नु न, न्यायाधीशहरूको पाँचजना न्यायाधीश
1: पुरै विवादको हिस्सेदारी चाहिँ डाक्टर मनोज कुमार शर्मा पनि देखिनु भयो नि त,
0: बालोटारको जमिन
1: त्यो हिस्सा उहाँले पनि बेहोर्नु पर्छ,
0: बालोटारको जमिन
1: पर्छ,
0: बालोटारको जमिन न्यायाधीशहरूले व्यक्तिको नाममा लगिदिएको हो कि होइन? अनुपराज शर्मा, खिलराज रेग्मी, हाम्रो रायमाझी श्रीमान, राजेन्द्र प्रसाद कोइराला, हाम्रो चाहिँ उहाँ हुनुहुन्छ केसी श्रीमान, केसी श्रीमान पनि नाम बिर्सेँ,
1: बलराम केसी,
0: हो बलराम केसी, उहाँहरूले हो बालोटारको जमिन व्यक्तिको बनाइदिएको, किनकि व्यक्तिको नाममा गइसकेको उहाँहरूले मोही कायम उहाँहरूको चाहिँ तपाईँको फैसला बमोजिम आदेश बमोजिम भएको छ। त्यो अख्तियारको प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय उहाँले व्यक्तिको नाममा लगिसकेको अब सरकारको नाममा ल्याउँदैन भनेर तामेलीमा राख्नुभयो, भ्रष्टाचारै त्यही हो। एकजना ललित लिम्बुले सुरु गर्नुभएको थियो, न्यायाधीशहरूले गरेको देख्नु भयो नि तपाईँले,
1: सबैतिर चोचो मोचो मिलाएर
0: सबै
1: नेपालमा नीतिगत भ्रष्टाचार हुन्छ,
0: संविधानमै त्यही छ। संविधानमा के छ भने नीतिगत निर्णय गरेको भ्रष्टाचार हुँदैन, संविधान बनाउनेले बनाइदिए, नीतिगत निर्णय गर्नेलाई जेल नहाल्नु है भनेर न्यायाधीशलाई भने, न्यायाधीशले हालेनन्, अनि न्यायाधीशलाई पनि रेगुलर कोर्टमा मुद्दा नचलाउने, न्यायाधीशका मुद्दा न्यायाधीशले नै हेर्ने, न्याय परिषद भन्नेमा आएर न्याय परिषदमा पार्टीका मान्छे लगेर थुपार्ने। अब तपाईँले संविधानै यस्तो बनाउनु भएको छ, बालोटारको जमिन खाने निर्णय गर्ने मन्त्री परिषदले, मन्त्री परिषदलाई नीतिगत निर्णय गरेको भनेर नछुने न्यायाधीशले, अनि कर्मचारीलाई जेल पठाउने, संविधानमा यही लेख्नु भएको छ तपाईँले।
1: अब चाहिँ छुन सक्छै सक्दैन त,
0: हजुर,
1: अब चाहिँ छुन सक्छै सक्दैन,
0: यो संविधान रहन्जेल मजाले एउटाले एकचोटि गर्ने अर्कोले अर्कोचोटि गर्ने हो, सिधा छ त मेरो कुरा। अहिले हुन लागेको पनि जुन छ नि यो संविधान, तपाईँले यो व्यवस्था न्याय परिषदको होइन, यो संवैधानिक परिषदको र संसदीय सुनवाईको राखुन्जेल, अर्को आएर यही गर्ने हो, फेरि आउनेले त्यही गर्ने हो।
1: जस्तो यो अध्यादेशको विषय, अध्यादेश ल्याइसकेपछि संविधानको धारा 114 उपधारा 2 अनुसार अब संयुक्त सदनलाई पेश गर्नुपर्छ, संयुक्त सदनबाट पास हुनुपर्छ, प्रतिनिधि सभाबाट त अध्यादेश पारित होला, राष्ट्रिय सभामा गएर अड्किन सक्छै सक्दैन।
0: यसलाई चाहिँ तपाईँको केही पनि फरक पर्दैन, अध्यादेश चाहिँ राष्ट्रपतिबाट भइसकेपछि प्रतिनिधि सभाले पास गरेपछि त्यसको कुनै असर हुँदैन।
1: अनि दुवै सदन संयुक्त सदन भनिसकेपछि त राष्ट्रिय सभाको पनि भूमिका त होला नि,
0: राष्ट्रिय सभाको भूमिका यसमा चाहिँ हुँदैन,
1: अध्यादेश रोक्न सक्दैन,
0: रोक्न सक्दैन।
1: राष्ट्रिय सभाको भूमिका केमा चाहिँ हुन्छ त,
0: राष्ट्रिय सभा,
1: यो कुरा पनि
0: म आउँदैछु,
1: जनताले बुझ्न चाहिरहेछन्,
0: राष्ट्रिय सभाले यसलाई पास गरेन भने पनि पास भएको मानिन्छ।
1: तपाईँ विशुद्ध कानुनविद भएर बोल्नुहोस् है,
0: 100% 100%
1: संवैधानिक प्रावधान अनुसार भन्नुहोस्,
0: संवैधानिक प्रावधानै अहिले यो सरकारले आवश्यकताको सिद्धान्त प्रयोग गरेर मजाले गर्न सक्छ, गर्न पर्छ, किनकि आवश्यकता
1: सक्छमा त फरक छ नि त, फेरि
0: होइन, सक्छ भनेको संवैधानिक हुन्छ,
1: ब्रेक लगाउनु त सक्छ नि होइन र राष्ट्र सभाले,
0: ब्रेक भनेको चाहिँ तपाईँको
1: परिपक्व कानुन बन्न, त
0: ब्रेक भनेको त
1: एकछिन, वैधानिकता पाउनको लागि त दुवै सदनले अनुमोदन गर्नु पर्यो,
0: होइन, ब्रेक भनेको एकछिन हुन्छ, सडकमा ब्रेक लागेको गाडी त्यहाँ बसाबसा गर्दैनन् नि, अगाडि बढ्छन् तिनीहरू,
1: लगामै लगाइदिने क्या,
0: लगाम
1: बन्द गरिदिने,
0: लगाम गर्न सक्दैन। संविधानमा बकाइदा लेखेको थियो तपाईँको चाहिँ सांसद नभएको मान्छे प्रधानमन्त्री हुन सक्दैन भनेर, अनि आन्दोलन संविधानमा
1: जे गरे पनि हुन्छ,
0: मजाले हुन्छ,
1: जे गरे पनि सम्भव छ,
0: एकदम
1: अराजकता छ
0: अहिलेसम्म देखेको, राजकता भनेको के हो र अराजक भनेको के हो, जसले राज्यका आधारभूत सिद्धान्तहरू मान्दैन त्यो अराजक हो, राज्यका आधारभूत सिद्धान्त मान्नेहरू राजक हो। अब राज्यका आधारभूत सिद्धान्त के हो, मर्नु दिने होइन बचाउने हो, अगाडि बढ्ने हो,
1: तपाईँहरू विरोधका नाममा विरोध, आलोचनाका नाममा आलोचना गर्नेहरूलाई चाहिँ अहिले खुदो परेको छ होइन,
0: जस्तै मैले के कुरामा
1: यस्ता यस्ता विषयहरूमा
0: होइन यसमा
1: सरकारले गरेका कामहरूमा
0: त्यो संविधान
1: जे कुरामा संविधानलाई दोष दिने
0: होइन
1: संसदलाई दोष दिने
0: मैले कहाँ संविधानलाई दोष दिने
1: व्यवस्थापिका कार्यपालिका न्यायपालिकालाई पोल्ने
0: यसो छ नि मैले कहाँ संविधानलाई दोष दिने संविधानमा यस्तो कुनै कुरा लेखेको छैन अध्यादेश ल्याउन नपाउने संविधानमा यस्तो कुरा लेखेको छैन छजना सिफारिस गरे मात्रै एकजनालाई प्रधान बनाउन संवैधानिक परिषदले नमिल्ने यस्तो लेखेको छैन कि संविधानमा जे लेखेको छ त्यो मैले उहाँलाई सम्झाइदिएको उहाँहरूको संविधान म त संविधान नमान्नेवाला हो नि त तपाईँ मान्ने त इमान्दार हुनुहोस् संविधानमा त कहीँ पनि लेखाएको छैन त छजना सिफारिस गरेको मध्ये छजनाले नै प्रधानमन्त्री प्रधान न्यायाधीश बनाउनुपर्छ लेखाएको छ एकजनाले बनाउने संवैधानिक हुन्छ लेखाएको छ अनि त्यो मध्ये यसैलाई गर्नुपर्छ संविधानले लेखा छैन यो मैले बनाएको संविधान हो र
1: भनेपछि संविधानै फाल्नुपर्छ
0: संसारको सबभन्दा राम्रो संविधान भन्नुहुन्थ्यो मान्नुहोस् बनाउनुहोस् यो संविधान बहुले
1: अनि सुधार गर्न संविधानै संशोधन गर्नु जरुरी छ
0: संविधान त फ्याँक्नै जरुरी छ नि संशोधन
1: संविधानै च्यातिदिने
0: ल ठिकै छ परिमार्जन यसो गरौँ न परिमार्जन भनौँ संशोधन भनौँ यसलाई परिवर्तन भनौँ जे भन्नुहोस् म कुनै शब्द प्रयोग गर्दिनँ तपाईँलाई जे मन लाग्छ त्यो शब्द भन्नुहोस् तर के गर्नुहोस् भने राष्ट्राध्यक्ष तपाईँले श्रीमान महाराजा सरकार राजालाई राख्नुहोस् दोस्रो न्यायपालिकालाई बजेट बनाउँदैखेरि कार्यपालिकाले दिने होइन यति अङ्कको बजेट बन्छ भने यति प्रतिशत न्यायपालिकालाई पहिले भनिदिनुहोस् अमेरिकाको न्यायपालिका किन सबभन्दा स्वतन्त्र स्वाधीन मानिन्छ यही हो बजेट माग्नु पर्दैन अर्को कुरा तपाईँ अदालती प्रहरीको व्यवस्था गर्नुहोस् जुडिसियल पुलिस फ्रान्समा जस्तो हेर्नुहोस् त्यहाँ अदालतले गरेका आदेश निर्देश फैसलाहरूलाई सरकारको पुलिस कार्यपालिकाको पुलिस गुहार्नु पर्दैन अदालतको आफ्नै प्रहरीले कार्यान्वयन गर्छ घरमा श्रीमतीलाई तपाईँको कुटेको कुटै गर्छ श्रीमानले अनि घरले हिंसाको मुद्दा हाल्छिन् श्रीमानकै घरमा बसेर मुद्दा लड्नुपर्छ त्यसले फेरि ठोकिहाल्छ अनि गएर तपाईँको चाहिँ दुई महिना तिन महिनाको सजाय गर्छ त्यो दुई महिना तिन महिनाको दिनको 300 हिसाबले किन्न पाउँछ न्याय त्यो चाहिँ श्रीमानले किन्छ फेरि घरमा आएर ठोकिहाल्छ अबदेखि यसो नगर्नु भनेर फैसलामा लेखेको काम लाग्यो अब घरमा आएर त्यसले फेरि गडबड गर्यो भने अब प्रहरीलाई गुहार्न थाल्नु पऱ्यो भने गृहमन्त्रीको हुन्छ कुन पार्टीको हुन्छ पठाइदिँदैन पुलिस तर जुडिसियल पुलिस छ भने नि न्यायपालिकीय प्रहरी अदालती प्रहरी छ भने त्यो डाइरेक्ट एक फोन कलको हिसाबमा चाहिँ कार्यान्वयन हुन्छ ऊ
1: तर शक्ति संरचनालाई त मान्नु पर्यो नि त
0: मान्नु पर्यो त्यसैले राज्यको शक्ति संरचनामा अदालतले दिएका आदेश उल्लङ्घन गरेर शक्तिमा हुन्जेल मन्त्रीहरू पक्राउ पर्दैनन् नि किनकि कार्यपालिकाको पुलिस हुन्छ होइन न्यायपालिकाको
1: शक्तिमा भएको मुख्यमन्त्रीको घरमा छापा मारियो
0: शक्तिमा
1: प्रहरी पठाइयो सम्पत्ति शुद्धिकरणको चाहिँ
0: उहाँ गृहमन्त्री होइन नि त पञ्चायत कालमा जस्तो गृहमन्त्री सिधै तपाईँको त्यति बेला
1: मुख्यमन्त्री
0: त्यही त अर्कै पार्टी
1: प्रदेशभरिको त पावरफुल व्यक्ति हो
0: अर्कै पार्टीको हो नि त अनि आफ्नै पार्टी
1: प्रति सोच चाहिँ सान्न मिल्ने होइन सरकारले अर्कालाई
0: यस्तो
1: सुन्दाउनलाई
0: सुन्दर
1: जे गर्न नि पाइन्छ
0: सुन्दर प्रतिशोध हो साधी रहनुपर्छ एउटा दल आउँछ अर्को दलको भ्रष्टाचारलाई ठोक्छ फेरि त्यो दल पछि आउँछ अनि फेरि अघिल्लो दलको भ्रष्टाचारले ठोक्छ जनतालाई क्या राम्रो हुन्छ गर्नुपर्छ
1: त्यसको सङ्केत के हुन सक्छ
0: त्यसको सङ्केत त अब यो व्यवस्थाको विशेषता जुन त्यो विशेषता भयो चलिरहेछ जनतालाई केही फरक पर्छ यो प्रतिशोधले केही फरक पर्दैन
1: अनि व्यवस्था फाल्न सम्भव छ र
0: व्यवस्था भनेको कुरा ल
1: व्यवस्था फाल्ने कुरा गर्यो भने त
0: व्यवस्था अघि मैले भने
1: प्रतिगामी भन्छन्
0: पश्चगामी
1: भन्छन्
0: अघि मैले भने नि
1: अब निरङ्कुश त सम्भव छैन भन्छन् त
0: प्रतिगामी भनेको चाहिँ हाम्रो आमा सिकिस्त भएर हस्पिटलमा हुनुहुन्छ कोमामा त्यहाँबाट उपचार गराएर फेरि जुन बाटो गएको त्यही बाटो फर्केर घर लिएर आउने कुरा चाहिँ प्रतिगमन हो अरे तर अस्पतालको सैयाबाट उताउतै आर्यघाट लाने कुरा चाहिँ अग्रगमन हो अरे प्रतिगमन र अग्रगमनको परिभाषा यिनीहरूले यसरी बुझेका छन् देश सिकिस्त अवस्थामा छ यसलाई फर्काएर फेरि उपचार गरेर घरमा आमालाई ल्याए जस्तो ल्याउने कुरा प्रतिगमन होइन यो जुन प्रतिगमन
1: गणतन्त्रवादीहरूले त दाह संस्कारै गरिसक्यो भनेको तपाईँ सुन्नुहुन्न
0: गणतन्त्र सबभन्दा पहिलोचोटि शब्द प्रयोग गर्ने मान्छे को हो नेपालमा कुन दस्तावेजमा सबभन्दा पहिलोचोटि गणतन्त्र भन्ने लेखिएको छ त्यो राजा त्रिभुवनले 7 सालको क्रान्तिपछि अब नेपालको शासन व्यवस्था गणतन्त्रात्मक हुनेछ भनेर भन्नुभएको सन्देशमा छ।
1: अब यथास्थितिवादी हुने होइन, प्रतिगामी हुने होइन, अग्रगामी सोच चिन्तन मिसन भिजन दृष्टिकोण राख्नुहोस् भनेर तपाईँलाई सुझाव दिइरहेछन् त जनताले।
0: त्यही भनेर त अग्रगामी हुनुपर्छ। अग्रगामी भनेको गणतन्त्र भनेको वैदिक गणतन्त्र, गणपतिको पूजा गर्नुहुन्छ तपाईँ होइन, अहिले पनि काली भञ्जन गण, अर्को तपाईँको रिपुमर्दिनी गण, सेनाका गणहरू सुन्नु भएको छ। तर सेनालाई अहिले तपाईँको चाहिँ बदनाम गर्न यति धेरै प्रयत्न गरिरहेछ, यिनीहरूलाई सबै तपाईँको यो सरकारले तत्काल पक्राउ गरेर कारवाही गर्नुपर्छ। हेर्नु, सेनालाई बदनाम गर्न गणतन्त्र भन्ने नि
1: वैश्विकलाई बदनाम गर्न कसरी खोजिँदैछ त
0: अहिले हेर्नुहोस् न, विभिन्न सामाजिक सञ्जालहरूमा आएका दलहरूका गति उनीहरूको सत्ता जोगाइदिएन भनेर तपाईँको तथानाम गाली गरिरहेको देखिँदैछ। कुनै पनि देशको सेनालाई यसरी गाली गर्नेलाई त नि एक मिनट पनि छोडिँदैन।
1: सेनाले जे गरिरहेछ ठिक गरिरहेछ अहिले होइन,
0: 100%
1: सेनामाथि प्रश्न उठाउने ठाउँ छैन।
0: नेपाली सेनाले नै यो अवस्थामा ल्याइपुर्याएको छ देशमा, नत्र यिनीहरूले त तपाईँको चाहिँ सिधा आदेश दिएका थिए नि, जनता मार भुट भनेर।
1: अहिले सेनाको आलोचना भएको विषय भनेको चाहिँ भदौ 24 गते नेपालका ऐतिहासिक संरचनाहरू जलाइँदाखेरि, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत जलाइँदाखेरि टुलु टुलु हेरेर बस्ने, अनि अहिले सुकुम्बासी बस्ती हटाउन चाहिँ नेपाली सेना जानुपर्ने,
0: अनि प्रहरीले
1: टिप्पणी गरिरहेछन् त,
0: प्रहरीले टुलु टुलु हेरेर नबसिकन गोली हान्दा चाहिँ तपाईँ कारवाही गर्ने, यो अस्तिको प्रतिवेदनले कारवाही सिफारिस गरेन प्रहरीलाई, यहाँको सिडिओदेखि लिएर तपाईँको चाहिँ भ्यालीदेखि लिएर केन्द्रसम्मका प्रहरीका चाहिँ नेतृत्वदायी व्यक्तित्वहरूलाई टुलु टुलु नहेरिकन गोली हान्नेलाई पनि तपाईँ कारवाही गर्ने, किन गोली हानिनस् भनेर सेनालाई पनि कारवाही गर्ने भन्ने कुरा मिल्छ? के भन्न खोजायो? प्रष्टता हुनु पर्यो के, प्रष्टता हुनु पर्यो।
1: नेपाली सेनाको अनि कुनै खोट छैन त्यसमा,
0: नेपाली सेना थिएन भने त नि
1: अहिले प्रकरणमा पछिल्लो घटनामा आलोचना गर्ने ठाउँ छैन,
0: नेपाली सेना
1: आलोचना गर्न मिल्दैन नेपाली सेनालाई,
0: यो त राष्ट्रद्रोह हुन्छ। सेनालाई अनावश्यक रूपमा गाली गर्नेलाई साँच्चै देशभक्तहरूको शासन भएको ठाउँमा मृत्युदण्ड हुन्छ।
1: त्यसमा नेपाली सेनाले चाहिँ कस्तो एक्सन लिनुपर्छ?
0: नेपाली सेनाले त्यो बेला अघि जुन भन्दै हुनुहुन्थ्यो टुलु टुलु हेरेर बस्यो भनेर भन्ने, त्यो संविधान नबुझ्नेहरूले भनेको हो। म फेरि पनि भन्छु, म चाहिँ यो संविधान मान्दिनँ, तर मान्नेहरूले त मानेन यार राम्रोसँग। त्यो के हो भने सेनाको परिचालन कसरी हुन्छ, केन्द्रीय रूपमा हुँदाखेरि तपाईँको सुरक्षा परिषदको बैठक बसेर उसको निर्णय आएपछि मात्रै हुन्छ। एक सेना सञ्चालन, सेना परिचालन फरक कुरा हुने। फेरि अब त्यो सेनालाई सुरक्षा परिषदले अगाडि बढ्नुहोस् त्यो जनजी आन्दोलन ऊ गर्नलाई भनेर निर्णय गराएको थियो थिएन। अब दोस्रो स्थानीय तहमा तपाईँको जिल्ला तहमा जिल्ला सुरक्षा समितिको बैठक पछि हुन्छ, त्यो पनि भएको थियो, त्यो पनि
1: भइराख्यो भने चाहिँ सिधा भन्नुहोस् न,
0: सेनाले गरेको कहिले कु हुँदैन, सु हुन्छ, सु कार्य गर्छ सेनाले, कु कार्य
1: सेनाले शासन सत्ता बागडोर सञ्चालन गर्दा हुन्छ,
0: नेपाली सेना
1: राज्य सञ्चालनको
0: हाम्रो संविधानको धारा 276 बमोजिम संविधानले देशद्रोहीहरूलाई जसले एमसिसी गरे इत्यादि यो सबैलाई पक्राउ गरेर तपाईँको, मैले त त्यति बेलै भनेको थिएँ प्रधानमन्त्री गृहमन्त्री रक्षामन्त्रीलाई अपदस्थ गर्नुपर्छ नेपाली सेनाले भनेर मैले भनेको थिएँ त्यो बेलामा पनि। हेर्नु, मलाई त्यो भनेको बेलामा पनि तपाईँको पक्राउ गरियो, यहाँलाई पनि थाहा होला होइन, लगियो प्रहरी कार्यालयमा, म्याथ थपियो, पछि फेरि छोड्यो,
1: फेरि पक्राउ पर्नु होला नि।
0: म देशका लागि जन्मेको मान्छे हुँ, यसले केही पनि ठुलो समस्या हुँदैन।
1: हाम्रै चुनाव पनि भुतले खाजा खाने बेलामा उठ्नुभयो होइन, चुनाव हार्नुभयो।
0: मलाई विदेशीहरूले हेप्नुभन्दा मेरै देशको सेनाले प्रहरीले मलाई चाहिँ पक्राउ गरोस् लगोस्
1: राप्रपा प्रवेश गरेको पनि फापेन।
0: मैले अघिल्लो इन्टरभ्यूमा म राप्रपाको
1: चुनावमा टिकट लिएको फापेन।
0: एकैछिन ल, धैर्यपूर्वक, अघिल्लो इन्टरभ्यूमा मैले म राप्रपा प्रवेश पनि होइन, राप्रपाको सदस्य पनि होइन भनेको थिएँ।
1: हलो चुनाव चिन्ह लिनु भएको थियो, मैले त्यही सन्दर्भ जोडेको।
0: सही हो। अब अर्को कुरा सँगसँगै, अब्राहम लिङ्कनले चुनाव 5 वटा हार्नु भएको थियो, म अब्राहम लिङ्कन होइन एउटा। दोस्रो कुरा, ठिक छ त, यो त चुनाव हार्नेहरू पनि खुसी हुनुपर्ने परिणाम आएको छ त, कम्तीमा स्थायित्व दिन सक्ने, झन्डै 2/3 एक सिट मात्रै कम भएको निर्वाचनको परिणाम आयो, अनि मैले जित्नुपर्छ यो जरुरी छ त देशको।
1: तपाईँलाई हराइदिए, राजावादीहरूलाई हराइदिए,
0: राजावादी
1: जनताको
0: होइन, राजा
1: जनताले झापड हाने
0: होइन, जनताले चाहिँ राजा यिनीहरूले ल्याउँछन् कि भनेर भोट हालेको त तपाईँकै च्यानलमा मैले हेरेँ त, राजा ल्याउनु पर्छ है भोट चाहिँ घन्टीमा हाल्छु भन्दा हुन्छ हुन्छ भन्दा हिँडेको त मैले तपाईँकै च्यानलमा हेरेको हो त।
1: नेपालमा अब न्याय सम्पादन चाहिँ फास्ट ट्र्याकबाट अघि बढ्छ,
0: न्याय सम्पादन फास्ट ट्र्याकमा अझै पनि जस्तो आजैको हेर्दा
1: यो सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा पनि अन्तरिम आदेश अहिले आएर दिँदैछ बस्ती नहटाउनु भनेर,
0: यही त छ
1: अनि धेरै ठाउँका बस्तीहरू हटिसक्यो,
0: जस्टिस डिलेड जस्टिस डिनाइड,
1: यस विषयमा ठ्याक्कै तपाईँ के भन्नुहुन्छ?
0: ढिलो न्याय दिनु न्याय नदिनु हो,
1: सुकुम्बासी बस्ती हटाएको सन्दर्भमा तपाईँको बुझाइ के हो? तपाईँ के भन्नुहुन्छ ठ्याक्कै
0: सुकुम्बासी हो कि होइन त? यहाँ सुकुम्बासी बस्ती हटाएको सम्बन्धमा भन्नुभयो, सुकुम्बासी हो को को होइन, त्यसको डेटा के छ कहाँ छ हो, यो सबै चाहिँ हेर्नुपर्छ होला नि त।
1: बालन शाहलाई के सुझाव दिनुहुन्छ तपाईँ?
0: बालन शाहजीलाई सिधा भन्छु, एकदमै बधाई दिन्छु महेन्द्र राजमार्गका सम्बन्धमा, दोस्रो ए दलगत ट्रेड युनियनहरू खारेज गरेको सम्बन्धमा,
1: उहाँले राजनीतिक नियुक्तिहरू खारेज गरेको 1594 भन्दा बढी व्यक्तिहरू बोलाएको सब राम्रो छ होइन,
0: विद्यार्थी
1: स्वागत गर्नु,
0: विद्यार्थी राजनीतिक विद्यार्थी संगठनहरू खारेज गरेको सम्बन्धमा, औ यस्तै अमेरिकन युथ काउन्सिल पनि खारेज गरिदिनु न, नेपालको चाहिँ होइन युवा संगठन खारेज गर्नुभयो, विद्यार्थी संगठन खारेज गर्नुभयो, त्यो पनि खारेज गरिदिनु यार, यो पनि सुझाव दिन्छु, तर तपाईँलाई पुरा यो अरू कामहरूको लागि मेरो समर्थन छ।
1: हस्, समय र समाजको लागि यहाँलाई धन्यवाद,
0: हस्
1: नमस्कार।
2: समय सूचकका साथमा
3: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
4: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल रोड भरतपुर 10 चितवन। फोन 0056 493 440, 493 580 र 98550 26 440।
5: It's 8 o'clock, अहिले 8 बजेको छ।
1: सुरु गरौँ अधिवक्ता द्वय डाक्टर मुकुन्द अधिकारी र हरिचन्द्र भट्टराईसँग जनता जान्न चाहन्छ। अधिवक्ता द्वय डाक्टर मुकुन्द अधिकारी र हरिचन्द्र भट्टराई, यहाँहरू दुवैजनालाई जनता जान्न चाहन्छन्, म स्वागत छ। बालिन सरकारले सर्वोच्च अदालतमा न्यायालयमा हुने सिन्डिकेट तोड्यो अनि नेपाल बार एसोसिएसनलाई चाहिँ टाउको दुखाइ भइरहेछ होइन, अहिले तपाईँहरूको रोइलो किन?
6: त्यसलाई त्यसो छैन, यसलाई त्यसरी नबुझौँ। कसो हो भने एक त सिन्डिकेट तोड्यो भन्ने पनि कुरा होइन, नेपाल बार एसोसिएसनले हिजो हाम्रो सल्लाहकारहरूको बैठक बोलायो, बैठक बोलाइसकेपछि हाम्रो कुरा के हो त भन्दाखेरि परम्परागत विधि मान्यता पद्धतिलाई हामीले चाहिँ किन त्यो उल्लङ्घन गर्नुपर्ने के कारण थियो र भन्ने कुरा बारले, बारले त्यस्तो टाउको दुखाइ गरेको छैन, बार जहिले पनि के कुरामा विश्वास,
1: तपाईँहरूले आपत्ति जनाइरहनु भएको छ, हलो अड्काउन खोजिरहनु भएको छ,
6: यसलाई यसरी हेर्नु पर्यो,
1: बारको अब टाउको दुखाइ सुरु भयो क्या, तपाईँहरूलाई ज्वरो आइरहेछ अहिले,
6: यसलाई यसरी हेरौँ, ज्वरो आयो भन्दा पनि हामी ज्वरोलाई समाधान गर्नुपर्छ, हामी सिटामल हौँ जहिले पनि, नेपाल बार एसोसिएसन जहिले पनि सिटामल हो, ज्वरो आएको छैन हामीलाई।
1: अब बार र बेन्च बिचको सेटिङ तोडियो भनेर कति व्यक्तिहरू खुसी भइरहेछन्, हेर्नु भएको छैन तपाईँ,
6: यसलाई यसरी हेरौँ न, हामी अहिले यहाँलाई के निवेदन गरौँ भने बारले हिजो निकालेको विज्ञप्ति मानिसहरूले पुरा पढ्नलाई 5 मिनट लाग्छ, हामीले विज्ञप्ति निकालेको विथिन अ सेकेन्डमा मानिसले कमेन्ट गरेका छन्, त्यसैले त्यो विज्ञप्ति कम्प्लिट पढ्नु पर्यो, त्यो विज्ञप्ति पढिसकेपछि अनि बारलाई टाउको दुखाइ रहेछ कि, बार न्यायालयको सुधारमा रहेछ कि, बार के रहेछ भन्ने कुरा त्यतिखेर जानकारी हुन्छ, त्यसो भए हुनाले बारलाई टाउको दुखाइ भएको छैन, हामी मानव अधिकार विधिको शासन संवैधानिक सर्वोच्चता को पक्ष धरौँ, त्यसो भए हुनाले हामीले
1: वरियतालाई ख्याल गर्ने भनेर लेखेको छ कहीँ,
6: एउटा कुरा
1: अनि न्याय परिषदले सिफारिस गरेको होइन,
6: होइन
1: अहिले जो प्रधान न्यायाधीश सिफारिस हुनुभएको छ
6: होइन,
1: न्याय परिषदले
6: होइन,
1: त्यसपछि संवैधानिक परिषदले
6: होइन,
1: दुई दुई ठाउँबाट सिफारिस गरेको छ,
6: हामी के छ भने हामी सूचना पुरै कम्प्लिट नलिकन हामी यसलाई के भन्छ भने काग हुयामा कुद्छौँ, त्यो चाहिँ सचिवालयले सिनियर मस्ट श्रीमानहरू छजना श्रीमानहरू ज जसको तिन वर्ष कम्प्लिट भएको छ उहाँहरू चाहिँ सम्मानित
1: छजना मध्ये त जोसुकै पनि योग्य हुनु भयो नि त
6: एक्ज्याक्ट
1: भएर नै यो सिफारिस गर्यो
6: बारले योग्य हुनु न भनेकै छैन छैजना श्रीमानहरू बराबर क्यापेबल हो भन्नेमा बार आज पनि विश्वस्त छ त हामीले भन्यो
1: अनि अहिले तपाईँहरू डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिस गरेपछि बुरुक बुरुक उफ्रिँदै हिँड्नु भएको छ नि त सपना मल्ल प्रधानको विषयमा तपाईँहरूले केसम्म बोल्नु भएको छैन अहिले
6: हामी बुरुक बुरुक उफ्रिएको छैन यसलाई यसरी हेर्नु पर्यो हामीले मनोज श्रीमान नियुक्ति गरिएको कुरा कम्प्लिट रङ भयो भनेका छैनौँ तर हामीले भनेको कुरा के हो भने विधि पद्धति
1: सपना प्रधान मल्लको विषयमा ओकालत गर्नुभएको छ
6: विधि र पद्धतिको कुरा
1: पैरवी गर्नुभएको छ
6: हामीले विधि र पद्धतिको कुरा गरेका छौँ कि विधि र पद्धतिको कुरा गरेका छौँ आज सपना श्रीमानलाई कि त सपना श्रीमान यो कारणले चाहिँ सपना श्रीमान अयोग्य हुनुहुन्थ्यो भनेर चाहिँ जस्टिफाई गर्नु पर्यो होइन भने एउटा कुरा भन्नु न तपाईँ रातारात चाहिँ हाउस चाहिँ बोलाउनु भयो फेरि हाउस रोक्नु भयो फेरि अध्यादेश ल्याउनु भयो अनि त्यसपछि तपाईँले 24 घन्टा 48 घन्टा पनि नदिकन जो सदस्यहरू छजना हुनुहुन्छ संवैधानिक परिषदमा संवैधानिक परिषदमा हुने छजना सदस्यहरू संविधानले के परिकल्पना गरेको छ भने छजना सदस्यहरूको सर्वसम्मत होस् भनेर त्यो संविधान बनाउँदा त्यतिकै हचुवाको बनाएर राखेको त्यहाँनिर को को हुनुहुन्छ त भन्दा देशको दिग्गज व्यक्तित्वहरू सम्मान्य प्रधानमन्त्रीज्यू त्यसपछि चाहिँ सम्मानित सर्वोच्च अदालतको प्रधान न्यायाधीश त्यसपछि चाहिँ सभामुख त्यसपछि चाहिँ उपसभामुख राष्ट्रिय सभाको अध्यक्ष र विपक्षी दलको नेता हुने गरी छजना भएर डिसिजन गर है भनेको मतलब के हो भने ठ्याक्कै चाहिँ यो सर्वसभा साथ किन राखिएन हामी त्यसलाई जहिले पनि हामीले केही न्यायिक मनको पुरा प्रयोग गरेर बार बोलेन भने को बोल्छ बोलिने त बार हो त्यसैले त्यो चाहिँ के त सर्वसम्मत रूपमा होस् भनेर छजना राखिएको हो
1: हरिचन्द्र भट्टराईजी तपाईँ स्वतन्त्र कानुन व्यवसायी मञ्चको अध्यक्ष पनि हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी निकट अधिवक्ता हुनुहुन्छ बालेन सरकारले न्यायालयमाथि हस्तक्षेपको सुरुवात गरेको हो त्यसैको सङ्केत हो यो पछिल्लो शक्ति पृथकीकरणको सिद्धान्तलाई लत्याएको हो
7: यो कदापि होइन बारमा र बेन्चमा अहिले जुन विभक्त भनेर जुन नेपाल बार एसोसिएसनले अहिले आम न्याय कर्मीहरूको बिचमा र खास गरिकन वकिलहरूको बिचमा र बेन्च र बारको बिचमा चाहिँ यसले कम्प्लिट दूरी चाहिँ टाढा लग्यो त्यहाँ के लेखिएको छ भन्दाखेरि म आदरणीय डाक्टर साहबलाई सम्मान गर्न चाहन्छु हाम्रो चाहिँ नि आम कानुन व्यवसायको एउटा छाता सङ्गठन हो जसप्रति हाम्रो सम्मान छ र स्वतन्त्र न्यायपालिकाप्रति हाम्रो सम्मान छ मानव अधिकार र विधिको शासनप्रति सम्मान छ तर के चाहिँ होइन भन्दाखेरि यसलाई कसैको स्वार्थ कसैको चाहिँ नि पूर्ति गर्नको लागि बार बार बनेको होइन यो सबैलाई एकता हुनुपर्दछ किन भन्दाखेरि बार अमुक व्यक्तिको विषयमा बोल्ने र अमुक व्यक्तिको विषयमा चुप लाग्ने हिजो न्याय परिषदबाट छजना श्रीमानहरूलाई पठाउँदाखेरि यदि बार त्यतिखेर कहाँ आँखा चिम्लेर बसेको थियो
6: त्यो न्याय परिषदले पठाएको पनि होइन हामी अलिकति हाम्रो हरिजीसँग पनि मेरो त साथी हो हामी त सँगै निर्वाचन पनि लडेका हाम्रो त दोस्ती पनि एकदम राम्रो छ म एउटा कुरा के सोध्छु भने त्यो न्याय परिषद सिफारिस गर्दैन कि सचिवालयले पठाउने हो त्यो चाहिँ छजना श्रीमानहरू चाहिँ तिन वर्ष कम्प्लिट भए नभइकन सम्मानित सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुन पाइँदैन त्यो कारणले गर्दाखेरि सम्मानित सर्वोच्च अदालतमा तिन वर्ष कम्प्लिट हुनुभएका चाहिँ छजना श्रीमानहरू सपना श्रीमान त्यसपछिबाट रेग्मी श्रीमान त्यसपछिबाट चाहिँ हरिप्रसाद फुँयाल श्रीमान त्यसपछि डाक्टर मनोज शर्मा श्रीमान त्यसपछि चाहिँ हाम्रो नकुल श्रीमान र चाहिँ हाम्रो त्रिप्रसाद श्रीमानलाई गरी छजना श्रीमानहरू चाहिँ तिन वर्ष कम्प्लिट गर्नुभएको छ उहाँहरू चाहिँ प्रधान न्यायाधीशलाई योग्य हो भनेर चाहिँ सचिवालयले पठाएको कुरा हो कि त्यसलाई चाहिँ सिफारिस गर्यो हामी यहाँले सिफारिस गर्यो कि सिफारिस गर्यो भन्छ त्यो न्याय परिषद त्यो सिफारिस गर्ने अधिकार कहाँ छ
7: कुरा एउटै हो
1: कहाँ छ तपाईँ जस्टिफाई गर्नुहुन्छ
7: त्यो एउटै कुरा तपाईँले सचिवालयलाई दिने न्याय परिषदलाई चाहिँ बेखबर हुन्छ भन्ने कुरा होइन होइन किन भन्दाखेरि त्यो चाहिँ न्याय परिषदबाट गइसकेका श्रीमानहरूको बिचमा जो तिन वर्ष कम्प्लिट गरिसकेकाहरू मध्येबाट प्रधान न्यायाधीश हुने भन्ने संवैधानिक व्यवस्था छ अब उहाँहरू चाहिँ परम्पराको कुरा गर्नुहुन्छ एउटा म उहाँहरूलाई एउटा अवगत गराउन चाहन्छु कि संविधान मार्फत प्रष्ट भएको कुराहरू उल्लेख भएका कुराहरूलाई प्रचलित कानुनमा लगेर जोड्न पाइँदैन कस्टमरी ल लागू हुँदैन तपाईँले भनौँ न तपाईँको चाहिँ नि कानुनमा उल्लेख भएको कुरा विधायिकाले प्रष्ट उल्लेख गरेको कुरा होइन त्यहाँ उल्लेख गरेको कुरा रहेछ भने कस्टमरी ल लागू हुँदैन जतिखेर कानुनको अभाव हुन्छ त्यतिखेर हामीले प्रचलन र परम्परालाई हेर्ने हो। यो कुरामा हेक्का राख्नु पर्दछ। अनि अर्को कुरा के पनि हो त भन्दाखेरि, जसरी तपाईँले छजना श्रीमानहरू चाहिँ इलिजिबल हो भनिसकेपछि, अब तपाईँ भन्नु संवैधानिक परिषदले उहाँहरू मध्येमा को उचित लाग्छ भन्ने कुरालाई हामीले उहाँहरूसँग भएको अधिकारमाथि हामीले किन धावा बोल्ने? त्यसो हो भनेदेखि त
1: नेपाल बार एसोसिएसनले धावा बोल्ला।

0: यो जुडिसियरीमा रिफर्म हुनुपर्छ, हुनर संरचना हुनुपर्छ, जुडिसियरी यसरी जानु हुँदैन, जुडिसियरी प्रति जनताको विश्वास अझ बढ्नुपर्छ। र त्यहाँनिर चाहिँ तपाईँले अनावश्यक रूपमा किन गिजोल दिनुहुन्छ, जनतालाई भ्रम किन पारिदिनुहुन्छ?
1: हामी त्यो होइन, हामीले प्रश्न के भनौँ, हामी विधिको शासन चाहन्छौँ, संवैधानिक सर्वोच्चता चाहन्छौँ।
2: तर न्यायालयमा राजनीति घुसाउने त तपाईँहरू हो नि।
1: एकछिन सुन्नु न, भट्टराई सरले अहिले के भन्नुभएको भन्दाखेरि, जब कानुनले प्रिभेल गरिरहेको हुन्छ त्यतिखेर हामीले कस्टमरलाई हेर्नु पर्दैन, जब कानुनले प्रिभेल गर्न छोड्छ त्यतिखेर हेर्नु हो भनेपछि संविधानले प्रश्न के भनेको छ भन्दाखेरि, छजना संवैधानिक परिषदका सदस्यहरूले गर्ने मान्छे, मैले अघि नै पनि पोइन्ट गरेको नि, त्यो चाहिँ के हुन्छ, सर्वसम्मत होस् मैले छजना राखेको कि, न त सातजना किन राखिदिनु थियो, छजना राखेको सर्वसम्मतमा। अब तपाईँलाई, तपाईँसँग दुई तिहाईको मत छ, दुई तिहाईको मत भएको 182 अन्य सांसदहरूलाई हामी सहयोग गर्छौँ भनिरहनु भएको छ भने, तपाईँ दुई तिहाई भए मत भएको मानिस किन संसद छलेर चाहिँ तपाईँलाई अध्यादेश ल्याउनु पर्यो, अनि अध्यादेश ल्याएर अध्यादेश आज ल्याएर आज चाहिँ प्रधान न्यायाधीश सिफारिस गर्ने अनि फेरि भोलि हाउस बोलाउने, तपाईँलाई के जरुरी भयो? तपाईँलाई आफ्नै हाउसप्रति विश्वास छैन नि, तपाईँको हाउसप्रति तपाईँलाई विश्वास भएको भए तपाईँ हाउसमा लगेर गर्न सक्नुहुन्न थियो? सबै कुरा त तपाईँसँग त दुई तिहाई छ, प्रष्ट बहुमत छ। त्यसैले मैले भन्छु, जेनजिजको आन्दोलनबाट आएको सरकार हो यो। यदि त्यसो हो भने पहिला त संविधान संशोधन गर्नुहोस् न, तपाईँ संविधान संशोधन गर्नुहोस्, टोटल चाहिँ तपाईँ रिफर्म गर्नुहोस्, त्यसपछि तपाईँ गर्नुहोस्। हामी भनिरहेका छौँ, हामी त विधिको शासन, संवैधानिक सर्वोच्चता, तपाईँ संविधान
2: पहिलाले कानुनी राज, विधिको शासन र संवैधानिक सर्वोच्चतामाथि प्रहार गर्नुभयो नि त।
0: होइन, विधि कहाँनिर छ भने तपाईँले वरिष्ठ
2: उहाँले भनिराख्नु भएको छ त,
0: विधि देखाइदिनु पर्यो नि, संविधानमा देखाइदिनु पर्यो,
2: अधिकारले भने
0: सुन्नुभयो पर्यो, संविधानमा वरिष्ठ हुन्छ भनेर देखाइदिनु पर्यो,
1: वरिष्ठ
2: संविधानमा कहाँ
1: लेखाएको, संविधान देखाइहाल्छु नि, संविधानमा जुन संवैधानिक परिषद,
2: संविधानको कुन धारा कुन
0: वरिष्ठ छान्नुपर्छ भन्ने कहाँ छ?
1: संविधान परिषद सम्बन्धी व्यवस्थाले त्यसको काम कर्तव्यले के भन्छ त भन्दाखेरि, छजना चाहिँ उपस्थित हुनु पर्यो, त्यो एनले पनि के भनेको छ, छजना उपस्थित हुनु पर्यो, छजना नभए पनि पहिलोचोटि भएन भने दोस्रोचोटि चाहिँ के गर्नु पर्यो भन्दाखेरि बोलाउनु पर्यो, त्यसपछि चार उपस्थित भएर गर्न सकिन्छ भनिराखेको संविधानले भनेको विषयलाई तपाईँ चाहिँ, अनि चारजना उपस्थित भएर तिनजनाले बहुमत पुग्छ भनेर तपाईँ अध्यादेशबाट संविधान संशोधन गर्दिनु? संविधानलाई तपाईँले अध्यादेशबाट, हाम्रो बारको कुरा यो, मनोज श्रीमानलाई प्रधान न्यायाधीश नियुक्ति गरेकोमा हामीले विरोध गरेका छैनौँ, हाम्रो विज्ञप्ति पढ्नुहोस् न, एकै विज्ञप्ति छैन भने म अहिले दिन्छु नि, मसँग छ यहाँ
0: पढाइ सुना,
1: विज्ञप्ति
0: विज्ञप्ति
1: हामीले के भनेका
0: छौँ,
1: जहाँ तपाईँले अध्यादेश मार्फत संविधान संशोधन गरेको कुरामा नेपाल बार एसोसिएसनको ध्यान आकर्षण भएको छ, त्यसैले अध्यादेश मार्फत चाहिँ शासन चलाउने कुराको नेपाल बार एसोसिएसन विरोध गर्दछ, हाम्रो भाषा यही छ नि। त्यसो भए हुनाले मनोज श्रीमानलाई
2: उहाँको त क्लियर कट बटम लाइन
0: आएछ, क्लियर कट बटम छ। तपाईँले जस्तो संवैधानिक परिषदले अहिले निर्णय गर्दा चार चारजनाको छ है मत, फेरि एकातिर सुनौ न, कति कति खरो रूपमा र तपाईँको जुडिसियरीमाथि, स्वतन्त्र न्यायपालिकामाथि उहाँहरूले आग्रह गर्छु भनेको छ। तपाईँको यो चाहिँ नि बारले आग्रह गर्ने हो, बारले आग्रह गर्ने विषय हो यो, र तपाईँको न्यायपालिकामाथि विभक्त ल्याएर के न्यायपालिकामाथि चाहिँ ध्वस्त बनाउन खोज्या हो यो, भएको विश्वास पनि गुमाउनु खोज्या हो। बार भने त हाम्रो चाहिँ तपाईँको सम्पूर्ण वकिलहरूको धरोहर हो नि, त्यसले गर्दाखेरि बार र बेन्च, बेन्च भने के हो भन्दाखेरि तपाईँको चाहिँ अदालत भयो भने, बार चाहिँ के हो त भन्दाखेरि चाहिँ तपाईँको के छ भन्दाखेरि यो अफिसै हो तपाईँको, हामी त कोर्ट अफिसर हौ नि त,
2: बालेन सरकारले दुई तिहाईलाई
0: एकचोटि पढेर कसरी
1: बोलिमा हामीले के भनेका राखेका छौँ भने, संसद अधिवेशन मैले माथिदेखि पढौँ कि कहाँदेखि पढौँ, पुरै पढौँ,
2: तपाईँ त्यसको सारांश,
1: संसद अधिवेशन छलेर ल्याएको अध्यादेशले संविधानको धारा दुईले प्रदत्त गरेको जनताको सार्वभौम अधिकार, संसदको सार्वभौम अधिकारको गम्भीर उल्लङ्घन गरेको नेपाल बार एसोसिएसनको स्पष्ट ठम्याई छ।
0: कहाँ छ भने त, अब यो दुईटै नजिकको
1: सरकार छ, तपाईँलाई प्रधानमन्त्रीलाई मात्र दिए होइन, हाम्रा जनता, हामीले 48 लाख भोटर्स, त्यो स्वतन्त्र पार्टी हजुरको पनि हो, मेरो पनि हो, सबैको हो नि, जसले
2: संविधान 182 मा त प्रष्ट रूपमा लेखेको छ त, अध्यादेश ल्याउनु पाउने अधिकार भनेर,
1: हो एक्ज्याक्ट कतिखेर ल्याउनु,
2: तपाईँले हेर्नु भएको छैन
1: कतिखेर ल्याउनु पाउनु भनेको छ,
2: जति संसद चलेकोले ल्याउनु पाउने, बहुमतले ल्याउनु पाउने अथवा अल्पमतले ल्याउनु पाउने भनेर कहिले लेखेको छ
1: संविधान?
2: अधिकारीजी,
1: संसद नचलेको बेलामा यदि तपाईँलाई कुनै काम गर्नु पर्यो भने, अत्यावश्यक पर्यो भने ल्याउने भने, आज चाहिँ तपाईँ संसद बोलाउने र मान सम्मान्य राष्ट्रज्यूलाई संसद बोलाउनलाई चाहिँ आह्वान गर्नलाई चाहिँ पत्र पठाउने, सरकारबाट निर्णय गरेर, मन्त्री परिषदले निर्णय गरेर, त्यही संसद बोलाएकोलाई भोलि 9 र 10 भए होइन, 9 गते र 10 गते भए हैन

0: दस गते त्यही संसद चाहिँ तपाईँ अब बोलाएको चाहिँ राष्ट्रपतिलाई स्थगित गर्न लगाउने अनि त्यसपछि फटाफट लाएर चाहिँ अध्यादेश लिएर आउने अनि अध्यादेश ल्याइसकेपछि आफ्नो काम कम्प्लिट भएपछि फेरि हाउस बोलाउने यो भयो विधिको शासन
1: अध्यादेशबाट शासन चलाएर
2: सुन्नु न यो कस्तो छ भने उहाँ षड्यन्त्रको सिद्धान्त कन्सपिरेसी थ्योरीमा उहाँहरू चाहिँ त्यो लाइनबाट कुरा गर्नुहुन्छ हामी अर्ग्यानिक होलको विषयमा कुरा गर्छौँ हो कि अर्ग्यानिक होल भने के तपाईँको जुडिसियरी त्यसै गरेर तपाईँ कार्यपालिका न्यायपालिका व्यवस्थापिकाहरू एक आपसनात्मक रूपमा अगाडि बढ्नुपर्छ उहाँहरू के
1: इच्छा समन्वय भएको
2: अहिले के चाहनुहुन्छ उहाँहरू भड्काउन चाहनुहुन्छ
1: तपाईँहरूले के सल्लाह दिनुहुन्छ
2: बारले संस्थागत रूपमा जुडिसियरीलाई तपाईँको प्रभोग गरिरहेछ हेर्नुहोस् आज तपाईँले कतिपय भाषणहरू तपाईँले सुन्न सक्नुहुन्छ आज कानुन दिवस पनि हो
1: सरकारले प्रभोग गरिरहेछ
2: कि कस्तो भन्दाखेरि विभक्त गरिरहेछ सरकारले विभक्त गर्यो किन भन्दाखेरि त्यहाँ छजना श्रीमानहरू मध्ये कार्यक्षमताको आधारमा हामीले लग्यौँ है हुनसक्छ निर्णयमा कसैलाई तपाईँको चित्त नबुझ्न सक्छ तपाईँले कहाँ संविधानको कुन चाहिँ तपाईँको स्पेसबाट बाहिर गएको छ त
1: कानुन दिवसकै दिन कानुनको धजी उडाइरहनु भएको छ
2: तपाईँले आजको हेर्नुहोस् न तपाईँको श्रीमानहरूको भाषण सुन्नुहोस् मैले नाम लिन चाहन्न बारले
1: प्रधान न्यायाधीशले त सिधा भन्नुभएको छ त द्वितीय होस् या जे होस् डराइन्न
2: ल हेर्नुहोस् त्यो
1: डराएर शासन टिक्दैन भन्नुभएको छ
2: त्यसको पछाडि के छ त तपाईँले राम्रोसँग बुझ्नुहुन्छ नि आज बार आएर तपाईँको स्टुडियोमा बोलिरहेको
1: धम्की दिँदो रहेछ नि त सरकारले धम्की दिँदो रहेछ नि त न्यायालयलाई
2: धम्की दियो कहाँनिर
1: त्यो प्रश्न हुँदैन सङ्केत गर्दैन
2: अब उहाँले बोलेपछि सरकारले नि बोल्यो भनेर भन्न मिनिङ लाउन मिल्छ त्यस्तो कुरा गरेर हामीले छुट्याउन सकिन्छ
1: न्यायमूर्तिले त्यसो भन्नु भनेको त गम्भीर कुरा
2: हो त तपाईँले आज
1: कानुन व्यवसायीहरूले पनि बोल्नु पर्दैन यो
2: विषय भए चाहिँ सबै ठिक छजना श्रीमान चाहिँ बेठिक भनेर आज परिभाषा गर्दै गयौँ भने हामी जुडिसियरी लिएर कहाँ जाँदैछौँ हाम्रो यो डुङ्गा के डेस्टिनेसनमा पुग्न सक्छ तपाईँलाई
1: खोजेको कुरा त साँचो हो नि
2: होइन
1: न्यायमूर्तिहरूमाथि नै अन्याय भइरहेछ अहिले
2: न्यायमूर्तिमाथि कसरी अन्याय भएको छ भने कसले अन्याय गर्यो भन्नु पर्यो नि त
1: तपाईँ
2: अमुक मान्छे परेन मेरो मान्छे परेन वा मैले चाहेको परेन यस्तो कुरा गरेर संस्थागत रूपमा तपाईँको 23,000 वकिलहरूको संस्थाले बोल्न मिल्छ
0: यसो हेरौँ हामीले मनोज श्रीमानलाई नियुक्ति गरेकोमा हामीले कहीँ पनि कोट गरेका छैनौँ मनोज श्रीमानलाई म व्यक्तिगत रूपमा पनि बारको तर्फबाट पनि हामीले मनोज श्रीमानलाई नियुक्ति गरेकोमा मनोज श्रीमान अयोग्य हुनुहुन्थ्यो उहाँलाई नियुक्ति गरेर कहीँ भने छन् बारले हामीले भनेको कुरा के हो भने अध्यादेश मार्फत तपाईँ शासन गर्न खोजिरहनु
1: न्यायालयमा राजनीति बन्द हुने भयो भनेर तपाईँहरूको छटपटी सुरु भयो होइन
0: यसो हेर्नुहोस् न हामीले त सिधा सिधै छ कि
1: यहाँ तपाईँहरू सेटिङमा चलिरहनु भएको छ क्या
0: घुमाउनु पर्ने कुरै छैन
1: 2092 सालसम्मको प्रधान न्यायाधीश फिक्स गर्नु भएको थियो
0: अहिले चाहिँ के
1: हो भनेको पुरानो दलहरूले गरेका होइनन्
0: अहिले के भएको छ अहिले के भएको छ
1: अहिले निरन्तरतामा क्रमभङ्ग भयो
0: कसरी क्रमभङ्ग भयो कसरी क्रमभङ्ग भयो मलाई भन्नुहोस् न
1: तपाईँहरूले प्रेडिक्ट गरेका व्यक्तिहरू प्रधान न्यायाधीश नभन्ने भए
0: सुन्नुहोस् यहाँ हेर्नुहोस्
1: व्यक्तित्वलाई आधार मान्ने भयो
0: सुन्नुहोस् सपना श्रीमान वरिष्ठ अधिवक्ताबाट चाहिँ सर्वोच्च अदालत प्रवेश गर्नुभएको कुमार श्रीमान पनि वरिष्ठ अधिवक्ताबाट सर्वोच्च प्रवेश गर्नुभएको हरिफुयाल श्रीमान चाहिँ मान्य अधिवक्ताबाट सर्वोच्च अदालत प्रवेश गर्नुभएको मनोज श्रीमान चाहिँ अतिरिक्त त्यतिखेर चाहिँ पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश हुन्थ्यो अस्थायी उहाँ त्यसमा प्रवेश गर्नुभएको बिचमा उहाँ चाहिँ त्यो संविधान नयाँ संविधान जारी हुँदाखेरि उहाँ त्यहाँबाट आउट हुनुभयो त्यसमा आउट भइसकेपछि केही समयमा कानुन व्यवसाय रहनुभयो त्यसपछि 76 सालमा उहाँ कानुन व्यवसायकै हैसियतले त्यहाँ प्रवेश गर्नुभएको नकुल श्रीमान मुख्य रजिस्ट्रार हुँदै त्यसपछिबाट मुख्य न्यायाधीश भएर प्रवेश गर्नुभएको तिल प्रसाद श्रीमान मुख्य हेर्नुहोस् न
1: राजनीतिक नियुक्ति भागभण्डाबाट न्यायाधीश भएकाहरूमाथिको ठाडो प्रहार भयो नि त
0: कसरी प्रहार
1: त्यही भएर तपाईँहरूलाई धक्का लाग्यो अहिले
0: सपना श्रीमान र मनोज श्रीमानमा के डिफरेन्स छ क्या हजुरले आफै भन्नु
1: तपाईँ भन्नुहोस्
0: के डिफरेन्स
1: डाक्टर मनोज कुमार शर्मालाई अगाडि बढाउनु
2: त्यो हेर्नुहोस् है
1: संविधान पनि बोल्नुपर्छ
2: संविधान
1: निकट कानुन व्यवसायी
2: होइन सुन्नुहोस् है संविधानको दायरा विधिको शासन र सेपरेसन अफ पावर शक्ति पृथकीकरणको सिद्धान्तलाई हामीले हेका राख्नुपर्छ हेर्नुहोस् है तपाईँले चाहिँदा नचाहिँदा विज्ञप्तिहरू ल्याएर जुडिसियरीमा गिजोल्न पाइँदैन यो जुडिसियरी कसैको पेवा होइन हेर्नुहोस् हिजो तपाईँको बारमा इलेक्सन हुँदै गर्दा हामीले भनेका थियौँ म पनि त्यहाँ केन्द्रीय सदस्यमा उम्मेदवारको रूपमा प्रतिस्पर्धामा थिएँ डाक्टर साहब पनि हुनुहुन्थ्यो हैन हामीले सम्मान गरेका छौँ त्यो त्यो इन्स्टिट्युसन भनेको तपाईँले चाहिँ कसैप्रति आग्रहरत पूर्वाग्रह राख्नु हुँदैन
0: यसो
2: आग्रहरत मैले
1: बोल्छु एमाले निकट कानुन व्यवसायी
0: होइन होइन
1: हामी सिधा भन्नुहोस्
0: हामी नेपाल बार एसोसिएसनको केन्द्रीय सचिवालय सदस्य हुनु
1: तर कुनै पनि पार्टी जरा भनेको त
0: सुन्नुहोस्
1: नेकपा एमाले होइन
0: होइन होइन म एउटा कानुन व्यवसायले 6000 करिब 5045 कानुन व्यवसायहरूले मत दिएर निर्वाचित भएर आएको म
1: दलीय आबद्धताको आधारमा प्यानल बनाएर
0: यसो
1: स्पर्धा गर्नुभयो अनि अहिले म
0: सुन्नुहोस् त्यो होइन
1: चोखो छु भन्न
0: म चोखो म जतिखेर म एउटा स्वतन्त्र न्यायपालिका विधिको शासन संवैधानिक सर्वोच्चताको लागि हामी बार नबोले को बोल्छ बार भनेको त्यस्तो संस्था हो हिजो 62 सालमा राजाको शासनमा पनि बोल्यो हिजो 72 पनि बोल्यो आज पनि बोल्छ बार कुनै पनि राजनीतिक दलहरूको कुनै पनि संगठनहरूको भातृ संस्था होइन पहिला यो बुझ्नु पर्यो अहिले भर मेरो मित्र हरिजीले भन्नुभयो म पनि त्यहाँ केन्द्रीय सदस्यलाई प्रतिस्पर्धा गरेको थिएँ उहाँले मत के गर्नुभयो मत पुरा मत प्राप्त गर्न सक्नु भएन आज यो कुर्सीमा म छु उहाँ हुनुहुन्न भोलि उहाँ आउनुहुन्छ उहाँ पनि भोलि त्यस्तै हो त्यसैले हामीले भनेको नि आज प्रधानमन्त्री बालेन्द्र शाह तपाईँको पनि हो मेरो पनि हो उहाँको पनि हो त्यसैले आज बालेन्द्र शाह जसरी प्रधानमन्त्री हुनुहुन्छ नि स्वतन्त्र पार्टीबाट निर्वाचित भएर गए पनि उहाँ प्रधानमन्त्री देशको हो त्यसैले हामी नेपाल बार एसोसिएसन कानुन व्यवसायको साझा संस्था हौ हामी कसैप्रति पनि लक्ष्य छैनौँ र मैले अघि नै पनि निवेदन गरेको कुरा के हो भने तपाईँले जुन अध्यादेश मार्फत शासन गर्न खोजिरहनु भएको छ नि त्यसले तपाईँ कार्यपालिकाको छाया चाहिँ न्यायपालिकामा पार्न खोजिरहनु भएको छ त्यसप्रति मात्र नेपाल बार एसोसिएसनको आपत्ति हो आपत्ति कहाँ गरेको हामीले भन्दा एउटा तपाईँ आफ्नो छाया चाहिँ कार्यपालिकामा पा कार्यपालिकाको छाया न्यायपालिकामा
1: जवाफ आयो न्यायपालिकालाई कार्यपालिकाको छायाको रूपमा अगाडि बढाउन चाहन्छ बालेन सरकारले त्यसपछि तपाईँहरू चुपो लाएर बस्नुहुन्छ मुखमा दही जमाएर बस्नुहुन्छ कानुन व्यवसाय
2: सुन्नुहोस् है तपाईँको दुईवटा डुङ्गामा राखेर बार सयर गरिरहेछ एकातिर बार के भन्छ म कस्टमरी ल को एकदमै दृढतापूर्वक लड्छु भनेर अगाडि बढाएछ त्यसको अर्थ के हो वरिष्ठको हिसाबले दिनुपर्छ भनेर तपाईँको लबिङ गरिरहेछ अथवा त्यसप्रति अगाडि बढिरहेको छ भने अर्कोतिर के भन्छ भन्दाखेरि चाहिँ विधिको शासन अनुसार हामी त संविधान मान्छौँ नि भनेर भनिरहेको छ तपाईँको डबल स्ट्यान्डर्ड गरेर हिँडिसकेपछि हामी गन्तव्यमा पुग्छौँ त अहिले बार फसेकै त्यसैमा हो एकातिर तपाईँको चाहिँ नि परम्परा अनुसार जानुपर्छ भनेर लबिङ गरिरहेछ स्ट्यान्ड लिएर बसिरहेको छ त्यसलाई विभक्त गर्यो भनिरहेछ अर्कोतिर केमा गइरहेछ
1: त तपाईँहरूले गर्नु नै भयो नि
2: कसरी भयो भने मैले
1: वरियता मिस्नु भयो क्या
2: कसरी अनि वरियता त संविधान
1: महिलालाई
2: छजना श्रीमानहरूले
1: अगाडि आउन दिनु भएन
2: त्यो महिला पुरुषको कुरै होइन नि यो त तपाईँले नेपालको सुप्रिम कोर्टको प्रधान
1: न्यायाधीश लेखाउने अवसर थियो
2: यो जेन्डर ब्यालेन्स गर्ने कुरा पनि होइन
1: त्यो साहसिक व्यक्तित्वलाई तपाईँहरूले बीचमै ब्रेक लगाइदिनु
2: त्यसो अरू साहसिक
1: अपमान गर्नुभयो
2: साहसिक हुनुहुन्न जसले सबभन्दा राम्रो चाहिँ नि मुद्दाहरू फर्चुट गरिरहेको छ तपाईँले हिसाबै देखाइदिएको छ त तपाईँले हेर्नुहोस् न अनि अरू श्रीमान चाहिँ थिएनन् र उहाँ मात्रै हुनुहुन्थ्यो भनेको कुरा त तपाईँ हिजोदेखि नै बहस गरेर हुन्थ्यो नि त तपाईँ रिजल्ट आइसकेपछि तपाईँले परिणाम आइसकेपछि परिणाम मेरो फेभरमा परेर भनेर कुनै पनि कानुनी बहसहरू गरेर कुनै पनि किसिमको लबिङ गरेर पुगिन्छ भने
1: हिजै
2: गरे हुन्थ्यो यो वरिष्ठ आएन भने भन्ने कुरा हिजोदेखि नै उहाँले लबिङ
1: गरेर नम्बरलाई पछ्याएर 4 नम्बरको व्यक्ति
2: चार नम्बर
1: कस्तो सन्देश जान्छ क्या
2: 4 नम्बर र 5 नम्बर
1: भन्ने
2: छै भएन 6 जना मध्ये
1: स्वतन्त्र पार्टीको भक्ति गान गाउने मात्रै हो
2: 6 जना मध्ये त्यो त्यसरी पार्टीसँग नजोडु नि यसलाई 6 जना मध्ये संवैधानिक परिषदलाई
1: चलिरहनु भएको छ
2: त्यसको अधिकार भनेको त्यो संस्थाको अधिकार त्यो निकायको अधिकार मैले संवैधानिक परिषदको कुरा गरिरहेको छु त्यसको अधिकारमाथि पूर्ण अधिकारमाथि हामीले त्यसको विषयमा छलफल त गर्न सकौँला तर विज्ञप्ति निकालेर तपाईँको चाहिँ नि एकप्रति लक्षित गरेर तपाईँको आग्रहको तरिकाले पूर्वाग्रहको तरिकाले जुडिसियरीमा प्रवेश नगरौँ मैले यति मात्रै भनेको हामी सम्मान गरौँ सबैलाई।
1: बारको काम भनेको जहिले पनि भाजो हाल्ने,
0: हेर्नुहोस्,
1: जहिले पनि विरोध गर्ने, आलोचना गर्ने,
0: बार बोलेर
1: सर्वोच्च अदालतसँग बार्गेनिङ गर्ने,
0: बार
1: न्यायाधीशहरूसँग बार्गेनिङ गर्ने होइन,
0: बार बोलेरै 62-63 बार बोलेको थियो, बार देखिएको थियो। अनि मैले भनौँ 109 दिनको
1: राजनीति गर्नुभयो,
0: बारले
1: न्यायालयमा राजनीति गर्ने,
0: बारले हिजो 109 दिनसम्म
1: अधिकारीजी
0: केही प्रधान न्यायाधीशलाई सामान्य प्रधान न्यायाधीशलाई भित्र प्रश्न पनि नदिएको छ। हामीले त्यस्तो कुरा अहिले विज्ञप्तिमा लेखेका छैनौँ, यो कुरा हामीले याद गर्नु पर्यो। विज्ञप्ति मैले त्यही भएर विज्ञप्ति अक्षर सब पढ्नुहोस् भने मैले पटक पटक भन्छु, मसँग छ नि यहाँ विज्ञप्ति पढ्नु पर्यो क्या, हामीले अध्ययन गर्नु पर्यो, अध्ययन गरेर अध्ययनको आधारमा चाहिँ हामी छलफलमा भाग लिनु पर्यो। एउटा कुरा भन्नु त, तपाईँको
1: संविधानको धारालाई कोट गर्नु पर्यो क्या, यहाँ यसरी भनिएको छ भने यहाँ निर्दिष्ट गरिएको छ भन्नु पर्यो,
0: कस्तो कोट गरेका छन् हेर्नुहोस् न, संविधानको धारा कति
1: यसरी यसरी संविधानमा यो धारामा यो कुरा प्रदत्त गरिएको छ,
0: नेपालको
1: संविधान हुन्छ,
0: नेपालको संविधानको धारा 284 हाम्रो यो दोस्रो प्यारा है, दोस्रो प्यारा पढ्नु पर्यो क्या, नेपालको संविधानको धारा 284 मर्म विपरीत संवैधानिक परिषद काम कर्तव्य र अधिकार सम्बन्धी ऐनलाई कलुषित मनसायका साथ संघीय संसदलाई छली, हामी त संसद प्रति नै गरिरहेका छौँ नि,
1: नेपालको संविधान
0: अझै सुनौ छली ल्याएको अध्यादेशको आडमा नेपालको संविधानलाई संशोधन गर्न सकिँदैन भन्ने नेपाल बार एसोसिएसन आफ्नो दृष्टिकोण राख्दछ।
1: नेपालको संविधान धारा 284 बिर्सियो है त,
2: अब हेर्नुहोस् है,
1: संवैधानिक परिषदले
2: धारा 124
1: अध्यक्ष प्रधानमन्त्री बालेन्द्र शाह हुनुहुन्छ,
2: धारा 124
0: 124 होइन मित्र,
2: 114
0: पनि होइन मित्र,
2: होइन मैले
1: धारा 114
2: 184
1: चाहिँ
2: पहिला
1: संवैधानिक परिषद सम्बन्धी
2: ठिक छ, मैले माने त्यसको लागि त तपाईँले अध्यादेश मार्फत ल्याएर त्यो डिसिजन गर्दाखेरि बहुमत पुर्याउनु पर्ने कुरामा अलिकति विचार गर्नुहोस् भनेर राष्ट्रपतिज्यूले त भन्नुभयो। तर पनि के भयो, तपाईँले त्यहाँ हेर्नुहोस् 3 जनाको डिसिजन हुनसक्छ प्रधानमन्त्री समेत होइन, त्यसमा पनि 4 जना अहिले तपाईँको विपक्षी दल तपाईँको श्रम संस्कृति पार्टीको समेत उपसभामुखले समेत हाल्नु भएको छ, यहाँ हेर्नुहोस् है बहुमतै पुगेको छ, 6 जना भने 4 जना हो नि, तपाईँलाई अलिकति हेक्का रहोस्। संवैधानिक परिषद हिजो बनाउँदाखेरि उहाँले भन्नुभयो पावर सन्तुष्ट
1: रूपमा असहमति जनाउनु भयो नि त राष्ट्रसभा अध्यक्ष नारायण प्रसाद दाहाल र प्रमुख प्रतिपक्ष
2: भइहाल्छ, 6 जनाकै 100% सहमति हुन्छ भन्ने यो परिकल्पना हिजो 3 दलहरूको के थियो, हामीभन्दा बाहिर कोही पनि आउँदैन, हामी त भागभण्डामा गर्छौँ भन्ने मनसायबाट आएको हो कि भन्ने
1: विरोध गरिरहनु भएको छ त श्रम संस्कृति पार्टीले,
2: अब मत हालिसक्न उहाँले विरोध गरेर हुन्छ, मत दिइसकेर पछि विरोध गरेर कुनै अर्थ हुन्छ, त्यही मैले भने परिणाम हेरेर व्याख्या गरेर हुन्न, मेरो पोल्टामा परिणाम आयो कि आएन, मेरो पक्षमा आयो कि आएन भन्ने कुराको पछाडि त्यसको एनालिसिस गरेर त्यसको चाहिँ कुनै सहमति असहमति गर्ने कुरा त हुँदैन। तपाईँले हेर्नुहोस् विधि सम्मत
1: बेमौसमको बाजा मात्रै बजाइराख्ने,
0: बेमौसमको बाजा हामी अहिले पनि हाम्रो प्रत्येक चोटि हो कि बारले बोल्ने भने कि बार स्टाइल प्रतिपक्ष जस्तो हुन्छ, हामीलाई जोसुकै सरकार आओस्, हिजो केपी शर्मा ओलीको प्रचण्डको सरकार हुँदा, हिजो शेरबहादुरको सरकार हुँदा, हाम्रो कुरा के
1: हो, सबैभन्दा बढी उल्लङ्घन गर्ने भनेको चाहिँ कानुन व्यवसायी,
0: त्यसो होइन
1: नेपाल बार एसोसिएसन
0: होइन, यो हो चाहिँ के भने नेपाल बार एसोसिएसन जहिले पनि विधिको कुरा गर्छ, संविधानवादको कुरा गर्छ, संवैधानिक सर्वोच्चताको कुरा गर्छ, त्यसो भइसकेपछि अध्यादेश जो ल्याउनु
1: भएको छ
0: अध्यादेश ल्याउनु भएको छ नि, तपाईँको अध्यादेश दुवैवटा हाउसबाट पास हुनुपर्छ, तपाईँको अध्यादेशको आयु कति हुन्छ थाहा छ, 6 महिना हुन्छ, दुवै हाउस बसिसकेपछि 60 दिनभित्र पास गर्नुपर्छ, त्यस्ता कानुन ल्याएर अनि तपाईँ चाहिँ देशलाई चाहिँ राज गर्न खोज्ने, तपाईँसँग द्वितीय छ त कानुन ल्याउनुहोस् न बाबा, हामी भनिरहेको छ हात जोडेर बिन्ती गरिरहेको छौँ, कानुन ल्याउनुहोस्, तपाईँ चाहिँ अध्यादेशबाट शासन नगर्नुहोस्। अर्को कुरा सुन्नुहोस् न, तपाईँ श्रम अदालतका चाहिँ मान्य सदस्यहरूलाई चाहिँ राजीनामा गर्नलाई चाहिँ भनिरहनु भएको छ, प्रशासकीय अदालतका मान्य न्यायाधीशलाई चाहिँ संसार हेर्नु भयो होला नि, के मैले भनेको मिथ्या हुनु होला नि, त्यसपछि यो के तरिका न्यायालयलाई त्यस्तो हुन्छ, त्यस्तो हुन्छ न्यायालय,
2: अब
1: त्यस्तै हुन्छ न्यायालय,
2: डाक्टर साहबले के भन्नुभयो भने तथ्यहीन कुरा बोल्नुभयो, तपाईँ चाहिँ समाचारका कुरा ल्याएर तपाईँका न्यायाधीशहरूलाई अमुक न्यायाधीशहरूलाई तपाईँको प्रेसर गर भन्नु, बार त्यसरी अगाडि बढ्नुहुन्न के, बार साह्रै पानी भयो हेर्नुहोस्, बार तथ्यमा हिँड्दैन भावनामा हिँड्छ, बार तपाईँको चाहिँ एनालिसिस गर्दैन प्रमाणहरू खोज्दैन, तपाईँ उहाँलाई म अहिले नै के भन्न चाहन्छु अनुरोध गर्न
1: चाहन्छु,
2: मैले एउटा जोड्न चाहन्छु त्यो त उहाँले जुन जुन न्यायाधीश
1: अनुसारको तपाईँहरू कानुनलाई व्याख्या गर्नुहुन्छ,
2: होइन त्यसो होइन नि त, तथ्यमा हिँड्छ त कानुन व्यवसाय त प्रमाणमा हिँड्छ,
0: यदि त्यो होइन भने होइन भने तपाईँ किन खण्ड निकाल्नु भएन? यो खण्डन गर्नु पर्दैन।
2: अनि कसले खण्डन गर्छ? तपाईले अनासै हावा कुरा लेखेर हामी बोल्दै खण्डन गर्दै
0: अनि हाम्रो काम छैन। मिडियाले बोलेको सबै कुरा हावा हुन्, तपाईले बोलेको कुरा हावा हुन्,
2: जस्टिफाई
0: गर्नु बोलेको हावा हुन्,
1: उहाँलाई जस्टिफाई गर्नु,
0: मिडियाले बोलेको कुरा हावा हुन्,
1: अधिकारी
0: मिडियाले लेखेको कुरा हावा हुन्, अनलाइन मिडियाले लेखेको छ, सेतापाटीले लेखेको छ, के तपाईले लेखेको कुरा अब हामी हावा मानौ? भोलिदेखि हामी तपाईले लेखेको कुराहरू नपत्यौ?
1: मिडियाले त साँचो कुरा लेख्छ जहिले नि।
0: यस, तपाईले साँचो लेख्नु।
1: मिडिया सुल बी वाचडग।
0: यस, त्यस्तो हो भने किन खण्डन?
1: समाजको पहरेदार हो, जे कुरा हो त्यही देखाइरहेको, त्यस्तो देखाउँछ मिडियाले,
0: किन खण्डन गर्नुहुन्न?
1: अनि नेपाल बार एसोसिएसन चाहिँ पानी माथिको ओभानो बन्नको लागि मिडियालाई दोष दिने?
0: नो, मिडियालाई दोष दिएको छैन,
1: मिडियामाथि प्रश्न उठाउने।
0: हामीले मिडियालाई कहिले दोष दिएको छैन। हामी त के भनिरहेछौँ भने सबै मिडियादेखि सबैले चाहिँ के भन्छ भने मान्ने प्रशासकीय अदालतका न्यायाधीशहरू, श्रम अदालतका न्यायाधीशहरू, वैदेशिक न्यायाधिकरणका न्यायाधीशहरूलाई चाहिँ फोन चाहिँ भयो भन्ने कुरा चाहिँ सारा मिडियामा आइस आएर चाहिँ भन्ने कुरा के? अब हामी यहाँ फोनको ट्यापै गरेन, त्यो त सरकारसँग मात्र हुन्छ नि त्यो ट्याप गरेर चाहिँ गर्न सक्ने। त्यसो भावनाले हामी बार एसोसिएसन के चाहिरहेछौँ भने बार एसोसिएसन विधिको शासन, संवैधानिक सर्वोच्चता, कानुन। एउटा कुरा हेर्नु न, तपाईँहरू अहिले यत्रो
1: नचलाउने, त्यसमा
2: यसो
1: बाघु पराजित भइसकेपछि
2: पराजितको कुरा भएन, बार
1: सबै कुराहरू नेगेटिभ देखाउने।
2: सुन न, बार भनेको हाम्रो सबैको संस्था हो,
1: कमजोर पार्ने अभिव्यक्ति त
2: कमजोर पारे होइन, बार अझ सशक्त हुनुपर्छ। बार हिजो उहाँले जुन ऐतिहासिक पृष्ठभूमि बताउनु भयो त्यसप्रति हामी नतमस्तक छौँ। बारले जुन संवैधानिक हैसियत पाएको छ त्यसप्रति हामी सम्मान गर्न चाहन्छौँ, हो कि? सबै कुरा हो, तर बार हावामा हिँड्नु हुँदैन। तपाईँ एउटा चाहिँ सानो कुरा हुन्छ, बार तथ्यमा नगएर अब आग्रामा गयो, बार चाहिँ तपाईँको भनौँ न त्यो जस्टिफाई नगरिकन तपाईँको मिडियामा आएका कुरालाई चाहिँ तपाईँको फेरि त्यसलाई खोतलेर तपाईँको एकपक्षीय रूपमा प्रहार गर्न थालेपछि अब बार कहाँ गयो
1: भन्नुहोस् न? राजनीतिक दलको दूत जस्ता भयो क्या? उहाँले केपी शर्मा ओलीको पक्षमा वकालत गर्नुहुन्छ, अनि तपाईँले रवि लामी छ
0: गलत कामहरूको हामी हिजो पनि डटेर हामीले विरोध गरेका छौँ। नेपाल बार एसोसिएसनले हिजो पनि केपी ओलीले गरेका कामहरू, गलत कामहरूको डटेर विरोध गरेको छ। हामी कुनै पनि पार्टीसँग, नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी, स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, हामी कसैप्रति पनि न त हामी पूर्वाग्रही छौँ, न त हामी उहाँहरूप्रति नतमस्तक छौँ। नेपाल बार एसोसिएसन विधिको शासन
1: छैन,
0: हामी नेपाल बार एसोसिएसन विधिको शासन, संवैधानिक सर्वोच्चता र चाहिँ सेपरेसन अफ पावर, चेक एन्ड ब्यालेन्सको हामी जहिले पनि पक्षधरता हौँ। त्यसो भएको हुनाले हामीले भन्न खोजेको कुरा के हो मात्र हो त भन्दा, तपाईँ संवैधानिक सर्वोच्चतालाई कायम राखेर सबैले संविधान मान्नु पर्यो, विधि मान्नु पर्यो, विधि र पद्धतिको आधारमा अगाडि बढ्नु पर्यो। कसैलाई पनि विधि तपाईँ संविधानको चाहिँ त्यही संविधानलाई चाहिँ शपथ ग्रहण गरेर प्रधानमन्त्री भएको होइन भने, त्यही संविधानलाई शपथ ग्रहण गरेर चाहिँ मान्ने चाहिँ नि सांसदहरू हुनुभएको होइन भने, सबै पदहरू आम मान्छेको चाहिँ त्यही संविधानले दिएको पद होइन भने, आम मान्छे र अहिले आउनुभएका सम्मानजीहरूमा किन फरक भयो त भन्दा, संविधानले दिएको आधारले गर्दाखेरि हिजो अहिलेको हाम्रो सम्मान्य प्रधानमन्त्री हिजो महानगरको प्रमुख हुनुहुन्थ्यो, त्योभन्दा अगाडि केही पनि हुन्न थियो, एउटा इन्जिनियर हुनुहुन्थ्यो, आज सम्माननीय प्रधानमन्त्री हामी के भनिरहेको छौँ? मेरो अभिभावक हो, सम्मान्य प्रधानमन्त्री हो भनेर त केले दिएको? यही संविधानले दिएको हो। त्यसैले सबैले यो संविधानलाई के गर्नु पर्यो त भन्दाखेरि, संविधानलाई रेस्पेक्ट गर्नु पर्यो र संविधानवादको आधारमा अगाडि बढ्नु पर्यो। जब हामी संविधानवाद मान्दैनौँ नि, सेपरेसन अफ पावरको कुरा के हो, चेक एन्ड ब्यालेन्स भनेको के हो? तपाईँ कार्यपालिकाको छुट्टै भूमिका छ, कार्यपालिकाले समग्र रूपमा चाहिँ व्यवस्थापन गर्ने हो राज्यको, कानुन बनाउँछ व्यवस्थापिकाले, त्यसैले त सेपरेसन अफ पावर छ नि, अनि चाहिँ त्यसको व्याख्या गर्छ न्यायालयले, अनि तपाईँ
1: सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्छ पर्दैन, त्यसो भए
0: किन दिने? किन
1: राजीनामा दिनुहुन्छ दिनुहुन्न?
0: त्यो उहाँहरूको कुरा हो,
1: विरोध पनि गरिरहने, सर्वोच्च अदालतमा पनि बसिरहने।
0: सुन्नुहोस्, उहाँहरूको कुरा हो त्यो, दिने नदिने, तर म के भन्छु भने मान्य न्यायाधीशहरू जो 1, 2, 3 का होला, अब हजुरहरूले भनेको 3 हुनुपर्छ, उहाँहरूलाई के पनि छैन, न्यायाधीश हुन प्रधान न्यायाधीश हुनुपर्छ भने सबैलाई छ र न्यायाधीश भएर निर्भीकतापूर्वक तपाईँ मुद्दा छिन्नुहोस् न। हामी त्यही भनिरहेको छौँ, विधिको शासन संवैधानिक सर्वोच्चता म त्यही भनिरहेको छु। यो नेपाल बारको मैले चाहिँ समग्र नेपाल बारको सल्लाहकार समिति सहितको भोइस मैले अहिले यहाँ रेज गरेँ।
1: संवैधानिक परिषदको सिफारिस सचिन छ कि सचिँदैन?
2: अब यो त तपाईँको संसदीय सुनवाईमा गयो, संसदीय सुनवाईले आफ्नो प्रक्रिया स्टार्ट गरिसक्यो, तपाईँले यो कम्प्लिट प्रोसेस पनि भएको छैन। संसदीय सुनवाईले उहाँलाई एप्रुभ गरेन, विभिन्न खालका चाहिँ उहाँप्रतिका विभिन्न मुद्दाहरू आदि इत्यादि के होला नि त,
1: नागरिक समाज होइन, न्यायाधीशहरू बोलिरहेका छन् त, सुशीला कार्कीले विरोध गरिरहनु भएको छ,
2: होइन
1: त्यो वर्तमान प्रधानमन्त्री
2: होइन त्यो यस्तो
1: नेपालको पहिलो महिला प्रधान न्यायाधीश
2: कसले,
1: सुशीला कार्कीले बालेन सरकार यो चाहिँ छ नि गलत बाटोमा गयो भन्नु
2: होइन कसले के बोलो,
1: यसको
2: हामी प्रत्येक
1: व्यक्ति
2: सुन्नु न, हामी प्रत्येक व्यक्तिका पछि लाग्न सक्दैनौ, सबै व्यक्तिलाई लोकतन्त्रमा बोल्ने अभिमत राख्ने अधिकार छ, तर बारलाई चाहिँ के अधिकार छैन भन्दाखेरि तथ्यहीन भएर बोल्ने अधिकार छैन, प्रमाणमा आधारित भएर बोल्नु पर्छ,
0: भएर बोलिरहेको छैन।
2: मिडियाले भनेको
1: उहाँलाई प्रश्न पार्नुस् न,
0: तथ्यहीन भएर बोलिरहेको छैन,
1: तथ्यहीन
0: भएर
2: भन्ने प्रमाण
0: एक मिनट हजुरले प्रमाण यहाँ म दिइहाल्छु, हजुरको म यहाँ प्रमाण त के छ, यहाँनिर दिनु नपर्ने कुरा के छ र यहाँ यहाँहरूले फोन
2: एकैछिन
0: हजुरलाई म प्रमाण दिइहाल्छु नि, हामीसँग प्रमाण नभएको हो र, प्रमाण नभएको कुरा छ र, प्रशासकीय अदालतका श्रम अदालतका र वैदेशिक रोजगार न्यायाधिकरणका मान्य श्रीमानहरूलाई राजीनामा दिनको लागि यहाँनिर म हजुरलाई टक्राउँछु नि, यो टक्राइसकेपछि त हजुरले यो होइन यो भने गलत हो भन्नु पर्यो, मलाई एकैछिन हजुरले टाइम दिनु पर्यो होइन, त्यसपछि म हजुरलाई
1: प्रत्यक्ष प्रसारणमा छौँ,
0: एकछिन यहाँलाई त टाइम त लाग्छ नि त, यहाँनिर खोज्नु पर्यो हजुरहरूको, यहाँनिर चाहिँ मिडियामा छ, यहाँनिर चाहिँ एकैछिन हजुरहरूले चाहिँ यहाँ चाहिँ वेट गर्नुपर्छ है, त्यो वेट गरिसकेपछि यहाँनिर चाहिँ यहाँहरूले
1: कानुन तपाईँले सिधा देखाउन सक्नु पर्यो क्या, यहाँ छ भनेर कोर्ट
0: कानुन मैले देखाएँ, मैले अहिले यहाँनिर देखाउन खोजेको कुरा के हो त भन्दाखेरि यहाँनिर तपाईँहरूले प्रशासकीय अदालतका न्यायाधीशहरूलाई दिएको छैन त उसो भने छैन,
2: यो विगतमा प्रमाण छ, प्रमाण छ, देखाइदेऊ
0: भने
2: यो हो कि होइन त्यो पनि मलाई थाहा छैन,
1: कार्यक्रममा हुनुहुन्छ तपाईँहरू,
2: त्यो त्यो हेर्नुहोस् है, अब
1: तपाईँहरूले
2: जनतालाई पाइँदैन है, हामी चाहिँ तपाईँको भविष्य सुन्दर भविष्यको लागि हामी अगाडि बढिरहेका छौँ होइन, जनताले यत्रो चाहिँ नि होइन इलेक्सन मार्फत जनमत दिइरहेका छन्, तमाम रूपमा चाहिँ जुडिसियरीदेखि लगाएर सबै पक्षमा चाहिँ राम्रो होस् भन्ने कुरा, छिटो सर्भिस होस्, सुशासन होस्, भ्रष्टाचारको अन्त होस् भन्ने कुरा चाहिँ सबै क्षेत्रमा चाहिरहेका छन्। यो बेलामा हामी बारलाई बढी जिम्मेवार होस्, अझै जिम्मेवार हुन सकोस् भन्ने कुरा हामी सचेत गराउन चाहन्छौँ, र बारले तथ्यहीन रूपमा चाहिँ अगाडि बढ्न मिल्दैन।
0: हामीले के हो भने लाइभमा छ छ छ, यसलाई फेरि छैन नभन्नुहोस् न, छ अहिले किन लाइभको टाइम छ, तपाईँलाई खोजेर यहाँ मैले ठ्याक्कै दिनमा जसै मैले यसो भन्नुहोस् न, यसो भन्नु न, हाम्रो तर्फबाट र चाहिँ उहाँले मलाई यति मात्र भनिदिए हुन्छ कि हामी प्रशासकीय अदालतका श्रम अदालतका र चाहिँ वैदेशिक रोजगार न्यायाधिकरणका मान्य न्यायाधीशहरूलाई सरकारले राजीनामा गर भन्यो भने हामी त्यसको पक्षमा उभिन्छौँ भनिदियो भने त मलाई पुगिहाल्यो नि, मेरो पनि उहाँहरू त नेपाल बार एसोसिएसनको हाम्रो पनि सदस्य हो नि उहाँहरू, त्यो स्वतन्त्र कानुनवासी संगठन पनि हाम्रो के हो त भन्दाखेरि उहाँहरू पनि चुनावमा लड्नुभएको उहाँहरूको
1: मेनिफेस्टो। अहिले जसरी विधि र प्रक्रियाको प्रश्न उठाएर
0: हजुर
1: अहिले संवैधानिक परिषदको सिफारिसमाथि गम्भीर रूपमा प्रहार गरिरहनु भएको छ नि,
0: हामी कहाँ
1: प्रहार तपाईँहरू
0: हामी कहाँ प्रहार गर्यौँ,
1: डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीश भइसकेपछि के गर्नुहुन्छ,
0: हामी यही भनिरहेको छौँ, मनोज कुमार शर्मा श्रीमानको व्यक्तिगत रूपमा र बारले उहाँलाई विरोध गरेको छैन, तपाईँले राम्रोसँग विज्ञप्ति पढ्नु पर्यो,
1: उहाँलाई विशेष समितिले अनुमोदन गरिसकेपछि त
0: सुन्नुहोस् न, म भन्दैछु त गरेको कुरा के हो,
1: उहाँको नियुक्ति हुन्छ,
0: सुन्नुहोस् न गरेको कुरा के हो भने तपाईँ अध्यादेशको मार्फतबाट विधि र पद्धति छलेर कार्यपालिकाको छाया चाहिँ न्यायपालिकामा पार्न खोजिरहनु भएको छ, त्यसपछि बार र आम नागरिकहरू सचेत हुनुपर्छ,
2: हेर्नुहोस्
0: आज प्रधान न्यायाधीश बनाइयो, फुटाउरा राजगर हो नि त, मनोज श्रीमानलाई चाहिँ आज चौथो नम्बरबाट ल्यायो भने भोलि मनोज श्रीमानको छ वर्ष नपुग्दै, छ वर्ष छ भनिरहेको छ नि होइन, 1989 मनोज श्रीमानलाई चाहिँ छ वर्ष नपुग्दै बिचमा सधैँ सरकारले भनेको कुरा त न्यायपालिकाले पुरा गर्न नसक्ला, हामी सेपरेसन अफ पावरको कुरा गर्छौं
1: बिचमा फेरि प्रतिस्पर्धा गर्न खोजियो भने के गर्नु
0: सारेर तपाई
2: तलबमा मान्ने कुरा गर्नु हुँदैन है अनुमानको कुरा गर्नु हुँदैन
0: त्यसको ग्यारेन्टी के छ
2: अनुमान गरियो भने
1: के हुन्छ
2: हामी हरेक कुरा अनुमान गरेर गन्तव्य पुग्न सक्दैनौँ तपाईँ कोही व्यक्तिप्रति मैले त्यही भनिरहेको छु अघि जे कुरा उठाएको छु फेरि म प्रति पनि तपाईँ लक्षित हुनुभयो म के भन्न चाहन्छु भन्दाखेरि कोही प्रति आग्रह पुरा गरेर हुनु हुँदैन तपाईँको संवैधानिक व्यवस्था र कानुन बमोजिम सम्बन्धित निकायलाई तपाईँको चाहिँ छान्ने अधिकार रोज्ने अधिकार त्यो दिइसकेपछि हामी रोइलो किन गर्ने तपाईँ हामी यो रोइलो गर्नुको पछाडि
1: तपाईँहरू संविधान र कानुनलाई मिस्नुहुन्छ
2: भनिदिनु पर्यो नि त
1: न्यायालयले के भन्यो तत्काल बस्ती खाली नगर्नु बस्ती नहटाउनु डोजर नचलाउनु भनेर
2: त्यो त तपाईँको अन्तरिम आदेश भनेको यसरी बुझ्नुपर्छ तपाईँ अन्तरिम आदेश भनेको त्यो चाहिँ अन्तिम फैसला नआउँदासम्म निर्णय नआउँदासम्मको लागि भने हो हामीले पनि भनेका छौँ कि तपाईँको सुकुम्बासी समस्या हुनुपर्छ आजको समस्या होइन यो समस्या तपाईँको पञ्चायत कालदेखि थियो
1: तपाईँहरूको कालमाथि त
2: यो समस्याको हल हो नि तपाईँको यो राजनीतिक पार्टीहरूले तपाईँको भनौँ न दूषित किसिमको राजनीति गर्नको लागि
1: नियुक्ति खारेज गरिदियो हेर्नुहोस्
2: यो हामी सुकुम्बासीप्रति हामी
1: अब फेरि आफ्नै व्यक्तिहरूलाई आफ्नो मान्छेहरूलाई सिफारिस गर्ने होला
2: कसरी गर्ने मेरिटोक्रेसीको रूपमा जानुपर्छ हेर्नुहोस् है हामीले तपाईँको आग्रह पूर्वा गरेर यो बेबी नेपोटिजम होइन तपाईँले यो डोरबहादुर विष्टले भने जस्तो होइन काँकरी चाकरी यी आदि इत्यादि छन् नि यो चल्नु हुँदैन शासन पद्धतिमा त्यसले गर्दाखेरि अहिले हामीले कहीँ ह्युमन राइटको पर्सपेक्टिभबाट कसैले जस्तो खाने लाउने बस्नेदेखि लिएर धेरै हाम्रा मौलिक हकहरू छन्
1: विद्यार्थी सङ्गठन त्यसपछि कर्मचारी सङ्गठन खारेज गर्दाखेरि चाहिँ तपाईँहरू त्यति बेला कहाँ
2: त्यो राजनीतिक पूर्वाग्रहबाट राजनीतिक अभियन्ताको रूपमा युनिभर्सिटीभित्र आउनु हुँदैन यो सबभन्दा ठुलो कुरा हो
1: तपाईँले त्यहाँ अहिले त्यही अभ्यास गरिरहनुभएको छ
2: काउन्सिलहरूदेखि लिएर त्यो त्यो क्षेत्रको
1: निकटको लागि अधिवक्ता त तपाईँ पनि हो
2: श्रीमतीको लागि त कहाँ कसरी रोकिएको छ त्यहाँ
1: स्वतन्त्र कानुन व्यवसाय मञ्चको नाममा
2: होइन तपाईँले भन्नुभयो
1: तपाईँहरू पनि राजनीतिक दलसँग आबद्ध त हुनुहुन्छ नि त
2: अनि यस्तो कुरा हामीले यो राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै भगेनी संस्था बनाउँदैन हामी स्वतन्त्र कानुन व्यवसाय
1: बनाउँदैन
2: होइन स्वतन्त्र कानुन व्यवसाय भनेको स्वतन्त्र न्यायपालिका जस्तै
1: तपाईँहरूको काम
2: कुनै राजनीति आग्रह प्रगतिमा नलाग्ने यो हाम्रो चाहिँ नि कानुन व्यवसायहरूको सङ्गठन हो यो हामी स्वतन्त्र राष्ट्रिय स्वतन्त्र पार्टीको भनेर हामीले त्यो पार्टीको लागि भन्ने होइन त्यो पार्टीले चिन्दैन यो हामी छुट्टै दर्ता गरेका छौँ हामी छुट्टै स्वतन्त्र न्यायपालिका जसरी हेर्नुहुन्छ राजनीतिक हस्तक्षेप वकिलहरूमा हुनु हुँदैन वकिलहरूले आफ्नो व्यवसाय स्वतन्त्र पूर्वक गर्न पाउनुपर्छ र बाह्रमा पनि हस्तक्षेप गर्नु हुँदैन भन्ने हाम्रो हामीले त चुनावी अभियानै भनेको थियौँ नि बालुवाटारले चाहिँ तपाईँको उम्मेद्वार ल्याउनु हुँदैन कि बाह्रमा बिग्रिया कुरा चाहिँ त्यो हो
1: क्यामा चाहिँ बालुवाटारबाट बालकोटबाट कुन्डुबाट बुढानीलकण्ठबाट महाराजगञ्जबाट
2: त्यो भन्दा अन्यथा हुन्छ तपाईँले हेर्नुहोस्
1: गरिन्थ्यो
0: यसो हो क्या
1: अहिले चाहिँ त्यो सबै तोडियो
0: यसो हो क्या हामीले के बुझ्नुपर्छ भने नि हामीलाई त्यसरी बालुवाटारबाट अथवा गुन्डुबाट हामी आएका भए हामीलाई करिब 6,000 को 8,000 मत खसेको नि 8,000 मत खसेको मेरै 5,045 मत आएको मेरो अध्यक्षको त्यति नै बराबर आएको छ महासचिवको त्यति नै बराबर छ हाम्रो उपाध्यक्ष सदस्य साथीहरूको त्यति नै बराबर छ उसले हामी त्यो मत नपाउनु पर्ने आज तपाईँले जितेको चुनाव चाहिँ जनताले दिएको चुनाव मत आज तपाईँलाई दिएको 182 चाहिँ जनताले दिएको मत अनि हामीलाई चाहिँ बालकोट र गुन्डुले दिएको मत हामी कानुन व्यवसायका हामी 3 वर्षको लागि
1: कानुन व्यवसायले प्रश्न उठाउनु भएको छ त
0: उहाँ त मसँग प्रतिस्पर्धी हुनुहुन्थ्यो त्यतिखेर उहाँ त हार्नु भयो नि मसँग प्रतिस्पर्धा हुन्थ्यो मेरो मित्र सम्मान गर्छु मित्रको मत मित्र त्यतिखेर पराजित हुनुभयो कानुन व्यवसायले उहाँलाई चाहिँ के स्वीकार गर्नु भएन अब 3 वर्ष
2: अहिलेको विज्ञप्ति र हिजोको तपाईँको निर्वाचन पाएका तपाईँ जोड्नुहोस् न नेक्सस जोड्नुहोस् न तपाईँ विज्ञप्ति ठ्याक्कै बालबाटार हिजोको बालबाटार बोलिरहेछ क्या हिजोको तपाईँको बालकोट बोलिरहेछ
1: क्या बालेन सरकार अब कसरी अघि बढ्छ बालेन सरकारको एक्सन के हुन्छ ठ्याक्कै भनिदिनु
2: बालेन सरकारको जनमत अनुसार बढ्छ तपाईँको सिधा छ त संविधानको निर्देशक सिद्धान्तहरू छ संविधान त्यसपछि नि तपाईँको मुख्य कानुन भयो त्यस अन्तर्गत तपाईँले चाहिँ बाचापत्र छ होइन बालेन सरकारको
1: उहाँहरू बाचा पत्र र संविधान अनुसार अघि बढ्नुहुन्छ एक्सन गर्नुहुन्छ
2: होइन
1: त्यसपछि तपाईँहरू चाहिँ विरोध गर्नुहुन्छ
0: हामी विरोध गर्दैनौँ हामी उहाँहरूलाई संविधानवाद नेपालको संविधान कि त यो संविधान संशोधन गर्नुहोस् उहाँले एउटा कार्यदल पनि बनाउनु भएको छ त्यो सबै गरेर संविधान संशोधन गर्नुहोस् नभए यो संविधानले जे जे व्यवस्था गरेको छ त्यो संविधानको चाहिँ तपाईँ शपथ खाएर आइसकेपछि संविधानलाई मान्नुहोस् संविधानवादलाई मान्नुहोस् विधि र पद्धति मान्नुहोस् हामी यो सरकार पाँच वर्ष जाओस् होम पार्लियामेन्ट नहोस् हिजोको जस्तो जस्तै प्रचण्ड र केपी शर्मा ओली मिल्ला त्यसै गरी चाहिँ
1: होम पार्लियामेन्ट त अहिले हुँदै भएन नि यही निर्वाचन प्रणालीमा सम्भव छैन यही संविधान अनुसार भन्नुहुन्थ्यो
0: सुन्नुहोस्
1: तर उहाँहरूले
0: टाइमले जान सक्छ
1: दुईतिहाईलाई दुई सिट मात्रै कम ल्याउनु भयो
0: त्यही त म भनिरहेछ हाम्रो शुभकामना
1: रोइलो छाडिदिनुहोस्
0: हाम्रो शुभकामना नै यही हो यो सरकार
1: चाहे भने जनताले चाहे भने जस्तो सुकै अवस्थामा पनि
0: जनता जनार्दन कसैको पनि पेवा
1: मत दिन सक्छन्
0: पेवा हुँदैनन् त्यसो भावनाले यो सरकार चाहिँ पाँचै वर्ष टिकोस् यो संसद पनि पाँचै वर्ष टिकोस् र यसले बेस्ट गरोस् भन्ने हाम्रो चाहना हो तर तपाईँ चाहिँ के
1: गरेर काम गर्नु
0: विद्यार्थी संगठन खारेज पनि
1: यहाँहरू दुवैजनालाई समय र संवादको लागि धन्यवाद
2: हस्
1: नमस्कार
3: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
3: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखिन घुमा मा फाउन देखिन घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ क्यारे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भएको छ बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
6: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
7: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334
8: मन्जु तिमी त विदेश जान लाग्यौ रे हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर ए विचार गर जाने नै भए बुझेर मात्र जाऊ
9: खै के गर्ने गर्ने दिदी
10: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ
3: नेपाल सरकार विज्ञापन बोर्ड
11: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
12: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
11: 45 किलोभन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
12: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
11: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ
12: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
11: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
12: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
13: हेलो हेलो आयन के छ
14: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडी तिर हाम्रो नेपालमा
13: हजुर माडी तिर पनि सबै राम्रै छ हरियाली नै छ
14: भिडियो अन गर न यार
13: खै के भिडियो अन गर्नु र यार माडी तिरको नेटै गतिले छैन
14: कुन जमानामा छौ यार टेकमाइन जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन जोड अनि मजाले भिडियोमा गफ गरौँला
15: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
16: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न डिजिटल पोर्टल सञ्चालन। नागरिक एवं विज्ञले आफ्ना राय सुझाव सिधै पेश गर्न सक्ने। आउँदो बिहिबारसम्म नै पानी पर्ने, भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरीको सम्भावना। सतर्कता अपनाउन आग्रह। सप्तरीमा भएको आगलागीबाट 12 घरगोठ जले। झापाको बाहुनडाँगीमा हरेक रात हात्तीको बथान आउन थाले, बालीमा क्षति पुर्याउने हुँदा किसान चिन्तामा। भारतको तमिलनाडुमा विजय थलापतिले आज मुख्यमन्त्रीको शपथ लिँदै 120 विधायकको समर्थन। र आइपिएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याउने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। भोलि सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा नागरिकका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको मन्त्री परिषदको कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ। पोर्टलको माध्यमबाट देश विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताको सम्बन्धमा आफ्ना महत्त्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम नागरिकको भावना र विज्ञतालाई कदर गर्ने सरकारको प्रयास रहेको छ। नागरिकले मन्त्री परिषदको कार्यालयको आधिकारिक वेबसाइट मार्फत यो पोर्टल प्रयोग गरी आफ्ना राय सुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्याउन सक्नेछन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। स्थानीय र पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभावको कारण यो हप्ता पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बितेका 2 हप्तामा पनि देशका धेरैजसो ठाउँमा पानी परेको थियो, तर यो हप्ता पर्ने पानी अलि छोटो अवधिको हुनेछ। कतै कतै ठूलो पानी पर्ने पनि सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ। यी क्षेत्रमा आज पनि हल्का वर्षाको सम्भावना छ। आज र भोलि पहाड़ी क्षेत्रका केही ठाउँमा, भोलि रातिदेखि देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाको पूर्वानुमान छ। साथै भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरी पनि चल्नेछ। भोलि सोमबार राति सुदूरपश्चिम र पर्सि मंगलबार बिहान काठमाडौँ उपत्यका लगायत देशको मध्य तथा पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने मौसमविदले बताएका छन्। फेरि मनसुनमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित पानी पर्ने गर्छ। यो हप्ता तराईका केही ठाउँमा समेत मेघगर्जन, चट्याङ, असिना, हावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। खेतबारीको काम अनि यात्रा गर्दा सावधानी अपनाउन तथा हावाहुरी चल्न सक्ने क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका छ वन गाबामा गैराती भएको आगलागीमा 12 घरगोठ जलेका छन्। आगलागीबाट 6 परिवारको 12 घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। स्थानीय राम अवतार यादवको गाईगोठमा बालिएको घुरबाट आगो सल्केको र उहाँका 2 घर र 1 गोठ, छिमेकी जुगाई यादवको 2 घर र 1 गोठ, अनिल यादवको 2 घर 1 गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको 1-1 घरसहित 12 घरगोठ क्षति भएको हो। खाद्यान्न, लत्ता, कपडा, गरगहना, फर्निचर लगायत नगद सहित 45 लाख रुपियाँ भन्दा धेरैको धनमाल नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ। गैराती सल्केको आगो हनुमान नगर, कङ्कालिनी नगरपालिका, मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजको बारुण यन्त्र र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ। भारतबाट हरेक रात हात्तीको बथान आउन थालेपछि झापाको मेचीनगर बाहुनडाँगी क्षेत्रका किसान चिन्तामा परेका छन्। हात्तीको बथानले पाकेको बाली खाने हुँदा चिन्तासँगै सीमा क्षेत्रका बासिन्दामा त्रास पनि फैलिएको छ। मेचीनगर नगरपालिकाको वडा 1, 4 र 5 बाहुनडाँगी क्षेत्रमा 1 हप्ता यता दिनौ भारतीय जङ्गलबाट प्रवेश गर्ने 30-40 संख्यामा रहेको हात्तीको बथानले किसानको मकै, सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेका छन्। नाकामा हात्ती रोक्न, स्थानीय बासिन्दालाई सुरक्षा दिन र बालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वन रक्षक, रेपिड रेस्पोन्स टोली लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा चारका वडा अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो। उहाँका अनुसार भारतको आसामबाट आएका हात्तीको बथान दिनभर सीमा पारेको जंगलमा बस्ने गरेका र रात परेपछि बथानबाट अलग्गिएर 30-40 को संख्यामा नेपाल प्रवेश गरेर किसानको बालीमा क्षति पुर्याइरहेको छ। सर्वपक्षीय बैठकले भारतीय वन अधिकारी र सरकारी निकायसँग हात्ती रोक्न छलफल गर्दै बेलुका 6 बजेदेखि हात्ती हेर्ने न्यूमा प्रवेश नाकामा सर्वसाधारण नागरिकलाई जान रोक लगाउने, प्रभावित क्षेत्रको आधारमा बस्ती वरिपरि मौसमी तारबार लगाउने, हात्ती खेदाउन र नाका प्रवेश रोक्न ट्र्याक्टर परिचालन गर्ने, ट्र्याक्टरका लागि नगरपालिकाबाट इन्धन उपलब्ध गराउने, रातको समयमा हिँडडुल नगर्न सर्वसाधारणलाई माइकिङ गर्ने जस्ता कार्य गर्ने निर्णय गरेको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो। मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले हात्ती प्रवेश रोक्न बाउन्डागीको सीमावर्ती 3 वडामा लगाइएको 18 किलोमिटर लामो तारबारको आवश्यक मर्मत सम्मारका लागि प्रक्रिया अघि बढिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइन।
2: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवन।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। सामुदायिक रेडियो प्रसारक संघ अकोराब, रेडियो ब्रोडकास्टर्स फोरम आरबीएम नेपाल र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानले एफएम रेडियो तथा सञ्चालकमाथि भइरहेको धरपकड रोक्न माग गरेका छन्। 3 संस्थाले संयुक्त अपिल मार्फत धरपकड तथा फौजदारी मुद्दाको विरोध गर्दै संगीत रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी र वैज्ञानिक बनाउन पनि सरकारसँग माग राखेका छन्। रेडियोहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको, विज्ञापन बजार खुम्चिँदै गएको र यस्तो अवस्थामा थप आर्थिक तथा कानुनी दबावले नेपाली रेडियो क्षेत्र नै संकटमा पर्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा प्रतिलिपि अधिकार ऐन र नियमावलीको गलत व्याख्या गर्दै एफएम रेडियो सञ्चालकलाई अपराधीकरण गर्ने कार्य भएको उल्लेख छ। भक्तपुर एफएमका सञ्चालकमाथि गरिएको धरपकडप्रति गम्भीर आपत्ति जनाउँदै अदालतले प्रतिवादीलाई सामान्य तारिखमा रिहा गरेको प्रति स्वागत गरिएको छ। त्यस्तै संगीत रोयल्टी संकलनको नाममा धम्की, फौजदारी मुद्दा र नियोजित दबाव सिर्जना गरिनु अस्वीकार्य भएको ती संस्थाले जनाएका छन्। रोयल्टी संकलन प्रणालीमा व्यापक सुधार आवश्यक रहेकोमा पनि जोड दिएका छन्। संगीत रोयल्टी संकलन र वितरणका लागि भरपर्दो सरकारी निकाय तोक्नुपर्ने, संकलित रकमको अधिकांश इच्छा स्रष्टासम्म प्रत्यक्ष पुग्ने व्यवस्था गर्नुपर्ने तथा रोयल्टी सम्बन्धी कानून निर्माण र संशोधन गर्दा रेडियो क्षेत्रका प्रतिनिधिलाई अनिवार्य सहभागी गराउनु पर्ने पनि माग रहेको छ। संवाद र सहमतिको माध्यमबाट संगीत रोयल्टी विवाद समाधान गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरिएको छ। अब विदेशको खबर। भारतको तमिलनाडु राज्यमा विजय थलापतिले आज मुख्यमन्त्रीको शपथ लिँदै हुनुहुन्छ। राज्यपाल राजेन्द्र अर्लेकरले विजय थलापतिलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ। शपथ ग्रहण समारोह अहिले बिहान 10 बजे चेन्नईको नेहरू स्टेडियममा हुने तय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। थलापतिले मे 13 तारिकभित्र प्रदेश सभामा विश्वासको मत प्रस्तुत गर्नुपर्नेछ। थलापतिलाई सरकार गठनका लागि आवश्यक बहुमतभन्दा केही धेरै अर्थात 120 जना विधायकको समर्थन प्राप्त छ। अस्ति शुक्रबार टीभीके प्रमुख थलापतिले राज्यपालसँग भेट गरी सरकार गठनको दावी पेश गर्नुभएको थियो तर बहुमत नपुगेको भन्दै हिजो शपथ ग्रहण समारोह रोकिएको थियो। 234 सदस्यीय तमिलनाडु प्रदेश सभा चुनावमा टीभीकेले 108 सिट जितेको छ। बहुमतका लागि कम्तीमा 117 सदस्यको समर्थन आवश्यक पर्छ। थलापतिलाई समर्थन गरेको कङ्ग्रेसले 5 सिट जितेको छ भने सिपिआई, सिपिएम, बिसिके र आइयुएमएलले 2-2 सिट जितेका छन्। यससँगै टीभीकेको समर्थनमा 121 सिट पुगेको छ, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा धेरै हो।

त्यस्तै समान 10 खेलमा 3 जित र 7 खेलमा पराजित मुम्बई छ अङ्कसहित तालिकाको नवौं स्थानमा छ। आइपीएल क्रिकेटमा हिजो गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 77 रनले हरायो। आइपीएल क्रिकेटमा 10 टोली छन्। चारभन्जिङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बजेट र नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गर्न डिजिटल पोर्टल सञ्चालन। नागरिक एवं विज्ञले आफ्ना राय सुझाव सिधै पेश गर्न सक्ने। आउँदो बिहिबारसम्म नै पानी पर्ने। भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरीको सम्भावना। सतर्कता अपनाउन आग्रह। सप्तरीमा भएको आगलागीबाट 12 घर गोठ जले। झापाको बाहुनडागीमा हरेक रात हात्तीको बथान आउन थाले। बालीमा क्षति पुर्याउने हुँदा किसान चिन्तामा। भारतको तमिलनाडुमा विजय थलापतिले आज मुख्यमन्त्रीको शपथ लिँदै 120 विधायकको समर्थन। र आइपिएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसिबी र

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई नै रोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चौक नारायणगढ फोन 0556595174 मोबाइल 98555954

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज नै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
2: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98 550 63 172 र 98 452 12 206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
5: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
5: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। धनुषाको मिथिला नगरपालिकामा एक यात्रुवाहक बस दुर्घटना हुँदा 17 जना घाइते भएका छन्। पूर्व पश्चिम सड़क खण्ड अन्तर्गत मिथिला नगरपालिका 9 फुटबल ग्राउण्ड नजिकै उक्त दुर्घटना भएको हो। काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश 01006-5237 नम्बरको बस अर्को बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सड़कमै पल्टिएको प्रहरीले जनाएको छ। बसमा कुल 33 जना यात्रु सवार थिए। दुर्घटनामा परि चालक सहित 17 जना घाइते भएका छन्। घाइतेहरूको अहिले धनुषाकै लालगढ़ स्थित मोडल अस्पतालमा उपचार भइरहेको छ। वैशाख 26 गतेको बेमौसमी वर्षापछि आएको बाढ़ीका कारण उदयपुरको कटारी नगरपालिका 14 दलदली स्थित सिद्धिचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबारदेखि सड़क खण्डमा अवरोध आएपछि यातायात सेवा ठप्प भएको हो। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार बाढ़ीले सड़कमा क्षति पुर्याएपछि सो राजमार्ग भएर चल्ने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। यसैबीच सम्भावित बाढ़ी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रे पलाञ्चोक स्थित बीपी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। यही वैशाख 21 गतेदेखि नै लागू हुने गरी बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालन गर्न अर्को आदेश नभएसम्मका लागि प्रतिबन्ध लगाइएको प्रहरीले जनाए। नेपाली कांग्रेसले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको प्रदेश स्तरीय भेलाको तयारी पूरा भएको जनाएको छ। भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कर्णाली पुग्ने कार्यक्रम रहेको छ। नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधिहरू भेलामा सहभागी हुने जनाइएको छ। कार्यक्रममा केन्द्रीय सभापति थापा सहित उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायत केन्द्रीय पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। विशेष महाधिवेशनपछि प्रतिनिधि सभाको चुनावी आमसभाभन्दा पछि सभापति थापा लगायतका पदाधिकारी पहिलोपटक कर्णाली जान लागेका हुन्। 28 गते उद्घाटन समारोह गर्ने, त्यसमा नेताहरूले सम्बोधन गर्ने र 29 गते विभिन्न 6 वटा विषयगत समूहमा छलफल गर्ने तयारी कांग्रेसले गरेको जनाइएको छ। विशेष महाधिवेशनपछि कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्लामै हुन लागेको समीक्षा भेलालाई चासोका साथ हेरिएको छ। श्रम संस्कृति पार्टी प्रवेश गरेका सुदन किरातीलाई सो पार्टीले कोशी प्रदेशमा मुख्यमन्त्रीको रूपमा अघि सार्ने तयारी गरेको छ। अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले कोशी प्रदेशको आगामी मुख्यमन्त्री सुदन किरातीलाई बनाउने प्रस्ताव गर्नुभएको छ। किरातीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गर्दै उहाँले राय माग्नु भएको छ। गत शुक्रबार औपचारिक रूपमा पार्टी प्रवेश गरेका किरातीलाई साम्पाङले आगामी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्दै सामाजिक सञ्जाल मार्फत राय माग्नु भएको हो। किराती 2 दिन अघि मात्र औपचारिक रूपमा श्रम संस्कृति पार्टी प्रवेश गर्नुभएको थियो। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पेटी वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।

0: TCL का विभिन्न होम अप्लायंसर को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट्स, वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, एसी में फ्री इंस्टॉलेशन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नंबर वन TCL, इंस्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट, सीएमए र ल्याब टेक्निसियन समूहलाई पूर्ण अपेक्षा गरिएको भन्दै स्वास्थ्य कर्मीहरू आन्दोलित भएका छन्। सरकारले 35 वर्षपछि स्वास्थ्य सेवामा स्थायी दरबन्दी थप गरे पनि आफूहरूलाई सहभागी नगराइएको भन्दै आक्रोशित स्वास्थ्य कर्मीहरूले जनकपुर धामको जनचोकमा स्वास्थ्य मन्त्रीको पुतला दहन गरी विरोध प्रदर्शन गरेका छन्। उनीहरूले वर्तमान सरकारले मेडिकल माफियाको प्रभावमा परेर विभेदकारी निर्णय गरेको आरोप लगाउँदै मागहरू सम्बोधन नगरी वैशाख 28 गतेदेखि काठमाडौँमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। लागू औषध सहित विभिन्न स्थानबाट 17 जना पक्राउ परेका छन्। टोखा नगरपालिका 3 ढलबलबाट नियन्त्रित लागू औषध सहित ट्रामाडोल 158 ट्याब्लेट सहित 2 जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा टोखा नगरपालिका 3 भत्केको पुल बस्ने नुवाकोट घर भएका 26 वर्षीय विजय तामाङ र 26 वर्षीय अञ्जना पाठक रहेकी छन्। प्रहरी प्रभाग गङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो। सुनसरी थरान उपमहानगरपालिका 9 बगैंचा लाइन स्थित रत्न होटलबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ 36 ग्राम 910 मिलिग्राम सहित 3 जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। नेपालको उत्कृष्ट 10 निर्यातित वस्तु मध्येको चिया निर्यात विगत 8 दिनदेखि पूर्ण रूपमा ठप्प भएको छ। भारत सरकारले नेपाली चिया निर्यातमा ल्याब परीक्षणको व्यवस्थामा कडाई गरेपछि प्रभावित भएको हो। भारत सरकारले नेपालबाट निर्यात हुने चियामा वैशाख 18 लागू हुने गरी 100% ल्याब परीक्षण गर्ने नयाँ नियम ल्याएसँगै नेपालबाट जाने हरेक चियाको पुनः ल्याब परीक्षण अनिवार्य थालेको छ। भारतले गुणस्तर नभएको चियाको वितरण रोक्न र आयातमा कडाई गर्न भन्दै यो प्रावधान ल्याएको दावी गरे पनि यसले नेपाली व्यवसायीलाई ठूलो आर्थिक भार र मानसिक तनाव दिएको छ। चियामा गुणस्तर परीक्षणको भावनामा कडाई गरेपछि नेपाली चिया व्यवसाय संकटमा पर्न थालेको व्यवसायीहरूको गुनासो बढेको छ। काठमाडौँमा रेडियो एनआरए 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ, फोन 0556-595-174, मोबाइल 98-550-50-934।
3: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुखति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
2: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
1: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
3: पदम हार्डवेयर बसन्तपुर बजार माडी
4: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
5: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 9855563938 र 9855565542
6: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
4: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
6: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 0556493580 मोबाइल 9855026440
6: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
7: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोट बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ थाहा छ कि छैन हजुरलाई
8: ल किन रिसाउँछौ बुढी हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा
9: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्
10: प्रोप्राइटर रमेश नेपाली सम्पर्क 9855514 5584 9651549

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ त कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु। मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
1: आयुर्वेद सेवा प्राली लाइन चौक नारगढ़, फोन 0556-595-174, मोबाइल 98-550-50-934।

0: 12 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitavan Belchok Narayanagarh Phone 056-490-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-550-77-061 र 98-550-77-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा यही महिनाभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। सरकारले यसपालिदेखि एसईईको परीक्षाको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने व्यवस्था गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक तुकराज अधिकारीले तोकिए अनुसार वैशाख 29 गतेभित्र नतिजा सार्वजनिक हुने बताउनु भएको छ। यसपालि उत्तर पुस्तिकाहरू संकलन गरेर अन्यन्त्र पठाउनु नपर्दा पनि नतिजा चाँडै निकाल्न सम्भव भएको बोर्डले जनाएको छ। अघिल्ला वर्षहरूमा उत्तर पुस्तिका परीक्षण शुरू हुने समयमा यसपालि उत्तर पुस्तिका जाँचसँगै 70% तथ्याङ्क इन्ट्रीको काम समेत सम्पन्न भएको थियो। बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार बोर्डका कर्मचारीहरूले बिहान 6 बजेदेखि साँझ 7 बजेसम्म काम गरिरहेका छन्। समयमै काम सकाउनका लागि बोर्डले जनशक्ति समेत थप गरेको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले पदभार ग्रहण गरेसँगै गठन गरिएको अध्ययन कार्य दलले आफ्नो प्रतिवेदन सरकार समक्ष पेश गरेको छ। जबरजस्ती करडी पछि हुने हत्या, यौनजन्य हिंसा तथा बालबालिका सम्बन्धी जघन्य कसुरमा संलग्न दोषीलाई प्रभावकारी दण्ड सजाय सुनिश्चित गर्ने तथा पीड़ितलाई शीघ्र न्याय उपलब्ध गराउने उद्देश्यले उक्त कार्यदल गठन गरिएको थियो। मन्त्रालयका अनुसार कार्यदलले अपराध संहिता लगायत प्रचलित कानूनमा रहेका अवरोधहरूको विस्तृत अध्ययन गरी सुधारका लागि सुझावसहित प्रतिवेदन बुझाएको हो। प्रतिवेदनलाई आधार मानेर संघीय संसदको आगामी अधिवेशनमा सम्बन्धित विधेयक पेश गर्ने प्रक्रिया समेत अगाडि बढाइएको मन्त्रालयले जनाएको छ। सरकारले यौन हिंसा र बालबालिकामाथि हुने जघन्य अपराध नियन्त्रण र पीड़ित मैत्री न्याय प्रणालीलाई थप प्रभावकारी बनाउन कानूनी सुधारलाई प्राथमिकतामा राखेको जनाइएको छ। भूमि समस्या समाधान आयोग जिल्ला समिति बागलुङका अनुसार जिल्लामा सुकुम्बासी भन्दा अव्यवस्थित बसोबासीको संख्या धेरै रहेको पाइएको छ। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गर्ने उद्देश्यले थालेको लगत संकलन अनुसार बागलुङमा 2458 अव्यवस्थित बसोबासी, 98 भूमिहीन सुकुम्बासी र 98 भूमिहीन दलित रहेको तथ्याङ्क सार्वजनिक भएको छ। आयोगका अनुसार जिल्लाका 10 स्थानीय तहमध्ये ताराखोला गाउँपालिकामा निस्ता वितरण भइसकेको छ भने मिनी नगरपालिकामा तथ्याङ्क संकलनको काम बाँकी छ। अन्य 8 स्थानीय तहमा पनि लगत संकलन सम्पन्न भइसकेको छ। नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट, सीएमए र ल्याब टेक्निसियन समूहलाई पूर्णतः उपेक्षा गरिएको भन्दै स्वास्थ्य कर्मीहरू आन्दोलित भएका छन्। सरकारले 35 वर्षपछि स्वास्थ्य सेवामा स्थायी दरबन्दी थप गरे पनि आफूहरूलाई सहभागी नगराइएको भन्दै आक्रोशित स्वास्थ्य कर्मीहरूले जनकपुर धामको जनकचुकमा स्वास्थ्य मन्त्रीको पुतला दहन गरी विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले वर्तमान सरकारले मेडिकल माफियाको प्रभावमा परेर विभेदकारी निर्णय गरेको आरोप लगाउँदै मागहरू नगरे वैशाख 28 गतेदेखि काठमाडौँमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मोती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।

0: पैक तथा श्योर शॉट गिफ्ट्स। वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिशवॉशर में वॉशिंग टैबलेट्स, एयर कंडीशनर में इंस्टॉलेशन र फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। बितेका 24 घण्टामा 1854 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा रु 4,48,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 125, नियम विपरीत राइड सेयरिङ गरेका 166, ट्राफिक संकेत उल्लङ्घनकर्ता 179 र तीव्र गतिमा सवारी साधन हुर्काएका 171 जनालाई कारवाही गरिएको हो। यसैगरी लेन अनुशासन पालना नगर्ने 27, निषेधित क्षेत्रमा हर्न बजाउने 104, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 66, एकतर्फी सड़कमा सवारी चलाउने 112 र अन्य सवारी नियम पालना नगरेका 1904 जनालाई कारवाही गरिएको छ। कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले चलाएको सरकारी गाड़ी दुर्घटनामा परेको छ। शनिबार राति मोहना पुल अतरिया 6 लेन सड़क स्थित धनगढ़ी उपमहानगरपालिकाको गेटमा उहाँले चलाएको सुपप्र 01001601 नम्बरको गाड़ी दुर्घटना भएको प्रहरीले जनाएको छ। गाड़ी दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार गाड़ी प्रहरी चौकी कैलालीको गाउँमा राखिएको छ भने मेयर भट्ट भने सामान्य भएकाले तत्कालै आफन्तसँग घर गइसकेको जनाइएको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: मनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धि फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको, भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625-73-89, 98-074-46-182 र 98-491-95-225।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98-459-64-977 र 98-020-35-212।
8: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
9: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
8: कहाँ गएर के सिप सिकौ भन त। अब
9: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitavan Belchok Narayangarh Phone 056-493-74 98-510-61-356
8: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले

0: मुखति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98-550-26-440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
3: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू
3: निर्माणाधीन आईओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र उडा कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
4: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042
5: हेलो आयन के छ
6: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अरे माडीतिर हाम्रो नेपालमा
5: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
6: भिडियो अन गर न यार
5: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
6: ल कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
7: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
8: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 63 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 443 4395 580 र 98 550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: सीमावर्ती जोगबनी नाकामा कडाई नेपाल प्रवेश गर्न परिचय पत्र अनिवार्य मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको छिसवाङमा सडक स्तरोन्नति असारसम्म तोकिएको म्याद अघिने काम सम्पन्न भीरमौरीको मह शिकारमा पुस्ता हस्तान्तरण गरिँदै डोरी र भर्याङको सहारामा मह काट्ने परम्परालाई निरन्तरता युक्रेनसँगको युद्ध अन्त्य नजिक पुगेको रुसी राष्ट्रपति पुटिनको संकेत लेबनानमा इजरायलले गरेका हवाई आक्रमणमा 39 जनाको ज्यान गयो र आइपिएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै नेपाल खबरमा अब पूरा खबर मोरङको सीमावर्ती जोगबनी नाकामा कडाई गरिएको छ भारतको जोगबनी हुँदै नेपाल प्रवेश गर्नेहरूका लागि सुरक्षा निगरानी सहित परिचय पत्र अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा हुने अवैध घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गर्न कडाई गर्ने निर्णय गरेको हो त्यसअनुसार सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेक व्यक्तिले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनु पर्नेछ प्रशासनको निर्णयसँगै सुरक्षा निकायले सीमा क्षेत्रमा माइकिङ पनि गरेको छ मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले हिजो जोगबनी विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन सहित नयाँ व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको मंगला गाउँपालिका 5 छिसवाङमा सडक स्तरोन्नति भएको छ मंगला मालिका र धौलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी दरबाङ सडकको बाबियाचोर दरबाङ खण्डको वैकल्पिक मानिएको पोक सेराफाट पिपल बोट छिसवाङ खोप्टी छ्यारछ्यारे दरबाङ अन्तर्गत छिसवाङ खण्डमा स्तरोन्नति भएको हो संघीय सरकारले चालु आर्थिक वर्षमा 3 करोड बजेट विनियोजन गरेको योजना निर्माणका लागि सडक डिभिजन कार्यालय बागलुङ ठेक्का सम्झौता गरेको आचार्य पदमदीप जेवीले लक्ष्य अघि नै काम सम्पन्न गरेको छ सडक स्तरोन्नति योजनाको म्याद आउँदो असारसम्म भए पनि 3 महिना अगाडि नै सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यले जानकारी दिनुभयो खरेदेखि छेसुमाङ हुँदै ओखोलासम्म 1 किलोमिटर 500 मिटर सडकलाई पक्किनालासहित 9 मिटर फराकिलो बनाएर ग्राभेल गरिएको छ 2067 सालमा मार्ग खोलेको सडक स्तरोन्नति भएपछि आवत जावतमा सहज भएको छिसवाङका दुर्गाबहादुर खत्रीले बताउनुभयो हिमाली क्षेत्रको साहसिक र परम्परासँग जोडिएको भीर मौरीको मह शिकार अहिले पनि गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुँदै आएको छ लमजुङको मर्स्याङदी गाउँपालिका 4 मिप्रा गाउँ नजिक रहेको छिप्ली भिरमा स्थानीयले ज्यानै जोखिममा राखेर डोरी र भर्याङको सहारामा मह काट्ने परम्परालाई निरन्तरता दिँदै आएका छन् विश्वकै जोखिमयुक्त तथा साहसिक पेसामध्ये एक मानिने भीर मौरीको मह शिकारले स्थानीय मात्र नभई विदेशी पर्यटकलाई समेत आकर्षित गरिरहेको छ स्थानीय शिकारी टेकबहादुर गुरुङका अनुसार विगतमा ज्येष्ठ नागरिकमा सीमित रहेको यो परम्परा अहिले नयाँ पुस्तामा हस्तान्तरण गरिँदैछ उहाँका अनुसार भीरमौरीको मह औषधिजन्य गुणले भरिपूर्ण भएकाले यसको माग उच्च छ वर्षमा 2 पटक निकालिने मह वैशाख अन्तिम हप्तादेखि जेठ दोस्रो हप्ताभित्र तथा असोज अन्तिम हप्तादेखि कार्तिक दोस्रो हप्तासम्म निकाल्ने गरिन्छ भीरमौरीको मह शिकार हेर्न पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दो छ स्थानीयका अनुसार भीरमौरीको मह केवल परम्परा मात्र नभई आय आर्जन र पर्यटन प्रवर्धनको महत्वपूर्ण आधार बन्दै गएको छ प्राकृतिक तथा साहसिक पर्यटनसँग जोडिएको यो मौलिक सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्धन गर्न सके ग्रामीण क्षेत्रमा अर्थतन्त्र बलियो बन्ने विश्वास गरिएको राष्ट्रिय समाचार समितिले जनाएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाउ घट्यो चाँदीको बढ्यो लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
0: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौं।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौं।
0: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
1: गोठमा कुरो अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
0: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले मोरङको सीमावर्ती जोगबनी नाकामा कडाई नेपाल प्रवेश गर्न परिचय पत्र अनिवार्य, मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको छेसुबाङमा सडक स्तर उन्नति लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामा 1000 रुपियाँले घटेको छ। अस्ति शुक्रबार कारोबार भएको भावमा 1000 रुपियाँले घटेर सुन आज तोलाको 2,98,900 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,99,900 रुपियाँ थियो। सुनको भाव घटेको दिन आज चाँदीको भाव बढेको छ। चाँदी आज तोलामा 25 रुपियाँले बढेर तोलाको 5,300 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव अस्ति शुक्रबार तोलाको 5,275 रुपियाँ थियो। अब विदेशका खबर। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको संकेत गर्नुभएको छ, तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्र आफ्ना युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई भेट्ने उहाँले बताउनु भएको छ। तात्कालिक सोभियत संघले नाजी जर्मनी विरुद्ध जित हासिल गरेको सम्झनामा धेरै वर्ष यता पहिलोपटक सीमित रूपमा आयोजित विजय दिवस परेडपछि क्रेमलिनमा पत्रकारसँग पुटिनले आफ्नो पछिल्लो अभिव्यक्ति दिएको बीबीसीले जनाएको छ। रुसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि तात्कालिक सोभियत संघको जितको सम्झनामा हरेक वर्ष मे 9 तारिकमा राष्ट्रिय बिदा मनाउने गरेको छ। यसैबीच रुस र युक्रेनले हिजो शनिबारदेखि शुरू भएको 3 दिने युद्ध विरामको अझै धेरै पटक उल्लङ्घन भएको आरोप एकअर्कामाथि लगाएका छन्। यस्तै दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 39 जनाको ज्यान गएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा 39 जनाको ज्यान गएको र 15 जना घाइते भएको जना ज्यान गुमाउने र घाइते हुनेहरूमा बाल बालिका पनि रहेका बीबीसीले उल्लेख गरेको छ। इजरायली रक्षा बलले दक्षिणी सहर सक्सा सियोमा रहे क्षेत्रमा हिजबुल्लाहका लडाकुलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। आक्रमणमा नागरिक हाताहाती समीक्षा भइरहेको इजरायली पक्षको भनाइ छ। हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन आक्रमण गरेको जनाएको छ। इजरायली सेनाका अनुसार आक्रमणमा 3 जना सैनिक घाइते भएका छन्, यसमध्ये 1 जनाको अवस्था गम्भीर छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको अप्रिल 16 तारिकमा युद्ध विराम घोषणा गरे पनि इजरायल र हिजबुल्ला बीचको तनाव भने चलिरहेको छ। अब खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज 2 वटा खेल हुँदै मुम्बई इन्डियन्स बीच रायपुरमा हुनेछ। 10 खेलमा 6 जित र 4 हारसहित आरसिबीले 12 अङ्क जोडेको छ। आरसिबी लगातार 4th स्थानमा छ। यस्तै समान 10 खेलमा 3 खेलमा जित र 7 खेलमा पराजित हुँदै मुम्बई 6 अङ्कसहित तालिकाको 9 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHzबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। मोरङको सीमावर्ती जोगबनी नाका कडाई नेपाल प्रवेश गर्न परिचय पत्र अनिवार्य, मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको छेसुबाङमा सडक स्तर उन्नति, असारसम्म तोकिएको म्याद अघिने काम सम्पन्न, भिरमौरीको मह शिकारमा पुस्ता हस्तान्तरण गरिँदै डोरी र भर्याङको सहारामा मह काट्ने परम्परालाई निरन्तरता, युक्रेनसँगको युद्ध अन्त्य रुसी राष्ट्रपति पुटिनको संकेत, लेबनानमा इजरायलले गरेका हवाई आक्रमणमा 39 जनाको ज्यान गयो र आइपिएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसिबी र मुम्बई खेल्दै।

0: बजार शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ क्या लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यही पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छा कान बाबु कपडा अब आशा छैन भनेर ल चाँड हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
3: त अहिले डोली चढिहालौँ जस्तो लाग्यो
4: तर के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: माडीको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाट

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति। मिति यही ज्येष्ठ 2 गते शनिबार शनि जयन्ती पर्वकै दिन। शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।
1: तपाईँ उत्कृष्ट, तपाईँको विचार, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
2: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
3: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, 2-पीस 3-पीस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेट, अफिस टेबल, अफिस र्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
0: ग्रुप राइटर रामबाबु विक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 98550-83852, 98453-72852 र 98065-68852।

0: चलाएर झुई बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोक्तिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
0: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
2: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
3: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
2: सम्पर्क 9819 32811 र 9863573787।
4: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855563172 र 9852512206।
4: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान, विजय प्लेट दाना।
5: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
4: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820352012।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 40 4935 80 र 98 550 26 440
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा मतेको नमस्कार। बलात्कार र बालबालिका सम्बन्धी कसुरमा कड़ा सजायको व्यवस्था गर्न सरकारले संसदको आगामी अधिवेशनमा नयाँ विधेयक पेश गर्ने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जबरजस्तीकरणी यौजन्य हिंसा र बालबालिका सम्बन्धी जघन्य अपराधमा संलग्नहरूलाई कड़ा सजाय सुनिश्चित गर्न कानूनी संशोधनको प्रक्रिया अगाडि बढ़ेको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै मन्त्री गौतमले बलात्कार र बलात्कारपछि हुने हत्या जस्ता गम्भीर कसुरमा पीड़ितलाई शीघ्र न्याय प्रदान गर्न अपराध संहिता लगायतका कानूनमा देखिएका अवरोधहरू पहिचान गरिएको बताउनु भएको छ। कानूनमा रहेका क्षेत्रहरूलाई हटाएर दोषीलाई कानूनी कठघरामा ल्याउन र दण्ड सुनिश्चित गर्न सरकारले गृह कार्य गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ। चालू आर्थिक वर्षको 10 महिनाको अवधिमा सरकारले 11.5 खर्ब रूपियाँ भन्दा बढ़ी बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार हालसम्म 19.64 खर्ब रूपियाँको बजेट मध्ये 58.75% अर्थात 11.53 खर्ब रूपियाँ खर्च भएको हो। सरकारको दैनिक सञ्चालन र नियमित कार्यका लागि विनियोजित 11.80 खर्ब मध्ये 8.09 खर्ब रूपियाँ खर्च भएको छ। यो कुल चालू बजेटको 68% भन्दा बढ़ी हो। विकास निर्माण र पूर्वाधारमा गरिने पूँजीगत खर्च भने अझै निराशाजनक देखिएको छ। 4.07 खर्ब विनियोजन गरिएकामा 10 महिनामा जम्मा 1.09 खर्ब रूपियाँ मात्र खर्च भएको छ, जुन विनियोजित बजेटको झण्डै 27% मात्र हो। मध्यपूर्वको तनावका कारण बिटुमिन इन्धनको अभाव हुँदा निर्माण कार्य प्रभावित भए पूँजीगत खर्च कम भएको बताइएको छ। यता राजस्व संकलनतर्फ भने सरकारले लक्ष्यको तुलनामा कम सफलता पाएको छ। 14.80 खर्ब रूपियाँ राजस्व उठाउने लक्ष्य राखेको सरकारले हालसम्म 9.70 खर्ब रूपियाँ मात्र संकलन गर्न सकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। सगरमाथा आरोहणका क्रममा लेक लागेर एकजना आरोहीको ज्यान गएको छ। सोलु दुधकुण्ड नगरपालिका 7 का स्थायी बासिन्दा विजय घिमिरे विश्वकर्माको आज बिहान मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सगरमाथाको क्याम्प 1 क्षेत्रमा पुग्नुभएका घिमिरे आज बिहान करिब 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल उपचारका लागि बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभएको छ। ट्रेनी मार्फत आरोहणमा जानुभएका घिमिरेको शव हेलिकप्टर मार्फत लुक्ला पुर्याइएको छ। सपरीक्षणका लागि आजै काठमाडौँको त्रिवी शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

Just right. यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

0: खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: અવસરમાં સીઝીકા ટીવી એન્ડ હોમ અપ્લાયન્સીસ કો ખરીદમાં આકર્ષક કેશબેક તથા પક્કા ઉપહાર. ફ્રન્ટ લોડ વોશિંગ મશીનમાં 6 કેજી એરિયલ, ટોપ લોડ વોશિંગ મશીનમાં 2 કેજી એરિયલ, સેમી ઓટોમેટિક વોશિંગ મશીનમાં 1 કેજી એરિયલ, માઇક્રોવેવ ઓવનમાં કુકિંગ કીટ, એસીમાં ફ્રી ઇન્સ્ટોલેશન. નાગરિકતા ભય પુગ્છ, સીઝી એલેક્સ ઈએમઆઈ મારફત સજિલે ખરીદ કરી સકિન્છ.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आज विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापन विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्दैछ. राष्ट्रपाको पार्टी संसद सरकार समन्वय समितिले दिउँसो 3 बजे आयोजना गर्ने कार्यक्रममा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विविध विषयमा छलफल हुने महामन्त्री भूपदेव शाहले जानकारी दिनुभएको छ. कार्यक्रममा प्रमुख वक्ताका रूपमा विपद उत्थानशीलता विषयगत प्रमुख प्राविधिक सहायता तथा रणनीतिक सिकाई परियोजनाका प्रतिनिधि डाक्टर गौरव सागर दवाडीले अनुशिक्षण गर्नुहुनेछ. र काठमाडौँ उपत्यकामा पटक पटक ट्राफिक नियम उल्लङ्घन गर्ने 31 जना चालकको सवारी चालक अनुमति पत्र लाइसेन्स 6 महिनाका लागि निलम्बन गर्न सिफारिश गरिएको छ. काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले 16 पटकसम्म नियम मिच्ने ती चालकहरूको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो. बारम्बार कार्यवाहीमा पर्दा पनि अटेर गरी गल्ती दोहोर्याउने चालकहरूमाथि यो कदम चालिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले बताउनु भएको छ. लाइसेन्स निलम्बन परेका चालकहरूले 6 महिनासम्म कुनै पनि सवारी साधन चलाउन पाउने छैनन्. हौस् देशका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ. बिदा दिनुहोस्. नमस्कार.

0: मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी तुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
5: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
6: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-318-98, मोबाइल 98-512-40-934।
7: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी, फोन 0656-50-10-60।
9: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
10: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
11: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के, किनकि माडीको बसन्तपुर सुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97 45 23 91 63।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagar Phone 056-490-374 98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
2: माडीको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ। 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र दुना

कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति। मिति यही ज्येष्ठ 2 गते शनिबार शनि जयन्ती पर्वकै दिन। शनिधाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पा

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 5550 7070 र 0855 7073
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 भवन फोन 0556 4940 4935 80 र 98 5 50 26 40
3: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। नेपाली काँग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग पछिल्लो समय सम्वाद हुन नपाएको बताउनु भएको छ। धनगढ़ीमा शनिबार भएको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको सन्दर्भमा केही कुरा उठाउनु भएको छ, उहाँ स्वास्थ्य लाभ गरिराख्नु भएको छ, म स्वास्थ्य लाभको कामना गर्छु। पछिल्लो समयमा कुनै सम्वाद हुन सकेको छैन, पक्कै पनि कुनै समयमा सम्वाद होला। निवर्तमान सभापति देउवासँग पार्टीको संस्थागत सम्बन्ध र सम्मान रहने पनि उहाँले बताउनुभयो। गत सहित पहिलो साता देउबा सिंगापुरबाट हङकङ गएको उहाँको सचिवालयले बताएको थियो। उपचारको सिलसिलामा उहाँ हङकङ गएको उहाँको सचिवालयको भनाई छ। बलात्कार र बालबालिका सम्बन्धी कसुरमा कड़ा सजायको व्यवस्था गर्न सरकारले संसदको आगामी अधिवेशनमा नयाँ विधेयक पेश गर्ने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले जबरजस्तीकरणी यौनजन्य हिंसा र बालबालिका सम्बन्धी जघन्य अपराधमा संलग्नलाई कड़ा सजाय सुनिश्चित गर्न कानूनी संशोधनको प्रक्रिया अगाडि बढ़ेको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै मन्त्री गौतमले बलात्कार र बलात्कारपछि हुने हत्या जस्ता गम्भीर कसुरमा पीड़ितलाई शीघ्र न्याय प्रदान गर्न अपराध संहिता लगायतका कानूनमा देखिएका अवरोधहरू पहिचान गरिएको बताउनुभयो। चालू आर्थिक वर्षको 10 महिनाको अवधिमा सरकारले 11.5 खर्ब रूपियाँ भन्दा बढ़ी बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार हालसम्म 19.67 खर्ब रूपियाँको बजेट मध्ये 68.75% अर्थात 11.53 खर्ब रूपियाँ खर्च भएको छ। सरकारको दैनिक सञ्चालन र नियमित कार्यका लागि विनियोजित 11.80 खर्ब मध्ये 8.09 खर्ब रूपियाँ खर्च भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: दिनमा क्याशब्याक तथा स्योर शर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर वन टिसिएल, इन्सपायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सगरमाथा आरोहणका क्रममा लेक लागेर एकजना आरोहीको ज्यान गएको छ। सोलु दुधकुण्ड नगरपालिका ओडा नम्बर 7 का स्थायी बासिन्दा विजय घिमिरे विश्वकर्माको आज बिहान मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सगरमाथाको क्याम्प एक क्षेत्रमा पुग्नुभएका घिमिरे आज बिहान करिब 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल उपचारका लागि बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो। ट्रेक नेपाल कम्पनी मार्फत आरोहणमा जानुभएका श्री घिमिरेको शव हेलिकप्टर मार्फत लुक्ला पुर्याइएको छ। शव परीक्षणका लागि आजै काठमाडौँको तिर्वी शिक्षण अस्पताल ल्याउने तयारी पनि भइरहेको छ। काठमाडौँ उपत्यकामा पटक पटक ट्राफिक नियम उल्लंघन गर्ने 31 जना चालकको सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स 6 महिनाका लागि निलम्बन गर्न सिफारिश गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले 16 पटकसम्म नियम मिच्ने ती चालकहरूको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागलाई पत्रचार गरेको हो। बारम्बार कार्यवाहीमा पर्दा पनि अटेर गरी गल्ती दोहोराउने चालकहरूमाथि यो कदम चालिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले बताउनु भएको छ। अवस्थ यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्।

0: हेलो
1: हेलो बुढी के छ खबर?
0: ठिकै छ, चलेकै छ।
1: ल भिडियो अन गर्दा तलाई हेरम।
0: भिडियो अनै छ त, देख्नु भएन र?
1: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
0: माडीको नेट यस्तै त हो नि।
1: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
0: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-028-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
3: सम्बन्ध सधैँ फरिकलाई साथमै राखौं। टेकमाइललाई
4: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज नै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
5: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
4: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
6: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
2: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
6: सम्पर्क 98-119-32811 र 98-56-73-77-687।
7: बोइलर
0: लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98-550-63-172 र 98-452-12-206।
0: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
2: माडीको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ। 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला साथमा नगर स्तरीय भजन र

कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति। मिति यही ज्येष्ठ 2 गते शनिबार शनि जयन्ती पर्वकै दिन। शनिधाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।

0: नवीकरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
4: आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0556 95 174, मोबाइल 98 550 50 934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ सितोन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-496-74-95-510-66-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6553-98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 3 o'clock. अहिले 3 बजे को
4: In solutions.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। एसीईको नतिजा पर्सि मङ्गलबारसम्म सार्वजनिक गर्ने तयारी। पहिलोपल्ट परीक्षा सकिएको 1 महिनामै नतिजा आउँदै। चालु आर्थिक वर्षको 10 महिना सकिन लाग्दा 11.5 खर्ब बजेट खर्च, पुँजीगत खर्च 27% भन्दा पनि कम। काठमाडौँ उपत्यकामा 9 महिनामा 4,500 गाडी दुर्घटना, 174 जनाको ज्यान गयो। ट्राफिक जाँचमा कडाई गर्दा झन्डै 1 महिनामै 86,000 भन्दा धेरै चालक कारवाहीमा। भारतको तमिलनाडुको मुख्यमन्त्रीमा थलापति विजयको शपथ। मञ्चमै 3 आदेशमा हस्ताक्षर, हरेक घर परिवारलाई 200 युनिट बिजुली निशुल्क उपलब्ध गराउने। र क्रिकेट अस्ट्रेलियामा सङ्कट, 5 खेलाडीले अझै केन्द्रीय सम्झौता हस्ताक्षर नगरेका प्रतिवेदन सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पर्सि मङ्गलबार अर्थात् वैशाख 29 गतेसम्म नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 सूचना अधिकारी लक्ष्मी मरासिनले जानकारी दिनुभयो। कार्यालयले यसअघि नै 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक 1 महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गरिएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएमा जिल्ला तहमा गरिएको छ। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइटहरू सहितको सूची सार्वजनिक गरेको छ, जसअनुसार एसएमएस, आइभीआर र विभिन्न वेबसाइटहरूबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्ट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 कल, एसएमएस र युएस डी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाएको सूचनामा भनिएको छ। चालु आर्थिक वर्ष 2082-83 10 महिना सकिन लाग्दा सरकारले 11,53 अर्ब रुपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि ल्याएको 19,64 अर्ब बजेटमध्ये 58.75% खर्च भएको हो। चालु शीर्षकमा विनियोजित 11,80 अर्ब मध्ये 8,09 अर्ब अर्थात् 68.04% खर्च भएको छ। पुँजीगत तर्फ भने 4,07 अर्ब विनियोजन मध्ये 1,09 अर्ब अर्थात् 26.87% मात्रै खर्च भएको छ। यसपटक पनि सरकार पुँजीगत खर्चमा कमजोर देखिएको छ। नवयुवा आन्दोलन र मध्यपूर्वको तनाव लगायत कारण खर्च कमजोर भएको बताइन्छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ्दा कामको गुणस्तर घट्ने र अनियमितताको जोखिम बढ्ने चर्चाका बीच यसपटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ। यसैबीच सरकारले चालु आर्थिक वर्ष 14,80 अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म 9,70 अर्ब मात्रै संकलन भएको छ। काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षको 9 महिनाको अवधिमा 4,631 गाडी दुर्घटना भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ती दुर्घटनामा 174 जनाको ज्यान गएको छ। प्रहरीका अनुसार साउनदेखि चैत मसान्तसम्म भएका दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने मध्ये 7 जना 16 वर्ष मुनिका रहेका छन्। 16-35 वर्ष उमेर समूहका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका ट्राफिक प्रहरले जनाएको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरले काठमाडौँ उपत्यकामा जाँचमा कडाई गरेको छ। जाँड रक्सी खाएर गाडी चलाउनेदेखि अरू ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कारबाहीलाई तीव्रता दिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विवरण अनुसार चैत 13 गते पछिको झण्डै 1.5 महिनामै 86,000 भन्दा बढी चालकलाई कारबाही गरेको छ। उनीहरूबाट 6,39,28,585 रुपियाँ राशि संकलन भएको ट्राफिक प्रहरीले बताएको छ। सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर 1 जनाको ज्यान गएको छ। सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 7 विजय घिमिरे विश्वकर्माको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुगेका आरोही घिमिरे बिहान 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल आधार शिविरतर्फ फर्काउने क्रममा बाटोमै ज्यान गएको हो। यसअघि पनि सगरमाथाको चुचुरो चुमिसक्नुभएका घिमिरे पछिल्लो समय आरोही गाइडको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो। यसैबीच पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा मा आरोहणको सिजन सुरु हुने क्रममा छ। डोरी टाग्ने टोलीले चौथो शिविर भन्दा माथि साउथ कोलसम्म बाटो बनाइसकेका छन्। केही दिनमै बाटो खुलाउने काम पूरा हुने विभागको विश्वास छ। अहिले आरोहीहरू बाटो र मौसम खुल्ने प्रतीक्षामा रहेका छन्। यस वर्ष सगरमाथा आरोहणका लागि 62 देशका 492 जनाले अनुमति दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौँ।
1: घर बाहिर भेटघाटका बेला हावाहुरी चल्दा भागदौड नगरौँ, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौँ।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौँ।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षण सम्बन्धी चेतनामूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय अर्गानिया दिवस मनाइँदैछ। यो विशेष वनस्पति, कृषि, जैविक विविधता, दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ। अर्गान मुख्यतः मोरक्कोमा पाइन्छ। यसबाट उत्पादन हुने अर्गान तेल स्वास्थ्य, सौन्दर्य तथा पोषणका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। साथै अर्गान वनले स्थानीय समुदायको जीविका आर्जन, वातावरण संरक्षण तथा महिला सशक्तिकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। विदेशको खबर, तमिल चलचित्र जगतका सुपरस्टार थलापति विजयका नामले चिन्ने 51 वर्षीय सी जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिनुभएको छ। मास्टर बिस्ट र लियो जस्ता चलचित्रबाट करोडौं दर्शकको मन जितेका विजय अभिनयलाई छाडेर राजनीतिमा प्रवेश गर्नुभएको हो। आज चेन्नईको नेहरू रंगशालामा आयोजित भव्य समारोहमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले उहाँलाई शपथ गराउनुभयो। विजयले शपथ लिएसँगै तमिलनाडुमा झण्डै 6 दशकदेखि पालै पालो सत्ता चलाउँदै आएका डीएमके र AIADMK को राजनीतिक वर्चस्व पनि सकिएको छ। विजयको तमिल लगा भेट्री कडगम पार्टीले 234 सदस्यीय विधानसभामा 108 सिट जितेको छ भने अन्य दलको सहयोगमा 120 सिटको समर्थन छ। शपथपछि विजयले तत्काल 200 युनिटसम्म बिजुली, निशुल्क बिजुली, लागू औषध नियन्त्रण र महिला सुरक्षा सम्बन्धी 3 आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। अब खेल खबर, घरेलु T20 क्रिकेट लिग बिग बास लिग BBLलाई निजीकरण गर्ने प्रयास असफल भएपछि क्रिकेट अस्ट्रेलियाभित्र थप अशान्ति छाएको छ। कोड स्पोर्ट्सको प्रतिवेदन अनुसार अस्ट्रेलियाका टेस्ट र एक दिवसीय कप्तान प्याट कमिन्स सहित 5 खेलाडीले अझैसम्म आफ्नो नयाँ केन्द्रीय सम्झौतामा हस्ताक्षर गरेका छैनन्। क्रिकेट अस्ट्रेलियाले प्रस्ताव गरेको आर्थिक शर्तहरूसँग असन्तुष्टि जनाएर वा नो अब्जेक्सन सर्टिफिकेट NOC मार्फत विदेशी फ्रेन्चाइज लिगहरूमा खेल्नका लागि थप स्वतन्त्रताको चाहना राखेर सम्झौता हस्ताक्षर नगरेका हुन सक्ने प्रतिवेदनले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले प्याट कमिन्सलाई झण्डै 12 मिलियन अस्ट्रेलियन डलर बराबरको 3 वर्षको सम्झौताको प्रस्ताव गरेको कुरा बाहिर आएपछि यो विषय अझ संवेदनशील बनेको छ। यो प्रस्तावबाट धेरै खेलाडीहरू निराश भएका प्रतिवेदनमा उल्लेख छ। चार भन्ज्याङभित्रको खबर सुरु गर्नु अघि नेपाल खबर मैले समका मुख्य खबर फेरि एकपटक। एसीईको नतिजा पर्सि मंगलबारसम्म सार्वजनिक गर्ने तयारी। पहिलोपल्ट परीक्षा सकिएको एक महिनामै नतिजा आउँदै चालु आर्थिक वर्षको दस महिना सकिन लाग्दा 11.5 खर्ब बजेट खर्च, पुँजीगत खर्च 27% भन्दा पनि कम। काठमाडौँ उपत्यकामा 9 महिनामा 4,500 गाडी दुर्घटना, 174 जनाको ज्यान गयो। ट्राफिक जाँचमा कडाई गर्दा झन्डै 1 महिनामै 86,000 चालक कारवाहीमा। भारतको तमिलनाडुको मुख्यमन्त्रीमा थलापति विजयको शपथ, मञ्चमै 3 आदेशमा हस्ताक्षर, हरेक घर परिवारलाई 200 युनिट बिजुली निशुल्क उपलब्ध गराउने। र क्रिकेट अस्ट्रेलियामा संकट, 5 खेलाडीले अझै केन्द्रीय सम्झौता हस्ताक्षर नगरेका प्रतिवेदन सार्वजनिक।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: साली नदीको शिर,
8: मणिचूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भेटभाडबाट टाढा,
8: सहरबाट नजिकै।
7: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
8: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
10: घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको

विभिन्न ठाउँहरूबाट विभिन्न मितिमा हराएका मोटरसाइकल र स्कुटर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेला पारेर धनीलाई हस्तान्तरण गरेको हो। एउटा झन्डै 30 लाख मूल्य पर्ने मोटरसाइकल समेत भेट्टाएर धनीलाई हस्तान्तरण गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी हेमराज अधिकारीले जानकारी दिनुभयो। बबरमालबाट हराएको अप्रिला कम्पनीको झन्डै 30 लाख रुपियाँ पर्ने मोटरसाइकल फेला पारेर बुझाएको हो। गाडी चोरी गर्ने क्रम बढेको भन्दै ट्राफिकले व्हील लक गराउन जीपीएस तथा साइरन जोड्न समेत धनीलाई अनुरोध गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 9 पशुपति राम मन्दिर नजिकै ह्यान्ड ग्रेनेड भेटिएको छ। 36 ह्यान्ड ग्रेनेड तीन थान फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार राम मन्दिर नजिकै जङ्गल क्षेत्रमा व्यवहारिसी अवस्थामा भेटिएको ग्रेनेड सेनाको टोलले डिस्पोज गरेको छ। घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान थालेको छ। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 9 गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ। मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राय माझीले गैराति मन्दिरको भेटिराखेको बाकस चोरी भएको जानकारी दिनुभयो। आज बिहान पूजा गर्ने क्रममा पुजारीले भेटेको बाकस नदेखेपछि खोजी गर्दा कतै नपाएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। बाकस महाशिवरात्रि पर्वपछि नखोलिएकाले त्यसमा झन्डै 8-10 लाख रुपियाँ रहेको अनुमान छ। चलचित्र लाली बजार विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। आफ्नो समुदायको मान मर्दन र चरित्र हत्या हुने गरी फिल्म लाली बजार निर्माण गरेको भन्दै वादी समुदायका प्रतिनिधिहरूले आज प्रदर्शन गरेका हुन्। वादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक रम फैलाउन खोजेको आरोप लगाउँदै उनीहरूले चलचित्रको निर्माण र प्रदर्शन तुरुन्त रोक लगाउन माग गरेका हुन्। प्रदर्शनमा सहभागी अधिकार कर्मीहरूले वादी जातिको सम्मान कायम गर लाली बजार चलचित्र बन्द गर लेखेका ब्यानर र प्ले कार्डहरू प्रदर्शन गरेका छन्। चलचित्रमा प्रयोग गरिएका दृश्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको उनीहरूको तर्क छ। र काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि गाडीको जाँचलाई तीव्रता दिएको छ। विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा उपत्यकाका विभिन्न ठाउँमा गुड्ने गाडीको नियमित प्रदूषण जाँच गर्दै आएको हो। उपत्यकामा वायुको गुणस्तर सुधार गर्ने उद्देश्यले सडकमा गुडिरहेका गाडीले तोकिएको मापदण्ड पालना गरे नगरेको यकिन गर्न यो अभियान सञ्चालन गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। प्रदूषण जाँचका क्रममा सरकारले तोकेको मापदण्ड पूरा नगर्ने गाडीलाई प्रहरीले तत्काल कारबाहीको दायरामा ल्याउने गरेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। एसीईको नतिजा पर्सि मङ्गलबारसम्म सार्वजनिक गर्ने तयारी। पहिलोपल्ट पढिसकेको एक महिनामै नतिजा आउँदै चोरी भएका 65 मोटरसाइकल फेला पारेर धनीलाई हस्तान्तरण। व्हील लक लगाउन जीपीएस तथा साइरन जोड्न ट्राफिक प्रहरीको आग्रह। र लाली बजार चलचित्र विरुद्ध वादी समुदाय आन्दोलित। प्रतिबन्धको माग गर्दै माइती घरमा प्रदर्शन। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउनु।

Kasarian 99.1 समयको ख्याल राखौं। 4 बज्यो।

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले कानून दिवसको अवसरमा दिएको अभिव्यक्तिप्रति कड़ा आपत्ति जनाउनु भएको छ। पार्टीका सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले न्यायालयले राजनीति नगर्न र काम गरेर देखाउन चुनौती दिनुभएको हो। प्रधान न्यायाधीश सिफारिश प्रक्रिया परम्पराभन्दा बाहिर गएर असंवैधानिक भएको भन्दै भइरहेको आलोचनाको जवाब दिँदै लामिछानेले 6 जनाको नाम सिफारिश गरिनु भागभण्डा रोक्ने प्रयास भएको बताउनुभयो। लामिछानेले कायम प्रधान न्यायाधीश मल्लको टिप्पणी प्रति लक्षित गर्दै आफूमाथि रिस पोख्ने भए सजाय भोग्न तयार रहेको बताउनु भएको छ। प्रशिक्षणको समापनमा लामिछानेले राष्ट्रपाका मन्त्री र सांसदलाई निर्धक्क भएर काम गर्न निर्देशन दिनु भएको छ। सरकारले चालेका कतिपय कदम र अध्यादेशका बारेमा प्रश्न उठ्ने गरे तापनि ती सबै जनताको हितमा रहेको उहाँको दावी छ। आफूहरू सत्ताका लागि मात्र नभई एउटा नयाँ विद्रोह र इतिहास लेख्न राजनीतिमा आएको लामिछानेले स्पष्ट पार्नुभयो। हिजोको दिनमा ट्र्याक बाहिर रहेको देश अहिले ट्र्याकमा आइरहेको दावी गर्दै सभापति लामिछानेले राष्ट्रपाले देश झोक्ने कुनै पनि काम नगर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। सरकारले निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने निर्णय गरेसँगै कर्मचारी संगठनले यसको प्रतिवाद शुरू गरेका छन्। आफूहरूमाथि लगाइएको बन्देजलाई असंवैधानिक र अन्तर्राष्ट्रिय श्रम कानून विपरीत भन्दै कर्मचारीले अन्तर्राष्ट्रिय श्रम संगठनमा उजुरी दर्ता गराएका हुन्। नेपालमा क्रियाशील सम्पूर्ण ट्रेड युनियन संगठनको तर्फबाट उजुरी दिएको विघटित नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहालले जानकारी दिनुभयो। सरकारले गत साता जारी गरेको अध्यादेशले ट्रेड युनियन अधिकार खोसेको हुनाले कानूनी र अन्तर्राष्ट्रिय उपचार खोजिएको उहाँले बताउनु भएको छ। झापामा जंगली च्याउ खाँदा एकै परिवारका 11 जना बिरामी परेका छन्। आज बिहान 12 दशी गाउँपालिका 2 बुट्टाबारीका तेज बहादुर खवासको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा स्वास्थ्यमा गम्भीर समस्या देखा परेको हो। बिरामी पर्नेहरूमा 50 वर्षीय कमला माया खवास, 31 वर्षीय दिल्ली खवास, 20 वर्षीय अनिता खवास र 8 जना बाल बालिका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काका अनुसार च्याउ खाए लगत्तै परिवारका सबै सदस्यमा बान्ता हुने र टाउको दुख्ने जस्ता लक्षण देखिएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

ब्याग तथा सियोर सर्ट गिफ्ट वासिङ मसिनमा 6 केजी एरियल म्याजिक डिसवासरमा वासिङ ट्याब्लेट एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ सहज EMI मार्फत खरिद गर्न सकिन्छ

0: Macintosh.
1: Yo ho Nepali Radio.
2: Yo awaz ho Nepali Radio Network ko. Utapai sundar hunuhuncha Nepali khabar.
3: अब बाँकी खबर. भरतपुर स्थित बीपी कोइराला स्मृति क्यान्सर अस्पतालमा नियम विपरीत आवास गृह कब्जा गरेर बसेका कर्मचारीले आवास छाड्न अठेर गरेका छन्. अस्पताल प्रशासनले गत वैशाख 16 गते नै सूचना जारी गरी तत्काल आवास खाली गर्न निर्देशन दिए पनि कर्मचारीले त्यसलाई व्यवस्था गरेका हुन्. अस्पतालको नियम अनुसार 25 किलोमिटरको परिधिभित्र निजी घर भएका कर्मचारीलाई सरकारी आवास सुविधा उपलब्ध गराइँदैन. तर सोही परिधिभित्र घर भएका कतिपय कर्मचारी वर्षौंदेखि अस्पतालकै आवासमा बसिरहेका छन्. र मादक पदार्थ सेवन गरेर गाड़ी चलाउने कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलाई प्रहरीले 1,000 रूपियाँ जरिवाना तिराएको छ. शनिबार राति मोहना पुन अतरिया 6 लेन सड़कको गेटामा उनले चलाएको सरकारी गाड़ी अनियन्त्रित भई रेलिङमा ठोकिएको थियो. मेयर स्वयंले मदिरा सेवन गरेको स्वीकार गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले उनलाई मापसे र लापरवाही अन्तर्गत 1,000 रूपियाँ जरिवाना तिराएको हो. अवस्था अहिलेका लागि काठमाडौँमा रेडियो एन

0: झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
2: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
1: सम्पर्क 98119 32811 र 98653773787
3: बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
2: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12206
3: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 98459064977 र 98020235212
5: तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानि होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
6: ए मेरो प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: प्रोप्राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73099 98074 46182 र 98491 95225

0: हार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन।
1: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले

0: नाम उस्तैका एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440। बाढीको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र

कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति। मिति यही ज्येष्ठ 2 गते शनिबार शनि जयन्ती पर्वकै दिन। शनिधाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 भन। फोन 0556 4940 4935 80 र 98 550 26 440।
3: It's 6 o'clock. अहिले 6 बजेको छ।
4: नालो रेडियो नेटवर्क अहिले बेलुकीको 6 बज्यो।
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
5: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि, भोलि दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत हुने,
0: चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा सरकारको बजेट खर्च 11.5 खर्ब मात्रै, पुँजीगत खर्च 27% भन्दा पनि कम,
1: भोलि र पर्सि हावाहुरी सहित आउँदो बिहिबारसम्म वर्षाको सम्भावना, आउँदो मनसुनमा वर्षा कम हुने प्रक्षेपणले कृषि उत्पादन र प्राकृतिक सन्तुलनमा चुनौती।
2: कृषिमा चाहिँ एकदमै छिटो देखिहालिन्छ त्यसको असर चाहिँ, पानीका खानहरू होइन वर्षा नहुने भइसकेपछि हाम्रो दैनिक जनजीवनमा पनि त्यसले असर गरि नै हाल्छ।
0: मध्य पूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले अरबौं डलर नाफा कमाए, कम्पनीहरूको नाफामा थप कर लगाउनु पर्ने माग बढ्दो,
1: र काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक, आइपीएलमा चेन्नई लखनऊले दिएको 204 रनको लक्ष्य पछ्याउँदै। विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
3: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौं।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
3: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ। यस्तै भोलि नै सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। भोलि दिउँसो 4 बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो 4:15 अघि नै उपस्थित हुन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठक बस्नेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश गर्नुका साथै सरकारबाट जारी भएका अध्यादेशहरू पेश गर्ने कार्यसूची पनि छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 3 र अरू 5 मन्त्रीहरूले 1-1 अध्यादेश पेश गर्नुहुने कार्यसूची रहेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुकुम्बासीको समस्या स्थायी रूपमा समाधान गर्ने बताउनु भएको छ। ललितपुरमा पार्टीका सांसदका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सरकारले सुकुम्बासी बस्ती हटाउन चालिएको कदमबाट कोही आत्तिन नपर्ने र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा दिलाएर छाडिने बताउनुभयो। खोलाको छेउमा अव्यवस्थित तथा असुरक्षित ढंगले बसेका र गैर कानूनी रूपमा हडपिएको अवस्थामा मात्र कदम चालेको र त्यसबाहेक कसैले आत्तिनु नपर्ने उहाँको भनाइ छ। सुकुम्बासी समस्या पुराना राजनीतिक दलहरूले भोट बैंकका रूपमा प्रयोग गर्न खडा गरिएको आरोप लगाउँदै लामिछानेले आफूहरू समाधानमा लागेको र देशलाई ट्र्याकमा ल्याउने कोशिश गरिरहेको बताउनुभयो। सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै उहाँले विकास निर्माणलाई द्रुत गतिमा अगाडि बढाउन आवश्यक नीति नियमका आधारमा अध्यादेश ल्याउनु परेको स्पष्ट पार्नुभयो। उहाँले पार्टीका सांसदहरूलाई गुटबन्दीमा नलाग्न पनि निर्देशन दिनुभयो। प्रधान न्यायाधीश सिफारिश बारे प्रतिक्रिया दिँदै लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्य मध्येबाट एकजनालाई सिफारिश गरेको विषयलाई सड़क बहस बनाउन नहुने बताउनुभयो। संवैधानिक परिषदमा बहुमतले एकजनालाई सिफारिश गर्नु कसरी असंवैधानिक हुन्छ भन्ने प्रश्न गर्दै उहाँले पुरानै अभ्यास कायम राखिएको भए परिषदमा भागभण्डाकै खेल चलिरहने टिप्पणी गर्नुभयो।
0: मध्य प्रदेशका सत्तारूढ चार दलले कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। जनमत पार्टीले समर्थन फिर्ता गरेपछि बसेको सत्तारूढ चार दलको बैठकले मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत दिने निर्णय गरेका हुन्। कांग्रेस जसपा नेपाल नेपाली कम्युनिष्ट पार्टी नेकपा र लोसपा नेपालको बैठकपछि विज्ञप्ति निकालेर उनीहरूले यथाशीघ्र चाँडो विश्वासको मत लिने निर्णय गरेका हुन्। जनमतले यही वैशाख 22 गते सरकारबाट समर्थन फिर्ता लिएको थियो। यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकारका नीति तथा कार्यक्रम आउँदो बजेट र नेतृत्वबारे पार्टीको चासो रहेको र यसमा छलफल चलिरहेको बताउनु भएको छ। धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेशको नीति तथा कार्यक्रम आउँदो बजेट र नेतृत्वबारे उपसभापति विश्वप्रकाश शर्माले नेकपा एमाले लगायत दलहरूसँग संवाद गर्नुभएको बताउनुभयो। सात प्रदेशमध्ये छवटामा कांग्रेस र एमाले सहकार्यमा सरकार छ भने मधेसमा माओवादी सहित मधेसवादी दलहरू सम्मिलित सरकार छ। अहिले रहेका प्रदेश सरकारहरूलाई निरन्तरता दिने उहाँको संकेत छ। यसैबीच नेपाली कांग्रेसले देशका सबै वडा कार्य समितिहरूले क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधि गर्ने काम गरिरहेको बताएको छ। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति निकालेर क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधि गर्ने काम वडाहरूमा उत्साहपूर्ण रूपमा भइरहेको बताउनुभयो।
1: चालू आर्थिक वर्ष 2082-83 को 10 महीना सकिन लाग्दा सरकारले 11,53 अर्ब रुपैयाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याइएको 19,64 अर्ब बजेट मध्ये 58.75% खर्च भएको हो। चालू शीर्षकमा विनियोजित 11,80 अर्ब मध्ये 8,09 अर्ब अर्थात 68.04% खर्च भएको छ। पुँजीगत तर्फ भने 4,07 अर्ब विनियोजन मध्ये 1,09 अर्ब अर्थात 26.87% मात्र खर्च भएको छ। यसपटक पनि सरकार पुँजीगत खर्चमा कमजोर देखिएको छ। नवयुवा आन्दोलन र मध्य पूर्वको तनाव लगायतका कारण खर्च कमजोर भएको बताइन्छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ्दा कामको गुणस्तर घट्ने र अनियमितताको जोखिम बढ्ने चर्चाका बीच यसपटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ। यसैबीच सरकारले चालू आर्थिक वर्ष 14,80 अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म 9,70 अर्ब मात्र संकलन भएको छ।
0: यसैबीच राष्ट्रिय योजना आयोगले विभिन्न 8 सड़क आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरेको छ। आयोगको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढ़ी खुटिया दिपाइल चैनपुर उरै भन्ज्याङ सड़क खुलालु सल्ली सल्ला सड़क र त्यस अन्तर्गत 6 पुल कर्णाली करिडोरको उत्तरखण्ड हिल्सा सिमिकोट सड़क लेले भारदेव चन्द्रपुर ठूला दुर्लुङ सड़क भेरी करिडोर अन्तर्गत जाजरकोट दुनै मरिम तिन्जे धो रिम्ना सड़क खण्डका 14 पुल रोल्पामा रहेको शहीद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिश गरेको हो। भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुवर्षीय स्रोत सहमतिका लागि 9,90 करोड़ रूपियाँ प्रस्ताव भएको थियो। शहरी विकास मन्त्रालय अन्तर्गत विभिन्न 53 आयोजनाका लागि 3,81,07,00,000 बहुवर्षीय स्रोत सहमतिका लागि सिफारिस गरेको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पश्चिम मंगलबार अर्थात वैशाख 29 गतेसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो। कार्यालयले यसअघि नै 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक 1 महिनामा नतिजा सार्वजनिक गर्नको लागि सम्बन्धित सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गरिएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएमा जिल्ला तहमा गरिएको हो। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइट सहितको सूची समेत सार्वजनिक गरेको छ, जस अनुसार एसएमएस, आईभीआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्ट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 कल, एसएमएस र यूएसएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाइएको सूचनामा भनिएको छ। यस पटकको एसएईमा नियमित र स्तर वृद्धितर्फ गरी 512,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मनसुनमा कम पानी पर्दाका जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0 54 94 33 4 93 5 55।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संघीय संसदको बजेट अधिवेशन भोलिदेखि भोलि दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने, चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा सरकारको पुँजीगत बजेट खर्च 27% भन्दा पनि कम, सुकुमवासीको समस्या स्थायी रूपमा समाधान गर्ने राष्ट्रपति सभापति रवि लामिछानेको दावी, मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने सत्तारूढ 4 दलको निर्णय, एसीईको नतिजा पर्सि मंगलबारसम्म सार्वजनिक हुने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागहरूमा साधारणतया बादल तथा देशका बाँकी भूभागहरूमा पनि आंशिक बादल लागिरहेको छ। कोशी र बागमती प्रदेशका सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ लगायतका हिमाली पहाड़ी जिल्लाहरूमा र लुम्बिनी प्रदेशको रूकुम पूर्व आसपासका जिल्लामा पनि मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। आज यी र आसपासका क्षेत्रहरूमा थप पानी पर्न सक्ने देखिएको मौसम पूर्वानुमान महाशाखा जनाएको छ। यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। स्थानीय र पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभावका कारण यो हप्ता पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बितेका 2 हप्तामा पनि देशका धेरै जसो ठाउँमा पानी परेको थियो। यो हप्ता पर्ने पानी अलि छिटो अवधिको हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान पनि छ। भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरी पनि चल्नेछ। यो हप्ता तराईका केही ठाउँमा समेत मेघगर्जन, चट्याङ, असिना हावाहुरी सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
0: यसैबीच यस वर्षको मनसुनमा सरदर भन्दा कम वर्षा हुने अनुमान भएसँगै कृषि उत्पादनदेखि खाने पानी, स्वास्थ्य र प्राकृतिक प्रणालीसम्म विभिन्न क्षेत्रमा असर पर्ने चिन्ता बढेको छ। अर्थतन्त्र

0: वर्षा कम हुने बित्तिकै खडेरी पर्छ भन्ने अनुमान हुने भयो, खडेरी पर्दाखेरि चाहिँ कुन कुन क्षेत्रमा कस्तो असर पर्छ?
1: सबभन्दा पहिला चाहिँ कृषिमा चाहिँ एकदमै छिटो देखिहालिन्छ त्यसको असर, चाहिँ पानीका स्रोतहरू, मुहानहरू होइन, समग्र क्षेत्रमै भन्नुपर्छ, यसले नछुने क्षेत्र चाहिँ हुँदैन लगभग हाम्रो दैनिक जनजीवन होइन, किनभने वर्षा नहुने अनि लामो समय खडेरी बस्ने भइसकेपछि हाम्रो दैनिक जनजीवनमा पनि त्यसले असर गरि नै हाल्छ, शान्ति कुरा गरिन्छ होइन, बढी पानी चाहिने हो त्यति बेला चाहिँ नभएको खण्डमा चाहिँ लामो समय चाहिँ खडेरी जस्तो स्थिति बस्ने होइन, अनि फेरि वर्षा हुने यो चाहिँ अब देखिया छ होइन। अब यो वर्ष पनि हामीले त्यही अनुसार चाहिँ अब प्लान गर्नुपर्ने हुन्छ कृषिको क्षेत्रमा पनि, विस्तृत चाहिँ अब कृषिबाटै आउँछ होइन। अब अहिले हामीले अब जेनरल भन्दाखेरि चाहिँ अब कम होइन धान अब कम फल्ने, अब त्यस्तै क्रपलाई पनि अलिकति स्ट्रेस हुने होइन, इन्टिस्ट्रेस हुने, पानी नै कम भइसकेपछि त त्यसले त असर नै गर्छ
0: सर्वसाधारणको जीवन दैनिक जीवनमा पार्ने प्रभावको विषय।
1: पानीका मुहानहरू सुक्ने हुन्छ होइन, अब ड्रिङ्क अब खाने पानी पनि अलिकति यो मुहानै सुकेपछि त सर्टेजै भनौँ होइन, पानी अब रिचार्ज हुनेदेखि लिएर होइन भूमिगत जल स्रोतहरू रिचार्ज हुने यो सबै चाहिँ मनसुनमै हुने भएर समग्र क्षेत्रलाई नै यसले असर गर्ने हुन्छ, किनभने लामो समयसम्म खडेरी पर्ने एकैचोटि अब फेरि वर्षा हुने हामीले त्यो चिज पनि भुल्नु हुँदैन होइन। पछिल्लो अवस्थामा चाहिँ यो क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ अब मनसुनभित्र पनि एउटा एक्टिभ पिरियड र ब्रेक पिरियड हुन्छ होइन, ब्रेक पिरियडलाई चाहिँ अलिकति लामो बनाइदिने, जस्तै एक महिनामै खडेरीको स्थिति रह्यो भने त त्यसले त सबै क्षेत्रहरूलाई नै असर गर्ने हुन्छ, अनि फेरि पछि वर्षा आउने, एउटा हामी पानीको फेजमा गइसकेपछि फेरि अचानक चाहिँ अर्को फेजमा चाहिँ हामीले छिर्नुपर्ने हुन्छ होइन, त्यसले चाहिँ सबै क्षेत्रहरूलाई नै असर गर्छ। जस्तै अब खडेरी हुन्छ भनेपछि अब क्रपको रेजिस्टेन्सहरू होइन, ए ड्राफ्ट रेजिस्टेन्ट क्रपहरू चाहिँ अब छनौट गर्ने होइन, उसको लुको चाहिँ हामीले दिइरहेको होइन, यो अवस्था पनि रहेको छ होइन, प्लानिङहरू चाहिँ लगभग अब नेपाल सरकारले पनि गरिरहेकै अवस्था छ, किनभने यसमा चाहिँ हामीले गर्न सक्ने भनेको चाहिँ अनुकूलनका कार्यक्रमहरू नै हो, त्यही भएर नेपाल सरकारले पनि त्यही अनुसार सबै क्षेत्रमा कृषि क्षेत्रले आफ्नै प्लानिङहरू गरेको छ होइन, अब विभिन्न वाटर सेक्टरहरूले पनि आफ्नै प्लानिङ गरेको छ होइन, यो सबै क्षेत्रहरूले चाहिँ अब हाइड्रो पावर भयो सबै क्षेत्रहरूले चाहिँ कसरी चाहिँ अब यो एडाप्ट गर्ने होइन, किनभने अब हामीले ल्याउने कार्यक्रमहरू भनेको त अनुकूलनकै कार्यक्रमहरू हुन् होइन।
2: हुनुहुन्थ्यो मौसमविद विभूति पोखरेल, नेपाल दर्पणमा खबरकै सिलसिला। झापामा जंगली च्याउ खाएर एकै परिवारका 11 जना बिरामी परेका छन्। पारदर्शी गाउँपालिका वडा नम्बर 2 बट्टाबारीका तेजबहादुर खवासको परिवारले बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन्। जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले बताउनुभयो। बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगेकामा प्रारम्भिक उपचारपछि 9 जनालाई दमकमा रहेको अस्पतालमा थप उपचारका लागि पठाएको खड्काले बताउनुभयो। यसैबीच प्रहरीले जंगली च्याउ खाँदा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ।
3: चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 4 रहेको चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि बिरामी हुनेको संख्या 93 जना पुगेको छ। बिरामी मध्ये 50 जना विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी परीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो। उहाँका अनुसार गएको बुधबार भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। घटनापछि प्रहरीले पार्टी प्यालेसका 2 जनालाई पक्राउ गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले थप अध्ययन गरिरहेको प्रहरी उपरीक्षक पुरीले जानकारी दिनुभयो। डिभिजन कार्यालय प्रमुख प्रमोद चन्द्र पौडेलले चिकित्सकले विषाक्त खानाका कारण बिरामी भएको मौखिक रूपमा जनाएका र बाँकी विषयमा आफूहरूले अनुसन्धान गर्ने बताउनुभयो। बिरामीमा उक्त रक्तचाप, कडा ज्वरो र पखालाको लक्षण देखिएको जनाइएको छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा।

0: वेबसाइट दृष्टि आई डॉट ओआरजी फोन नंबर 01-5242-5523 के तपाईं ढाड कम्मर घुडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ
1: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
0: हाम्रा सेवाहरू
1: ओपिडी सेवा
0: विशेषज्ञ ओपिडी सेवा
1: निशुल्क औषधि वितरण
0: सशुल्क फार्मेसी सेवा
1: फिजियोथेरापी सेवा
0: अकुपंचर सेवा
1: योग परामर्श सेवा
0: क्रियाकल्प सेवा
1: पूर्व कर्म पञ्चकर्म सेवा
0: छार सूत्र सेवा
1: जलौका सेवा
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
0: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96 98-514-24-063
2: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
4: अब बाँकी खबर सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एकजनाको ज्यान गएको छ सोलो दुधकुण्ड नगरपालिका वडा नम्बर 7 का विजय घिमिरे विश्वकर्माको लेक लागेर आज ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास रायका अनुसार सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुग्नुभएका आरोही घिमिरे बिहान 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो उहाँलाई तत्काल आधार शिविरतर्फ फर्काउने क्रममा बाटोमै ज्यान गएको हो
3: काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षको 9 महिनामा 4,631 गाडी दुर्घटना भएका छन् काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ती दुर्घटनामा 174 जनाको ज्यान गएको छ दुर्घटनामा 186 जना गम्भीर घाइते भएका र 4,927 जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा जाँचमा कडाई गरेको छ जाँड रक्सी खाएर गाडी चलाउनेदेखि अरू ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कार्यवाहीलाई तीव्रता दिएको हो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विवरण अनुसार गएको चैत 13 गते पछिको झण्डै 1.5 महिनामै 86,500 भन्दा बढी चालकलाई कार्यवाही गरेको छ उनीहरूबाट 6,39,28,585 रुपियाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ
4: काठमाडौँ महानगरपालिका वडा नम्बर 9 मा रहेको पशुपति मन्दिर नजिकै ह्यान्ड ग्रेनेड भेटिएको छ 36 ह्यान्ड ग्रेनेड 3 थान फेला परेको नेपाल प्रहरीले जनाएको छ प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार राम मन्दिर नजिकै जंगल क्षेत्रमा व्यवहारसी अवस्थामा भेटिएको ग्रेनेड सेनाको टोलीले डिस्पोज गरेको छ घटनाबारे प्रहरी विरूद्ध गौशालाले अनुसन्धान गरिरहेको छ
3: वादी समुदायले चलचित्र लाली बजार विरूद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् आफ्नो समुदायको मर्दन र चरित्र हत्या हुने गरी चलचित्र लाली बजार निर्माण गरेको भन्दै वादी समुदायका प्रतिनिधिहरूले प्रदर्शन गरेका हुन् उनीहरूले चलचित्रमा प्रयोग गरेका दृश्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको भन्दै चलचित्रको प्रदर्शनमा तुरन्त रोक लगाउन माग गरेका छन्
4: भारतबाट हरेक रात हात्तीको बथान आउन थालेपछि झापाको मेचीनगर बाहुनडागी क्षेत्रका किसान चिन्तामा परेका छन् हात्तीको बथानले पाकेको बाली खाने हुँदा चिन्तासँगै सीमा क्षेत्रका बासिन्दामा त्रास पनि फैलिएको छ मेचीनगर नगरपालिकाको वडा नम्बर 1, 4 र 5 बाहुनडाँडी डागी क्षेत्रमा 1 हप्ता यता दिनहुँ भारतीय जंगलबाट प्रवेश गर्ने 30-40 संख्यामा रहेको हात्तीको बथानले किसानको मकै सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेका छन् नाकामा हात्ती रोप्न स्थानीय बासिन्दालाई सुरक्षा दिन र बालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी वनरक्षक रेपिड रेस्पोन्स टीम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नम्बर 4 का अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो
3: आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय अर्गानिया दिवस मनाइँदैछ यो विशेष वनस्पति कृषि जैविक विविधता दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ अर्गान मुख्यतया मोरक्कोमा पाइन्छ यसबाट उत्पादन हुने अर्गान तेल स्वास्थ्य सौन्दर्य तथा पोषणका दृष्टिले महत्वपूर्ण मानिन्छ साथै अर्गान वनले स्थानीय समुदायको जीविकोपार्जन वातावरण संरक्षण तथा महिला सशक्तिकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ
4: म्याग्दीको मंगला गाउँपालिका पाँचा छिसवाङमा मार्ग खोलेको 15 वर्षपछि सड़क स्तर उन्नति भएको छ। मंगला मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी दरबाङ सड़कको बाबिया चौर दरबाङ खण्डको वैकल्पिक मानिएको पोक सेरा फाट पिपल बोट छिसवाङ खोप्टी छ्यारछ्यारे दरबाङ अन्तर्गत छिसवाङ खण्डमा स्तर उन्नति भएको हो। 2067 सालमा मार्ग खुलेको सड़क स्तर उन्नति भएपछि आवाजावतमा सहज भएको छिसवाङका दुर्गा बहादुर खत्रीले बताउनुभयो।
3: नेपाल दर्पणमा अब विदेशका खबर। मध्यपूर्वमा चलिरहेको युद्धका कारण तेल आपूर्तिमा अवरोध र मूल्य वृद्धि भएपछि युरोपका ठूला तेल तथा ग्यास कम्पनीहरूले ठूलो नाफा कमाएका छन्। पहिलो त्रयमासमा बेलायती कम्पनी सेलले झण्डै 5.7 अर्ब डलर, बीपीले 3.84 अर्ब डलर र फ्रान्सको टोटल इनर्जीले 5.08 अर्ब डलर खुद नाफा कमाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। तर अमेरिकी कम्पनी एक्सन मोबिल र चेभ्रोनको भने नाफा घटेको छ। मध्यपूर्व युद्धका कारण इरानले स्ट्रेट अफ हर्मुजमा अवरोध सिर्जना गरेपछि विश्व बजारमा तेल आपूर्ति घटेर मूल्य तीव्र रूपमा बढ़ेको हो। उच्च नाफापछि बेलायत र फ्रान्समा तेल कम्पनीहरूको नाफामा थप कर लगाउने माग बढ़ेको छ। बेलायतमा अहिले नर्थ सी क्षेत्रको नाफामा 38% अतिरिक्त कर लाग्छ, तर यो घरेलु उत्पादनमा मात्र सीमित भएकाले अब विस्तार गर्नुपर्ने माग बढ़ेको छ। विश्लेषकहरूको अनुसार बजार सहजै सामान्य नहुने भएकाले दोस्रो त्रैमासिकमा पनि कम्पनीहरूको नाफा बढ़ने सम्भावना छ।
4: चलचित्र जगतका सुपरस्टार थलापति विजयका नामले चिनिने 51 वर्षीय सी जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिनुभएको छ। मास्टर बेस्ट र लियो जस्ता चलचित्रहरूबाट करोडौं दर्शकको मन जितेका विजय अभिनयलाई छाडेर राजनीतिमा प्रवेश गर्नुभएको हो। आज चेन्नईको नेहरू रंगशालामा आयोजित भव्य समारोहमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले उहाँलाई शपथ गराउनुभयो। उहाँले विजयले शपथ लिएसँगै तमिलनाडुमा झण्डै 6 दशकदेखिको पालै पालो सत्ता चलाउँदै आएका डीएमके र एआईएमडीएमके को राजनीतिक वर्चस्व सकिएको छ। विजयको भेट्री खड्गम पार्टीले 234 सदस्यीय विधानसभामा 108 सीट जितेको छ भने अन्य दलको सहयोगमा 120 सीटको समर्थन छ। शपथपछि विजयले 200 युनिट भन्दा कम बिजुली निशुल्क लागू औषध नियन्त्रण र महिला सुरक्षा सम्बन्धी 3 आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। अर्को महिना काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8-15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवाडमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनशीपमा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव्स, इरान, किर्गिस्तान र कजाकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2.50 करोड रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ। यसमा सरकारले 1 करोड काठमाडौँ महानगरपालिकाले 30 लाख रुपियाँ सहयोग गरेका छन्।
4: र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सलाई 204 रनको लक्ष्य दिएको छ। चेन्नईमा टस हारेर ब्याटिङ गरेको लखनऊले 20 ओभरमा 8 विकेट गुमाएर 203 रन बनायो। लखनऊका जोस इङ्गलिसले 85 रन बनाए। चेन्नईका जेमी ओभरटनले 3 विकेट लिए। लखनऊले दिएको 203 रनको लक्ष्य पछाडि रहेको चेन्नईले ताजा अवस्थामा 5 ओभर 3 बलको समाप्तिमा 1 विकेट गुमाएर 86 रन बनाएको छ। अङ्क तालिकामा चेन्नई 10 खेलमा 10 अङ्क सहित 6 औं स्थानमा छ। लखनऊ 10 खेलमा 6 अङ्क सहित पुछारमा छ। आईपीएलमा आज राति 4 स्थानको रोयल च्यालेन्जर्स बेंगलुरू र 9 स्थानको मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल रायपुरमा 7:45 शुरू हुनेछ।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि। भोलि दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत हुने।
3: चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा सरकारको बजेट खर्च 11.5 खर्ब मात्रै। पुँजीगत खर्च 27% भन्दा पनि कम।
4: भोलि र पर्सि हावाहुरी सहित आउँदो बिहिबारसम्म वर्षाको सम्भावना। आउँदो मनसुनमा वर्षा कम हुने प्रक्षेपणले कृषि उत्पादन र प्राकृतिक सन्तुलन।
3: मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले अर्बौं डलर नाफा कमाए। कम्पनीहरूको नाफामा थप कर लगाउनु पर्ने माग बढ्यो।
4: र काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक। आईपीएलमा चेन्नई लखनऊले दिएको 204 रनको लक्ष्य पछ्याउँदै।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास सापागाई र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Swadesh FM, 92.2 MHz.
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

माडीमा सञ्चालित म्याराथन दौड़ प्रतियोगिता अन्तर्गत महिलातर्फ सजिना राई र पुरुषतर्फ अनुप घरती प्रथम। भरत महानगरपालिकाभित्र सञ्चालित स्कूल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन। पार्टी प्यालेसमा आयोजित विभागको भोज खाएपछि फूड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुग्यो। डिभिजन वन कार्यालय चितौंले सड़क किनारका जोखिमयुक्त रुख हटाउन शुरू। संघीय संसदको बजेट अधिवेशन सोमबारदेखि भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने। रविको सम्बोधन पुराना दलको त्यागलाई सम्मान। आफ्ना सांसदलाई स्टन्ट बाजी नगर्न चेतावनी। र तरूण दलको तदर्थ समिति विधान अनुसार नियुक्त गर्न माग। विधि निश्चय समानान्तर समितिको चेतावनी। वेबसाइट ह्याक गरेर ठेक्का कब्जा गर्ने विक्रम पाण्डे सहित 22 विरुद्ध मुद्दा दायर। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। युवाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धिको ध्येयले माडीमा सञ्चालित म्याराथन दौड 2083 अन्तर्गत महिलातर्फ सजिना राई प्रथम हुनुभएको छ। बरुवादेखि बसन्तपुर बजारसम्मको 5 किलोमिटर दौड उहाँले 24:49 पूरा गर्नुभयो। दौडौ माडी जितौ भोलि भन्ने नारासहित आयोजित सो प्रतियोगितामा सनम बोट दोस्रो, अनुजा नेपाली तेस्रो र सरिस्मा चापागाई चौथो हुनुभयो। यसबाहेक रोशनी महतो, मनिका परियार, निर्मला महतो, निशा महतो, साक्षी महतो, आशिका यादव पुरस्कार प्राप्त गर्नुभयो। म्याराथन दौड विजेता मध्ये प्रथम, दोस्रो र तेस्रो पुरस्कार क्रमशः रु 10,000, 7,000 र 5,000 र सान्त्वना पाउनेहरूको 1,500 रुपियाँ सहित सहभागिताको प्रमाणपत्र प्राप्त गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि रहँदै माडीनगर प्रमुख ताराकुमारी काजी महतोले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो। यसैबीच युवाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धिको ध्येयले माडीमा सञ्चालित म्याराथन दौड प्रतियोगिता 2083 अन्तर्गत पुरुषतर्फ भने अनुप घरती प्रथम हुनुभएको छ। सेरवासोकदेखि बसन्तपुर बजारसम्मको 8 किलोमिटर दौड उहाँले 23:23 पूरा गर्नुभयो। नगर शिक्षा तथा खेलकुद विकास समितिको आयोजनामा दौडौ माडी जितौ भोलि भन्ने नारासहित आयोजित छ प्रतियोगितामा दिपेश बोट दोस्रो, अजित बोट तेस्रो, सचिन दराई चौथो हुनुभयो। यसबाहेक रोहित गुप्ता, आशिष माझी, विश्वास गुरूङ, अङ्कित गुरूङ, सनम खत्री, सौरभ रसाइलीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो। म्याराथन दौड विजेता मध्ये प्रथम, दोस्रो र तेस्रो पुरस्कार क्रमशः 10,000, 7,000 र 5,000 र सान्त्वना स्थान पाउनेले 1,500 रुपियाँ सहित सहभागिताको प्रमाणपत्र प्राप्त गरेका थिए। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो निर्वाचन र त्यसपछिका राजनीतिक घटनाक्रमले नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकताको आवश्यकता झनै बढाएको बताउनु भएको छ। आइतबार काठमाडौँमा आयोजित निर्मल लामा जयन्ती कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्ट शक्तिहरू विचार, राजनीति र संगठनका आधारमा एकताबद्ध हुनुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो। उहाँले विगतका विवादलाई निरन्तर दोहोऱ्याएर बस्न नहुने उल्लेख गर्दै कम्युनिष्ट एकता हुन नसके दुर्भाग्यपूर्ण हुने धारणा राख्नुभयो। नेपालको कम्युनिष्ट आन्दोलनलाई संकटमा पार्ने र राष्ट्रिय स्वाधीनता कमजोर बनाउने प्रयास भइरहेको उहाँले आरोप लगाउनुभयो। स्थानीय तहदेखि नै वामपन्थी र देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्ने आवाज उठिरहेको उहाँको भनाइ थियो। साथै बालेन्द्र शाह बालेन नेतृत्वको कारमाथि श्रमजीवी वर्ग, गरीब र निमुखा नागरिकमाथि आक्रमण गरेको समेत उहाँले आरोप लगाउनुभयो। भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कूल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कूल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरेको थियो। 3 दिन लगाएर गरिएको परीक्षणका क्रममा निर्देशिका कार्यान्वयन नभएको पाइएपछि स्कूल बसलाई तत्काल स्कूल बस निर्देशिका 2074 कार्यान्वयनका लागि निर्देशन दिएको हो। भरतपुर महानगरपालिका 4 धर्मचोक स्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फूड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। तीमध्ये हाल 50 बिरामी अस्पतालमा उपचाररत छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी परीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख 23 भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँको निजामती कर्मचारी अस्पताल, त्रिवेणी चरण अस्पताल लगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो।
चीन सरकारको सहयोगमा निर्मित बिपी कोइरालालाई स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बसेकाहरूले आवास छाड्न अटेर गरेका छन्। अस्पताल प्रशासनले यही वैशाख 16 गते एक सूचना जारी गर्दै उनीहरूलाई तत्काल आवास छाड्न निर्देशन दिएको हो। आपतकालीन सेवामा परिचालन हुने चिकित्सक, परिचारक तथा परिचारिकालाई आवासको व्यवस्था गर्नु अस्पतालको दायित्व एवं प्राथमिकता भएकाले आवास खाली गर्न निर्देशन दिएको हो। डिभिजन वन कार्यालय चितौले सड़क किनारमा जोखिमयुक्त रुख हटाउन शुरू गरेको छ। आपटारीदेखि देवघाटसम्मका जोखिमका रूपमा पहिचान गरिएका रुख कटान थालिएको हो। देवघाट क्षेत्र विकास समितिले 10 वर्ष अघिदेखि निरन्तर रूपमा रुख कटानका लागि पहल गर्दै आएकोमा यस वर्ष आपटारीदेखि देवघाटसम्मका 25 वटा रुख कटान शुरू गरिएको छ। सो सड़कमा रहेका 62 वटा रुख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो। जिल्ला वन कार्यालय चितवन कबुलेती वन संरक्षण र प्रबन्धन अभियानमा जुटेको छ। लामो समयदेखि नवीकरण नभएका कबुलेती वनको हकमा दाता जुटाएर नवीकरण गर्दै संरक्षण र प्रबन्धन शुरू गरिएको हो। जिल्ला वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यका अनुसार जिल्लामा 433 कबुलेती वन छन्। यस वर्ष 2 वटा थपिएका छन् भने 3 वटा थपिने क्रममा रहेका छन्। तीमध्ये 18 वटाले मात्रै नवीकरण गरेका छन्। नवीकरण गर्न नआएका वनको हकमा अभियान सञ्चालन गरिएको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। काठमाडौँ संघीय संसदको बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ। सोमबार नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनलाई सोमबार सम्बोधन गर्ने कार्यक्रम रहेको सांसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। नेपालको संविधानको धारा 95 अनुसार राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उहाँले जानकारी दिनुभयो। मध्य प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दलहरूले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। आइतबार बसेको सत्ता साझेदार दलका बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै विश्वासको मत दिने निर्णय गरेको हो। निर्णयमा काँग्रेसको तर्फबाट दलका नेता एवं मुख्यमन्त्री कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोज कुमार यादव, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई र लोकसपा संसदीय दलका नेता जैनुल राइनले हस्ताक्षर गर्नुभएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र .com.np नामको वेबसाइटमा अनाधिकृत पोस्ट बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका पूर्व मन्त्री विक्रम पाण्डे विरूद्ध अदालतमा मुद्दा दायर गरिएको छ। काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दामा पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको छ। महेन्द्र राजमार्ग स्थित बकैया नदीको पुलको ठेक्कामा पाण्डेको कम्पनीको तर्फबाट बोलपत्र संशोधन गरिएको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेको छ। नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलमा विधान अनुसार तदर्थ समिति गठन गर्नुपर्ने आवाज उठ्न थालेको छ। गत वैशाख 21 गते सम्पन्न नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले कार्यपालिकाभित्र महाधिवेशन गर्न नसकेका सबै भातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेसँगै तरुण दलमा नयाँ नेतृत्व चयनको रस्साकसी शुरू भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कार्यवाही गरी ₹26,19,31,177 राजस्व संकलन गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक नवराज अधिकारीले उपत्यकाभित्र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नियमित चेक जाँच, सचेतनामूलक अभियान, ट्राफिक नियम पालनामा कडाई गरिनुका साथै नियम उल्लङ्घन गर्नेलाई कार्यवाही गरिएको जानकारी दिएको छ। उहाँका अनुसार चैत्र मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने 3,73,562 चालकलाई कार्यवाही गरिएको हो। खारेजीमा परेका निजामती कर्मचारी संगठनहरूले अन्तर्राष्ट्रिय श्रम संगठन गुहारेका छन्। आफ्नो खारेजी असंवैधानिक र अन्तर्राष्ट्रिय अभिसन्धि विपरीत भएको भन्दै स्विजरल्याण्डको जेनेभामा रहेको मुख्य कार्यालयमा उनीहरूले उजुरी दर्ता गराएका हुन्। उजुरीमा नेपालमा क्रियाशील सम्पूर्ण ट्रेड युनियन संगठनहरूको सहभागिता रहेको विघटित नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहालले जानकारी दिनुभयो। र काठमाडौँको बबर महलबाट हराएको 35 लाख मूल्य पर्ने मोटरसाइकल 2 हप्तामा ट्राफिक प्रहरीले भेट्टाइदिएको छ। अप्रिला कम्पनीको 72/88 नम्बरको मोटरसाइकल 2 साताअघि बबर महलबाट हराएको थियो। आफ्नो सवारी हराएको बारे मोटरसाइकल धनी अनिल लामिछानेले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सूचना दिएका थिए। यसैबीच उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका 65 वटा 2 पाङ्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ। एक समारोहबीच ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट चोरी भएका सवारी फेला परेसँगै सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। स्वदेश मौसम अपडेटको
आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 26 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 6 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 58% मापन गरिएको छ। अन्तर्गत महिलातर्फ सजिना राई र पुरुषतर्फ अनुप घरती प्रथम महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन। पार्टी प्यालेसमा आयोजित विभाग भोज खाएपछि फुड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुग्यो। डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिममुक्त रुख हटाउन सुरु। संघीय संसदको बजेट अधिवेशन सोमबारदेखि हुने, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने। रविको सम्बोधन, पुराना दलको त्यागलाई सम्मान, आफ्ना संसदलाई स्टनबाजी नगर्न चेतावनी। र तरुण दलका तहदर्थ समिति विधान अनुसार नियुक्त गर्न माग, विधि मिची समानान्तर समितिको चेतावनी। वेबसाइट ह्याक गरेर ठेक्का कब्जा गर्ने विक्रम पाण्डे सहित 22 जना विरुद्ध मुद्दा दायर। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ र निरन्तर गीत संगीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
1: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98550 26 440
2: It's 7 o'clock. अहिले 7 बजेको छ।
3: सरकारको नीति तथा कार्यक्रम भोलि संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुने प्रधान न्यायाधीशको सिफारिश संवैधानिक घेराभित्रै भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा पर्सिसम्ममा सार्वजनिक गर्ने तयारी र युक्रेनमा युद्ध अन्त्य हुँदै गएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भनाई
4: एसई सकियो अब रमाइलो सुरु भयो
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपैयाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
4: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्
6: नेपाल टेलिकम राष्ट्रको संचार
3: अब समाचार विस्तारमा संघीय संसदको बजेट अधिवेशन भोलिदेखि प्रारम्भ हुँदैछ प्रतिनिधि सभा र राष्ट्रिय सभाको अपरान्न 2 बजे बस्ने छुट्टा छुट्टै बैठकमा सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत 8 अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा भोलि प्रस्तुत हुँदैछ राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन मार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो राष्ट्रपतिले अपरान्ह 4 बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उहाँले जानकारी दिनुभयो संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सर्वोच्च अदालतको प्रधान न्यायाधीशको सिफारिश संविधानभित्रबाट भएको बताउनु भएको छ पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा आज सभापति लामिछानेले संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्ति संविधान सम्मत रहेको उल्लेख गर्नुभयो भागभण्डामा आफूहरूलाई विश्वास नभएको भन्दै सभापति लामिछानेले न्यायमूर्तिहरूको सूची अनुसार संवैधानिक परिषदबाट प्रधान न्यायाधीश छानिएको बताउनुभयो सभापति लामिछानेले विधि र कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखेर कानून बनाउने जिम्मेवारीमा लाग्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने प्रश्न पार्नुभयो नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकाले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय नगरिएको उहाँले बताउनुभयो सभापति लामिछानेले आम नागरिक समाज र देशले रासोपालाई हेरिरहेको भन्दै देश बनाउने काममा रचनात्मक भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिनुभयो उहाँले सुकुम्बासी व्यवस्थापनका लागि सरकार क्रियाशील रहेको र कसैलाई पनि विकल्प विहीन ढंगले घरबार विहीन नबनाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशनको तयारी थालेको छ। गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको परीक्षाका उत्तर पुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालेको कार्यालयले यही वैशाख 29 गते भित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल 35 जना कर्मचारी ट्याबुलेसनमा व्यस्त छन्। वैशाख 29 गते भित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ। माध्यमिक शिक्षा परीक्षा एसईई व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका 2082 परीक्षा सम्पन्न भएको बढीमा 3 दिनभित्र उत्तर पुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था छ। गत वर्ष नियमित स्तर वृद्धि तर्फ गरी 512,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए। सल्यानको सिद्धकुमाख गाउँपालिका फलाटे गाउँमा अहिले पनि परम्परागत सिप र श्रममा आधारित पानी घट्ट बनाउने पेसा जीवित छ। त्यहाँका 1 दर्जनभन्दा बढी घर परिवार अझै पनि यही पेसामा आबद्ध छन् भने पानी घट्ट निर्माणबाट उनीहरूले राम्रो आमदानी समेत गर्दै आएका छन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
7: आधुनिक प्रविधिको विकाससँगै परम्परागत पेसा हराउँदै गइरहेका बेला सल्यानको फलाटे गाउँमा भने पानी घट्ट बनाउने सिप अझै जोगिएको छ। यहाँका दर्जन भन्दा बढी परिवार पुस्तौंदेखि यही पेसामा सक्रिय छन्। चट्टान फोडेर बनाइने पानी घट्ट अहिले पनि विभिन्न जिल्लामा माग हुने गरेको छ। स्थानीय बासिन्दाले परम्परागत सिपलाई आमदानीको स्रोत बनाएका छन्। विगत 47 वर्षदेखि घट्ट बनाउने पेसा अंगाल्दै आउनु भएका 63 वर्षीय पुराना राम रेउले
8: घट्ट गराउँछु, दाँता गराउँछु, सिलौटा गराउँछु, लोहरा गराउँछु, सब गराउँछु। त्यो पेसा नभए त म खाना पनि नपाउने खालको थिएँ।
7: छिनो र हथौडाको सहारामा कडा चट्टान फोडेर पानी घट्टको चक्का, जातो र सिलौटो बनाउनु फलाटे बासीको दैनिकी जस्तै हो। 1 दशक अघिसम्म पानी घट्टको माग धान्नै मुस्किल हुने गरेको थियो। गाउँ गाउँमा डिजलबाट चल्ने मिलको विस्तार भएसँगै यसको माग भने वात्तै घट्यो। तर केही वर्ष यता बिजुलीबाट चल्ने उपकरण जडान भएसँगै फेरि घट्टको माग बढ्न थालेको स्थानीय धनवीर चलाउनेको भनाइ रहेको छ।
9: विद्युतीय घट्ट चल्ने भएको हुँदा पहिलेको भन्दा अलि राम्रै माग बढ्यो। लगभग 9-10 एउटा जति बिक्री भइसक्यो।
7: पछिल्लो पुस्ताले परम्परागत पेसा प्रति चासो नदिँदा यो सिप भने हराउँदै जाने खतरा उत्तिकै छ। सिप हस्तान्तरणको प्रयास भए पनि नयाँ पुस्ताले खासै चासो देखाएको पाइँदैन। 15 वर्षीय सुजन रेउले भने हजुर बुवालाई बिदाको दिन सघाउँदै आइरहनु भएको छ। हजुर बुवाको पेसालाई निरन्तरता दिने सोच रहेको सुजन बताउनुहुन्छ। प्रविधिको विकाससँगै धेरै परम्परागत पेसा लोप हुँदै गइरहेका बेला सल्यानको फलाटेमा भने पानी घट्ट निर्माणले अझै स्थानीयको जीविकोपार्जन थानी रहेको छ। दीपक शर्मा, सल्यान।
3: चितवनको भरतपुर महानगरपालिका 4 धर्मचोक स्थित एक पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फूड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख 23 गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँको निजामती कर्मचारी सिभिल अस्पताल, त्रिवी शिक्षण अस्पताल लगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। झापामा जंगली च्याउ खाएर एकै परिवारका 11 जना बिरामी परेका छन्। बारादशी गाउँपालिका 2 बुट्टाबारीमा एक परिवार आज बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन्। जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले बताउनुभयो। बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा प्रारम्भिक उपचारपछि 9 जनालाई दमक स्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको खड्काले बताउनुभयो। यसैबीच प्रहरीले जंगली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ। कम लगानीमा धेरै आमदानी हुने भएपछि खोलाको बगरमा उत्पादन हुने खरबुजा खेतीप्रति मोरङका किसानको आकर्षण बढ्न थालेको छ। खोलाको बगर र बलौटी जग्गामा उत्पादन हुने खरबुजा खेतीका लागि जग्गा भाडामा लिएर किसानले लगानी गर्न थालेका छन्। विराटनगरबाट संवाददाता कुमुद अधिकारीको रिपोर्ट।
10: मोरङ सुनवर्सी नगरपालिका छ झप्पडदलका किसान मोहम्मद उस्मानले 20 लाख लगानी गरेर रतुवा खोलाको बगरमा खरबुजा खेती गर्दै आउनु भएको छ। थोरै लगानीमा धेरै आमदानी हुने भएपछि खोलाको बगरमा उत्पादन हुने खरबुजा खेतीमा किसानको लगानी बढ्न थालेको हो। हुलाकी राजमार्ग अन्तर्गत पर्ने रतुवा नगरपालिका 3 मा रहेको रतुवा खोलाको 7.5 बिगाको बगरमा मोहम्मद उस्मानले खरबुजा फर्सी तथा काँक्रा खेती गर्दै आउनु भएको छ। 20 लाख रुपियाँ लगानी गर्दा खर्च कटाएर एक सिजनमा 3-4 लाख रुपियाँ आमदानी हुने उहाँको भनाइ छ।
11: फाइदा त अब त्यस्तै हो, यहाँको मजदुरलाई सबभन्दा राम्रो रोजी हुन्छ। 800 रुपियाँ रोजी हुन्छ, 4-5 महिनासम्म रोजी पाउँछ। दिल्ली पन्जाब जानु पर्दैन। 500 जना भन्दा बढी खाल्डो खन्ने, हाल्ने, पानी पटाउने, रोप्ने, डेलीको 20-30 जना मान्छे 5 महिनासम्म लगातार लगानी त 20 लाख आमदानी खर्च काटेर 2-4 लाख रुपियाँ भइहाल्छ। 2-3 कठ्ठामा काँक्रा पनि छ, फर्से पनि 3 कठ्ठामा होला, त्यसबाट पनि राम्रै हुन्छ।
10: गत मङ्सिर महिनामा लगाइएको खरबुजा खेतीले चैतदेखि उत्पादन दिन थालिसकेको छ। वैशाख महिनासम्म उत्पादन हुने खरबुजा बिक्रीका लागि काठमाडौँ, पोखरा, धरान तथा विराटनगरसम्म पुग्ने गरेका छन्। ठुलो लगानी गरेर बगरमा खेती गर्दै आए पनि राज्यबाट कुनै प्रकारको अनुदान नपाएको उहाँको गुनासो छ।
11: पानीले गर्दा यसले मौसमले साथ दिएन, कतै सरकारी सहयोग पनि पाइँदैन, साथीभाइको सहयोग पनि पाउँदैन, कसले बालुवामा सहयोग गर्नलाई पैसा हालिदिन्छ, पत्याउँदैनन् पनि बालुवामा पैसा हाल्नलाई, त्यसले गर्दाखेरि अबसँग जति छ त्यति लगाउने हो।
10: 10 वर्षदेखि सो ठाउँमा खेती गर्दै आउनुभएका उहाँले भारतीय किसानलाई समेत यो खेतीमा संलग्न गराउँदै आउनु भएको छ। भारतीय किसान खरबुजा खेती बारे जानकार रहेकाले प्रत्येक सिजनमा उनीहरू खरबुजा खेती गर्न नेपाल आउने गरेका छन्। विगत 7 वर्षदेखि नेपालमा खरबुजा खेती गर्दै आउनुभएका भारत दिल्लीका किसान मोहम्मद मोमिनले खरबुजा खेतीबाट नेपाली किसानले धेरै फाइदा लिन सक्ने बताउनुभयो।
12: इधर 6-7 साल हो लिया जी, इधर करतो करतो उधर झपटथल कर रखे थे बकरा में, उधर ठाउन रिया जंगल होगा तो इधर बालू देखा तो इधर आ गया। बढ़िया है, फल भी ठीक आता है यहाँ, ये जंगल में या मिट्टी में नहीं होगा, बलवा में होगा। यहाँ 3 परिवार इंडिया से फर्सी, खीरा, तरबूज ये करते।
10: अहिले खरबुजा उत्पादन को अंतिम सीजन चलेको छ। झापा र मोरङ जिल्लालाई जोड्ने सो पुल भएर दैनिक सयौं सवारी साधनहरू आवाजावत गर्ने गर्दछन्। सवारी साधनमा आवाजावत गर्ने प्राय सबैले त्यहाँ उत्पादित खरबुजा खरिद गर्ने गरेका छन्। त्यहाँ उत्पादित खरबुजा प्रति केजी 25-30 रुपियाँसम्म बिक्री हुँदै आएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
3: मनसुन नजिकिँदै गर्दा झापामा बाढी र डुबानबाट प्रभावित हुन सक्ने घर परिवारको विवरण संकलन गर्न थालिएको छ। यसै क्रममा नेपाल रेडक्रस सोसाइटी झापाले यसपालिको मनसुनमा जिल्लाका नदीहरूमा आउन सक्ने बाढीजन्य विपदबाट 8,915 परिवार प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ। यस वर्षको मनसुनमा जिल्लाका 14 पालिकाका 11 वटा नदीमा आउन सक्ने बाढी र विपदबाट प्रभावित हुन सक्ने परिवारको तथ्याङ्क प्रक्षेपण गरिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले बताउनुभयो। झापामा हरेक वर्षायाममा सबैभन्दा बढी क्षति कन्काई र विरिङ नदीमा आउने बाढीले पुर्याउने गरेको छ। डिभिजन वन कार्यालय चितवनले सड़क किनारका जोखिमयुक्त रूख हटाउन शुरू गरेको छ। आपटारीदेखि देवघाटसम्मका जोखिमका रूपमा पहिचान गरिएका रूख कटान थालिएको हो। देवघाट विकास समितिले 10 वर्ष अघिदेखि निरन्तर रूपमा रूख कटानका लागि पहल गर्दै आएकोमा यस वर्ष आपटारीदेखि देवघाटसम्म 25 वटा रूख कटान शुरू गरिएको छ। सो सड़कमा रहेका 62 रूख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य हुँदै गएको बताउनु भएको छ। हिजो मस्कोमा भएको सैन्य प्रदर्शनमा राष्ट्रपति पुटिनले सैनिकहरूलाई आफूहरू युक्रेनमा नेटोद्वारा समर्थन गरेको आक्रामक शक्तिसँग लडिरहेको बताउनु भएको थियो। रूसी नेताले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको सम्झनालाई आफ्नो 25 वर्षीय शासनको केन्द्रीय कथा बनाउनु भएको छ र आफ्नो आफ्नो युक्रेन आक्रमणको औचित्य पुष्टि गर्न बारम्बार यसको प्रयोग गर्नुभएको छ। सैन्य प्रदर्शन समारोहपछि युक्रेनका लागि पश्चिमा सैन्य सहायतामा कमी आएको छ कि छैन भनेर सोधिएको प्रश्नमा पुटिनले यो द्वन्द्व समाप्त हुने क्रममा रहे पनि अझै गम्भीर विषय रहेको बताउनुभयो। पुटिनले पश्चिमी देशहरूलाई संकेत गर्दै युक्रेनलाई सहयोग गर्ने भावनामा उनीहरूले रुस विरूद्धको जनमत सिर्जना गर्ने प्रयास गरे पनि उनीहरू विफल भएको र फस्दै गएको बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुस र युक्रेन बीच शनिबारदेखि 3 दिने युद्धविराम लागू हुने घोषणा गर्नुभएको थियो। मस्को र कियेभले एकअर्कामाथि युद्धविरामका शर्त उल्लङ्घनको आरोप लगाएका छन्, तर कुनै ठूलो आक्रमणको रिपोर्ट गरिएको छैन। इजरायलले लेबनानमाथि लगातार हवाई आक्रमण जारी राख्दा हिजो कम्तीमा 24 जनाको मृत्यु भएको छ। आक्रमणका कारण विभिन्न क्षेत्रमा क्षति पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यसैबीच इरान र अमेरिका बीचको युद्ध विराम कायम रहे पनि हर्मुज जलमार्ग क्षेत्रमा छिटफुट झडप जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्स आईआरजीसीले इरानी तेल ट्याङ्कर तथा व्यावसायिक जहाजमाथि आक्रमण भए अमेरिकी सैन्य अखडा र शत्रुपक्षका जहाजमाथि प्रति आक्रमण गरिने चेतावनी दिएको छ। वाशिङटनले तेहरानले युद्ध अन्त्य तथा वार्ता पुनः शुरू गर्न प्रस्तुत गरिएको पछिल्लो प्रस्तावमा इरानले सकारात्मक प्रतिक्रिया दिने अपेक्षा गरेको जनाएको छ। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसंघले आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई आइतबार उहाँकै कार्यकक्षमा भेटेर परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे सहितको टोलीले आर्थिक वर्ष 2083-84 बजेट निजी क्षेत्रलाई विकासको वाहकका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउने तर्फ केन्द्रित हुनुपर्ने सुझाव दिएको हो। आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्ने गरी बजेट ल्याइनुपर्ने, अर्थतन्त्र विस्तार, रोजगारी सिर्जना तथा लगानी वृद्धिमा उल्लेख्य सुधार हुने विषयलाई केन्द्रमा राख्न सुझाइएको परिसंघले जनाएको छ। उद्योग तथा लगानी, प्रत्यक्ष विदेशी लगानी, कर नीति तथा

0: विभिन्न आठवटा सड़क आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ। आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढी खुटिया दिपायल चैनपुर उरैभन्ज्याङ सड़क, खुलालु सल्ली सल्ला सड़क र सो अन्तर्गतका छवटा पुल, कर्णाली करिडोरको उत्तरखण्ड हिल्सा सिमकोट सड़क, लेले भारदेव चन्दपुर ठुला दुर्लुङ सड़क, भेरी करिडोर जाजरकोट दुनै मरिम तिन्जे धो रिम्ना सड़क खण्डका 14 पुल, रोल्पा स्थित शहीद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिस गरेको हो। भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुवर्षीय स्रोत सहमतिका लागि 9,90,00,000,000 प्रस्ताव भएको थियो। शहरी विकास मन्त्रालय अन्तर्गत विभिन्न 53 आयोजनाका लागि पनि 3,81,07,00,000,000 बहुवर्षीय स्रोत सहमतिका लागि सिफारिस गरिएको छ। आयोगले नरदेवी स्थित आयुर्वेद चिकित्सालय, लगनखेल स्थित मानसिक अस्पताल, अछाम जिल्ला अस्पताल र प्राकृतिक तथा वैकल्पिक चिकित्सा विधा सहितको 100 शैयाका आयुर्वेद अस्पताल भवन निर्माणका लागि सुरु विनियोजन रकमको 4 गुणा बढी नहुने गरी स्रोत सहमतिका लागि अर्थमा सिफारिस गरेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुकका उद्योग व्यापार तथा सेवा सम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्य सहित गत बिहिबारदेखि स्थानीय भ्रिकुटी मण्डपमा साउथ एसिया ट्रेड फेयर 2026 जारी छ। सार्क राष्ट्रका उत्पादन तथा सेवाको प्रवर्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता विक्रेता बीच सहकार्य विस्तार गर्न मेला आयोजना गरिएको हो। भोलिसम्म सोमबारसम्म जारी रहने सार्क मुलुकका उत्पादन कपडा तथा तयारी सामग्री, सौन्दर्य प्रसाधनका सामग्री, हस्तकला, सवारी साधन तथा पाठपूर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि तथा घरेलु उपकरण लगायत सामग्री छन्। देशभित्र लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरण र लगानीगत अनिश्चितता बीच यो मेला निजी क्षेत्रका लागि पुनः सक्रिय बनाउने माध्यम भएको मेला संयोजक सुमन महर्जनले बताउनुभयो। सार्क स्तरीय क्षेत्रीय व्यापार मेलाले व्यावसायिक गतिविधि पुनः चलायमान बनाउने अपेक्षा गरिएको छ। र गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुन चाँदीको मूल्यमा सामान्य उतार चढाव आएको छ। सुन तोलामा 1,000 घटेको छ भने चाँदीको मूल्य भने 25 रुपियाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला 2,98,900 रुपियाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य 5,300 रुपियाँ कायम भएको छ। गत शुक्रबार 1 तोला छापावाल सुन 2,79,900 रुपियाँ र त्यति नै परिमाणको चाँदी 5,275 रुपियाँमा खरिद बिक्री भएको थियो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा 1 अंश सुन 4,715 र त्यति नै परिमाणको चाँदी 80 अमेरिकी डलरमा कारोबार भइरहेको छ। अब खेल समाचार रमेश टमट्टाबाट।
1: नेपाल भलिबल संघको आयोजनामा आगामी जेठ 8-15 गतेसम्म हुने काबा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ। काठमाडौँमा आइतबार आयोजित कार्यक्रम बीच संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले ट्रफी सार्वजनिक गर्नुभयो। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हल कोर्टमा हुने च्याम्पियनसिपमा नेपाल सहित 8 देशको सहभागिता रहनेछ। च्याम्पियनसिपको बजेट 2,50,00,000 रुपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ, जसमा सरकारले 1 करोड र काठमाडौँ महानगरपालिकाले 30,00,000 रुपियाँ प्रायोजन सहयोग गरेको छ। च्याम्पियनसिपका लागि नेपालले 16 जना खेलाडीलाई प्रशिक्षणमा राखेको छ। यही वैशाख 29 जेठ 8 गतेसम्म घरेलु मैदानमा हुने नेपाल स्कटल्याण्ड र अमेरिका सम्मिलित विश्वकप लिग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार राति ईशान पाण्डेलाई समेट्दै रोहित कुमार पौडेलको कप्तानीमा 15-सदस्यीय टोलीको घोषणा गरेको हो। नेपालले अघिल्लो साता घरेलु मैदानमै खेलेको सिरिज मध्ये चार खेलमा 3 जित निकालेको थियो। अब नेपालले वैशाख 29 गते स्कटल्याण्ड, जेठ 2 गते अमेरिका, 4 गते स्कटल्याण्ड र 8 गते अमेरिकासँग खेल्नेछ। 8 देश सहभागी लिग 2 24 खेल सकेको नेपाल 18 अङ्क सहित 7 स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको अमेरिकाले 24 खेलबाट 36 अङ्क बनाएको छ। दोस्रो स्थानमा रहेको स्कटल्याण्ड

0: को 28 खेलबाट 34 अंक छ। नेपाली टोलीमा रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, ईशान पाण्डे, गुलशन झा, नन्दन यादव, सोमपाल कामी, करण केसी, ललित राजवंशी, विनोद भण्डारी, अर्जुन कुमार र भीम सार्की रहेका छन्। सुनसरीको इनरुवामा जारी प्रथम कोशी टप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आइतबार एपीएफ क्लब विजयी भएको छ। एपीएफले नेपाल प्रहरी क्लबलाई 29-18 हरायो। प्लेयर अफ दि म्याच रविना चौधरी भइन्। अर्को खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई 52-22 हरायो। बागमतीकी सञ्जस धामी प्लेयर अफ दि म्याच भइन्। अर्को खेलमा सुदूरपश्चिमले मध्य प्रदेशलाई 51-21 स्तब्ध बनायो। सुदूरपश्चिमकी दीपा दर्जी प्लेयर अफ दि म्याच बनिन्। यसअघि शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले कोशी प्रदेशलाई 45-25 हराएको थियो।
1: अब मौसम। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा तथा मधेस प्रदेश तथा बाँकी हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम 15.3 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। काठमाडौँको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 14.7 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। पोखराको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 17.8 डिग्री सेल्सियस, वर्षा 0.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.3 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस। दिपालको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै सरकारको नीति तथा कार्यक्रम भोलि संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुने। प्रधान न्यायाधीशको सिफारिश संवैधानिक घेराभित्रै भएको। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। माध्यमिक शिक्षा परीक्षा एसीईको नतिजा पर्सिसम्ममा सार्वजनिक गर्ने तयारी। र युक्रेनमा युद्ध अन्त्य हुँदै गएको रुसका राष्ट्रपति व्लादिमिर पुटिनको भनाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति। मिति यही ज्येष्ठ 2 गते शनिबार, शनि जयन्ती पर्वकै दिन। शनिधाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।

0: नहेरेर स्कुल कलेज पढ्ने केटाहरू यसरी दिउँसै बाटोमा रक्सी खाएर ड्रग्स खाएर चुरोट खाएर लट्ठारिएपछि हाम्रो समाज त खतम हुने भयो त हैन? यिनीहरूलाई सुधार्नका लागि कहीँ केही खुल्या छैन?
1: छ, माडीकै रतनी धोबाहामा अवश्य रिहेबिलिटेसन सेन्टर प्रणाली खुलिसकेको छ, जहाँ लागु औषध र जाँड रक्सी तथा अन्य दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई उचित परामर्श दिइनुको साथै उपचार गरिन्छ र दुर्व्यसनीबाट मुक्त गराई समाजमा पुनर्स्थापित गराउन मद्दत पनि गरिन्छ।
2: सम्पर्क 97484-36036 र 98244-42209।
3: दुर्व्यसनी अपराध नभई एक रोग हो र यसको उपचार सम्भव छ।
4: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
4: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला
3: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550-92260 र वेबसाइट chitawannationalpark.gov.np। कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
5: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
5: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-94-374 98-510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउस किपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
6: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती

0: विशेषज्ञ सेवा ओडी भिडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देख्न सकिने
1: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहित को हाड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
0: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
2: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 056-493-7338 मोबाइल 98-550-88-002
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853-518-953

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोलिबाट संसदको बजेट अधिवेशन शुरू हुँदै दुवै सदनको संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थित हुन सांसदहरूलाई अनुरोध। राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने।
1: सामान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो।
0: अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित। केही स्थानमा वर्षा जारी, आज राति पनि केही प्रदेशमा पानी पर्ने।
2: यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ।
0: काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षको 9 महिनामा मात्रै सवारी दुर्घटनामा 174 जनाको मृत्यु। 40 वर्षमा नेपालमा 7,28,000 घरेलु तथा साना उद्योग दर्ता कालिका निर्माणका सञ्चालक विक्रम पाण्डे सहित 22 जना विरुद्ध भोलिबाट थुन्चेक बहस।
3: उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
0: र काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता भनेर संविधानमै सुनिश्चित गरिए तापनि नेपालमा पत्रकारले समेत स्वतन्त्र रूपमा लेख्न र पढ्न सक्ने अवस्था छैन। राज्यकै अङ्गहरूबाट प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कामहरू भइरहँदा राज्यको चौथो अङ्गले कसरी अन्य 3 अङ्गलाई शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्नको लागि सजग बनाउन सक्छ? पत्रकारमाथि आउने प्रश्नले त्यही कुरालाई गर्दछ। त्यसैले अहिले पत्रकारहरूले आफूले प्रश्न सोध्ने र बोल्न पाउने अधिकार ती अङ्गहरूले पनि सीमा अनुसार मानिदिउन् भन्ने माग गरिरहेका छन्। अब खबर सुशीला श्रेष्ठबाट।
5: भोलिबाट शुरू हुने संघीय संसदको बजेट अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक भोलि अपरान्ह 4 बजे बस्नेछ। उक्त बैठकमा आगामी आर्थिक वर्षका प्राथमिकता योजना र सरकारका मुख्य कार्यक्रमहरू सार्वजनिक गरिने कार्यसूची तय भएको उहाँले सीआईएनसँग बताउनुभयो।
1: संघीय संसदको दुवै सदनको अधिवेशन भोलि अपरान्ह 2 बजे बस्ने आह्वान भएको छ। साथसाथै भोलि नै 4 बजे सामान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो। तयारीको सन्दर्भमा चाहिँ सचिवालयले तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको अवस्था छ। भोलि नै सभाका आफ्ना बैठक बस्ने, त्यस लगत्तै यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ। जुन चाहिँ बैठक सकिसके पछाडि, प्रतिनिधि सभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ। हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ।
5: प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले नै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थिति हुन सांसदहरूलाई संसद सचिवालयले अनुरोध समेत गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नेछ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने, प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायतका कार्यसूची रहेको छ। यस्तै सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुने संसद सचिवालयले जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको bolpatra.com.np नामको वेबसाइटमा अनाधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरू सहित 22 जना विरूद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको सीआईएनसँग कुरा गर्दै काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले बताउनुभयो।
3: 22 जना मध्ये 13 जना चाहिँ भनेको पक्राउ, अरू चाहिँ फरार हुनुहुन्छ। त्यसपछि आएर मुद्दा विद्युतीय माध्यमबाट अनाधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्राको कारोबार समेत भनेर अब विद्युतीय माध्यमबाट गरेको ठगीलाई मुख्य बनाएको छ, गराएको छ। अब यसमा त्यो बिगोको रकम जफतका कुराहरू छन्, क्षतिपूर्तिका कुराहरू छन् होइन, अनि अब 3 वर्ष तपाईँको सजायको माग दाबी छ। फरारको हकमा मुद्दा त दर्ता भइसक्यो होइन, भोलिबाट थुन्चेक बस सुरु हुन्छ। अब जो जसको उपस्थित गराएको छ उनीहरूको थुन्चेक बहस सुरु हुन्छ, भइसकेपछि अब उनीहरूको त्यो आदेश आइसकेपछि अब उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
5: कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको छ। प्रहरीले अनुसन्धानको क्रममा 12 जनालाई पक्राउ गरेको थियो, अन्य फरार रहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा 4,631 सवारी साधन दुर्घटना हुँदा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिको रहेको ट्राफिक प्रहरीले जनाएको छ। 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको बताएको छ। सरकारले 100 दिनको कार्य योजनामा समावेश गरे अनुसार सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
6: सडकमा सवारी साधन गुडिरहँदा चाहिँ कहिलेकाहीँ 2 सवारी साधन ठोकेर दुर्घटना पनि भइरहेको स्थिति छ। 2 सवारी साधन या 3 सवारी साधन ठोकेर दुर्घटना हुँदाको अवस्थामा चाहिँ त्यो कुन सवारी साधनको गल्ती हो त्यो एउटा गल्ती पत्ता लगाउनको लागि पछि अनुसन्धान गर्नको लागि पनि त्यो ड्यास क्यामले चाहिँ सहयोग गर्ने भयो एउटा कुरा। अनि अर्को जस्तो अब सवारी साधनमा चलाइरहँदाखेरि सवारी साधनभित्र चाहिँ यात्रुहरूलाई चाहिँ चालकका भनौँ न त्यहाँ सहचालक लगायत अन्य व्यक्तिहरूले दुर्व्यवहार गरेका या चाहिँ अब त्यहाँ यात्रुबीचका चाहिँ दुर्व्यवहारका कुराहरू पिक पकेटिङका कुराहरू त्यसलाई पनि अनुसन्धान गर्नको लागि चाहिँ सहयोग पुग्छ। दोस्रो कुरा भयो यो ट्राफिक प्रहरीले मात्रै नभएर अहिले सरकारले चाहिँ जुन सय बुँदे एउटा शासकीय सुधारको योजनाहरू जुन सार्वजनिक गरेको छ त्यो सय बुँदे शासकीय सुधारका योजनामा पनि यो कुरा चाहिँ परेको त्यसको चाहिँ सुरुवातै हाम्रो यही काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै गरिएको हो।
5: यसैबीच ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ। पटक पटक नियम उल्लङ्घन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सड़क पूर्ण रूपमा बन्द भएका छन् भने धेरै ठाउँमा सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्। सड़क विभागका अनुसार सिद्धिचरण लोकमार्ग उदयपुरको कटारी नगरपालिका 16 दलदले क्षेत्रमा आएको बाढीका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। मार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यान राख्दै गए रातिदेखि सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथ ललितपुर पृथ्वी राजमार्ग तनहुँ लमजुङ म्याग्दी भोजपुर र संखुवा सभाका विभिन्न सड़क खण्डहरूमा एकतर्फी मात्रै सवारी साधन सञ्चालनमा आएका छन्। सुरक्षा निकायले जोखिमपूर्ण क्षेत्रमा निगरानी बढ़ाएको जनाएको छ, साथै सुरक्षित भएर यात्रा गर्न आग्रह समेत गरेको छ। आज राति कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत मेघगर्जन र चट्याङ सहित पानी पर्नेछ। अन्य स्थानमा भने पानी पर्ने सम्भावना कम रहेको सीआईएनसँग कुरा गर्दै मौसमविद सञ्जीव अधिकारीले बताउनुभयो।
7: हालको मौसमको कुरा गर्नुपर्दा कोशी बागमती प्रदेशमा चाहिँ साधारणतया बादल लागेको छ। देशभरका अन्य भूभागहरूमा पनि आंशिक बादल चाहिँ लागेकै अवस्था रहेको छ। अहिले कोशी र बागमतीका थोरै ठाउँहरूमा मध्यमसम्मको वर्षा पनि भइरहेको मेघगर्जन चट्याङ पनि भएको अवस्था छ केही ठाउँहरूमा। र लुम्बिनी प्रदेशमा पनि पहाडी र हिमाली भूभागमा एक दुई ठाउँमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको छ। र आज बेलुकाको कुरा गर्नुपर्दाखेरि लगभग यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ। कोशी र बागमती प्रदेशमा चाहिँ हिमाली र पहाडी भूभागमा साधारणतया बादल नै रहने र अरू भूभागहरूमा पनि आंशिक बादल लाग्ने देखिन्छ।
5: साझा खबरमा अब खेल खबर। काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8 गतेदेखि 15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनसिपमा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव्स, इरान, किर्गिस्तान र काजाकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ।
0: सुशीला श्रेष्ठ। निरन्तरको मेहनतले जिल्लाकै फार्म हाउसमा काम गर्न पाएपछि दाङका युवा युवती खुसी।
8: फार्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेको छु। हँसि 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु।
0: विदेश जाने लहर चलिरहेका बेलामा स्वदेशमै महिला तथा पुरुषका लागि रोजगार प्रदान रिपोर्टसँगै सम्वाद श्रृङ्खला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
10: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
12: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
13: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
13: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
10: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। अब विदेशमा विद्युत बिक्री गर्दा स्वदेशमा प्रयोग हुने बिजुलीमा कुनै असर नपर्ने गरी मात्रै व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ। नेपाल र भारतबीच दुई वर्ष अघि भएको विद्युत खरिद बिक्री सम्झौता विरूद्ध परेको मुद्दामा फैसला गर्दै अदालतले यस्तो आदेश दिएको हो। सार्वजनिक गरिएको आदेशमा 2081 कार्तिक 20 गतेको फैसलाको पूर्ण पाठ अनुसार सर्वोच्चले स्पष्ट रूपमा पहिला देशभित्र पर्याप्त विद्युत खपत सुनिश्चित गर्नुपर्ने त्यसपछि मात्र बाँकी रहेको विद्युत निर्यात गर्न निर्देशन दिएको हो। नेपालमा रोजगारी र आमदानीको कुनै सम्भावना नभएको भन्दै दैनिक रूपमा विदेशिने युवाहरूको संख्या 2000 भन्दा बढी छ। गाउँघरमै केही गरौं भन्ने भन्दा पनि लहलहीमा लागेर विदेश जाने प्रतिस्पर्धा नै देखिन्छ। तर केही यस्ता युवाहरू छन् जसले दृढ इच्छा शक्ति र निरन्तर मिहिनेतले गर्दा आफूले मात्र होइन सयौं मानिसहरूलाई रोजगारी समेत दिइरहेका छन्।
15: दाङको गुराही दुई निमुरियाका स्थानीयवासी असार साउनमा मुस्किलले एक महिना र धान भित्र्याउने बेलामा एक महिना काममा खटिन्थे। बाँकी समय धेरै जसो उनीहरू केही पनि काम पाउँदैनथे। काम नपाउँदा गाउँका महिलाहरू खाली बस्न बाध्य हुन्थे भने युवाहरू रोजगारीको खोजीमा टाढा जानुपर्ने बाध्यता थियो। अहिले भने दृश्य बदलिएको छ। गाउँमै सञ्चालनमा आएको व्यवसाय कृषि फार्मले स्थानीयलाई काम दिँदा घर व्यवहार चलाउन समेत सजिलो भएको छ। स्थानीय मुना चौधरी र देवा चौधरी:
16: हामीलाई धेरै कमाई भएको छ, अब अन्त जानु गएर हामीलाई कमाउनु परेको छैन। गाउँ घरमा कमाइरहेको छौँ, केटाटी पढाउन सजिलो भयो, हामीलाई धेरै खुसी भएको छ यसमा काम गरेर।
17: हजुर, अब मेरो घरमा 5 जनाको परिवार छ। मेरो श्रीमानले घर बनाउने काम गर्नुहुन्छ, म तरकारी फर्ममा काम गर्छु। मेरो कमाइले घर खर्च चलाउनुहुन्छ, 15-16 हजार आउँछ। बुढाको कमाइ बचत हुन्छ, म यहीमा खुसी छु। म तरकारी फर्ममा काम गर्न पाछु, म धेरै खुसी छु।
15: कोराही उपमहानगरपालिका 2 निमुरियामा युवा हरिजीसीले 7 वर्ष अघिदेखि सञ्चालन गर्दै आएको फार्ममा अहिले दैनिक 40 जना भन्दा बढीले काम पाएका छन्। फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने लगायतको काम पाइने भएपछि पहिले जस्तो खाली बस्नु पर्ने अवस्था छैन भने विद्यार्थीहरू समेत पढ्दै कमाउँदै रमाइरहेका छन्। अर्का स्थानीय सुमिना चौधरी र किरिमलाल चौधरी:
18: यसमा चाहिँ हाम्रो गाउँको सबैजना चाहिँ काम गर्न आउनुहुन्छ, अनि म पनि 12 को एक्जाम दिइसकेपछि यतिकै खाली बस्नु भन्दा म पनि केही गरौ भनेर चाहिँ केही कृषि फार्ममा चाहिँ काम गर्छु। अनि यसमा चाहिँ महिनाको 15-16 हजार चाहिँ कमाइ हुन्छ, अनि यो पैसाले म अब फ्यामिलीलाई पनि पैसा दिन्छु, अनि मैले आफूलाई खर्च पनि हुन्छ।
8: म पहिला बाहिर बस्थे, यहाँ फर्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो, 6-7 वर्ष म यहीँ गइरहेको छु। हँसी 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु, यिनको हाजिरी साजिरी लेख्ने, हिसाब किताब गर्ने। हरिजीसीले मलाई यही जिम्मा दिएको छ। यहाँ म रोजगारी पाउँदा म खुसी छु, मेरा दिदी भाइहरू पनि सबै खुसी छन् रोजगारमा।
15: 7 वर्ष अघि 7 कट्ठा जग्गाबाट सुरु भएको जिसेको तरकारी खेती अहिले 14 बिगामा फैलिएको छ। आफ्नो 1 बिगा र बाँकी जग्गा भाडामा लिएर उहाँले व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ। वार्षिक 2 करोडको कारोबार गर्ने जिसे कामदारहरूको ज्यालामा मात्रै झन्डै 1 करोड वार्षिक खर्च गरेको बताउनुहुन्छ।
19: 7 कट्ठाबाट सुरु गरेको हो, त्यति बेला मसँग 2-3 जना मान्छेले मेरो काम गर्नुहुन्थ्यो भने त्यो प्रत्येक वर्ष फार्म बढाउँदै आउँदै गर्दाखेरि अहिले चाहिँ मेरो लगभग 14-15 बिगामा काम भइराखेको छ। मेरो फार्ममा अहिले लगभग 45-50 जनाले पर दिन काम गर्नुहुन्छ। उहाँहरू पनि खुसी हुनुहुन्छ, म पनि खुसी छु। होइन, हरियालीमा बस्यो गाउँमा, होइन, रमाइलो छ।
15: जिसीले कृषि फार्म मार्फत मौसम अनुसार टमाटर, बोडी, काँक्रा, गोभी लगायतका तरकारी फलाउनुहुन्छ भने उत्पादन भएको तरकारी बिक्रीका लागि घुराही बजारमा पसल पनि सञ्चालनमा ल्याउनु भएको छ। सुशीला ओली, CIN रेडियो मध्य पश्चिम, दाङ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्लो समय बढ्दै गएको डेङ्गीको संक्रमण रोक्न सावधानी अप्नाउनु पर्ने
20: तपाईँ हो, आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस्, होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आयो भने अरूलाई पनि डेङ्गी हुनसक्छ भने तपाईँ सतर्क रहनुहुन्छ।
0: परीक्षण गर्न झन्झट मान्न नहुने विज्ञको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
21: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1, काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801001000 4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
22: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
23: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ सम्वाद श्रृङ्खला हाम्रो पालो
24: नमस्कार म सुशीला सम्वाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ आज हामी हाम्रो पालोको 287 खण्डमा छौं आजको हाम्रो पालोमा हामी पछिल्लो समय नेपालमा फैलिँदै गएको डेंगी संक्रमणको कारण र समयमै परीक्षण गराउनुको महत्वको बारेमा चर्चा गर्दैछौ यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी
25: क्लाइमेट चेन्ज भइरहेको छ त्यसले गर्दाखेरि चाहिँ यो हाम्रो पहाडी क्षेत्रहरूमा अथवा हिमालतिर पनि गर्मी बढ्दै गइरहेको छ र त्यही अनुसार चाहिँ त्यो क्षेत्रहरूमा पनि लामखुट्टे चाहिँ सर्भाइभ गर्न सकिरहेको छ अन्डा पार्न सकिरहेको छ र लामखुट्टेको पपुलेसन बढिरहेको छ त्यसै कारणले सुरुमा चाहिँ हाम्रो तराईको क्षेत्रहरू मात्र यस्तो डिजिज देखिन्थ्यो भने यो काठमाडौँको जिल्लाहरू पहाडी जिल्लाहरूमा देख्न थालिसक्यो र इभन उच्च हिमाली क्षेत्रहरूमा पनि देख्न थालेको छ भने एउटा चाहिँ हजुरको क्लाइमेट चेन्जले गर्दाखेरि मस्किटोको पपुलेसन बढेर पनि हो अर्को चाहिँ अर्बनाइजेसन हाम्रो जुन हिसाबले चाहिँ ट्रान्सपोर्टेसन मान्छेहरूको मुभमेन्टहरू त्यो रहेको छ त्यसले गर्दाखेरि चाहिँ डेङ्गी संक्रमित मान्छे काठमाडौँमा संक्रमित मान्छे हिमाली क्षेत्रमा जानु हो भने र त्यहाँ अलरेडी मस्किटो छ भने त्यो लामखुट्टेले उहाँलाई टोकेपछि अनि त्यो लामखुट्टे पनि इन्फेक्टेड हुन्छ र त्यसले अरूलाई पनि सार्छ भनेपछि यसरी यो पपुलेसन माइग्रेसन जुन भइरहेको छ त्यसले गर्दा पनि डेङ्गी चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा सरिरहेको हुन्छ
24: पछिल्लो समय नेपालमा डेङ्गी संक्रमण बढिरहेको छ खास यो डेङ्गी संक्रमण चाहिँ किन फैलिरहेको छ
25: यो सिजनमा किन बढ्यो भन्दाखेरि चाहिँ अहिलेको समर सिजन र रेनी सिजनमा चाहिँ लामखुट्टेको चाहिँ वृद्धि विकास बढी हुन्छ उसले अन्डा पार्छ र अन्डाबाट जुन लामखुट्टे निस्किन्छ त्यो साइकल चाहिँ एकदम चाँडो पनि हुन्छ त्यसले गर्दा चाहिँ अहिलेको यो रेनी र समर सिजनमा चाहिँ यसको मस्किटो बर्न डिजिज लाइक डेङ्गीहरू चाहिँ बढ्दै जान्छ
24: नियन्त्रण गर्न चाहिँ खास के गर्नुपर्छ अहिले सरकारले खोज र लार्वा नष्ट गर अभियान चलाइरहेछ तर त्यो त्यति धेरै प्रभावकारी देखिएको छैन
25: अब जस्तो कि अहिले मैले भने यो डेङ्गी फैलिनमा चाहिँ एउटा चाहिँ लामखुट्टेको पपुलेसन कन्ट्रोल गर्नु पर्यो लामखुट्टेको पपुलेसन कसरी बढ्छ त भन्ने कुरा त्यो हामीले थाहा पाउनु पर्यो लामखुट्टे एउटा फिमेल मस्किटोले त्यो अन्डा पारेपछि त्यो अन्डाबाट चाहिँ अनि बच्चाहरू ह्याच भएर लामखुट्टेहरू निस्किने हो एउटा डरलाग्दो कुरा चाहिँ के छ भने कुनै पनि मस्किटो इन्फेक्टेड छ जस्तै रगत खाइसकेपछि बिरामीको रगत खाइसकेपछि त्यो लामखुट्टे आफै इन्फेक्टेड हुन्छ त्यो फिमेल मस्किटोले अन्डा पारेपछि उसको अन्डामा पनि भाइरस जान्छ र अन्डाबाट निस्किने जति पनि मस्किटोहरू नयाँ मस्किटोहरू आउँछ त्यो सबै इन्फेक्टेड हुन्छ भन्नुपर्छ उनीहरूले नयाँ मान्छेलाई टोक्नै पर्दैन उनीहरू पहिले उनीहरूको शरीरमा भाइरस हुन्छ र उनीहरूले टोक्ने बित्तिकै मस्किटो फैलिन्छ र अर्को डरलाग्दो कुरो के छ भने चाहिँ एउटा अन्डा यो सिजनमा ह्याच भएन भने पनि 9 महिनाभित्रमा पानी परेर ऊ फेरि ह्याच हुन सक्छ र 9 महिनासम्म ऊ सुसुप्त रूपमा डोर्मेन्ट रूपमा बसिराख्न सक्छ भन्नुको अर्थ यो सिजनमा चाहिँ जतिवटा अन्डाहरू चाहिँ ह्याच हुन सकेन त्यो मरेर जानेवाला छैन अर्को सिजन सुरु हुने बेला चाहिँ अन्डा पर्ने के अरे पानी पर्ने बित्तिकै त्यो अन्डा फुटेर त्यहाँबाट फेरि मस्किटोहरू निस्किन्छ त्यसै कारणले चाहिँ मस्किटोको कन्ट्रोल चाहिँ यो सिजनलाई मात्र होइन अरू केही सिजन्सहरूलाई पनि गर्नु पर्यो र मस्किटो कन्ट्रोल गर्नु चाहिँ सबभन्दा सजिलो तरिका भनेको चाहिँ यसको फुल जहाँ पर्छ त्यसलाई कन्ट्रोल गर्नु भन्नुको अर्थ पानी जम्न नदिनु जमेको पानीलाई फालिदिइहाल्नु, अनि त्यसमा चाहिँ लार्भिसाइड्सहरू भन्नुको अर्थ त्यसको अन्डा अथवा लार्भा मार्ने खालको चाहिँ औषधिहरूको प्रयोग गर्नु, त्यसलाई चाहिँ खोजेर मार अभियान भन्छ होइन, अथवा चाहिँ पानी जम्न नदिनु, यो चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा भयो। र साइड बाई साइड त्यसले पनि पुगेन भने चाहिँ एडल्ट मस्किटोलाई कन्ट्रोल गर्ने इन्सेक्टिसाइड्सहरू हाल्नुपर्छ कि, त्यो चाहिँ सेकेन्ड फेज भयो। त्यो चाहिँ एउटा पब्लिक लेभलमा हामीले गर्न सक्ने कुरा भयो। अर्को चाहिँ धेरै झाडीहरू हुनुदिनु भयो किनभने मेल मस्किटोहरू त्यतातिर पनि बस्छ, त्यो चाहिँ मस्किटो कन्ट्रोल गर्ने एउटा पपुलेसन कन्ट्रोल गर्ने एउटा मेकानिजम भयो। त्यो चाहिँ अर्को सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के छ भने मेरो घरमा म इन्फेक्टेड छु र मलाई चाहिँ कुनै लामखुट्टेले टोक्यो भने मेरो घरको लामखुट्टेले टोक्यो भने त्यो पनि इन्फेक्टेड हुन्छ र उसले अरूलाई पनि सार्छ नि त होइन, भनेपछि बिरामीकोलाई चाहिँ चाँडोभन्दा चाँडो डायग्नोसिस गरेर उसलाई पनि आइसोलेट गर्नु सक्नु पऱ्यो अथवा लामखुट्टेसँग टोकेबाट बचाउनु पऱ्यो र उसलाई चाँडै सुधार गर्नु पऱ्यो, भनेपछि त्यो डायग्नोसिस चाँडो हुनु र उसको ट्रिटमेन्ट गर्नु पनि एउटा रोग कन्ट्रोलको सबभन्दा इम्पोर्टेन्ट मेकानिजम हुन्छ। तर अहिले भइरहेको के छ भने चाहिँ हाम्रो डेङ्गीको किट गाउँ गाउँमा पुगेको छैन अथवा मान्छेहरूलाई ज्वरो आए पनि उहाँहरू चेक गर्न जानुभएको छैन, त्योहरू उहाँले डेङ्गी इन्फेक्सन भएको छ उहाँलाई थाहा पनि छैन र उहाँलाई टोकेर उहाँको डेङ्गीबाट चाहिँ अरू अरू मान्छेले फैलिरहेको छ, भनेपछि त्यसमा पनि हामीले त्यो डायग्नोसिसमा पनि हामीले फोकस गर्नुपर्छ। त्यसै कारणले यसमा चाहिँ विभिन्न यसको पर्सपेक्टिभ्सहरू हुन्छ, एउटा कुरा मात्र फोकस गरेर पुग्दैन, तर त्यो इम्पोर्टेन्ट कुरा हो, त्यो साथसाथै हामीले अरू कुरामा पनि फोकस गर्नुपर्छ।
1: अहिले अब प्राय डेङ्गी संक्रमितहरू जो घरमा बसेर उपचार गरिरहनु भएको छ, कतिपयले चाहिँ अब 3 दिन नभइकन यो टेस्ट गराउनु पर्दैन भन्ने पनि छ, साह्रै गाह्रो नहुन्जेलसम्म अस्पताल पनि जानु पर्दैन, घरमै बसेर उपचार गर्न सकिन्छ भन्ने पनि छ, खास कुरो चाहिँ के हो?
25: अब सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ डेङ्गीको संक्रमण भयो भने सबैलाई चाहिँ प्राणघातक चाहिँ हुँदैन, तर डेङ्गी चेक गर्दाखेरिको फाइदा के हुन्छ भने एक त तपाईँलाई डेङ्गी भयो भने थाहा भयो भने तपाईँले त्यही अनुसारको चाहिँ आफ्नो सिम्टम्सहरू वाच गर्न सक्नुहुन्छ, त्यही अनुसारको प्रिकसन्सहरू लिन सक्नुहुन्छ र समयमा तपाईँ हस्पिटल जान सक्नुहुन्छ। एउटा त्यो इम्पोर्टेन्ट भयो भने यदि तपाईँलाई कम्प्लिकेसन हुनेवाला छ र तपाईँ पहिले डेङ्गी संक्रमित हुन्छ भन्छ त्यही अनुसारको ट्रिटमेन्ट गर्न पाइयो नि त, त्यही अनुसारको प्लानिङ गर्न पाइयो भनेपछि त्यसले फाइदा हुन्छ, जीवन बचाउँछ एउटा। सेकेन्ड इम्पोर्टेन्ट कुरा चाहिँ यदि तपाईँ डेङ्गी संक्रमित हुनुहुन्छ भने तपाईँ अब आफूलाई आइसोलेसनमा राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस् होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आयो भने अरूलाई पनि डेङ्गी हुनसक्छ भने तपाईँ सतर्क रहनुहुन्छ, भनेपछि त्यो डेङ्गीको जुन फैलिरहेको छ त्यसलाई कन्ट्रोल गर्नु पनि अर्ली डायग्नोसिस इम्पोर्टेन्ट हुन्छ। त्यसै कारणले चाहिँ जहिले पनि सकेसम्म डायग्नोसिस अर्ली भएको फाइदा हुन्छ।
1: लक्षण देखा परेको कति दिनभित्रमा चाहिँ परीक्षण गरिसक्नुपर्छ?
25: अब जति सक्दो चाँडो भन्छौँ हामी, जस्तो कि लक्षण देख्दासम्म चाहिँ शरीरमा डेङ्गीको भाइरस आइसकेको हुन्छ र त्यसलाई चाहिँ हामीले टेस्टिङ गर्दा देख्छौँ नै। अब टेस्टिङ किट्समा चाहिँ हामीले 3 कुरा टेस्ट गर्छौँ, एउटा एन्टिजेन अनि एन्टिबडी आइजिएम र आइजिजी देखिन्छ। अब त्यो सुरुमा चाहिँ एन्टिजेन नै देखिन्छ र त्यो नै सबभन्दा इम्पोर्टेन्ट हुन्छ, त्यसपछि आइजिएम देखिन्छ र त्यसको 2 हप्ता क्रस गरिसकेपछि बल्ल आइजिजी देखिन्छ। भन्नुको अर्थ हाम्रो चाहिँ शरीरमा भाइरस देखिने बेलासम्म सिम्टम्स आइसकेको हुन्छ र त्यो बेलासम्म हामीले चेक गर्दाखेरि चाहिँ डेङ्गी देखिन्छ। त्यसै कारण चाहिँ जसरी चाँडो चेक गरेको राम्रो, र यदि तपाईँलाई ज्वरो आउने टाउको दुख्ने त्यो सबै सिम्टम्सहरू भएको छ तर डेङ्गी नेगेटिभ आयो भने मेबी इट्स नट डेङ्गी, मेबी इट्स समथिङ एल्स भनेको मेबी इट्स स्क्रबटाइफस, मेबी इट्स कोभिड, अथवा चाहिँ नेपालमा हामीले टेस्ट नगरेको अरू डिजहरू पनि हुनसक्छ, जस्तै चिकनगुनिया हुनसक्छ अथवा अरू भाइरल डिजहरू हुनसक्छ, भनेपछि त्यही अनुसार चाहिँ तपाईँले अरू टेस्टिङहरू विज्ञको सहायता अनुसार गर्नुपर्ने पनि हुनसक्छ।
24: संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँगको यो कुराकानी सँगै आज हामी हाम्रो पालको अन्त्यतिर आइपुगेका छौं। मौसमजन्य विपदका कारण बाल मनोविज्ञानमा परेको प्रभाव वा अन्य कुनै जिज्ञासा प्रश्न वा संक्रामक रोगबारे कुनै पनि प्रश्न विचार वा गुनासो भए तपाईँले हामीलाई हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
0: भोलिबाट सुरु हुने संघीय संसदको बजेट अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभूत बिक्री गर्दा स्वदेशमा प्रयोग हुने बिजुलीमा कुनै असर नपर्ने गरी मात्र व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ। र काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: Kiss FM 93.2 MHz.
1: So this time check.
2: इस समय सूचक का साथमा
3: दक्षिण कोरिया में पढ़ाई और रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 161 र 98 5570 53
4: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 580 98 5506 2640
1: It's 8 o'clock. अहिले 8 बजे को छ।
5: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
6: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
5: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
6: संघीय संसदको बजेट अधिवेशन भोलि सुरु हुने, 2 बजे छुट्टा छुट्टै बैठक बस्ने, 4 बजे नीति कार्यक्रम प्रस्तुत हुने,
5: प्रधान न्यायाधीश सिफारिसलाई सडक बस नबनाउने रविको आग्रह, बालेन र आफू बीच फाटो नआउने दावी, भाइरल हुने होडमा नलाग्न सांसदलाई निर्देशन,
6: जनमत पार्टीले समर्थन फिर्ता गरे पनि मध्य प्रदेशको सरकार नढल्ने, कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने 4 दलको निर्णय,
5: भारतको तमिलनाडुमा थलापति विजयी मुख्यमन्त्री नियुक्त, 4 दिनभित्र विश्वासको मत लिनुपर्ने,
6: र आइपिएल क्रिकेटमा बेङ्गलुरू विरुद्ध टस हारेर मुम्बई ब्याटिङ गर्दै शीर्ष 4मा टिकिरहन बेङ्गलुरूलाई खेल जित्नै पर्ने दबाब।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश।
5: पुलिस सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन नै सरकारको नीति कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई अपराह्न 4 बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ। सांसदहरूलाई भने 15 मिनट अगाडि नै बैठकमा उपस्थित भइसक्न भनिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठक बस्नेछन्। ती बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने लगायतका सम्भावित कार्यसूची छन्। यसैगरी सरकारबाट हालै जारी भएका 8 अध्यादेश पनि बैठकमा पेश गरिनेछ।
6: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्य मध्येबाट एकजनालाई प्रधान न्यायाधीशका लागि सिफारिस गरेको विषयलाई सडक बहस बनाउन नहुने बताउनु भएको छ। पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको 2 दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै उहाँले संवैधानिक परिषदमा आएका नामहरूमध्येबाट बहुमतले एकजनालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने कुरा कसरी असंवैधानिक भयो प्रश्न गर्नुभयो।
8: मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो? असंवैधानिक भएको भए 600 न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो होला नि। त्यही संविधान विपरीत कार्यक्रम काम हो। संविधानको संविधान मिच्यो त्यसो गर्दा। 6 को साटो संविधानमा वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नुपर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो, सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला, तर संविधानले त्यसो भन्दैन।
6: उहाँले प्रधान न्यायाधीश नियुक्तिको परम्परा भत्काएको आरोपप्रति आपत्ति जनाउँदै पुरानै अभ्यास कायम राखिएको भए अहिले पनि संवैधानिक परिषदमा भागभण्डाकै चलिरहने टिप्पणी गर्नुभयो। प्रधान न्यायाधीश सिफारिसको विषयलाई लिएर आफ्नो आलोचना भइरहेकोतर्फ लक्षित गर्दै लामिछानेले सर्वोच्चका न्यायाधीशहरूलाई सहकारी प्रकरणमा आफूलाई दोषी करार गर्न चुनौती दिनुभएको छ। हिजो मात्र कायम मुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधानले दुई तिहाईको सरकारको डरमा न्याय सम्पादन नहुने बताउनु भएको थियो। त्यसको भोलिपल्ट रविले मल्लतर्फ लक्षित गर्दै जवाफ दिनुभएको हो।
8: मेरो कुरा गर्नुहुन्छ भने मेरो त गर्दन अझै पनि त्यही छ नि, हुन्छ त्यस्तो रिस उठेको छ भने चलाइदिनुहोस् हतियार, तिर बुझाएर आएको छु मैले आफ्नो गर्दन, त म यही छु, त्यही छ मेरो गर्दन। होइन भने न्यायालयको गरिमा, न्यायालयको प्रतिष्ठा त्यसलाई सडकको विषय बनाउनु हुँदैन। अन्यायमा त हामी पनि पऱ्यौँ होला, हामीलाई पनि चिच्याई चिच्याई भन्न मन थियो, कराई कराई भन्न मन थियो, अन्याय भयो न्याय पाऊ भन्न मन थियो, तर हरेक पटक अदालतको ढोकाबाट बाहिर निस्किएर अदालतप्रति आशा छ भरोसा छ भन्दै आएको म, मेरा अभिव्यक्ति अझै पनि त्यही छन्, न्याय पाइयो पाइएन आफ्नो ठाउँमा छ, तर पाइन्छ भन्ने आशा र भरोसा हामीलाई आज पनि छ।
6: आफूहरू इतिहासकै सजिलो क्रान्तिबाट सरकारमा पुगेको भन्दै लामिछानेले आगामी पाँच वर्ष परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य साबित हुने बताउनु भएको छ। प्रधानमन्त्री बालिन र आफू बीच फाटो ल्याएर फाइदा लिन खोज्नेहरू सक्रिय रहेको भन्दै उहाँले गुट उपगुटमा नलाग्न चेतावनी समेत दिनुभएको छ।
8: कहिलेकाहीँ साथीहरूले बालन रवि रवि बालन भनेर चाहिँ यसो अलग अलग म त यतातिर गरेर भन्ने कुरा गर्छन्, अनि प्रधानमन्त्रीजी र म यो कुरा एकअर्कालाई गरेर हामी बडो हाँस्छौँ, प्रधानले यसो भन्यो भने हामीलाई थाहा हुन्छ, हामी हाम्रो एउटा शर्त छ हामीले यस्ता कुराहरू चाहिँ छलफल गर्ने भनेर। एक दुईजना साथीहरू आज यो पनि भनिदिन्छु, यो अलग हामीलाई अलग ढङ्गले हेर्न म त यताको हो नि र म त उताको हो नि भनेको कारणले मन्त्री नभए साथीहरू पनि हुनुहुन्छ, त्यस कारणले तपाईँहरू यो कुरा याद दिनुहोला, किनकि हामी छलफलमा छलफल गरि नै हाल्छौँ।
6: जनताले ठूलो अपेक्षा राखेर रासोपालाई जिताएको भन्दै लामिछानेको मत दिने नागरिकको शिर नझुक्ने गरी काम गर्न सुझाउनु भएको छ। उहाँले केही सांसदहरूले पार्टीमा योगदानको नाममा व्यक्तिगत अपेक्षा राखेर आफू कहाँ आउने गरेको उल्लेख गर्दै योगदानको मूल्य माग्ने समय भइ नसकेको स्पष्ट पार्नुभयो। त्यति मात्र होइन, उहाँले सांसदहरूलाई भाइरल हुने होडमा नलागी कर्तव्य पूरा गर्न निर्देशन दिनुभएको छ।
5: नेपाल कम्युनिस्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले गरिबलाई सबैभन्दा बढी पीडा दिएको टिप्पणी गर्नुभएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले श्रमजीवी वर्गमाथि सबैभन्दा ठूलो आहत दिने काम वर्तमान सरकारबाट भएकाले नेपालका कम्युनिस्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताउनु भएको छ।
9: जुन वर्गको पक्षमा हिजो हामीले लडाईँ लडेको हो, आन्दोलन गर्दै आएको, लामो इतिहास बनाएको हो, त्यही वर्गमाथि कसले प्रहार गर्दैछ भनेर हेऱ्यो भने देशी र विदेशी प्रतिक्रियावादी वर्गले त्यो वर्गलाई नेस्तनाबुद गरेपछि अथवा त्यो वर्गमाथि प्रहार गरेपछि मात्रै कम्युनिस्टहरूको आधार सिद्ध्याउन सकिन्छ भन्ने योजनाको साथ यो काम भइरहेको हुनाले पनि आजको हाम्रो तात्कालिक आवश्यकता अब सबै एकताबद्ध भएर आफ्नो वर्गसँगको सम्बन्धलाई सुदृढ गर्ने, वर्ग सङ्घर्षलाई फेरि नयाँ सिराबाट अगाडि बढाउने आवश्यकता छ।
6: नेपाली काङ्ग्रेसले 15 बुधे सुदूरपश्चिम संकल्प पत्र पारित गर्दै सुदूरपश्चिम प्रदेश स्तरीय दुई दिने भेला सम्पन्न गरेको छ। नेपाली काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा धनगढ़ीमा आयोजित दुई दिने भेला आज सकिएको हो। काङ्ग्रेसले भोलि र पर्सि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय भेलाको आयोजना गरेको छ। कर्णालीको भेलालाई सम्बोधन गर्न काङ्ग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, मन्त्री प्रदीप पौडेल लगायत शीर्ष नेता कर्णाली जाने कार्यक्रम छ। दुई दिन छलफलपछि सुर्खेत घोषणा पत्र जारी गर्दै कर्णालीको विकास, समृद्धि र सुशासनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी छ।
5: संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनैतिक दल र विज्ञबीच छलफल भएको छ। आज काठमाडौँमा आयोजित संविधान संशोधनमा संहिता र प्रदेश संरचनाको सवाल विषयक छलफल कार्यक्रममा सरकारले बनाएको संविधान संशोधन कार्यदलसँग राजनैतिक दलका नेता र विज्ञ बीच अन्तर्क्रिया भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद तथा संविधान संशोधन कार्यदलका सदस्य मोहनलाल आचार्यले सबै विषयमा तल्लो तहसम्म खुला रूपमा छलफल गरेर संशोधनको मसौदा तयार पारिने बताउनु भएको छ। प्रदेशसभा सदस्यको संख्या र मन्त्रालयको संख्या घटाउन तथा निर्वाचन प्रणालीबारे सोच्न एवं सच्याउन सकिने उहाँको भनाइ छ। केही संवैधानिक आयोगलाई जोडेर छाता आयोग बनाउन सकिने उहाँको धारणा छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका तर्फबाट कार्यदल सदस्य बन्नुभएका देवप्रसाद गुरुङले समयअनुसार सुधार गर्नु राम्रो कुरा भएको उल्लेख गर्दै के संशोधन गर्ने भन्ने विषयमा राष्ट्रिय सहमति आवश्यक भएकोमा जोड दिनुभयो। राष्ट्रिय सहमति बिना संविधान संशोधन गर्ने कुरा सजिलो नभएको उहाँको तर्क छ। नेपाली कङ्ग्रेसका नेता तथा संविधानविद राधेश्याम अधिकारीले संघीयता विकेन्द्रीकरण मात्र नभएर शक्ति बाँडफाँड पनि हो भन्दै लामो समयदेखि अधिकांश समय देशको शासकीय स्वरूप केन्द्रीकृत भएकाले मानसिकता पनि मूल रूपमा केन्द्रीकृत भएकाले त्यसलाई सच्याउन जरुरी रहेको बताउनुभयो। उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी नेपाल जस्तो देशमा जोखिमपूर्ण हुन सक्ने समेत तर्क गर्नुभएको छ। नेकपा एमालेका नेता तथा संविधान संशोधन कार्यदलका सदस्य डाक्टर भीष्मराज अधिकारीले सरकार के विषयमा संशोधन गर्न चाहिरहेको छ भन्ने कुरा स्पष्ट रूपमा आउनुपर्ने बताउनुभयो। मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले संघीयता मधेस प्रदेशको दबाबमा आएको भन्दै यसलाई सुरुवातदेखि नै कमजोर र अधिकारविहीन बनाइएको आरोप लगाउनुभयो। बागमती प्रदेशका पूर्व मन्त्री तथा आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा होलमा लामाले आदिवासी जनजातिका मुद्दा सम्बोधन हुनुपर्ने र संघीयताको मूल मर्म नै प्रदेश संरचना भएको बताउनु भएको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ। आज साँझ बसेको केन्द्रीय सचिवालय बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको हो। स्टार्टअप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारीलाई, केन्द्रीय विभाग ऱ्यापिड एक्सन टिमको प्रमुखमा वैकुण्ठ थापा आशिष र उपप्रमुखमा सशस्त्र प्रहरीका पूर्व डीआईजी विदुर खड्कालाई मनोनयन गरेको हो। बैठकले कर्णाली प्रदेशको सहमहामन्त्रीमा राज बहादुर शाह र अविश्वरा सुवेदीलाई मनोनयन गरेको छ।
5: नेपाल परिवेशमा एसीईको नतिजा सार्वजनिक गर्ने तयारी पूरा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: वित्तीय अनुशासन पालना गरौं, आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौं, मासिक बजेट बनाऊ, अनावश्यक कुरामा खर्च नगरौं, अनिवार्य रूपमा नियमित बचत गरौं, आवश्यक भएमा मात्र ऋण ल्याऊ र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौं। वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
11: गुणस्तरीय प्लम्बिङको
12: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन घरको।
14: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
5: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
6: मध्य प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलबीच सहमति भएको छ। जनमत पार्टीले समर्थन फिर्ता गरेपछि कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी नेकपा र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत दिने निर्णय पनि गरेका छन्। मुख्यमन्त्री यादवलाई यथाशीघ्र विश्वासको मत लिन पनि चार दलको आग्रह छ। गत वैशाख 22 गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएपछि यादव सरकारको आयुमाथि प्रश्न उठेको थियो। कांग्रेस, नेकपा, जसपा र लोसपाले निरन्तरता दिने निर्णय गरेपछि यादव नेतृत्वको सरकार जोगिएको छ। मध्य प्रदेशसभामा हाल 101 सांसद छन्। कांग्रेसका 22, नेकपाका 15, जसपा लोसपा गरी 26 गरी 63 जना सांसद यादवको पक्षमा देखिएका छन्। विपक्षमा एमालेका 24, जनमतका 12, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टीका 1-1 जना सांसद छन्। यसअघि मध्य प्रदेशसभामा 107 जना सांसद थिए। लोसपाका अभिराम शर्मा, जसपाका सरोज सिंह कुशवाहा र राप्रपाकी कञ्चन बिच्छा निलम्बित छन्। जनमतका सतीश कुमार सिंह, नेकपाका भरत प्रसाद शाह, रहबर अन्सारी, नेकपाका रामचन्द्र मण्डल प्रतिनिधिसभा उम्मेदवारी दिँदा प्रदेश सांसदबाट राजीनामा गरेका थिए।
5: राष्ट्रिय योजना आयोगले विभिन्न 8 सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ। आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढी खुटिया दिपायल चैनपुर उभेर भन्ज्याङ सडक, खुलालु सल्ली सल्ला सडक र सो अन्तर्गत 6 पुललाई सिफारिस गरेको हो। यस्तै कर्णाली कोरिडोरको उत्तराखण्ड सडक, लेले भारदेव चन्द्रपुरा ठुला दुर्लुङ सडक, भेरी कोरिडोर, रिम्ना सडक खण्डका 14 पुल, रोल्पा स्थित सहित मार्गका लागि स्रोत

0: सहितको 100 शय्याका आयुर्वेद अस्पताल भवन निर्माणका लागि सुरु विनियोजन रकमको 4 गुणाभन्दा बढी नहुने गरी स्रोत सहमतिका लागि अर्थमा सिफारिस गरेको छ।
1: माध्यमिक शिक्षा परीक्षा एसएको नतिजा सार्वजनिक गर्ने तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरका अनुसार शैक्षिक सत्र 2082को नतिजा प्रकाशन गर्ने तयारी अन्तिम चरणमा पुगेको हो। परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्ताङ्क प्राप्त थाहा पाउन सकुन् भन्ने उद्देश्यले बोर्डले विभिन्न आधिकारिक माध्यमहरूको सूची समेत सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्षको नियमित तथा ग्रेड वृद्धि दुवै परीक्षाको नतिजा एसएमएस आइभीआर र विभिन्न वेबसाइटहरूबाट मार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ। प्रविधिको प्रयोग गर्दै परीक्षार्थीहरूले घरमै बसेर आफ्नो नतिजा र मार्कसिट प्राप्त गर्न सक्नेछन्। परीक्षार्थीले नेपाल टेलिकमको 1600 डायल गरेर वा एसएमएस पठाएर नतिजा बुझ्न सक्नेछन्। जानकी टेक्नोलोजीको 3500-1 र एम्बिसन गुरुको 3109 एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने जानकारी कार्यालयले दिएको छ। परीक्षार्थीहरूले बोर्डको आधिकारिक वेबसाइटहरू www.se.gov.np गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्। गत चैत 19 गतेदेखि 29 गतेसम्म भएको एसई परीक्षामा नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षामा सहभागी भएका थिए। विगतका वर्षहरूमा 3 महिनामा आउने नतिजा यस वर्ष 1 महिनामै दिने तयारी रहेको छ।
0: ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा चेकिङमा कडाई गर्न थालेको छ। पहिलेको तुलनामा अहिले ट्राफिकले जाँचको निकै कडाई गर्नुका साथै दिउँसै मादक पदार्थ सेवन मापसेको जाँच पनि कडाई गरेको। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले मापसे लापसे भनेको लागु पदार्थ सेवनदेखि अन्य ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कारवाहीलाई तीव्रता दिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले नयाँ सरकार गठन भएता अर्थात् गत चैत्र 13 गतेदेखि यही वैशाख 16 गतेसम्म 1.5 महिनाको अवधिमा 86,000 भन्दा बढी चालकलाई कारवाही गरिसकेको छ। यो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने 86,702 चालकलाई कारवाहीको दायरामा ल्याइएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसएसपी नवराज अधिकारीले जानकारी दिनुभयो। जसबाट 6,39,28,550 राजस्व सङ्कलन भएको छ। यो अवधिमा मापसे गर्ने 4,452 जना चालक, लेन अनुशासन उल्लङ्घन गर्ने 7,758 चालक, तीव्र गतिमा चलाउने 2,727 चालक कारवाहीमा परेका छन्। त्यस्तै रातो बत्तीमा सवारी चलाउने 7,724 चालक, स्वरूप परिवर्तन गरेर सवारी चलाउने 112 चालक, बढी भाडा उसुल्ने 55 चालक, लापस्य गर्ने 52 चालक कारवाहीमा परेका छन्। यान्त्रिक ठिक नभएको सवारी चालक चलाउने 766 चालक, प्रदूषणमा 246 चालक, मोड्न निषेध ठाउँमा मोड्ने 6,273, राइट सेयरका 5,848 चालक, अनावश्यक हर्न बजाउने 2,465 चालक, लामो दूरीमा डबल चालक नराख्ने 6, लाइसेन्स बिना सवारी चलाउने 2,558 जना गरी 86,702 चालकलाई कारवाही गरिएको ट्राफिकले जनाएको छ।
1: काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका 73 मोटरसाइकल र स्कुटर सम्बन्धित धनीले फिर्ता पाएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज एक कार्यक्रम गरी खोज तलासपछि फेला परेका मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ परीक्षक नवराज अधिकारीले वैशाख महिनामा चोरी भएका 65 मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको बताउनुभयो। उहाँका अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै 8 मोटरसाइकल समेत सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकेको छ। कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा फिर्ता गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। उहाँले सवारी चोरी हुनबाट बच्न जीपीएस जडान गर्न तथा सही ठाउँमा पार्किङ गर्न समेत सबैलाई आग्रह गर्नुभएको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: तपाईले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमुनाहरू मध्ये एक तिहाईमा अत्याधिक घातक लेड अर्थात् सिसा भेटिएको छ।
1: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकासमै असर पुर्याउँछ नि, होइन र?
0: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौँ र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौं। सरकारले पनि यसका लागि तुरुन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतोकी निरन्तर अनुगमन गर्नुपर्छ।
2: आफू पनि बाँचौं, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी।

0: ढुकढुक होइन ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एकजनाको मृत्यु भएको छ। सोलो दुधकुण्ड नगरपालिका सात निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प एक क्षेत्रमा पुग्नुभएका आरोही घिमिरे आज बिहान करिब 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै निधन भएको हो। यसअघि पनि सगरमाथाको चुचुरो चुमिसक्नुभएका घिमिरे पछिल्लो समय आरोही गाइडको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो।
3: चलचित्र लाली बजार विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुने गरी फिल्म निर्माण गरिएको भन्दै वादी समुदायका प्रतिनिधिले आज प्रदर्शन गरेका हुन्। वादी समुदायको गर्भिलो इतिहासलाई बङ्गाएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले उक्त चलचित्रको निर्माण र प्रदर्शनमा तुरन्त रोक लगाउन माग गरेका छन्। प्रदर्शनमा उत्रिएका अधिकार कर्मीहरूले वादी जातिको सम्मान कायम गर, लाली बजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए। चलचित्रमा प्रयोग गरिएका दृश्यहरूले वादी समुदायको नैतिकतामाथि प्रहार गरेको उनीहरूको आरोप छ।
4: धनुषाको ढल्के वनमा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन्। सुकुम्बासीहरूले राष्ट्रिय भूमिका अधिकार मञ्च जिल्ला कार्य समिति धनुषाको नेतृत्वमा ढल्के वनमा प्रदर्शन गरेका हुन्। उठेबास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर, जीवन र जीविकाको अधिकार लगायतको नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका उनीहरूले ढल्के वनको पार्कमा कोटसभा गरेका थिए। कोटसभामा भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य इच्छा राम परियारले सुकुम्बासीको घरमा डोजर नलगाउन आग्रह गर्नुभयो। बसिरहेको जग्गाकै लाल पूर्जा वितरण गर्न उहाँको माग छ।
3: श्रीमानकै हस्ताक्षर कृत्य गरेर 50 लाख रुपियाँ ठगी गरेको कसुरमा प्रहरीले पीडित व्यक्तिका श्रीमती सहित दुईजनालाई पक्रेको छ। पक्राउ परेमा पोखरा ढुङ्गे पाटनका 52 वर्षीय मोहन बहादुर शाहकी श्रीमती 44 वर्षीय अन्ति साई र सुर्खेतको बुद्धचो घर भएका 44 वर्षीय भद्र थापा छन्। उनीहरूले मोहन बहादुरको नाममा रहेको पोखरा महानगरपालिका 30 किता नम्बर 2444 र 2447 नम्बरको जग्गा हस्ताक्षर कृत्य गरी सिद्धार्थ ब्याङ्कमा राखी 50 लाख कर्जा लिएर ठगी गरेको पाइएको छ। पक्राउ परेकाहरू विरुद्ध ठगी र आपराधिक विश्वासघातको कसुरमा म्याद थप लिएर अनुसन्धान थालिएको छ।
4: डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउन सुरु गरेको छ। आँपटारीदेखि देवघाटसम्मका जोखिमका रूपमा पहिचान गरिएका रुख कटान थालिएको हो। देवघाट क्षेत्र विकास समितिले 10 वर्ष अघिदेखि निरन्तर रूपमा रुख कटानका लागि पहल गर्दै आएकामा यस वर्ष आँपटारीदेखि देवघाटसम्मका 25 रुख कटान सुरु गरिएको छ। सो सडकमा रहेका 62 रुख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण भारतीय सिनेमाका अभिनेता थलापति विजयी तमिलनाडुको मुख्यमन्त्री बन्नुभएको छ। राज्यपाल राजेन्द्र अर्लेकरले तमिलगा वैत्री कसगम टिभीकेका प्रमुख विजयलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। विजयले आज बिहान चेन्नई स्थित जवाहरलाल नेहरू स्टेडियममा शपथ लिनुभएको छ। शपथपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न नेताहरूले उहाँलाई बधाई दिनुभएको छ। विजयले अब 13 मईभित्र अथवा 4 दिनभित्र विधानसभामा विश्वासको मत पेस गर्नुपर्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। यसअघि हिजो तमिलनाडुमा भारतीय राष्ट्रिय कङ्ग्रेस, भारतीय कम्युनिस्ट पार्टी सिपिआई, भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी सिपिएम, भिसिके र आइयुएमएल पार्टीले थलापतिको पार्टी टिभीकेको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने घोषणा गरेका थिए। 234 सदस्यीय तमिलनाडु विधानसभा चुनावमा टिभीकेले 108 सिट जितेको थियो।
4: इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्सले यदि इरानले ट्याङ्कर तथा व्यापारी जहाजहरूलाई आक्रमण गरिएमा क्षेत्रीय रूपमा रहेका अमेरिकी लक्ष्यहरूमा कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ। इरानी संचार माध्यमका अनुसार गार्ड्सले इरानी जहाज वा व्यापारीको ढुवानीमा कुनै प्रकारको आक्रमण भएमा त्यसको गम्भीर जवाफ दिने स्पष्ट पारेको छ। यो अभिव्यक्ति हालै ओमानको खाडीमा देखिएको तनावपछि आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले शान्ति प्रस्तावको पछिल्लो पहलमा छिट्टै प्रतिक्रिया दिने अपेक्षा व्यक्त गर्नुभएको छ। यद्यपि इरानले अहिलेसम्म आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
3: लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा 17 जनाको मृत्यु भएको छ। मृतक मध्ये एक 12 वर्षीय बालिका पनि छन्। स्थानीय सञ्चार माध्यम र स्वास्थ्य मन्त्रालय अनुसार बेइरुटको दक्षिणी क्षेत्रमा सवारी साधनलाई लक्षित गरी गरिएको 3 वटा ड्रोन आक्रमणमा 4 जनाको ज्यान गएको हो। यस्तै दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएका हवाई आक्रमणमा 13 जनाको मृत्यु भएको छ। इजरायल र हिजबुल्लाह बीच अप्रिल 17 युद्धविराम घोषणा भए पनि दुवै पक्षबाट दैनिक जस्तो आक्रमण जारी छन्। पछिल्ला घटनाक्रमले युद्धविरामपछि पनि तनाव नघटेको सङ्केत गरेको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएलमा अहिले रोयल च्यालेन्जर्स बेङ्गलुरू र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा भइरहेको छ। शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रङ्गशालामा बेङ्गलुरूले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो। टस हारेर ब्याटिङको निम्ति पाएको मुम्बईले ताजा अवस्थामा 8 ओभरको खेल सकिँदा 3 विकेटको क्षतिमा 65 रन बनाएर खेलिरहेको छ। अङ्क तालिकाको शीर्ष 4 टिकिरहन बेङ्गलुरूलाई यो खेल जित्नै पर्ने आवश्यकता छ। यस्तै आज भएको पहिलो खेलमा चेन्नईले लखनऊलाई 5 विकेटले हराएको छ। लखनऊले दिएको 204 रनको लक्ष्य पछ्याएको चेन्नईले 19.2 ओभरमा 5 विकेट गुमाएर भेटायो। चेन्नईका लागि उर्विल पटेलले सर्वाधिक 65 रन बनाए। कप्तान ऋतु राज गायकवाडले 42 तथा सन्जु सामसनले 28 रन जोडे। लखनऊका बलर दिग्वेश राठी र शाहबाज अहमदले समान 2 विकेट लिए। आबिस खानले 1 विकेट हात पारे। त्यसअघि चेन्नईको एमए चिदम्बरम स्टेडियममा टस हारेर ब्याटिङको निम्ति पाएको लखनऊले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 203 रनको एक फल तयार पारेको थियो। लखनऊका लागि जोस इङ्ग्लिसले सर्वाधिक 85 रन बनाएका थिए। मात्र 33 बलको सामना गरेका उनले 6 छक्का र 10 चौका प्रहार गरे। त्यस्तै शाहबाज अहमद ले 43 तथा अक्षत रघुवंशीले 18 रन जोडे। चेन्नईका जेमी ओभरटनले सर्वाधिक 3 विकेट लिँदा अन्सुल कम्बोजले 2 र नूर अहमदले 1 विकेट हात पारे।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संघीय संसदको बजेट अधिवेशन भोलि सुरु हुने। 2 बजे छुट्टा छुट्टै बैठक बस्ने। 4 बजे नीति कार्यक्रम प्रस्तुत हुने।
3: प्रधान न्यायाधीश सिफारिसलाई सडक बहस नबनाउन रविको आग्रह। बालेन र आफूबीच फाटो नआउने दावी। भाइरल हुने होडमा नलाग्न सांसदलाई निर्देशन।
4: जनमत पार्टीले समर्थन फिर्ता गरे पनि मध्य प्रदेशको सरकार नढल्ने। काङ्ग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने 4 दलको निर्णय।
3: भारतको तमिलनाडुमा थलापति विजयी मुख्यमन्त्री नियुक्त। 4 दिनभित्र विश्वासको मत लिनुपर्ने।
4: र आइपिएल क्रिकेटमा बेङ्गलुरू विरुद्ध टस हारेर मुम्बई ब्याटिङ गर्दै शीर्ष 4 टिकिरहन बेङ्गलुरूलाई खेल जित्नै पर्ने दबाव।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा 7 दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौँ। नमस्कार।

0: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को 19 भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमा नि फर्केछ। हेर्नुहोस्, जमा नि फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: बिनिसरा मसराङ्गी गाइडको नम्बर 10 सीताजी। हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गिने क्या, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: शिव अब म बेसरी खुसी, म त अहिले त
3: अब त म त बचेँ भनेको छ नि। म
4: सुमै सुधार रामराजीपुर कल्याणपुर भन्छ न तितरमाढी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
0: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 9855509934।

0: टाइम चेक
1: इस समय सूचक का साथ
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4939 580 र 98 550 26 440
0: It's 9 o'clock. अहिले 9 बजेको छ.
4: त्यस लाग्यो मेरो बच्चालाई त ठिक हुन्छ नि
5: नातिनुस् न मैले औषधि दिइसकेको
4: स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: So this FM 93.2 megahertz. यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमट्टा। सुरुमा प्रमुख समाचार। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै सरकारको नीति तथा कार्यक्रम भोलि संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुने। प्रधान न्यायाधीशको सिफारिस संवैधानिक घेराभित्रै भएको। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा पर्सिसम्ममा सार्वजनिक गर्ने तयारी र युक्रेनमा युद्ध अन्त्य हुँदै गएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भनाई। समाचार अब विस्तारमा। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि प्रारम्भ हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको अपराह्न 2 बजे बस्ने छुट्टा छुट्टै बैठकमा सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत 8 अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा भोलि प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन मार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। राष्ट्रपतिले अपराह्न 4 बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उहाँले जानकारी दिनुभयो। संयुक्त बैठक प्रस्तुत हुने नीति तथा कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतको प्रधान न्यायाधीशको सिफारिस संविधानभित्रबाट भएको बताउनु भएको छ। पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा आज सभापति लामिछानेले संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्ति संविधान सम्मत रहेको उल्लेख गर्नुभयो। भागभण्डामा आफूहरूलाई विश्वास नभएको भन्दै सभापति लामिछानेले न्यायमूर्तिहरूको रुचि अनुसार संवैधानिक परिषदबाट प्रधान न्यायाधीश छानिएको बताउनुभयो। सभापति लामिछानेले विधि र कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखेर कानून बनाउने जिम्मेवारीमा लाग्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो। नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकाले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय नगरिएको उहाँले बताउनुभयो। उहाँले सुकुम्बासी व्यवस्थापनका लागि सरकार क्रियाशील रहेको र कसैलाई पनि विकल्पविहीन ढंगले घरबार विहीन नबनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी थालेको छ। गत चैत्र 19 देखि 29 गतेसम्म सञ्चालन भएको परीक्षाका उत्तर पुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालेको कार्यालयले यही वैशाख 29 गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल 35 जना कर्मचारी टेबुलेसनमा व्यस्त छन्। वैशाख 29 गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ। माध्यमिक शिक्षा परीक्षा एसईई व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका 2082 परीक्षा सम्पन्न भएको बढीमा 3 दिनभित्र उत्तर पुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था छ। गत वर्ष नियमित स्तर वृद्धितर्फ गरी 512,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए। सल्यानको सिद्ध कुमाख गाउँपालिका फलाटे गाउँमा अहिले पनि परम्परागत सिप र श्रममा आधारित पानी घट्ट बनाउने पेसा जीवित छ। त्यहाँका 1 दर्जनभन्दा बढी घर परिवार अझै पनि यही पेसामा आबद्ध छन् भने पानी घट्ट निर्माणबाट उनीहरूले राम्रो आमदानी समेत गर्दै आएका छन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
1: आधुनिक प्रविधिको विकाससँगै परम्परागत पेसा हराउँदै गइरहेका बेला सल्यानको फलाटे गाउँमा भने पानी घट्ट व्यवस्था बनाउने सिप अझै जोगिएको छ। यहाँका दर्जन भन्दा बढी परिवार पुस्तौंदेखि यही पेसामा सक्रिय छन्। चट्टान फोडेर बनाइने पानी घट्ट अहिले पनि विभिन्न जिल्लामा माग हुने गरेको छ। स्थानीय बासिन्दाले परम्परागत सिपलाई आमदानीको स्रोत बनाएका छन्। विगत 47 वर्षदेखि घट्ट बनाउने पेसा अंगाल्दै आउनुभएका 63 वर्षीय पुराना राम रेउले
2: घट्ट गराउँछु, दाँता गराउँछु, सिलौटा गराउँछु, लोहरा गराउँछु, सब गराउँछु। यो पेसा नभए त म खाना पनि नपाउने खालको थिएँ।
1: छिनो र हथौडाको सहारामा कडा चट्टान फोडेर पानी घट्टको चक्का, जातो र सिलौटो बनाउनु फलाटे बासीको दैनिकी जस्तै हो। एक दशक अघिसम्म पानी घट्टको माग धान्नै मुस्किल हुने गरेको थियो। गाउँ गाउँमा डिजलबाट चल्ने मिलको विस्तार भएसँगै यसको माग भने वात्तै घट्यो। तर केही वर्ष यता बिजुलीबाट चल्ने उपकरण जडान भएसँगै फेरि घट्टको माग बढ्न थालेको स्थानीय धनवीर चलाउनेको भनाई रहेको छ।
3: विद्युतीय घट्ट चल्ने भएको हुँदा पहिलेको भन्दा अलि राम्रै माग बढाएको, लगभग 9-10 एउटा जति बिक्री भइसक्यो।
1: पछिल्लो पुस्ताले परम्परागत पेसा प्रति चासो नदिँदा यो सिप भने हराउँदै जाने खतरा उत्तिकै छ। सिप हस्तान्तरणको प्रयास भए पनि नयाँ पुस्ताले खासै चासो देखाएको पाइँदैन। 15 वर्षीय सुजन रेउले भने हजुर बुवालाई बिदाको दिन सघाउँदै आइरहनु भएको छ। हजुर बुवाको पेसालाई निरन्तरता दिने सोच रहेको सुजन बताउनुहुन्छ। प्रविधिको विकाससँगै धेरै परम्परागत पेसा लोप हुँदै गइरहेका बेला सल्यानको फलाटेमा भने पानी घट्ट निर्माणले अझै स्थानीयको जीविकोपार्जन थानी रहेको छ। दीपक शर्मा, सल्यान।
0: अब बाँकी समाचार। चितवनको भरतपुर महानगरपालिका 4 धर्मचौक स्थित एक पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फूड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख 23 गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँको निजामती कर्मचारी सिभिल अस्पताल, त्रिवी शिक्षण अस्पताल लगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
4: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। मनसुन नजिकिँदै गर्दा झापामा बाढी र डुबानबाट प्रभावित हुन सक्ने घर परिवारको विवरण संकलन गर्न थालिएको छ। यसै क्रममा नेपाल रेड क्रस सोसाइटी झापाले यसपालिको मनसुनमा जिल्लाका नदीहरूमा आउन सक्ने बाढीजन्य विपदबाट 8,915 परिवार प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ। यस वर्षको मनसुनमा जिल्लाका 14 पालिकाका 11 नदीमा आउन सक्ने बाढी र विपदबाट प्रभावित हुन सक्ने परिवारको तथ्याङ्क प्रक्षेपण गरिएको नेपाल रेड क्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य हुँदै गएको बताउनु भएको छ। हिजो मस्कोमा भएको सैन्य प्रदर्शनमा राष्ट्रपति पुटिनले सैनिकहरूलाई आफूहरू युक्रेनमा नेटोद्वारा समर्थन गरेको आक्रामक शक्तिसँग लडिरहेको बताउनु भएको थियो। रुसी नेताले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको सम्झनालाई आफ्नो 25 वर्षीय शासनको केन्द्रीय कथा बनाउनु भएको छ र आफ्नो युक्रेन आक्रमणको औचित्य पुष्टि गर्न बारम्बार यसको प्रयोग गर्नुभएको छ। सैन्य प्रदर्शन समारोहपछि युक्रेनका लागि पश्चिमा सैन्य सहायतामा कमी आएको छ कि छैन भनेर सोधिएको प्रश्नमा पुटिनले यो द्वन्द समाप्त हुने क्रममा रहे पनि अझै गम्भीर विषय रहेको बताउनुभयो। इजरायलले लेबनानमाथि लगातार हवाई आक्रमण जारी राख्दा हिजो कम्तीमा 24 जनाको मृत्यु भएको छ। आक्रमणका कारण विभिन्न क्षेत्रमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार।
7: आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसंघले आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई आइतबार उहाँकै कार्यकक्षमा भेटेर परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे सहितको टोलीले आर्थिक वर्ष 2083-84 बजेट निजी क्षेत्रलाई विकासको वाहकका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउने तर्फ केन्द्रित हुनुपर्ने सुझाव दिएको हो। आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्ने गरी बजेट ल्याइनुपर्ने, अर्थतन्त्र विस्तार, रोजगारी सिर्जना तथा लगानी वृद्धिमा उल्लेख्य सुधार हुने विषयलाई केन्द्रमा राख्न सुझाइएको परिसंघले जनाएको छ। उद्योग तथा लगानी, प्रत्यक्ष विदेशी लगानी, कर नीति तथा प्रणाली, भन्सार, पर्यटन, कृषि, जडीबुटी तथा वन पैदावार, ऊर्जा, सूचना प्रविधि क्षेत्र, बैंकिङ तथा वित्त, बीमा, सहकारी तथा पूँजी बजार, स्वदेशी उत्पादन प्रवर्धन, पूर्वाधार, स्वास्थ्य तथा शिक्षा, गैर कर, राजस्व चुहावट तथा सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित क्षेत्रमा क्षेत्रगत रूपमा बजेट ल्याउन सुझाव दिएको छ। राष्ट्रिय योजना आयोगले विभिन्न 8 सड़क आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ। आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढी खुटिया दिपायल चैनपुर उरैभन्ज्याङ सड़क, खुलालु सल्ली सल्ला सड़क र सो अन्तर्गतका 6 पुल, कर्णाली करिडोरको उत्तरखण्ड हिल्सा सिमकोट सड़क, लेले भारदेव चन्दपुर ठुला दुर्लुङ सड़क, भेरी करिडोर जाजरकोट दुनै मरिम तिन्जे धो रिम्ना सड़क खण्डका 14 पुल, रोल्पा स्थित शहीद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिस गरेको हो।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो निर्मला भट्ट। अब खेल समाचार। नेपाल भलिबल संघको आयोजनामा आगामी जेठ 8 15 गतेसम्म हुने काबा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ। काठमाडौँमा आइतबार आयोजित कार्यक्रमबीच संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले ट्रफी सार्वजनिक गर्नुभयो। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाको कवर्ड हल कोर्टमा हुने च्याम्पियनसिपमा नेपाल सहित 8 देशको सहभागिता रहनेछ। च्याम्पियनसिपको बजेट 2,50,00,000 रुपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ, जसमा सरकारले 1 र काठमाडौँ महानगरपालिकाले 30,00,000 रुपियाँ प्रायोजन सहयोग गरेको छ। च्याम्पियनसिपका लागि नेपालले 16 खेलाडीलाई प्रशिक्षणमा राखेको छ। यही वैशाख 29 जेठ 8 गतेसम्म घरेलु मैदानमा हुने नेपाल स्कटल्याण्ड र अमेरिका सम्मिलित विश्वकप लिग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार राति ईशान पाण्डेलाई समेट्दै रोहित कुमार पौडेलको कप्तानीमा 15 टोलीको घोषणा गरेको हो। नेपालले अघिल्लो साता घरेलु मैदानमै खेलेको सिरिज मध्ये 4 खेलमा 3 जित निकालेको थियो। अब नेपालले वैशाख 29 गते स्कटल्याण्ड, जेठ 2 गते अमेरिका, 4 गते स्कटल्याण्ड र 8 गते अमेरिकासँग खेल्नेछ। 8 देश सहभागी लिग 2 24 खेल सकेको नेपाल 18 अङ्क सहित 7 स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको अमेरिकाले 24 खेलबाट 36 अङ्क बनाएको छ। दोस्रो स्थानमा रहेको स्कटल्याण्डको 28 खेलबाट 34 अङ्क छ। नेपाली टोलीमा रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, ईशान पाण्डे, गुलशन झा, नन्दन यादव, सोमपाल कामी, करण केसी, ललित राजवंशी, विनोद भण्डारी, अर्जुन कुमार र भीम सार्की रहेका छन्। सुनसरीको इनरुवामा जारी प्रथम कोशी टप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आइतबार एपीएफ क्लब विजयी भएको छ। एपीएफले नेपाल प्रहरी क्लबलाई 29-18 हरायो। प्लेयर अफ दि म्याच रविना चौधरी भइन्। यस्तै अर्को खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई 52-22 हरायो। बागमतीकी सन्जस धामी प्लेयर अफ दि म्याच भइन्। अर्को खेलमा सुदूरपश्चिमले मध्य प्रदेशलाई 51-21 स्तब्ध बनायो। सुदूरपश्चिमकी दीपा दर्जी प्लेयर अफ दि म्याच बनिन्। यसअघि शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले कोशी प्रदेशलाई 45-25 हराएको थियो। अब मौसम आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा मध्य प्रदेश तथा बाँकी हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै सरकारको नीति तथा कार्यक्रम भोलि संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुने प्रधान न्यायाधीशको सिफारिस संवैधानिक घेराभित्रै भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा पर्सिसम्ममा सार्वजनिक गर्ने तयारी र युक्रेनमा युद्ध अन्त्य हुँदै गएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भनाई। हवस् त राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

खाडीको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ। 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र

0: कार्यक्रम को मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुली को भजन र लोकदोहोरी प्रस्तुति। मिति यही ज्येष्ठ 2 गते शनिबार शनि जयंती पर्व कै दिन। शनि धाम दर्शन गरौं, शनि जयन्ती उत्सव मा सहभागी बनौं र सफल पारौं।
1: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखुन घुमा मा फाम देखुन घुमा के एबि दिदी कता गई कता गएन होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको देखिन्छ क्या लडेको देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यही पनि छाडे यसलाई अपरेसनै गर्न पर्छ यसलाई नौपोका खुनै हाल्न पर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्धिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभवको कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
2: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
3: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घन्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 0656 858 553 5189 53
5: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
6: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ
5: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
0: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
4: सम्पर्क 98 119 32 811 र 98 653 73 687
7: हेलो
8: बुढी के छ खबर
7: ठिकै छ चलेकै छ
8: ल भिडियो अन गर त तलाई हेरम
7: भिडियो अनै छ त देख्नु भएन र
8: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
7: माडीको नेट यस्तै त हो नि
8: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी IP टेलिभिजन सेवा सहित उपलब्ध छ
4: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
9: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: तपाईँ सुन्दै हुनुहुन्छ स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: खबर तपाईँको समुदायको अनि तपाईँको सरोकारको।
2: खबर तपाईँको अधिकार अनि तपाईँको अपरिहार्यता।
3: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

0: नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। युवाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धिको ध्येयले माडीमा सञ्चालित म्याराथन दौड 2083 अन्तर्गत महिलातर्फ सजिना राई प्रथम हुनुभएको छ। बरुवादेखि बसन्तपुर बजारसम्मको 5 किलोमिटर दौड उहाँले 24:49 पूरा गर्नुभयो। दौडौ माडी जितौ भोली भन्ने नारासहित आयोजित सो प्रतियोगितामा सनम बोट दोस्रो, अनुजा नेपाली तेस्रो र सरिस्मा चापागाई चौथो हुनुभयो। यसबाहेक रोशनी महतो, मनिका परियार, निर्मला महतो, निशा महतो, साक्षी महतो, आशिका यादव सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो। म्याराथन दौड विजेता मध्ये प्रथम, दोस्रो र तेस्रो पुरस्कार क्रमशः रु 10,000, 7,000 र 5,000 र सान्त्वना पाउनेहरूको 1,500 रुपियाँ सहित सहभागिताको प्रमाणपत्र प्राप्त गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि रहँदै माडी नगर प्रमुख तारा कुमारी काजी महतोले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो। यसै पुरुषतर्फ भने अनुप घटी प्रथम हुनुभएको छ। सेरुवासोकदेखि बसन्तपुर बजारसम्मको 8 किलोमिटर दौड उहाँले 23:23 पूरा गर्नुभयो। नगर शिक्षा तथा खेलकुद विकास समितिको आयोजनामा दौडौ माडी जितौ भोली भन्ने नारासहित आयोजित सो प्रतियोगितामा दिपेश बोट दोस्रो, अजित बोट तेस्रो, सचिन दराई चौथो हुनुभयो। यसबाहेक रोहित गुप्ता, आशिष माझी, विश्वास गुरूङ, अङ्कित गुरूङ, सनम खत्री, सौरभ रसाइलीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो। म्याराथन दौड विजेता मध्ये प्रथम, दोस्रो र तेस्रो पुरस्कार क्रमशः 10,000, 7,000 र 5,000 र सान्त्वना स्थान पाउनेले 1,500 रुपियाँ सहित सहभागिताको प्रमाणपत्र प्राप्त गरेका थिए। माडी नगरपालिका 2 भैरवपुरमा सञ्चालित तेस्रो सभाकर स्मृति कप 2083 माडी नगरस्थित नकट फुटबल प्रतियोगिताको उपाधि जनकल्याण तमु समाजले जितेको छ। आइतबार सम्पन्न फाइनलमा माडी 8 फुटबल टीमलाई 2-0 पराजित गर्दै जनकल्याणले उपाधि सुमेको हो। पहिलो हाफमा विपिन पन्तको एक गोलबाट अग्रता बनाएको जनकल्याण तमु समाजका लागि दोस्रो हाफमा अनिल गुरूङले अर्को गोल थपेका थिए। प्रतियोगिताको बेस्ट गोलकिपर तमु समाजका दिवस छेत्री र बेस्ट डिफेन्स पनि तमु समाजकै सुधीर पासवान घोषित हुनुभयो। सर्वाधिक गोलकर्ता माडी 8 फुटबल टिमका पदम नेपाली र सर्वोत्कृष्ट खेलाडी पनि माडी 8 विवेक पौडेल घोषित हुनुभयो। यस्तै इमर्जिङ प्लेयर आयोजक ज्ञानज्योति युवा क्लबका आशिष महतो घोषित हुनुभयो। दिवंगत समाजसेवी सुभाकर काफ्लेको स्मृतिमा माडी 2 ओडा कार्यालयको आयोजना र ज्ञानज्योति युवा क्लब भैरवपुरको सह आयोजनामा सो फुटबल प्रतियोगिता सञ्चालन भएको हो। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो निर्वाचन र त्यसपछिका राजनीतिक घटनाक्रमले नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकताको आवश्यकता झनै बढाएको बताउनु भएको छ। आइतबार काठमाडौँमा आयोजित निर्मल लामा जयन्ती कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट शक्तिहरू विचार, राजनीति र संगठनका आधारमा एकताबद्ध हुनुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो। उहाँले विगतका विवादलाई निरन्तर दोहोऱ्याएर बस्न नहुने उल्लेख गर्दै कम्युनिस्ट एकता हुन नसके दुर्भाग्यपूर्ण हुने धारणा राख्नुभयो। नेपालको कम्युनिस्ट आन्दोलनलाई संकटमा पार्ने र राष्ट्रिय स्वाधीनता कमजोर बनाउने प्रयास भइरहेको उहाँले आरोप लगाउनुभयो। स्थानीय तहदेखि नै वामपन्थी र देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्ने आवाज उठिरहेको उहाँको भनाइ थियो। साथै बालेन्द्र शाह बालेन नेतृत्वको सरकारमाथि श्रमजीवी वर्ग, गरीब र निमुखा नागरिकमाथि आक्रमण गरेको समेत उहाँले आरोप लगाउनुभयो। भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कुल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरेको थियो। 3 दिन लगाएर गरिएको परीक्षणका क्रममा निर्देशिका कार्यान्वयन नभएको पाइएपछि स्कुल बसलाई तत्काल स्कुल बस निर्देशिका 2074 कार्यान्वयनका लागि निर्देशन दिएको हो। भरतपुर महानगरपालिका 4 धर्मचौकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फूड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। तीमध्ये हाल 50 बिरामी अस्पतालमा उपचाररत छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी परीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख 23 भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँको निजामती कर्मचारी अस्पताल, त्रिवेणी शिक्षण अस्पताल लगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। चीन सरकारको सहयोगमा निर्मित बीपी कोइरालालाई स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बसेकाहरूले आवास छाड्न अटेर गरेका छन्। अस्पताल प्रशासनले यही वैशाख 16 गते एक सूचना जारी गर्दै उनीहरूलाई तत्काल आवास छाड्न निर्देशन दिएको हो। आपतकालीन सेवामा परिचालन हुने चिकित्सक, परिचारक तथा परिचारिकालाई आवासको व्यवस्था गर्नु अस्पतालको दायित्व बम प्राथमिकता भएकाले आवास खाली गर्न निर्देशन दिएको हो। डिभिजन वन कार्यालय चितौले सड़क किनारमा जोखिमयुक्त रुख हटाउन शुरू गरेको छ। आपटारीदेखि देवघाटसम्मका जोखिमका रूपमा पहिचान गरिएका रुख कटान थालिएको हो। देवघाट क्षेत्र विकास समितिले 10 वर्ष अघिदेखि निरन्तर रूपमा रुख कटानका लागि पहल गर्दै आएकोमा यस वर्ष आपटारीदेखि देवघाटसम्मका 25 वटा रुख कटान शुरू गरिएको छ। सो सड़कमा रहेका 62 वटा रुख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो। जिल्ला वन कार्यालय चितवन कबुलेती वन संरक्षण र प्रबन्धन अभियानमा जुटेको छ। लामो समयदेखि नवीकरण नभएका कबुलेती वनको हकमा दाता जुटाएर नवीकरण गर्दै संरक्षण र प्रबन्धन शुरू गरिएको हो। जिल्ला वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार जिल्लामा 433 कबुलेती वन छन्। यस वर्ष 2 वटा थपिएका छन् भने 3 वटा थपिने क्रममा रहेका छन्। तीमध्ये 18 वटाले मात्रै नवीकरण गरेका छन्। नवीकरण गर्न नआएका वनको हकमा अभियान सञ्चालन गरिएको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। काठमाडौँ संघीय संसदको बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ। सोमबार नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनलाई सोमबार सम्बोधन गर्ने कार्यक्रम रहेको सांसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। नेपालको संविधानको धारा 95 अनुसार राष्ट्रपतिले अपरान्न 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उहाँले जानकारी दिनुभयो। मध्य प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दलहरूले वर्तमान सरकारले निरन्तरता दिने निर्णय गरेका छन्। आइतबार बसेको सत्ता साझेदार दलका बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै विश्वासको मत दिने निर्णय गरेको हो। निर्णयमा काँग्रेसको तर्फबाट दलका नेता एवं मुख्यमन्त्री कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोज कुमार यादव, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई र लोकसपा संसदीय दलका नेता जयनुल राईनले हस्ताक्षर गर्नुभएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र .com.np नामको वेबसाइटमा अनाधिकृत पोस्ट बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका पूर्व मन्त्री विक्रम पाण्डे विरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ। काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दामा पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको छ। महेन्द्र राजमार्ग स्थित बकैया नदीको पुलको ठेक्कामा पाण्डेको कम्पनीको तर्फबाट बोलपत्र संशोधन गरिएको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेको छ। नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलमा विधान अनुसार तदर्थ समिति गठन गर्नुपर्ने आवाज उठ्न थालेको छ। गत वैशाख 21 गते सम्पन्न नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले कार्यपालिकाभित्र महाधिवेशन गर्न नसकेका सबै भातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेसँगै तरुण दलमा नयाँ नेतृत्व चयनको रस्साकसी शुरू भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कार्यवाही गरी ₹26,19,31,177 राजस्व संकलन गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक नवराज अधिकारीले उपत्यकाभित्र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नियमित चेक जाँच, सचेतनामूलक अभियान, ट्राफिक नियम पालनामा कडाई गरिनुका साथै नियम उल्लङ्घन गर्नेलाई कार्यवाही गरिएको जानकारी दिएको छ। उहाँका अनुसार चैत्र मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने 3,73,562 चालकलाई कार्यवाही गरिएको हो। खारेजीमा परेका निजामती कर्मचारी संगठनहरूले अन्तर्राष्ट्रिय श्रम संगठन गुहारेका छन्। आफ्नो खारेजी असंवैधानिक र अन्तर्राष्ट्रिय अभिसन्धि विपरीत भएको भन्दै स्विजरल्यान्डको जेनेभामा रहेको मुख्य कार्यालयमा उनीहरूले उजुरी दर्ता गराएका हुन्। उजुरीमा नेपालमा क्रियाशील सम्पूर्ण ट्रेड युनियन संगठनहरूको सहभागिता रहेको विघटित नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहालले जानकारी दिनुभयो। काठमाडौँको बबर महलबाट हराएको 35 लाख मूल्य पर्ने मोटरसाइकल 2 हप्तामा ट्राफिक प्रहरीले भेटाइदिएको छ। अप्रिला कम्पनीको 72/88 नम्बरको मोटरसाइकल 2 साता अघि बबर महलबाट हराएको थियो। आफ्नो सवारी हराएको बारे मोटरसाइकल धनी अनिल लामिछानेले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सूचना दिएका थिए। यसैबीच उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका 65 वटा 2 पाङ्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ। एक समारोहबीच ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट चोरी भएका सवारी फेला परेसँगै सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ र निरन्तर गीत संगीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।
1: समय सूचक का साथमा
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि। सम्पर्क 0656 63 53 98 550 77 061 र 98 550 77 053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 93 440 493 580 र 98 550 26 440।
4: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: 나 빡쳐 나 빡쳐 서대인 이스 빡쳐
1: 소디스 FM 93.2 메가헤르츠

0: Spokcio. Sodejny Spokcio.
1: Sudis FM, 3 bitu plus 2 MHz.

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 MHz।

0: बच्न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2।

0: भोलि घटा कतिर जाने हो
1: अब को जान्छ चिट्टाडा तल थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: हे नकरा त

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा, सुन
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: व्यर्थ चिन्ता गर्छौ, को देखि व्यर्थै डराउँछौ, तिमीलाई कसले मार्छ, आत्मा न जन्म लिन्छ न मर्छ।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुता पण्डित रामभक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
2: गुरुर ब्रह्मा गुरुर विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरवे नमः गीतोपदेशको प्रसङ्गमा म आजको प्रातःकालीन कार्यक्रममा गीतामृत अध्याय 17 को 23 मन्त्रबाट आजको पाठ शुभारम्भ गर्ने अनुमति माग्छु। यहाँ भगवान् श्रीकृष्ण अर्जुनलाई सम्बोधन गर्नुहुन्छ, ओम तत्सदिति निर्देशो ब्राह्मण त्रिविदस्मृत ब्राह्मण तेन वेदास यज्ञ च विहिता पुरा। हाम्रा सम्पूर्ण हिन्दू धर्ममा ओमकारको बढी

ओम तत्सत् यो मन्त्र जपेर हाम्रो महाभारतका एकजना हुनहार महारथी जो दुर्योधन पक्षमा काम गर्नुहुन्थ्यो उहाँको नाम छ कर्ण। त्यो कर्णले पनि ओम तत्सत् भनेर आफ्नो दान दातव्य दिने गर्नुहुन्थ्यो। एक दिनको कुरा हो, महाभारतको युद्ध चलिराखेको थियो। अर्जुनले कर्णको कुण्डल खसाल्नुभयो युद्धको प्रसङ्गमा। कुण्डल खसिसकेपछि उहाँ अलिकति पावरहीन हुनुभयो, शक्तिहीन हुनुभयो। अनि त्यो महाभारतको युद्ध क्षेत्रमा अर्जुनले उहाँलाई निरस्त्र पारेर उहाँलाई अनि शक्तिहीन दुर्बल बनाएर आफूले के अरे उहाँलाई के अरे पल्टाएर छोडिदिनु भयो। अनि कर्ण जस्तो वीरलाई आफूले निष्क्रिय बनाएर उसलाई के अरे निरस्त्र गर्न सकेकोमा मारिहाल्नु भएको छैन, सकेकोमा आफू बहुत गौरवान्वित भएर ठुलो साहससित मैले एक महारथीलाई अब ढाले भनेर त्यस्तो उहाँमा आभास भयो। अनि उहाँ सरासर भगवान् श्रीकृष्णसँग पुग्नुभयो। कृष्णको समक्षमा पुगेर आफूले ठुलो सफलता प्राप्त गरेको कुरा भगवान् श्रीकृष्ण समक्ष प्रस्तुत गर्नुभयो। भगवान् श्रीकृष्णले भन्नुभयो, अर्जुन कर्ण भनेको सामान्य मान्छे होइन। अर्जुन तिमीले जुन किसिमको चाहिँ नि आफूमा अहम्ता गर्यौ युद्धको प्रसङ्गमा उनले हार्नु जित्नु भनेको कुरा छुट्टै हो र तर ऊ व्यक्तिगत हिसाबले बहुत ठुलो महान व्यक्ति हो, त्यसको परिचय ल्याउ ल हिँड्नु भनिकन त्यो रणक्षेत्रमा दुर्बल भएर पल्टिराखेको त्यस्तो किसिमको चाहिँ नि कर्णलाई गएर भेट्नुभयो। भगवान् श्रीकृष्णले ब्राह्मणको रूप लिएर अर्जुनलाई पनि ब्राह्मण कुमार बनाएर दुईजना जानुभएको छ। कर्ण चाहिँ यस्तो मान्छे थिए, उनी चाहिँ ब्राह्मणहरूलाई अत्यन्त आदर सत्कार गर्ने व्यक्ति थिए। जहिले पनि उनी ब्राह्मणहरूलाई सुनदान गर्थे। आजको प्रसङ्ग यस्तो अवस्थामा रणक्षेत्रमा पल्टिरहेको अवस्थामा ब्राह्मण कुमारहरूलाई देखेर कर्णलाई चाहिँ साह्रै ठुलो चाहिँ खेद भयो, मैले कसरी दान गरौँ, दान गर्ने वस्तु पनि मसित छैन भनेर ज्यादै दुखित हुनुभयो। अनि ब्राह्मण कुमारहरू अनि फर्किन लाग्नु भएको थियो, उहाँले पर्खाउनुभयो। पर्खाएर अनि आफ्नो मुखमा दाँत थिए, दाँतमा सुन बाँधिएको थियो, उहाँले ढुङ्गाले हानेर चारवटा दाँत बाँच्नुभयो। त्यहाँबाट सुन लिनुभयो, मुखबाट रगत निस्केको थियो, त्यो सुन हात दाँतमा सुन थियो, अनि त्यो दाँतको सन हात लिएर रगतले भिजेको चाहिँ दिन खोज्नुभयो। यो अब भित्र हुन्छ, रगत दान गर्नु हुँदैन भनिसकेपछि फेरि उहाँले त्यहाँ बाण प्रहार गर्नुभयो र बाण प्रहार गरेर अनि पानीको फोहरा निकालेर सुनलाई शुद्धिकरण गरेर दान दिन लाग्नुभयो। दान दिन लागिसकेपछि भगवान् श्रीकृष्ण त अर्जुनको चिनारी गर्नको लागि अर्जुनलाई लिएर ब्राह्मण कुमार भएर जानुभएको थियो, तर उहाँ त्यो अवस्थामा पुगिसकेपछि दान लिनुहोस् भनेर भन्दा उहाँले चाहिँ नि म तपाईँको परीक्षामा आएको हुँ भनिकन भगवान् श्रीकृष्णले दर्शन दिनुभयो। दर्शन दिइसकेपछि कर्णले भन्नुहुन्छ, हे परमात्मा, मेरो यो अवस्थामा हजुरले जुन मलाई दर्शन दिनुभयो, मलाई मोक्ष गराइदिनु भयो, म हजुरको दर्शनबाट मैले आफ्नो जीवन सफलता प्राप्त गरेँ। मेरो यो अवस्था भगवान्को दर्शन पाएर म चाहिँ अहोभाग्य रहेछु भन्ने मलाई यसो आभास भइराखेको छ, हे प्रभु भनिकन यसरी भन्नुभयो। भनिसकेपछि अनि दर्शन पाउनुभयो। दर्शन पाइसकेपछि अनि उहाँको स्वर्ग भयो। स्वर्ग भइसकेपछि स्वर्गमा जाँदा उहाँले सुन मात्रै देख्नुभयो, घर पनि सुनको, बसा सबै कुरा सुनको भयो। सुन भइसकेपछि किन मलाई खाद्य वस्तुहरू छैन

सुन्नु मात्रै छ भन्दा तपाईँले सुन्नु मात्रै दान गर्नुभएको थियो भएर स्वर्गमा कुरा भइसकेपछि अनि कर्ण चाहिँ सोह्र श्राद्धको पक्षमा आश्विन महिनाको कृष्ण पक्ष सोह्र श्राद्धको पक्षमा आएर सोह्र दिनसम्म दिनका 1000 ब्राह्मणहरूलाई सिधा दान गरेर सोह्र दिन बिताउनु भयो जुन पितृपक्ष थियो सोह्र श्राद्ध त्यसो गरेर अन्न दान जल सम्पूर्ण दान गरेर अनि त्यो शास्त्र विधिअनुसार अनि जल दानहरू सिधा दानहरू गरेर उहाँ चाहिँ फेरि यो पार्थिव शरीरलाई यही रणभूमिमा राखेर रा, उहाँ चाहिँ फेरि स्वर्ग जानुभयो। अहिले चाहिँ उहाँको सुवर्णको महल छ, सम्पूर्ण कुराहरू सुवर्णले उच्च छ अनि उहाँलाई खानापिना अन्नको पनि दुःख भएन। यसो भएको हुँदा कर्णलाई अर्को शिक्षा भयो कि मैले सुन मात्रै दान गरेर हुँदो रहेछ, सुनको साथसाथै अरू द्रव्यहरू अरू चाहिँ नि गौदानहरू अरू चाहिँ नि सिधा अन्नदानहरू यसो गर्नु पर्ने रहेछ, मेरो कमी कमजोरीको मैले महसुस गरेँ भनिकन यसरी सोह्र श्राद्धमा फेरि अन्नदान गरेर पितृहरू जीवित आत्माहरू सबैलाई तृप्ति गराएर अनि उहाँ चाहिँ स्वर्गमा रहनु भएको कुराहरू हाम्रो धर्मशास्त्रहरूमा यसरी लेखिएको छ। यही मन्त्र उच्चारण गरेर ओम तत्सदिति निर्देशु ब्राह्मण त्रिविद स्मृत यसरी ओम तत् सत् ओम नै ओम उच्चारण गरिकन तत् भनेको त्यो ब्रह्म वस्तु सत् हो अरू सम्पूर्ण असत् हो भनिकन यसरी यो वेद मन्त्र यो चाहिँ गीताको मन्त्र जपेर अनि तत्सत्का साथ चाहिँ उहाँले दान गरेर आफ्नो जीवन सफल गर्नुभयो अनि उहाँलाई चाहिँ यो शास्त्रबाट मोक्ष भएको कर्ण चाहिँ मोक्ष भएर गएको कुराहरूको प्रसङ्ग हाम्रो गीता शास्त्रमा यसरी राखिएको कुरा यहाँहरू समक्ष आज प्रस्तुत गरेर म यो प्रातःकालमा यहाँहरू सबै यहाँ प्राविधिक मित्रहरूलाई पनि धन्यवाद ज्ञापन गरेर म आफ्नो प्रवचनबाट ओझेल पर्छु। जय थु संस्कृत।

0: आज विक्रम सम्वत 2083 वैशाख 28 गते सोमबार ज्येष्ठ कृष्ण पक्ष 11 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: नेपाली खबरमा
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन।
2: विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुरमा छापिएको रासायनिक को विकल्पमा किसानले उत्पादन गरे गडेउला मल शीर्षकको शुभ समाचार।
0: रामपुर नगरपालिका चार देवी स्थानका दिलु मगरले 6 वर्षदेखि गणेउलाबाट तयार भर्मी कम्पोस्ट मल प्रयोग गर्दै आएका छन्। शुरूमा बिरुवा उत्पादनका लागि गणेउला मल प्रयोग गरेका उनले पछिल्ला वर्ष भने तरकारी उत्पादनमा प्रयोग गर्दै आएका छन्। गणेउला मल प्रयोग गरेपछि बिरुवा तथा तरकारी उत्पादन बढेको छ। मगरले भने 4-5 किलो फल्ने गोल भेडाको बोटले गणेउला मल राख्दा 7-8 किलोसम्म फल दिएको छ। बिरुवा तथा तरकारीमा ढुसी वा रोग लाग्ने समस्या पनि कम भएको उनले बताए। गडेउला मल राखेर बिरुवा उत्पादन गर्दा राम्रो भएको तानसेन नगरपालिका 7 काजी पौवाका दिलबहादुर थापाको पनि अनुभव छ। 3-4 वर्षदेखि गडेउला मल प्रयोग गर्दै आएका उनले बिरुवा उत्पादन गर्न धेरै राम्रो भएको जनाए। सिधै गोठ मल प्रयोग गर्नुभन्दा गडेउला मल प्रयोग गर्दा बिरुवा राम्रो हुने थापाको भनाइ छ। यो मल प्रशोधित भएकाले बिरुवा हुर्कन सहयोग पुगेको छ। किसानका अनुसार तानसेन नगरपालिका 5 धरमपानी स्थित कुटु कृषि फार्मले गणेउला मल उत्पादन शुरू गरेको छ। फार्मले उत्पादन गरेको मललाई तानसेनका एग्रोभेटले लैजाने गर्छन्। कतिपय किसान फार्ममै पुगेर खरिद गर्न थालेका छन्।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्यो।
3: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन। अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
11: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चल्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
12: आयुर्वेद सेवा प्राली लाइन चौक नारगढ़, फोन 0956-95-174, मोबाइल 98-550-50-974।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सरकारको आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम आज संसदमा पेश हुँदैछ। सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुहुनेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते बजेट संसदमा पेश गर्नु अघि राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्न लाग्नु भएको हो। संघीय संसदको बजेट अधिवेशन आजबाट आरम्भ हुँदैछ। बजेट अधिवेशन शुरू भएको पहिलो दिनमै राष्ट्रपतिले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको हो। संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको हो। त्यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सहित विपक्षी दलहरूले सरकारका पछिल्ला काम कारवाहीको विषयलाई लिएर सदन मार्फत दबाव दिने तयारी गरेका छन्। मुख्य गरी सरकारले ल्याएका अध्यादेश र सुकुम्बासी हटाउने कार्यमा विपक्षीको असन्तुष्टि छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेशमाथि संसद बैठकमा विमति राख्ने निर्णय नै गरेको छ। संसदमा आफूहरूको विमतिपछि सरकार कसरी अघि बढ्छ भन्ने कुराबाट आगामी रणनीति तय हुने काँग्रेस प्रमुख सचेतक बासुना थापाले जानकारी दिनुभएको छ। साथै सार्वजनिक खरिद र सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी सरकारले ल्याएका अध्यादेशबारे पनि प्रश्न उठाउने उहाँको भनाइ छ। त्यस्तै विपक्षी दल नेकपा एमाले पनि सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकारले संसदलाई उपेक्षा गर्दै कठपुतली बनाउन खोजेको आरोप लगाउँदै आउनु भएको छ। सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेश हुँदै शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ।
4: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृह कार्य शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन्। आह्वान भइसकेको संसद अधिवेशन स्थगन गराएर अध्यादेश ल्याइएकामा विरोध गर्दै आएका कंग्रेस, एमाले र नेकपा सबै अध्यादेश एकै पटक अस्वीकृत गर्ने कि अन्तर्वस्तु हेरेर अघि बढ़ने भन्ने निष्कर्षमा भने पुगेका छैनन्। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वतः निष्क्रिय हुने संवैधानिक प्रावधान छ। प्रतिनिधि सभामा सत्तारूढ रासोपाको झण्डै दुई तिहाई सीट रहेकाले अध्यादेश स्वीकृत हुन समस्या छैन। तर राष्ट्रिय सभामा रासोपाको उपस्थिति छैन, त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृह कार्यमा कंग्रेस, एमाले र नेकपा लागेका हुन्। हालै जारी गरिएका सबै 8 अध्यादेश सोमबार बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची छ। ती मध्ये संवैधानिक परिषद, काम, कर्तव्य, अधिकार र कार्यविधि, पहिलो संशोधन अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेशलाई अस्वीकृत गर्ने विषयमा अनौपचारिक छलफल भइरहेको विपक्षी दलका नेताहरूको भनाइ छ। सबै अध्यादेश एकैपटक अस्वीकृत गराउने वा छनौट गरेर अघि बढ़ने भन्ने विषयमा निर्णय गर्न बाँकी छ। एक नेताले भने राष्ट्रिय सभा नियमावलीमा अध्यादेश पेश भएको दुई दिनभित्रै अस्वीकृतको सूचना दर्ता गराउनुपर्ने प्रावधान छ।
3: कार्यबुझमा ट्राफिक प्रहरी सड़कमा एकजनाको भागमा 1270 सवारी साधन हेर्ने जिम्मेवारी, 12 घण्टासम्म ड्युटी शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। धुलो, घाम, झरी र प्रदूषण नभनी निरन्तर सिटी पुग्दै सड़कमा कुदिरहेका सवारी साधनको व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी र चालक बीच बेला बेलामा विवाद भएको सुनिन्छ, देखिन्छ। ट्राफिक प्रहरीले बिनासित्तै चिट काट्यो भन्ने गुनासो पनि सुनिन्छ। तर ट्राफिक प्रहरीको कार्यबोझ कति छ भन्ने विषयमा कमै ध्यान दिइन्छ र चर्चा पनि कमै छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले उपत्यकामा दर्ता सवारी साधनको संख्या 20,18,434 छ, तर ट्राफिक प्रहरी भने जम्मा 1,599 मात्रै छन्। यस हिसाबले हेर्दा सड़कमा ट्राफिक व्यवस्थापन गर्दा एक ट्राफिक प्रहरीको भागमा औसत 1,270 सवारी साधन पर्ने देखिन्छ। करिब 50,00,000 चलायमान जनसंख्या रहेको काठमाडौँ उपत्यकामा सड़क व्यवस्थापन, दुर्घटना न्यूनीकरण, ट्राफिक नियम कार्यान्वयन, मापसी नियन्त्रणदेखि हराएका सवारी साधन खोजेसम्मको जिम्मेवारी यस सीमित जनशक्तिको काँधमा छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकामा ट्राफिक प्रहरीले दैनिक 10-12 घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था छ। उपत्यकामा 77 ट्राफिक एकाइ छन्। यस आधारमा एउटा एकाइको भागमा औसत 26,293 सवारी साधन व्यवस्थापनको जिम्मेवारी पर्ने देखिन्छ।
4: पेट्रोलको भार मध्यम वर्गलाई मार, कान्तिपुर दैनिकमा खबर छ। पश्चिम एसियाली युद्धपछि बढेको मूल्यकै कारण दोलखाका अनिल न्यौपानेको इन्धनमा हुने खर्च 35% हाराहारी वृद्धि भएको छ। आफू बस्ने ठाउँ काठमाडौँको शंखमूलदेखि भक्तपुरको राधे राधे स्थित काम गर्ने ड्राइभिङ सेन्टरसम्म जाँदा आउँदा साताको 5 लिटर पेट्रोल लाग्ने उनी बताउँछन्। पहिला साताको 7-800 रुपियाँ भए पुग्थ्यो, अहिले 1,100 रुपियाँसम्म लाग्छ। उनी भन्छन् अलिअलि जोगिने पैसा पनि पेट्रोलमै सकिन्छ। अहिले मासिक 4,500 रुपियाँसम्म पेट्रोलमै खर्चिनु परेको उनी सुनाउँछन्। इन्धनको मूल्य वृद्धिले नेपालीको भान्सादेखि यातायातसम्मको खर्च निकै बढ्दा जीविका प्रभावित भएको छ। इरानसँग अमेरिका र इजरायलले युद्ध गरे यता नेपालमा प्रयोग हुने सबै खाले इन्धनको अत्याधिक मूल्य बढेको छ। प्रति लिटर 157 रुपियाँमा पाइने पेट्रोलको मूल्य 217 रुपियाँ पुगेको छ। डिजेलको मूल्य 142 बढेर 225 रुपियाँ भएको छ। पम्पहरूमा लाइनै बस्नुपर्ने गरी आपूर्तिमा समस्या नभए पनि मूल्य भने निरन्तर बढेको छ।
3: बिल्डिङमा बोलपत्र दाताहरूको गोप्य कागजात फेरबदल हुँदा 313 ठेक्का प्रभावित भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरेको अनुसन्धान अनुसार बोलपत्र दाताहरूले पेश गरेका मूल्याङ्कनका कागजातहरूलाई फेरबदल गरेर ठेक्का प्रभावित पारेको देखिएको छ। अनधिकृत तथा गैर कानूनी ढंगले 313 ठेक्काको दर रेट नै तलमाथि पारेर प्रभावमा पारेको सीआईबीले जनाएको छ। सीआईबीले अनुसन्धान सिद्ध्याएपछि सरकारी वकिलको कार्यालय मार्फत शुक्रबार जिल्ला अदालत काठमाडौँमा पेश भएको आरोप पत्र अनुसार ठेक्का प्रणालीबाट ठेक्का दिने तय नगरेसम्म ती ठेक्काहरू ककसलाई परेको भन्ने कुरा यकिन गर्न नसकिने भए पनि कम्प्युटर अपरेटर मार्फत ठेक्का प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्काको दर रेट परिवर्तन गरेको उल्लेख छ। यो विषयमा कन्स्ट्रक्सनका संचालक एवं पूर्व मन्त्री 47 वर्षीय विक्रम पाण्डेलाई समेत पक्राउ गरेर अनुसन्धान गरिएको थियो। उनी सहित पक्राउ परेका 13 जनाले इन्कारी बयान समेत दिएका थिए। आरोपीहरूले इन्कारी बयान दिए पनि विभिन्न ठेक्कामा सहभागी 1,136 बोलपत्रदाताको लगइन युजर आईसीडी सहितको विवरणबाट पहुँच पुर्याएको देखिएको सीआईबीको अनुसन्धानमा उल्लेख छ। लगइन विवरणबाट सीआईबीले यो प्रकरणमा शुरूमा कम्प्युटर अपरेटर दिवाकर देउजालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। सीआईबीले उनलाई फागुन 28 पक्राउ गरेको थियो। प्रहरीले अहिलेसम्म यो प्रकरणमा 13 जनालाई पक्राउ गरेर प्रतिवेदन सहित अदालतमा बुझाएको छ। माकीलाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ई गभर्नमेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काको विवरण हेरफेर हुने गरेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्युरो फोटाहिटीमा उजुरी परेको थियो। 313 ठेक्काको दर रेट परिवर्तन शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ।
4: लघुवित्त वित्तीय संस्थाहरूमाथि भइरहेका गैर कानूनी गतिविधि नियन्त्रण गर्न सरकार र सम्बद्ध निकायहरूलाई सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। लघुवित्तको उच्च ब्याज बहुकर्जा असुली प्रक्रियामा कडाई गर्दा ऋणीहरू पीड़ित भएको भन्दै लघुवित्त विरूद्ध संघर्ष समितिका नाममा केही वर्ष यता आन्दोलन चलिरहेको छ। आन्दोलनकारीले लघुवित्तका सदस्य र कर्मचारीलाई धम्क्याउने, ऋणीलाई कर्जा नतिर्न दबाव दिने, कार्यालयमा आक्रमण गर्ने, धितो असुली प्रक्रियामा अवरोध पुर्याउने तथा करजामिनाहा हुन्छ भन्ने झुटो आश्वासन दिएर उक्साउने जस्ता गैर कानूनी काम गरिरहेका छन्। यस्ता गतिविधिले वित्तीय सुशासन र सार्वजनिक शान्तिमा गम्भीर असर पार्ने भए पनि नियन्त्रणका लागि राज्यका निकायले पर्याप्त प्रभावकारी काम नगरेको भन्दै न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरेको हो। लघु वित्तको अवधारणालाई नै समाप्त पार्ने गरी सुनियोजित क्रमबद्ध घटनाहरू भए पनि रोक्न कुनै काम नगरेको भन्दै अधिवक्ता सुभाष पाठक सहित पाँचजना कानून व्यवसायीले न्यायिक हस्तक्षेपको माग राखेर रिट दायर गरेका थिए।
3: बेरोजगारी समस्याले बालेन सरकारलाई घुँडा टेकाउने विश्लेषण शीर्षकमा मध्याहले खबर छापेको छ। बेरोजगार नेपाली युवा युवतीलाई स्वदेशमै रोजगारी दिने काम प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारका लागि सबैभन्दा ठूलो चुनौती हुने विश्लेषण गरिएको छ। व्यवसाय गर्ने परिस्थिति प्रतिकूल बनेको भन्दै वैदेशिक रोजगार क्षेत्रमा तनाव बढेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठन भएपछि बजार प्रवर्धन र सहजीकरणको सट्टामा प्रशासनिक तथा कानूनी कडाई गरेपछि व्यवसाय गर्ने परिस्थिति प्रतिकूल बनेको व्यवसायीहरूको ठहर छ। व्यवसायीले सरकारप्रति मात्र नभई नेपाल वैदेशिक रोजगार व्यवसाय संघको नेतृत्वको क्षमताप्रति पनि आक्रोश व्यक्त गरिरहेका छन्।
4: गेस्ट हाउसका बन्द कोठामा करिला बालिका शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। विद्यालयको कक्षा कोठामा भविष्यका सपना देख्नुपर्ने करिला बाल बालिका पारिवारिक र आर्थिक समस्याका कारण खाजा घर र गेस्ट हाउसका बन्द कोठामा जिउन बाध्य छन्। दाङ तुलसीपुरकी 13 वर्षीय एक बालिकाको बाल्यकाल पारिवारिक विखण्डनको पीड़ाले भरिएको छ। उनी 4 वर्षकै हुँदा आमा रोजगारीका लागि कुवेत गइन्। आमाको काखमा हाँस्ने खेल्ने अवसर गुमाएकी उनले बाबुको माया पनि पाउन सकिनन्। आमा विदेशी लगत्तै ती बालिकाका बाबुले दोस्रो विवाह गरे। मलाई घरमा कसैको माया महसुस हुँदैन थियो। मानव बेचबिखन अनुसन्धान ब्यूरोमा ती बालिकाले भनिन्, घरको वातावरणमा उनको अनुकूल थिएन, घरमा आफ्ना भएर पनि उनको मन मायाले भरिएन। कक्षा 8 सम्म पढेपछि उनले